0: ढुवानी खर्चमा कमी र किसानहरूको आमदानीमा वृद्धि गर्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गरिएको नगरपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
1: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो गोविन्द पन्त। जिल्ला समन्वय समिति कास्कीले वर्षाको समयमा जिल्लाभर नदीजन्य सामग्री उत्खननमा रोक लगाएको भए पनि रातिको समयमा नदीबाट अवैध रूपमा बालुवा उत्खनन तथा ओसार पोसार भइरहेको पाइएको छ। जिल्लाका पाँचवटै स्थानीय तहले यस अवधिमा नदीजन्य सामग्री निकाल्न रोक लगाएका छन्। त्यसका बावजुद चोरी छिपी उत्खनन र बिक्री भइरहेको भन्दै नागरिकबाट गुनासा आएपछि प्रहरीले निगरानी बढाएको छ। उच्च अदालत जनकपुरले न्याय सम्पादनलाई शीघ्र पारदर्शी र सेवाग्राही मैत्री बनाउन सूचना प्रविधिको प्रयोगलाई तीव्र बनाएको छ। अदालतले चालु आर्थिक वर्षमा मुद्दा फर्सेटमा पनि उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। हिजो आयोजित पत्रकार सम्मेलनमा मुख्य न्यायाधीश टेकनारायण कुवरले प्रविधिको प्रभावकारी प्रयोग, कर्मचारीको मेहनत तथा बार र बेन्च बीचको समन्वयका कारण लक्ष्यभन्दा बढी मुद्दा फर्सेट गर्न सफल भएको बताउनुभयो। बागलुङको जैमिनी नगरपालिकाले सुकुम्बासी परिवारलाई घर र जग्गासहित लालपूर्जा उपलब्ध गराएपछि सुकुम्बासी समस्या समाधान भएको छ। नगरपालिकाले पहिचान भएका 18 सुकुम्बासीका परिवारलाई जग्गा खरिद गरेर घर निर्माण गरी लालपूर्जा हस्तान्तरण गरेको छ। ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय का अनुसार असार 30 गतेदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक 3,72,00,000 लिटर ढल प्रशोधन गर्ने क्षमता राख्दछ। सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निशुल्क स्वास्थ्य पोर्टल मार्फत उपचार सेवा लिनेको संख्या 2,200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध अस्पतालको संख्या पनि अहिले बढ्दै गएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले हर्मुज जलमार्ग हुँदै इरानतर्फ जाँदै गरेको एक तेल ट्याङ्करलाई हेल फायर क्षेपास्त्र प्रहार गरी निष्क्रिय बनाएको जनाएको छ। अमेरिकी सेनाका अनुसार इरानमाथि थप हवाई आक्रमण गरिएको छ। इरानी सञ्चार माध्यमहरूले केस्म टापु, बन्दर अब्बास र चाबहार क्षेत्रमा विस्फोट भएका छन्। इरानी सञ्चार माध्यमहरूले जनाएअनुसार यसैबीच इरानले जवाफी कारवाही स्वरूप खाडी क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: धान रोप्ने मुख्य महिना असार सकिने लाग्दा देशभर करिब 50% मात्रै रोपाई सकिएको छ। यस वर्ष करिब 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान रहेकोमा हालसम्म 6,82,000 हेक्टर भन्दा बढी क्षेत्रफलमा रोपाई सकिएको कृषि विभागले जनाएको छ। यस वर्ष ढिलो गरी मनसुन सुरु भएका कारण रोपाई पनि ढिलो भएको हो। गत वर्ष यही अवधिमा करिब 60% रोपाई भएको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो। हाल देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी साता रोपाई अझ बढ्ने उपमहानिर्देशक कोइरालाले बताउनुभयो। कृषि सूचना केन्द्रले देशभर मनसुनको अवस्था र सम्भावित जोखिमबाट सावधानी अपनाउन खाद्य बाली उत्पादक तथा पशुपालक किसानलाई आग्रह गरेको छ। केन्द्रले यस साता देशभर मनसुनी वायुको प्रभाव रहने भएकाले आफ्ना उत्पादनलाई सुरक्षित भण्डारण गर्न सुझाव दिएको हो। केन्द्रले अन्न बाली र तरकारीमा क्षति हुन नदिन खेतबारी, बगैंचा तथा पशुपन्छीका गोठखोर वरिपरि पानीको उचित निकासको प्रबन्ध गर्न आग्रह गरेको छ। यस्तै वर्षातको समयमा पशु चौपायामा कुनै रोगको लक्षण देखा परे यथाशीघ्र पशु सेवा कार्यालयमा सम्पर्क गर्ने लगायतका सुझाव सहित 1,00,000 भन्दा बढी किसानलाई मोबाइल SMS मार्फत सन्देश पठाएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले बताउनुभयो। नेपाल धितोपत्र बोर्डले हाल नेपालमा हितग्राही डिम्याट खाताको संख्या 77,66,000 भन्दा बढी पुगेको जनाएको छ। बोर्डले सार्वजनिक गरेको नेपाल पुँजी बजार विकास मार्गचित्र 2083 आर्थिक वर्ष 2077-78 17,00,000 हाराहारी रहेको डिम्याट खाता बढेर कुल जनसङ्ख्याको 26% भन्दा बढीमा पुगेको उल्लेख छ। यस्तै आर्थिक वर्ष 2077-78 7,00,000 हाराहारी रहेको मेरो सेयर खाता बढेर चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा 67,37,000 भन्दा बढी पुगेको छ। विगत 5 वर्षको अवधिमा धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार गर्ने TMS खाता खोल्नेको

0: संख्या पनि करिब 35,000 बढेर 34,66,000 पुगेको बोर्डको प्रतिवेदनमा उल्लेख छ। कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
1: अब खेल समाचार। इङ्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई 2-1 गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो। अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा पुगेको छ। यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो। खेलको सुरुवाती अग्रता भने इङ्ल्यान्डले लिएको थियो। खेलको 55 मिनटमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ल्यान्डलाई अगाडि बढाएका थिए, तर 85 मिनटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले गोल गर्दै बराबरीमा ल्याएका थिए। अतिरिक्त समयको दोस्रो मिनटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई 2-1 गोल को अग्रता दिलाए। यससँगै अर्जेन्टिनाले विश्वकप फाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ। अब मौसम सम्बन्धी जानकारी। आज हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती प्रदेशको हिमाली भूभाग तथा कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:11 भयो भने सूर्यास्त भरे साँझ 7:07 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा सांसदहरूद्वारा पछिल्लो समय भएका आत्मदाहका घटना, सुकुम्बासी व्यवस्थापन, किसान समस्या समाधान लगायतका विषयमा सरकारको ध्यानाकर्षण। सरकारले 166 विधेयकलाई प्राथमिकताका आधारमा सदनमा पेश गर्ने, निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। भोलिसम्म देशका विभिन्न स्थानमा अधिक वर्षा हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। र अमेरिका र इरान तनाव थप चर्कियो, हर्मुज क्षेत्रमा सैन्य कारवाही तीव्र। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: फोर जी मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 8 बजीसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ। पहिलो स्वदेश गान राख्दैछौँ, जसमा स्वर हो तारा थापा, दीपक लिम्बू र साथीहरूको, भने रचना राजु बाबु श्रेष्ठको, सङ्गीत पूर्ण नेपालीको।

अहिले सुनायौ अञ्जना गुरुङ, भीषण मुकारुङ र साथीहरूको स्वर, विष्णु बहादुर सिंहको रचना र बुलु मुकारुङको संगीतमा रहेको स्वदेश गान। अब सुनाउँदैछौ सत्यराज आचार्य, रजिन रिमाल र साथीहरूको स्वर, सहकुल थापाको रचना र किशोर खतिवडाको संगीतमा रहेको यो स्वदेश गान।

अहिले सुनायौं सत्यराज आचार्य, रजिना रिमाल र साथीहरूको स्वर, सहकुल थापाको रचना र किशोर खतेडाको संगीतमा रहेको स्वदेश गान। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँलाई हामी स्वदेश गान सुनाइरहेका छौँ। स्वदेश गान सुनाउने क्रममा अर्को स्वदेश गान सुनाउँदैछौँ, जसमा स्वर हो देविका वन्दना, जसमा स्वर हो देविका वन्दना, रचना माधव घिमिरे र सङ्गीत आलोकश्रीको हो।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले सुनायौं यमबराल र सपना श्रीको स्वर, उन्नति बोहराको रचना र सम्मोजित बास्कोटाको संगीतमा रहेको स्वदेश गान। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अबको ठिक 8 बजे सुन्नुहुनेछ अंग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नमस्कार, कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना बज्राचार्यसँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछु। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.1 र 103 MHz अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले बडीगार्ड गाउँपालिकाको विकास र सुशासनको पक्षमा चर्चा गर्दैछौँ। बागलुङका 10 स्थानीय तह मध्ये बडीगार्ड गाउँपालिका पनि एक हो। यो पालिका साविकका 7 गाविस मिलाएर एक गाउँपालिका बनाइएको हो र यो गाउँपालिका 10 वडामा विभक्त छ। बडीगार्ड गाउँपालिका बागलुङको सदरमुकामदेखि निकै टाढा रहेको छ। यो पालिकाको पश्चिममा प्युठान र गुल्मीको सिमाना पर्दछ भने उत्तरमा बागलुङकै ढोरपाटन क्षेत्र र पूर्वमा गलकोट पर्दछ। 178.68 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो पालिकाको कुल जनसङ्ख्या 28,839 रहेको छ। बडीगार्ड गाउँपालिकाको केन्द्र ग्वालीचौर हो। यहाँ कृषि, पशुपालन र सुशासनको क्षेत्रमा धेरै काम भएका छन्। साथै सामुदायिक विद्यालयको स्तर उन्नतिदेखि स्वास्थ्य सेवामा समेत उल्लेख्य काम गरेको देखिन्छ। मध्य पहाडी लोकमार्गले छोएसँगै बडीगार्ड गाउँपालिकाको कृषि उपज र उत्पादनलाई बजारीकरण गर्न सहज भएको देखिन्छ। सिपमूलक रोजगारदेखि कृषि उत्पादनको व्यवस्थापनमा पालिका सरकारले जे जसरी काम गरेको छ त्यसले स्थानीय उत्पादनबाट कृषकले आफ्नो जीवनस्तर माथि उठाउन टेवा पनि पुर्याएको छ। यस गाउँपालिकाको प्रमुख नेतृत्व महिला जनप्रतिनिधिले गर्नुभएको छ। सामाजिक न्याय र शिव क्षमताको कार्यदेखि सुशासनको क्षेत्रमा समेत उल्लेख्य कार्य गर्दै आउनुहुने बडीगार्ड गाउँपालिकाकी अध्यक्ष कुनै समय 100 नेपाली आइकन मध्ये एकमा छानिनु भएको थियो। महिला सबलीकरणमा उहाँको योगदानलाई स्थानीय रूपमै कदर गर्दै राजनीतिक नेतृत्व प्रदान गरिएको हो। यही सन्दर्भमा बडीगार्ड गाउँपालिकाका स्थानीयको आकांक्षा र आवश्यकतालाई के कसरी सम्बोधन गर्दै अगाडि बढेको छ र सुशासनलाई के कसरी अवलम्बन गरिएको छ जसले नागरिकलाई सरकारी सेवाको पहुँचमा सहज बनाएको देखिन्छ। अझ भनौ, गाउँपालिका सरकारले सम्पन्न गरेका र गर्दै रहेको योजना कार्यक्रमका बारे आज हामीले बागलुङ स्थित बडीगार्ड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीसँग कुरा गर्दैछौ। हाम्रो कार्यक्रममा यहाँलाई स्वागत गर्दछु।
1: हजुर, धन्यवाद हजुर।
0: हजुर, बागलुङ जिल्ला स्थित बडीगार्ड गाउँपालिका है, बागलुङका 10 स्थानीय पालिका मध्ये अर्को स्थानीय पालिका पनि हो होइन? यहाँको पालिकामा करिब 28,839 जनसङ्ख्या रहेछ होइन? यतिका जनसङ्ख्या भित्र रहेर यहाँले आफ्नो नेतृत्व गर्नुभएको छ होइन? सुशासनको क्षेत्रमा कसरी काम गर्नुभयो यहीँबाट सुरु गरौँ त।
1: सुशासनको क्षेत्रमा त अब हामीले राम्रै काम गरेको छौँ र पालिकालाई कसरी चाहिँ सुशासन कायम गर्न सकिन्छ भन्ने हिसाबले नै अब हामीले आफ्नो काम गरेको हामीले अनुभूतिशील गरेका छौँ। किन भन्दाखेरि बडीगार्ड गाउँपालिकामा अब सुशासन भन्दा बित्तिकै विकासदेखि सँगसँगै आर्थिकसँग पनि धेरै कुराहरू जोडिन्छ र जनताका आधारभूत आवश्यकताका कुराहरू पनि जोडिन्छन् होइन? तर हामीले अब आर्थिकै कुरा गर्नु छ भने हाम्रो हरेक गतिविधिहरू डिजिटलाइज होइन, सबै कुराहरू हाम्रो कर राजस्व सङ्कलन गर्नेदेखि लिएर खरिद प्रक्रियाका कुराहरूदेखि लिएर जति पनि हामीले आर्थिक कारोबारका कुराहरू गर्छौँ, आर्थिकसँग जोडिएका कुराहरू छन्, ती कुराहरू सबै हाम्रो डिजिटलाइज छ। बडीगार्ड गाउँपालिकाले हामी निर्वाचित भएर आएको 6 महिना पछाडि हामी डिजिटलाइज नै सुरुवात गरेका हौँ र आजको दिनसम्म पनि त्यसलाई विकसित रूप दिने र पछिल्लो आवरमा आएर चाहिँ हामीले यो समय सापेक्ष अनुसार हामी चल्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले एआईको पनि कर्मचारीलाई चाहिँ ट्रेनिङ दिएर अब सबै कुराहरू हामीले डिजिटलाइज गरेका छौँ। जस्तो उदाहरणको लागि आज बडीगार्ड गाउँपालिकाको वडा नम्बर 10 एकजना व्यक्तिले चाहिँ राजस्व सङ्कलन गर्नुभयो भने हामीले आफ्नै पालिकाबाट देख्न सक्ने खालको वातावरण सिर्जना गरेका छौँ भने अब अन्य कुराहरूलाई पनि हामीले पारदर्शी ढङ्गबाट अनि नागरिकहरूको चाहिँ सूचना तथा सञ्चारको हकलाई पनि सुनिश्चित हुने ढङ्गबाट, किन भन्दाखेरि सुशासन भन्दा बित्तिकै यो जानकारी सूचनाको कुराहरू पनि त जोडिन्छन्
0: होइन?
1: त्यसैले हामीले गरेका गतिविधिका कुराहरू हामीले महिनाको अन्तिम दिन मसान्तको दिनमा चाहिँ हामीले वेबसाइटमा सार्वजनिक गर्ने कुराहरूदेखि लिएर सबै कुराहरू हामीले गरेका छौँ। पछिल्लो पिरियडमा स्थानीय तहमा नीतिगत भ्रष्टाचार हुन्छ भन्ने एउटा अफवाह पनि फैलिएको छ,
0: एउटा
1: त्यो प्रकारको भाष्य पनि निर्माण भएको छ। त्यो भाष्यलाई तिर्नको लागि अथवा त्यो अफवाहलाई तिर्नको लागि पनि हामीले सुशासन कायम गर्ने ढङ्गबाट हामीले कायम गरेका छौँ र हाम्रो सुशासन समिति पनि छ बडीगार्ड गाउँपालिकामा। त्यो सुशासन समितिको पनि बेला बेलामा बैठक बस्ने र सबै कुराहरूको जानकारी लिने र नागरिकलाई जानकारी दिने खालका गतिविधिका कुराहरू पनि हामी गरेका छौँ।
0: बडीगार्ड गाउँपालिकामा आएर नेतृत्व गरिसकेपछि हामी आउनुभन्दा अगाडि चाहिँ हामीले यसरी चाहिँ एआईको माध्यमबाट अर्थात् चाहिँ डिजिटाइज माध्यमबाट चाहिँ सेवा दिन सकेका थिएनौँ, पछि मात्र विकास गरिएको भन्ने कुरा रह्यो यहाँको, होइन? र यो डिजिटाइज गरिसकेपछि र एआईमा हामी पुग्दाखेरि यहाँले सेवा प्रवाह गर्दा त्योभन्दा अगाडिको र अहिलेको पछिल्लो पिरियडमा के फरक पाउनुभयो आफैले आफ्नो कामको मूल्याङ्कन गर्दा?
1: मैले आफैले एउटा फरक के पाएको भन्दाखेरि, तपाईँको त्योभन्दा अगाडि त अब त्यो डिजिटलाइज थिएन नि त, अब समय परिवेश अनुसार हिजोको दिनमा पनि तपाईँ हामीहरूको हात हातमा आज जति पनि विकसित प्रकारका मोबाइलहरू छन् त्यो पनि थिएन नि त, तर समय परिवर्तन सँगसँगै विकास पनि भइरहेको अवस्था हो, होइन? अब तपाईँ हामीले बुझेको कुरा, हामीले अनुभूति गरेको कुरा, र योभन्दा अगाडिको जनप्रतिनिधिहरूले पनि आफ्नो आफ्नो ठाउँबाट प्रयास त गर्नुभयो, उहाँले आफ्नो ठाउँबाट विकासका गतिहरू अगाडि बढाउनु भयो, तर त्यति बेला डिजिटलाइज थिएन, किन भन्दाखेरि उहाँहरूले रसिद मार्फत जस्तै राजस्व सङ्कलन, कर सङ्कलन गर्नेदेखि लिएर अन्य यावत कुराहरू पनि तपाईँको रसिद मार्फत हुन्थ्यो भने, त्यसमा चाहिँ जुन रसिदबाट राजस्व काट्दै गर्दाखेरि र हामीले डिजिटलाइज गर्दै गर्दाखेरि अलिकति राजस्वमा पनि वृद्धि भएको कुराहरू छ, होइन? हामीले चाहिँ जुन राखेको जुन लक्ष्य हुन्छ, हामीले जुन एउटा यति हामीले राजस्व सङ्कलन गर्छौँ भनेर जुन एउटा लक्ष्य राखिन्छ नि, त्यो लक्ष्य पुरा गर्नको लागि पनि डिजिटलाइज अन्तर्गत हामीलाई चाहिँ ठुलो सपोर्ट भएको हो भन्ने कुरा

0: अनि नागरिकले आवाज उठाइदिन्छ. नागरिकले आवाज उठाइदियो भने फेरि हामीले कतै गलत वे लागेका छौँ भने राइट वेमा आउनको लागि त्यसले हामीलाई सपोर्ट गर्छ. नागरिकले आवाज उठाए भने मात्रै बल्ल एउटा स्थानीय सरकार यो मेरो मात्रै कुरा गरेको छैन, यो सिङ्गो राज्यले पनि यो कुराबाट चाहिँ चल्नुपर्छ जस्तो लाग्छ मलाई. ओडामा उठाएको राजस्व पालिकाले हेर्न पाउँछ भने हिजोको दिनमा ओडामा उठाएको राजस्व पालिकाले हेर्न त पाउने छैन नि त. त्यस कारणले गर्दाखेरि कता कता त्यो चुआउट पनि हुँदैन भन्ने कुरा अनुभूति चाहिँ भएको छ.
1: जस्तो बडीघाट गाउँपालिकामा ज्येष्ठ नागरिकहरूको संख्या कस्तो छ, अपङ्गता भएका नागरिकहरू कतिका छन् र उनीहरूले पालिकामा आएर सेवा लिने क्रममा चाहिँ त्यसलाई छिटो र छरितो गराउनको लागि चाहिँ अब तपाईँले नेतृत्व गर्नुभएको यो गाउँपालिकाले कसरी काम गरेको छ यो पनि सुनाउनु.
0: ज्येष्ठ युवा अपाङ्ग जो आए पनि हाम्रो नागरिक सहायता कक्ष छ. तपाईँहरू कार्यालय प्रवेश गर्दा बित्तिकै कार्यालयको ढोकैमा तपाईँको नागरिक सहायता कक्ष छ. नागरिक सहायता कक्षबाट नै तपाईँको फाइलहरू अगाडि बढ्ने, कुन प्रकृतिको काममा उहाँहरू आउनु भएको हो होइन त्यो प्रकृतिको काम हाम्रो गेटमै बुझ्ने गर्छ र हाम्रो त्यहाँ प्रहरीहरू पनि छ. त्यहाँ हाम्रो कर्मचारीहरू पनि तपाईँको अन्डर ड्युटीमा बसेको हुन्छ. त्यो कर्मचारीहरूले चाहिँ जस्तै हाकिमलाई भेट्ने हो कि अध्यक्षलाई भेट्ने हो कि उपाध्यक्षलाई भेट्ने हो कि योजना शाखामा जाने हो कि होइन अब सामाजिक शाखामा जाने हो कि कृषिमा हो कि पशुमा हो कि होइन कुन शाखामा गएर के सेवा लिने हो त्यो कुराहरू हाम्रो आवरमै उहाँहरूले बुझ्नुहुन्छ र त्यही ढङ्गबाट उहाँहरूले चाहिँ सेवा लिने एउटा वातावरण सिर्जना गरेका छौँ. नागरिकको कुरा गर्नुहुन्छ भने जस्तै सामाजिक सुरक्षा भत्तादेखि लिएर एकल महिला भत्ताहरू हुन्छ नि त्यो पनि हामीले चाहिँ प्रत्येक ओडामा गएर हामीले ओडा ओडामै यो बैङ्कहरूसँग चाहिँ हामी कोर्डिनेसन गर्छौँ. हामी मिटिङ बस्छौँ, मिटिङ बसेर कोर्डिनेसन गरेर हामीले निर्णय गरिसके पछाडि हामी ओडा ओडामै पुग्छौँ. बडीघाट गाउँपालिका गाउँपालिका भए पनि ठुलो गाउँपालिका छ, 10 ओडा छन्. भौगोलिक हिसाबले असाध्यै विकट छ. त्यो विकटताको कारणले गर्दाखेरि पनि हामीले नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता टोल टोलमा लगेर पनि वितरण गरेका छौँ र सँगसँगै हामीले नागरिकहरूलाई चाहिँ टोलसम्म आउनको लागि पनि उहाँलाई हिँड्नको लागि सहज होस् भन्ने वातावरण सिर्जना गर्नको लागि पनि हामीले उहाँहरूलाई चाहिँ त्यही ज्येष्ठ नागरिक सम्बन्धी लट्ठीहरूदेखि लिएर उपकरणहरू पनि वितरण गर्ने गरेका छौँ. अपाङ्गहरूको लागि चाहिँ हामीले आवश्यक पर्ने व्हील चेयरहरू वितरण गरेका छौँ र सकेसम्म हामीले अपाङ्गता परिचय पत्र दिनको लागि पनि हामीले पालिकासम्म ल्याइ पुर्याउँदैनौँ. सकेसम्म हामीले डक्टरहरू घरमै गएर डक्टरहरूको रिपोर्ट अनुसार अपाङ्ग परिचय पत्र दिनुपर्ने हुन्छ. उहाँहरूले चाहिँ हाम्रो कस्तो छ भन्दाखेरि जनस्वास्थ्य अभियान भन्ने कार्यक्रम छ. जनस्वास्थ्य अभियानमा चाहिँ हाम्रो डक्टर सहितको टोली हुन्छ. डक्टर सहितको टोली सहितको हाम्रो स्वास्थ्यको टिम औषधि उपचारहरूदेखि लिएर डेलिभरी हुने महिलाहरूको लागि भुँडी एक्सरे मिसिनहरूदेखि लिएर सबै कुराहरू लगेर उहाँहरू ओडा ओडा टोल टोलमा जानुहुन्छ. त्यसले अपाङ्ग र ज्येष्ठ नागरिकहरूको लागि हामीले सकेसम्म घरमै सेवा प्रवाह गरेर घरमै सेवा पुर्याउने कुराहरूमा चाहिँ हामीले जोडबल गरेका छौँ अहिलेसम्मको लागि. अब भोलिको दिनमा पनि त्यसलाई नै निरन्तरता दिनुहुनेछ भन्ने कुरा पनि हामीले अपेक्षा गरेका छौँ. यसरी चाहिँ हामीले ज्येष्ठ नागरिक र अपाङ्गहरूको विषयमा सहजीकरण गरेका छौँ.
1: हजुर, यसैमा जस्तो बागलुङ जिल्लाको सदरमुकाम चाहिँ एक छेउमा छ, पर्वतसँग जोडिएको छ होइन. यहाँले नेतृत्व गर्नुभएको यो बडीघाट गाउँपालिका बागलुङ जिल्ला सदरमुकामदेखि निकै छेउमै पर्छ, निकै टाढा पर्छ. अघि पनि भन्दै हुनुहुन्थ्यो अलिकति हामी भूगोलको हिसाबले पनि अलिक टाढा छौँ सदरमुकामबाट भन्ने कुरा रह्यो होइन. साबिकका 7 गाविसलाई मिलाएर एउटा गाउँपालिका बनाइयो जुन चाहिँ बडीघाट गाउँपालिका, जसमा चाहिँ 10 ओडामा विभक्त छ होइन. अनि फेरि यहाँको यो गाउँपालिका पश्चिममा प्युठान र गुल्मीले जोड्दो रहेछ होइन, अनि उत्तरमा फेरि ढोरपाटन क्षेत्र जुन बागलुङकै भयो होइन, अनि फेरि पूर्वमा आउँदाखेरि अलिकति गलकोट भेटिन्छ होइन. यस्तो खालको भूगोलमा रहेको तपाईँको गाउँपालिका छ. सदरमुकामदेखि तपाईँको गाउँपालिकासँग कुनै बेला पालिकाले काम लिनु पर्दाको अवस्थामा प्रशासनिक काम वा पूर्वाधार क्षेत्रको काममा कतिको सजिलो अप्ठ्यारो, कस्तो प्रणालीबाट काम गर्नुभएको छ यो पनि सुनौ.
0: हामीले प्रशासनिक काम चाहिँ हाम्रो बुर्तिबाङमा जुन एउटा सहरी विकास अन्तर्गत ढोरपाटन नगरपालिकाको वडा नम्बर 1 बुर्तिबाङ बजारमा बाँच्ने प्रशासनिक सेवा लिने हो. हामीले नागरिकता बनाउने, जग्गा पास गर्ने, नापी नक्सादेखि लिएर जति पनि प्रशासनिक कामहरू हुन्छन् त्यो हामीले ढोरपाटनबाट गर्ने हो. ढोरपाटनको वडा नम्बर 1 बुर्तिबाङ बजारबाट, जुन नेपालको 10 सहर मध्ये एक सहर हो होइन. अब अति आवश्यक परेको कुराहरू बाहेक होइन, अब कहिले काहीँ सिडियो साहबले तपाईँको प्रमाणीकरण गर्ने कुराहरूदेखि लिएर अन्य कुराहरू बाहेक तपाईँको 99% सेवा लिनको लागि हामी ढोरपाटन जानुपर्छ, बुर्तिबाङ बजार जानुपर्छ. जसले गर्दाखेरि बडीघाट गाउँपालिकाको तपाईँको सिसा खाने, जलजल र रन्सन किटिने बाहेक अरू ओडाहरू 10 ओडाको केही भाग, केही भूगोल बाहेक अरू ओडाहरू लगभग 1 अराउन्डमा उहाँहरू गाडी चढेर तपाईँको प्रशासनिक सेवा लिनुहुन्छ भने, जस्तै सिसा खानेको वडा नम्बर 10 कुरा गर्दै गर्दाखेरि र वडा नम्बर 8 कुरा गर्दै गर्दाखेरि गाडीमा पनि झन्डै 3 लगाएर उहाँहरू गाडीबाट गएर सेवा लिने गर्नुहुन्छ. त्यसैले बुर्तिबाङमा चाहिँ प्रशासनिक सेवा प्रवाह हुने भएको कारणले हाम्रो यहाँ बडीघाट गाउँपालिकाको पनि 10 ओडाले त्यहीँबाट नै सेवा लिन पर्ने भएको कारणले गर्दाखेरि त्यति गाह्रो चाहिँ छैन यति बेला.
1: अब यहाँले यसरी नेतृत्व गरेर यतिका धेरै काम गर्नुभएको छ, जुन चाहिँ सरल ढङ्गबाट भन्दाखेरि पनि हामीले के बुझ्न पाइयो भने काम हुँदैन भएको होइन, काम गरिएको छ, तर कतिपय गुनासोको आधारमा चाहिँ सम्पूर्ण

0: कामहरू फर्चुट गर्न नसके पनि केहीलाई आधा बनाएर पनि हामीले काम गरेका छौँ भन्ने कुरा यहाँको रह्यो होइन। अब सदाचार र पारदर्शिताकै कुरा गर्दाखेरि कतिपय योजना तथा कार्यक्रमहरू हुन्छ नि गाउँ स्तरमा, हामीले बनाएका कार्यक्रमहरू योजनाहरू, सडकको लागि हामी यति समयभित्र काम गर्छौँ होइन, सडकलाई यो स्तरमा चाहिँ काम गर्छौँ, अर्थात् एउटा ओडाबाट अर्को ओडासम्म चाहिँ जोड्नको लागि हामीलाई समय सीमा यति लाग्दछ, यी इत्यादि कुराहरूलाई बढी मात्रामा चाहिँ पालना नगरिएको कारणले गर्दाखेरि कतिपय योजनाहरू अलपत्र परेको अवस्था छ। यसमा तपाईँको गाउँपालिकाको भूमिका कस्तो छ नि काम गर्दाखेरि?
1: त्यस्तो छ, अब हाम्रो मैले अघि नै भनिसकेँ, भौगोलिक हिसाबले असाध्यै विकट छ होइन। अब हाम्रो प्रशासनिक भवन तपाईँको अलिकति ठाउँमा अथवा मध्यपाडी लोकमार्गसँग जोडिएको भए तापनि, मध्यपाडी लोकमार्गसँग हाम्रो झन्डै तपाईँको पाँचवटा ओडा जोडिएको छ, तर तल्लो बेल्टमा मध्यपाडीसँग, तर त्योभन्दा माथिको भूगोल असाध्यै अनकन्टार छ, विकट छ होइन। तपाईँको दुर्गमताको हिसाबले गर्दाखेरि पनि हुन त हाम्रो दसवटै ओडा अहिले प्रशासनिक भवनसँग मोटर बाटो चाहिँ जोडिएको छ होइन, तर मोटर बाटो जोडिए तापनि हामीले बाह्रै महिना सहज र सरल ढङ्गबाट चाहिँ यातायात सेवाहरू पुर्याउन सकेका चाहिँ छैनौँ। एकचोटि मात्रै बाटो खनेर हुँदो रहेछ, बाटो त हामीले जोड्यौँ तर प्रत्येक वर्ष हामीले त्यो खाल्टा खुल्टी पुर्ने, पहिरो फाल्ने, फेरि बाटोलाई चाहिँ सरसफाई गर्ने कुरा त यो निरन्तर यो अघिल्लो जनप्रतिनिधि यो गर्नुभयो, हामीले त्यसलाई निरन्तर दिएका छौँ। हामीभन्दा आउने पछिल्लो पिँढीले पनि गर्ने त्यही नै हो, किन भन्दाखेरि जबसम्म हामीले भने जस्तो ढङ्गबाट अलिकति ठुलो मापनमा बजेट पार्न सक्दैनौँ र बजेट परिसके पछाडि पनि गुणस्तरीय विकास गर्न सकेनौँ भने हाम्रो यो परिस्थिति जुन छ त्यही नै यथावत रहने हो होइन। अहिले चाहिँ हामीले दसवटै ओडा जोड्न सफल भएका छौँ, तपाईँसँग मैले इन्टरभ्यू दिँदै गर्दाखेरि म खुसी छु, किन भन्दाखेरि हामीले यो चार वर्षको निरन्तर अथक प्रयासबाट बल्ल ओडा नम्बर 8 रन्थुम किटिनी भन्ने ठाउँ, जुन पुरान गाउँ फोर्सा अनि तपाईँ घोरगोरेदेखि लिएर जति पनि 8 ओडा छ त्यो ओडालाई जोड्न सफल भएका छौँ। किन भन्दाखेरि योभन्दा अगाडि त्यो बाटो जोडिएको थिएन, घन्टौँ घन्टा मान्छेहरू हिँडेर मात्रै प्रशासनिक सेवा लिन आउनुपर्ने, ओडासम्म जानुपर्ने त्यो खालको समस्या थियो, त्यो समस्यालाई चाहिँ अहिले हामीले समाधान गरेका छौँ। हामीले चार वर्षको पिरियडमा अहिले त्यो बाटो जोड्न सफल भएका।
0: एउटा कुरा यहाँलाई कतिको खड्केको छ, जस्तो यहाँ चाहिँ त चार वर्षको यो अनुभव पनि लिएर बस्नुभएको छ, काम कसरी गर्नु पर्दो रहेछ भन्ने कुरा पनि होइन। जस्तो हामी एउटा ओडाबाट अर्को ओडामा चाहिँ अब पहाडी भिरालो जग्गा जमिन हुन्छ, हाम्रो भूबनोट नै त्यस्तै छ होइन, जस्तो भूबनोट छ त्यसै अनुसार चाहिँ विकासको प्लानिङ योजना बनाउने हो होइन। यहाँ के जोड्न खोजेको छु भने चाहिँ नाली नबनाइकन सडक बनाउँछौँ, अनि भिरालो ठाउँ छ भने भिरालो ठाउँलाई चाहिँ नकटाइकन फेरि त्यो पहिरो आउने भागलाई पनि हामी नकटाइकन अनि सडक विस्तार गर्छौँ, अनि अर्को वर्ष फेरि त्यसलाई स्याहार्दाखेरि अर्को बजेट तय गर्नुपर्ने हुन्छ। हामी यतातर्फ अलिकति अनुत्पादक भयो जस्तो देखिएको छ कि पहिला सर्वे गर्ने बेलामै हामीले नालीको विकास गर्नु पर्यो, पहिरो आउने सम्भावनाको क्षेत्रहरू छुट्याउनु पर्यो, पानी जम्मा हुने कति खण्डहरू छ त्यसलाई छुट्याएर त्यही अनुसारको प्लानिङ गरेर पिच गरेर सडक विस्तार गर्न सक्यो भनेदेखि त गुणस्तरीय सडक त्यसरी निर्माण हुन्थ्यो र एउटै सडकलाई हामीले प्रत्येक वर्ष चाहिँ बजेट खनाउनु पर्ने आवश्यकता हुन्थेन नि। यहाँको अनुभवले के भन्छ?
1: त्यस्तो छ, यसमा चाहिँ समस्या चाहिँ हजुरले भने जस्तै नाली सहितको बाटो भएन भने त्यसको दीर्घकालीन रहन सक्दैन, त्यसको टिकाउ हुन सक्दैन र दिगो विकास हुन सक्दैन, त्यो हामी सबैलाई थाहा भएको कुरा हो होइन। तर फिल्डमा काम गर्ने क्रममा कस्तो हुँदो रहेछ भन्दाखेरि अलिक बजेट छुटियो, पर्याप्त मात्रामा त्यो बजेट आयो भने हामीले नाली सहितको बाटो निर्माण गर्नको लागि हामीले इस्टिमेट गर्न सजिलो हुँदो रहेछ। किन भन्दाखेरि यो पछिल्लो पिरियडमा मैले चाहिँ 2-4 बाटोहरू आफ्नै पालिकाको पहलमा चाहिँ पार्न सफल भयो, अहिले जुन करोडौँको लागतमा खनेको बाटो छ त्यो बाटो चाहिँ हाम्रो नाली सहित हामीले त्यसलाई खन्न सकेका छौँ। मलाई लाग्छ त्यो हामीले अहिले नाली सहित खनेको बाटो टिकाउ हुन्छ, त्यसको दिगो विकास हुन्छ भन्ने कुरा हामीले बुझेका छौँ र त्यो हामीले अनुभूति पनि गरेका छौँ। तर हामीलाई चाहिँ जुन एउटा सामान्य रूपमा चाहिँ एउटा सामान्यकरणको बजेट आउँछ माथिबाट, त्यो सामान्यकरणको बजेटमा पनि हाम्रो प्रशस्त मात्रामा हाम्रो आन्तरिक रूपमा आन्तरिक स्रोत र साधनहरू छैन, हाम्रो आवश्यकताहरू धेरै छन् तर हाम्रो स्रोत र साधन कम छ। तर माथिबाट आउने सामान्यकरणको बजेट भनेको हाम्रो 10 चाहिँ हामीले जति बाँडे पनि विकास बजेट बाँड्ने भनेको जम्मा तपाईँको 7 बजेट हो। विकास बजेट 7 बाँड्दै गर्दाखेरि यहाँको स्वास्थ्य, शिक्षा, कृषि, पशुदेखि लिएर सबै कुराहरूलाई पनि हामीले समेट्न पर्ने हुन्छ, लक्षित वर्गहरूदेखि लिएर सबै कुराहरू हामीले त्यहीभित्र समेट्नु पर्ने हुन्छ। र अहिले फेरि निर्माण भएका अस्पतालका कुराहरू भए अनि जीर्ण रहेका विद्यालयका संरचनाहरू भए होइन, यस्ता कुराहरू धेरै प्रशस्त मात्रामा यी नागरिकहरूको आधारभूत आवश्यकताभित्र पर्ने संरचनाहरू निर्माण गर्नको लागि नै हामीले सहज ढङ्गबाट गर्न सकिरहेको अवस्थाहरू छैन। किन भन्दाखेरि हामीसँग कम बजेट छ। अब 7 बजेटमा तपाईँको 10 ओडाको विकास बजेटदेखि लिएर अब सबै कुरा, अब मानव विकासलाई पनि त्यहाँनिर जोड्नु पर्यो, भौतिक विकासलाई पनि त्यहाँनिर जोड्नु पर्यो, जोड्दै गरेर हामीले पर्याप्त काम गर्न सक्दैनौँ। अनि एउटा ओडामा 10 बाटो, 5 बाटो, 15 बाटो, हामीले 20-25 भन्दा त हाम्रो लागि ठुलो कुरा हुन्छ। त्यस कारणले गर्दा यसरी हामीले थोरै थोरै मापनमा बजेटमा चाहिँ बाटो खन्दै गर्दाखेरि हामीले नाली सहितको बाटो बनाउन नसक्नुको मेन कारण चाहिँ त्यो एउटा उदाहरण छ। तपाईँ गत वर्ष हामीले पहिल्यै खोलेको बाटोमा चाहिँ तपाईँको त्यहाँ अलिकति अवरोध भएको थियो, त्यसलाई पहिरो फाल्न पर्यो भनेर 25 गण्डकी प्रदेश सरकारबाट 25 हालेको थियो, तर पछि उहाँहरूले मुद्दा हालिदिनु भयो, त्यो बजेट फ्रिज भएर गयो, त्यो बाटो त्यस्तै अल्पत्र परेर बस्यो। त्यस कारणले गर्दाखेरि नागरिकहरूले पनि आफ्नो जमिनहरू सहज ढङ्गबाट चाहिँ हामीलाई उपलब्ध नगराउँदै गर्दाखेरि पनि हामीले सहज ढङ्गबाट नाली सहित विस्तार गरेर बाटो खन्न नसक्नुको कारण एउटा त्यो पनि हो। यो वर्ष मैले सबै अध्यक्षजीलाई के भनेको छु भन्दा सबै नालीमा राखौँ त बाटो, अब बाटो विस्तार चाहिँ नगरौँ, नयाँ बाटो पनि हामी नखोलौँ, जुन बाटो छ त्यो बाटोको नाली सहित तपाईँको बाटो निर्माण गर्ने कुरामा लगानी गरौँ न त भन्ने खालको कुराहरू अहिले हाम्रो छलफलको विषय बनेको छ। त्यही ढङ्गबाट हामी अगाडि बढेका छौँ।
0: यहाँको गाउँपालिकामा सशर्तको रूपमा र समानीकरणको रूपमा आउने बजेटलाई कहिले काहीँ काम गर्न नसकेको अवस्थामा फिर्ता गर्ने पर्ने त्यस्तो किसिमको
1: छैन। हाम्रो त अब हामी घोडा दसैँ माथिबाट आएको पैसा त एक रुपियाँ नै फर्काउन हुन्न भनेर काम गरिराखेको अवस्था हो, होइन? अब अहिले माथिबाट आएको पैसा नै फिर्ता गऱ्यौँ भने त हामी के गर्न सकौँ र होइन? आन्तरिक रूपमा त हाम्रो स्रोत केही पनि छैन, त्यस कारणले गर्दाखेरि माथिबाट आएका सशर्तका बजेटहरू फिर्ता गर्ने कुराहरूमा छैन। तर सकेसम्म हामीले चाहिँ सम्पूरकमा अधिकतम पैसा कसरी ल्याउन सकिन्छ भन्ने हिसाबले पैसाले पैसा तान्ने कुरा, अब सम्पूरकमा हामीले बजेट ल्यायो भने माथिबाट नै आउँछ भन्ने कुराहरू छ। त्यस कारणले सम्पूरकबाट हामीले अलि धेरै पैसा चाहिँ ल्याएका छौँ। त्यसमा चाहिँ भौतिक संरचना भनेको संरचना विद्यालयको संरचनाहरू र स्वास्थ्यका संरचनाहरूमा त्यो हामीले लागू गरेका छन्। किन भन्दाखेरि हाम्रो चाहिँ धेरै विद्यार्थीहरूको संख्या धेरै हुने, भवनहरू कम हुने भएको कारणले गर्दाखेरि त्यो सशर्तका बजेटहरू फर्काउने कुराहरू जस्तै काम गर्ने क्रममा 1-2 हजार, 15-20 हजार, 2-4 हजार त्यो बजेटको मापन हेरेर त्यो रहेको होला, तर त्यसरी फर्किने फ्रिज जाने भन्ने कुरा चाहिँ छैन।
0: जस्तो यहाँको गाउँपालिकामा कृषि क्षेत्रमा पनि बढी मात्रामा चाहिँ होइन स्वावलम्बन बन्ने कार्यक्रमहरू होला गाउँपालिकाका, कृषि र पशुपालनको क्षेत्रमा चाहिँ कसरी काम गर्नुभएको छ जसले वास्तविक किसानहरू लाभमा परुन्, होइन? जसले कागज पत्र मिलाउने र देखाउँदाखेरि धेरै भैँसीको भगारू पनि देखाउने, होइन, धेरै बाख्रा पालन पनि देखाउने, धेरै पशुपालन पनि देखाउने, तर त्यो एक वर्षपछि त्यसलाई चाहिँ अनुगमन गर्न जाँदाखेरि केही पनि छैन, तर पैसा चाहिँ त्यसरी नै चाहिँ हामीले बिना ठाउँमा चाहिँ लगानी गरेको अवस्था पनि कतिपय ठाउँहरूमा देखिन्थ्यो। अहिले पछिल्लो पटक अलिकति सुधारिएको छ, तपाईँको पालिकामा यो अवस्था कस्तो छ?
1: यो छैन, मैले 100% तपाईँलाई यो विषयमा जुन त हजुरले कुरा उठाउनु भयो नि, यो कुरा म जनप्रतिनिधि नहुँदै नै उठाउने कुरा हो। जुन नागरिकको पावर पुग्छ, जुन नागरिकको पहुँच पुग्छ, त्यसले चाहिँ राज्यको सेवा सुविधा दिने होइन, गरे गर्छ। जुन वर्ग हो नि, एकदमै काम गर्ने वर्ग, काम गर्ने नागरिक हो नि, त्योसम्म पुग्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो। हाम्रो चाहिँ कृषि र पशुमा सधैँ धेरै फड्को मारेको छ भन्ने कुरा हामीलाई चाहिँ दाबी छ। किन भन्दाखेरि हाम्रो अहिले चाहिँ बडीघाट गाउँपालिकामा हामीले चाहिँ हेफर प्रोजेक्टसँग लागत साझेदारीमा पनि काम गरेका छौँ। कृषिमा धेरै राम्रो उपलब्धि प्राप्त भएको छ, होइन? अब विरोध गर्नेहरूको लागि त त्यो प्राप्ति नदेख्न सक्नुहुन्छ, हामी सन्तुष्टि छौँ। आज नागरिकहरूले तपाईँ पनि आउनुभयो भने कोही ठाउँ तरकारी खेतीको पकेट छ, कोही ठाउँ अकबरे खुर्सानीको पकेट छ, कोही ठाउँ बाख्रा पालन छ, कोही ठाउँ मुङ्गुर पालन छ। युवा त्यो ढङ्गबाट नागरिकहरूलाई आर्थिक रूपान्तरण गर्ने हिसाबले र उहाँहरूले आर्थिक आमदानी गर्ने हिसाबले, व्यवसाय गर्ने हिसाबले चाहिँ कृषिमा लगानी गर्नुपर्छ र आधुनिकरण गर्नुपर्छ भन्ने उद्देश्य गाउँपालिकाको हो र त्यही ढङ्गबाट हामी लागेका छौँ। तपाईँले फिल्डमा पनि आएर हेर्न सक्नुहुन्छ। अहिले हामी लगभग बाख्राको खसी बोका कुरा गर्नुहुन्छ भने हामी मासुमा आत्मनिर्भर भएका छौँ। धेरैजनाहरूले चाहिँ तपाईँको फर्महरू सञ्चालन गर्नेदेखि लिएर धेरै राम्रो कामहरू गर्नुभएको छ, अकबरे खुर्सानीदेखि लिएर तरकारी चिनी खेती। तपाईँ मौरीको कुरा गर्नु भन्नुहुन्छ भने त अहिले हाम्रो बडीघाट गाउँपालिकामा एउटा अन्तर्राष्ट्रिय न्युज पनि बनेको छ, मौरीमा धेरै उपलब्धि प्राप्त गर्नुभएको छ, व्यवसाय ढङ्गबाट लाग्नुभएको छ। त्यसैले हामीले कृषि पशु र यस्तो खालको कार्यक्रमहरूमा चाहिँ हामीले स्वरोजगारको कुरा मात्रै होइन, रोजगार सिर्जना गर्नुपर्छ भन्ने उद्देश्यका साथ तपाईँहरूले केही नभनी 1-2 जना मान्छेलाई चाहिँ काम दिनुपर्छ, तपाईँहरूले व्यवसायिक ढङ्गबाट लाग्नुपर्छ भन्ने हिसाबले चाहिँ पालिकाले प्रमोट गरेको छ। त्यही ढङ्गबाट चाहिँ हामीले चाहिँ विभिन्न प्रकारका तालिमहरू, सेमिनारहरू, गोष्ठीहरू सञ्चालन गरेका छौँ। हामीले एउटा टनेल दिँदाखेरि पनि समितिको निर्णय भएर आउने वातावरण सिर्जना गरेका छौँ। हाम्रो बडीघाट गाउँपालिकामा 69 टोल समितिहरू छ। त्यो टोलभित्र त्यो टोलको सबैजना हुन्छ, चाहे त्यो टोलमा शिक्षक होस्, चाहे त्यो टोलमा स्वास्थ्यकर्मी होस्, कर्मचारी होस्, कृषक होस्, एबिसी त्यहाँको विद्यालयको पर पनि त्यो समितिभित्र हुनुहुन्छ। र त्यो टोल समितिबाट कुनै पनि 2 व्यक्तिलाई टनेल दिन पर्यो भने उहाँहरूले टोल समितिको निर्णय गर्नुहुन्छ। निर्णय गरिसकेपछि फल्लो फल्लो व्यक्तिलाई टनेलको आवश्यकता परेको कारणले गर्दाखेरि भनेर उहाँले निर्णय लेख्नुहुन्छ र त्यो निर्णयको आधारमा चाहिँ हामीले टनेल दिएका छौँ भने तपाईँ आफू इमेजिन गर्नुहोस्। हामीले चाहिँ कसैकोलाई पनि पावर पुऱ्याएर नातावाद कृपावाद गरेर हामीले त्यसरी गरेका छैनौँ। नागरिकहरूको निर्णयबाट नै हामीले यहाँबाट दिने सेवाका कुराहरू र यहाँबाट दिने तपाईँको इक्विपमेन्टका कुराहरू, कृषि औजारका कुराहरू, सिँचाइ पाइप, टनेल, एबिसी, जेसीको स्विच, सबै कुराहरू त्यहाँको टोल समितिको निर्णय गरेर आउनुहुन्छ र त्यही निर्णयको आधारमा जनप्रतिनिधि त्यहाँनिर वडा अध्यक्षको सिफारिस पनि हुन्छ। वडा अध्यक्षको सिफारिसको आधारमा र त्यहाँको टोल समितिले निर्णय गरेको आधारमा चाहिँ हामीले सबै इक्विपमेन्टहरू दिने कुराहरू र जति पनि कृषि तथा पशुमा राज्यबाट दिने जुन सेवा प्रवाह हुन्छ, जुन हाम्रो राज्यबाट
0: अनुदान हुन्छ,
1: अनुदानका कुरा होस् अथवा एबिसी, त्यसरी चाहिँ हामीले गरेका छौँ।
0: अब यसरी उत्पादित भएका वस्तुहरू बिरुवाहरूलाई बजारसम्म पुर्याउने, त्यसको संरक्षण गर्ने, त्यसको मूल्य तोक्ने र किसानहरूले आफ्नो मेहनत अनुसारको उनीहरूले आफ्नो उत्पादनलाई पैसामा जोड्न सक्ने वातावरणलाई कसरी मिलाउनु भएको छ?
1: गराएका छौँ हामीले बजारीकरण गर्ने कुराहरू, उहाँहरूले चाहिँ व्यापार गर्ने कुराहरूमा चाहिँ हाम्रो पालिकाको तर्फबाट हामी सहजीकरण गरेका छौँ। उत्पादन गरेर मात्रै हुँदैन, उत्पादन गरेको वस्तुलाई चाहिँ ग्रेडिङ गर्ने कुराहरू, त्यसलाई क्वालिटी क्वान्टिटी दिने कुराहरू त अब उहाँहरूको कुरा भयो होइन, तर त्यसलाई बजारसम्म लैजानको लागि र बिक्री वितरण गर्नको लागि पालिकाले सहज वातावरण सिर्जना गरेको छ। कहिलेकाहीँ हामीले स्थानीय उत्पादन मेला पनि राखेका छौँ, कहिलेकाहीँ विभिन्न ठाउँहरूमा स्टलहरू राखेर पनि उहाँहरूले प्रसार प्रसार गर्ने खालको कामहरू पनि गरेका छौँ। जस्तै उदाहरणको लागि हामीले दायित्व भन्ने संस्थासँग गण्डकी प्रदेश सरकारसँग मिलेर तीन दायित्व संस्था, गण्डकी प्रदेश सरकार र स्थानीय सरकारको तीनजनाको लागत साझेदारीमा पनि हामीले विशेष गरी तपाईँको उद्यमीहरूसँग चाहिँ हामीले उद्यमीहरूलाई चाहिँ व्यवसाय गराउने ढङ्गबाट चाहिँ कार्यक्रम गरेका थियौँ। अहिले हाम्रो पालिकामा चाहिँ उत्कृष्ट 10 कृषकहरू र उत्कृष्ट 1 व्यवसायिक पनि हामीले छनौट गरिसकेका छौँ। उहाँहरूले कम्तीमा पनि झन्डै 3,00,000 बराबरको पुरस्कार पनि प्राप्त गर्नुभएको छ। उत्कृष्ट 1 हुनेले उत्कृष्ट 10 पनि 2,25,000 दरले पुरस्कार पनि पाउनुभएको छ। उहाँहरूले उत्पादन गरेको चिजलाई पनि हामीले अस्ति गण्डकी प्रदेशमा लगेर पनि हामीले त्यहाँको व्यापार मेला कार्यक्रममा पनि हामी सरिक भयौँ। त्यति बेला पनि हाम्रो धेरै व्यापार भएको थियो परिघाट गाउँपालिका। उहाँले उत्पादन गर्नुभयो भने त्यसको व्यापार गर्नको लागि अथवा बजारीकरण गर्नको लागि चाहिँ बडीघाट गाउँपालिकाले ग्यारेन्टी ल्याएको छ, त्यो प्रकारको प्रतिबद्धता पनि गरेको छ। सम्बन्धित ठाउँमा पुर्याउने, सम्बन्धित निकायमा पुर्याउने, पैसामा रूपान्तरण गर्ने, उहाँलाई व्यवसायिक बनाउने खालको कुराहरूमा चाहिँ हाम्रो पालिकाको तर्फबाट ठुलो प्रमोट गरेका छौँ।
0: जबसम्म व्यक्ति चाहिँ स्वस्थ रहन सक्दैन तबसम्म त्यो मान्छेले केही पनि गर्न सक्दैन। एकातर्फ भने जबसम्म मान्छे शिक्षित बन्न सक्दैन त्यो समाज पनि शिक्षित भएर अगाडि बढ्न सक्दैन, हामीले जानेकै कुरा हो होइन। विद्यालय सुधारका लागि विशेष गरी मैले सामुदायिक विद्यालयको कुरा गर्दैछु होइन, सामुदायिक विद्यालयको स्तर उन्नति र गुणस्तरीय शिक्षा प्रवाह गर्नका लागि चाहिँ गाउँपालिकाले कसरी सहजीकरण गरेको छ? एउटा शिक्षाको कुरा, अर्को स्वास्थ्यको कुरा, कसरी काम गर्नुभएको छ छोटो रूपमा?
1: अब शिक्षामा ठ्याक्कै भन्न पर्दाखेरि तपाईँको मैले अघि पनि भनिसकेँ, बडीघाट गाउँपालिकामा 10 वडा छ, 10 वडामा चाहिँ हाम्रो 67 विद्यालय छ, 76 बाल विकासहरू छ। अब संस्थागत विद्यालय जम्मा 2 मात्रै छ, एउटा 8 छ, एउटा 10 छ होइन। हाम्रो सामुदायिक विद्यालयमा 25 मात्रामा विद्यार्थीहरू छन्। त्यही संख्यामा चाहिँ तपाईँको शिक्षक दरबन्दीको कुराहरूमा अलिकति माध्यमिक दरबन्दीको मात्रै हामीलाई धेरै समस्याहरू पनि छ। अब हाम्रो गुणस्तरीय शिक्षा प्रदान गर्ने कुराहरूदेखि लिएर विद्यार्थीहरूलाई चाहिँ पढाएर मात्रै हुँदैन, विद्यार्थीलाई चाहिँ सिपसँग नै जोड्नुपर्छ भनेर हामीले एक विद्यालय एक करेसा बारीको अवधारणा पनि ल्याएका छौँ। प्रत्येक विद्यालयले हप्ताको 1 करेसा बारीमा चाहिँ माटोमा खेलाउनु पर्छ, एउटा बन्दगोपी लाउन सिकाउनु पर्छ, एउटा काउली लाउन सिकाउनु पर्छ र एक बोट भयो भने टमाटर लाउन सिकाउनु पर्छ भन्ने त्यो खालको नीति पनि बढेका गाउँपालिकामा नीतिमै ल्याएर त्यसलाई कार्यान्वयनको चरणमा लागेको छ। धेरै विद्यालयहरूले कृषिसँग सम्बन्धित कार्यक्रमहरूदेखि लिएर अन्य सिपसँग जस्तै टोपी बुन्ने कुरा, स्वेटर बुन्ने कुरादेखि लिएर सिलाइ कटाईका कुराहरू, जुन एसी दिएर बसेका विद्यार्थीहरू अथवा प्लस टू दिएर बसेका विद्यार्थीहरूलाई तपाईँको सिलाइ कटाई गरेर गराउने खालको कामहरू पनि गराइराख्नु भएको छ। र अब कोही कोही विद्यालयहरू त अब धानहरू रोप्नेदेखि लिएर अन्य धान उत्पादन गरेर बिक्री वितरण गरेर विद्यार्थीहरू नै त्यो धान बेचेर कोष जम्मा गर्ने काम पनि गर्नुभएको छ होइन। सबै विद्यालयहरूमा चाहिँ एकरूपताका साथ नभयो होला, तर चरणबद्ध रूपमा विद्यालयले त्यो प्रकारले अगाडि बढिरहेको कुराहरू छ। स्थानीय पाठ्यक्रम पनि निर्माण गरेर लागू गरेका छौँ। कक्षा 8 पाठ्यक्रम निर्माण भइसकेको छ, कक्षा 5 पाठ्य पुस्तक पनि निर्माण भइसकेको छ भने 6, 7, 8 यो वर्षमा चाहिँ निर्माण हुने चरणमा हाम्रो टिम लागिराख्नु भएको छ। त्यो निर्माण गर्नको लागि पनि हामीले बाहिरबाट कुनै कम्पनी कुनै सबै इन्स्टिट्युटहरू हायर गरेका छैनौँ, हाम्रो आफ्नै शिक्षकहरूबाट चाहिँ हामीले छनौट गरेर उहाँहरूलाई नै जिम्मा दिएका छौँ, उहाँहरूले गरिराख्नु भएको छ। बडीघाट गाउँपालिकाको स्थानीय तहको उत्पादनदेखि लिएर यहाँको धर्म संस्कृति कला सबै कुराहरू झल्किने खालको र पछिल्लो समयमा चाहिँ अलिकति नैतिक शिक्षाको आवश्यकता नै पर्छ। र हाम्रो बडीघाट गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय सरकार पनि हो, यो हाम्रो पालिका हो होइन। त्यस कारणले गर्दा ती सबै कुराहरू पाठ्यक्रममा हामीले आबद्ध गरेर विद्यार्थीलाई सिकाउने खालको कुराहरू यो पनि गरेका छौँ। अझ हामीले पाठ्यक्रममा यो सहकारी सम्बन्धी पनि हामीले एउटा सहकारी सम्बन्धित पनि पाठ्यक्रममा आबद्ध गरेर गएका छौँ होइन। अब शिक्षाको गुणस्तरको कुरा गर्नुहुन्छ भने अब अहिले राम्रै नतिजा आएको छ, प्लस टूको नतिजा, एसीको नतिजा हेर्दै गर्दाखेरि शिक्षकहरूले राम्रै गर्नुभएको छ। र जबसम्म शिक्षकहरू दसैँ बन्न सक्नुहुन्न तबसम्म उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नुहुन्न भन्ने उद्देश्यका साथ शिक्षकहरूको आवश्यकता अनुसार उहाँहरूले हामीलाई यो यो प्रकारको तालिम चाहियो भन्नुहुन्छ, हामीले त्यही प्रकारको तालिम हाम्रो पालिकाको तर्फबाट त्यो प्रकारको योजना बनाएर दिने गरेका छौँ। पछिल्लो पिरियडमा अलिकति बढी यो प्रविधिसँग जोडिएको भएको कारणले गर्दा धेरैजनाले कम्प्युटरको तालिमहरू र यो सफ्टवेयरसँग सम्बन्धित तालिमहरू माग गर्नुभएको छ। अब हामीले यो नयाँ नयाँ आर्थिक वर्षमा चलाउने तयारीमा पनि छौँ। संरचनाको कुरा सँगसँगै शिक्षकलाई दक्ष बनाउने कुरा र विद्यार्थीलाई पढाइ सँगसँगै अन्य अतिरिक्त क्रियाकलाप र शिक्षासँग जोड्ने कुराहरूमा चाहिँ हामीले पाठ्यक्रम र सँगसँगै उहाँलाई चाहिँ विभिन्न तालिमहरू र विद्यार्थीहरूमा पनि क्लबहरूको गठन गरिदिने र क्लब गठन गरिदिएर ती क्लबहरूका विद्यार्थीलाई फेरि जनप्रतिनिधिहरूसँग बाटे माडा गरेर सँगै काम गर्नुपर्छ भन्ने हिसाबले पनि हामीले गरिरहेका छौँ। त्यसैले हामीले 3-0 क्लब पनि गठन गरेका छौँ। एउटा जिरोले शून्य गरिबी, एउटा जिरोले शून्य कार्बन उत्सर्जन र एउटा जिरोले चाहिँ शून्य बेरोजगारी भनेर चाहिँ हामीले 3 जिरोलाई मध्यनजर गरेर 3-0 क्लब पनि गठन गरेका छौँ। स्वास्थ्यको कुरा गर्नुहुन्छ भने बडीघाट गाउँपालिकामा 16 स्वास्थ्य संस्थाहरू छन्, वडा 10 छन्। तर हाम्रो विभिन्न भूगोलको कारणले गर्दाखेरि सुस्वास्थ्य इकाइहरू पनि स्थापना गर्नुपर्ने, गाउँघरे क्लिनिकहरू स्थापना गर्नुपर्नेदेखि लिएर ती कुराहरू गर्दाखेरि हाम्रो 16 संस्थाहरू छन्। यसमा 1500 आधारभूत अस्पताल पनि सञ्चालनमा आएको छ। मैले अघि पनि थोरै जोडेको थिएँ, तपाईँको हाम्रो जनस्वास्थ्य अभियानले नै हाम्रो तमाम नागरिकहरूमा चाहिँ स्वास्थ्यको पहुँचमा पुर्याउनको लागि त्यो जनस्वास्थ्य अभियानको टिम हाम्रो रोटेसनमा प्रत्येक महिना तपाईँको टोल टोलमा वडा वडामा स्वास्थ्य संस्थामा यसले चाहिँ नागरिकहरूको पाइक पर्ने ठाउँमा विभिन्न शिविरहरू सञ्चालन गर्ने, विशेषज्ञ डक्टरहरू ल्याएर विभिन्न शिविरहरू सञ्चालन गर्नेदेखि धेरै कुराहरू हामीले स्वास्थ्यमा हामीले धेरै काम गरेका छौँ। यहाँले हेर्न पनि सक्नुहुन्छ, हामी गण्डकी प्रदेशको स्वास्थ्यमा उत्कृष्ट पालिका भएर हामीले 2 पुरस्कार पनि प्राप्त गरेका छौँ। स्वास्थ्यमा राम्रो उपचार पाउनु भएको छ र 1500 अस्पताल सञ्चालन भएको छ। अस्पतालबाट अहिले यो वर्षबाटै हामीले डायलोसिस सेवा सञ्चालन गर्ने भनेर पनि
0: मृगौला रोगीको लागि। अब हामी कुराकानीको अन्त्यतिर पनि आएका छौँ। यतिका धेरै काम गर्न भ्याइसक्नु भएको रहेछ, काम कति धेरै काम गर्नुभएको पनि छ, तर चाहिँ के भने चाहना र आवश्यकता त कहिले पनि पूर्ति त हुँदैन, नयाँ नयाँ चाहना र नयाँ नयाँ आवश्यकताहरू बढ्दै मात्र जाने हुन् होइन, त्यसलाई हामीले बिस्तारै बिस्तारै बजेट अनुसार चाहिँ हाम्रो काम कारवाहीबाट मिलाउँदै जाने पनि हो होइन। यहाँको गाउँपालिकामा चाहिँ केही पर्यटनका आधारहरू पनि छन् होला, पर्यटन विकासका लागि गाउँपालिकाले कस्तो किसिमको कदम चालेको छ, जहाँ चाहिँ आन्तरिकदेखि बाह्य पर्यटकहरूलाई पनि ल्याउन सकियोस्, पहाड ठाउँमा थुम्का हुन्छन्, कोट हुन्छन् है, कतिपय ठाउँहरू मन्दिरहरू हुन्छन्, देवालय हुन्छ, त्यसलाई समुचित तरिकाले हामीले रक्षण पनि गर्नुपर्ने हुन्छ।
1: पर्यटकीय क्षेत्रमा त हामीले त्यति धेरै उल्लेखनीय काम चाहिँ गर्न सकेका चाहिँ छैनौँ होइन,
0: तपाईँलाई
1: गरेका छौँ भनेर अब जे गरेको त्यो बोल्ने हो होइन।
0: आधारहरू त छन् होला नि त,
1: छन त आधारहरू अब केही छन् किन भन्दाखेरि अब हाम्रो बडीघाट गाउँपालिकाको तपाईँको 10 वडाको गङ्गरे भन्ने छ, 7 वडाको तपाईँको माथि थामा चौर भन्ने छ, त्यहाँबाट एकदमै राम्रो भ्युजहरू देखिन्छ। हामीले अलिअलि त्यहाँ पिकनिक स्पोटहरू मन्दिरहरू त्यस्तो त हामीले बनाएका छौँ चौरमा होइन, कहिले काहीँ हामीले न्यायिक सम्मेलनदेखि लिएर त्यहाँ पिकनिक खान जानेहरू पनि त्यहाँ धेरै जानुहुन्छ। आन्तरिक पर्यटनहरूको आगमन चाहिँ ठिकै छ त्यहाँ चाहिँ। अब बडीघाट गाउँपालिकाको यहाँ थानापति मन्दिर भन्ने छ, अनि समेरी गुफा छ, अनि वडा नम्बर 3 चाहिँ देवी ढोका भन्ने ठाउँ छ, देवी ढोका भनेको असाध्यै पुरानो। यहाँका संरक्षणको लागि त अब त्यहाँ बाटोघाटो निर्माण गर्ने कुराहरू, बाटोलाई अलिकति विस्तार गर्ने कुराहरू हामीले अलिअलि लगानी चाहिँ गरेका छौँ, तर त्यस्तो उल्लेखनीय बाह्य पर्यटकहरू चाहिँ आउने खालको लोभ्याउने खालको छ, तर त्यसलाई चाहिँ हामीले सबै कुरा आर्थिकसँग जोडिन्छ
0: हजुरको
1: होइन। एउटा तपाईँको आर्थिक भयो भने जस्तो कुरालाई पनि हामीले त्यसलाई विकसित रूपमा दिन सक्छौँ, बाह्य रूपमा चाहिँ आन्तरिक पर्यटकहरू भित्र आउन सक्छौँ होइन, तर आर्थिक रूपमै हाम्रो अब जस्तै थानापति मन्दिरको लागि हामीले त्यसलाई चाहिँ एउटा शक्तिपीठको रूपमा पनि मान्ने गरिन्छ, अलि मान्नेको मन्दिर पनि हो यहाँनिर होइन, तर हामीले धेरै पहल गर्दाखेरि पनि त्यहाँ गाउँपालिकाले डिपिआर गर्यो, डिपिआर गरेर त्यसलाई चाहिँ एउटा मन्दिरलाई शक्तिपीठको रूपमा पूजा गर्ने त छँदैछ, तर त्यसलाई चाहिँ बाह्य पर्यटकहरू ल्याउने खालको वातावरण सृजना गर्नुपर्छ भनेर हामीले धेरै ठाउँमा पहल कदमै पनि गऱ्यौँ, मन्त्रालयहरूमा धायौँ होइन, तर हामीले योजना पार्न सकेनौँ। अहिले बडीघाट गाउँपालिकाले जति पार्यो पार्यो, अब अलिअलि 5-10 लाख रुपियाँ गण्डकी प्रदेशबाट पर्थ्यो, अब त्यसले के कति काम हुन्छ र अहिले चाहिँ बडीघाट गाउँपालिकाले आफै त्यसलाई मन्दिर बनाएर सम्पन्न गर्नुपर्छ भनेर लागेको अवस्था छ होइन। अब हाम्रो यहाँनिर समेरी गुफा छ, त्यहाँनिर जान बाटो असाध्यै गाह्रो छ, अब त्यो बाटो 2-4 लाख रुपियाँ हालेर त्यो बाटोको स्तरीय उन्नति हुने अवस्था चाहिँ छैन, त्यहाँ करोडौँको लागत गर्नुपर्छ, करोडौँको लागत गर्न सक्ने अवस्था छैन। त्यो कारणले गर्दाखेरि पनि हामीले चाहिँ यी पर्यटकीय क्षेत्र असाध्यै सुन्दर छन्, राम्रा छन्, गर्न सकिन्छ होइन, बाह्य पर्यटकहरू ल्याउने खालको वातावरण सृजना पनि गर्न सकिन्छ, तर त्यसलाई विकसित रूप दिन सकिएको छैन।
0: अब जाँदा जाँदै यहाँ यतिका धेरै अनुभवी हुनुहुँदो रहेछ कि, अनुभवका साथ जति कामहरू यहाँले भन्दै गर्नुभएको थियो होइन, त्यो गाउँवासीले चाहिँ तपाईँले गर्दै गरेका काम र गाउँवासीले को सहभागिताबाट जे काम गर्नुभयो होइन, त्यो आफैमा पनि राम्रो देखियो, राम्रो लागेको छ। हामीले खोजेको सुशासन र समृद्धि कसरी प्राप्त गर्न सकिएला, नागरिकको सहभागिता वा नेतृत्वको प्रबल इच्छा शक्तिबाट तपाईँको अनुभवले के भन्छ, 4 यो अनुभवमा के प्राप्त गर्नुभयो?
1: सुशासनको कुरामा त सबैभन्दा पहिला कुरा त तपाईँको आफ्नो दायित्व, आफ्नो कर्तव्य होइन, हामीले चाहिँ राजनीति गर्न आइसके पछाडि आफू सकेर समाजलाई बनाउने हो, देशलाई बनाउने हो भनेर आउने हो नि त। सबैभन्दा ठुलो कुरा के हो त भन्दाखेरि आफ्नो दायित्व र कर्तव्य हो। आफू कुन स्थानमा आएको छ, कुन ठाउँमा आएको छ, त्यो ठाउँलाई सम्झेर चाहिँ म काम गर्न आएको, म काम गर्नुपर्छ भन्ने एकदमै हुटुटी बोकेर आएको तपाईँ जनप्रतिनिधिले काम गर्छ भने होइन, हामीले कुरामा मात्रै गरेर हुँदैन, नीति मात्रै ल्याएर हुँदैन, नीति सँगसँगै बजेट पनि हुनुपर्छ, बजेट र नीतिको मेल खायो भने विकासले रूप लिन्छ भन्ने कुरा त हामीले बुझेको कुरा हो नि त। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँको सुशासनको पाटोमा चाहिँ पेपरलेसको कुरालाई चाहिँ अँगाल्नै पर्छ, हामी डिजिटलाइज नै हुनुपर्छ। डिजिटलाइज गर्यो भने हाम्रो हरेक कुराहरू पारदर्शिता हुन्छ भन्ने कुरा मलाई विश्वास छ. हामीले त्यो अनुभव पनि गरेका छौँ, मैले केही तपाईँलाई अनुभव पनि मैले सुनाएँ होइन. अब विकासको कुराहरू त हामीले सम्भावना अध्ययन गरेर कुन विकासलाई चाहिँ हामीले बढी प्राथमिकता दिनुपर्छ, प्राथमिकताकै आधारमा चाहिँ हामीले विकास गर्यौँ भने हरेक नागरिकहरूलाई सहज हुन सक्छ भन्ने कुरा हो. तर अलिकति समस्या छ पछिल्लो आरमा. हामीले एउटा नमुना काम पनि गरेका छौँ नि त बडीघाट गाउँपालिकामा, हामीले हरित हाइड्रोजन ग्यास पनि उत्पादन गरेका छौँ. यो राज्यको लागि नमुना काम, किन भन्दाखेरि हामीले 4 वर्षको अथक मेहनत र प्रयासबाट खाना पकाउने हाइड्रोजन ग्यास उत्पादन गरेका छौँ. सायद तपाईँले न्युजमा पनि देख्नुभएको थियो होला, सबै न्युजले त्यसलाई कभरेज गरेको थियो होइन, त्यो अन्तर्राष्ट्रिय न्युज पनि बनेको थियो. हामीले चाहिँ उत्पादन गरेर 25 वटा ग्यास सिलिन्डरहरू भरेर भर्ने चरणमा छ. अब त्यसको चाहिँ कानुनी कुराहरू निर्माण गरेर त्यसलाई प्रक्रिया अगाडि बढाउनु पर्छ र देश चाहिँ ग्यास आफ्नै ठाउँमा चाहिँ ग्यास
0: उत्पादन गर्न सक्यो र उपयोगमा ल्याउन सक्यो हजुर.
1: आत्मनिर्भर बन्नुपर्छ र परनिर्भर बन्नु हुन्छ र एलपी ग्यासको विस्थापित गर्नुपर्छ भन्ने उद्देश्यका साथ बडीघाट गाउँपालिकाले त्यो आँटेको हामीले
0: सफल पनि हुनुभयो. यसको मतलब
1: सफल पनि भएका छौँ. तपाईँलाई थाहा छ होला इनर्जी विकासको कुरा गर्दै गर्दाखेरि जति पनि हामीले चाहिँ विकासलाई गति दिने भनेको त आर्थिक नै हो, तपाईँलाई थाहा छ, बजेट नै हो होइन. तर हाम्रो त आवश्यक हो, सबैभन्दा पहिले कुरो यहाँको आवश्यकता के हो भनेर आवश्यकता र औचित्यको आधारमा अध्ययन अवलोकन गरेर अध्ययन अवलोकन गर्नको लागि त्यति गाह्रो छैन कि. अहिले त देशभरि 753 तपाईँको स्थानीय सरकार, स्थानीय सरकारबाटै त्यो प्रकारको जिम्मा लिएर प्रत्येक स्थानीय तहको तपाईँको डिजिटल प्रोफाइल बनाएर नेपाल सरकारले आफ्नो टेबुलमा बसेर हेर्न सक्ने वातावरण बनाउँछ कि होइन. जस्तै बडीघाट गाउँपालिकाको अवस्था के हो भन्ने कुरा त आज बडीघाट गाउँपालिकाको निर्माण गरेको डिजिटल प्रोफाइल तपाईँको 1:60 समथिङ, 40-45 मिनटदेखि लिएर 60 मिनट समथिङको छ. त्यो तपाईँको विभिन्न मन्त्रालयहरूको मन्त्री परिषदको बैठकले 753 घन्टा छुट्टायो भने 753 स्थानीय सरकारलाई तपाईँको अध्ययन गर्न सक्छ कि.
0: सजिलो
1: त्यो तागत नेपाल सरकारले राख्न पर्छ.
0: कुन ठाउँमा कस्तो किसिमको विकास हजुर, कुन ठाउँमा कस्तो किसिमको विकास प्रणालीमा जानु पर्दैछ भनेर एउटा भूबनोटको आधारबाट पनि काम गर्न सकिन्छ.
1: खानेपानीको समस्या छ, यहाँका विद्युतका समस्या छन्, यहाँका बाटोघाटोको समस्याहरू छ, यो सबै कुराहरूको समस्या छन्. यति गर्दाखेरि पनि हाम्रो यहाँ विकास त केही देखिँदैन नि त, केही गरेन नै भन्छन्. तर राज्यले तपाईँको त्यो प्रकारको अध्ययन र अवलोकन गरेर तपाईँको 753 विकसित सहर बजार महानगरपालिकाहरू, नगरपालिकाहरू, उपमहानगरपालिकाहरू विकास छ, त्यहाँ बजेट छ, आन्तरिक स्रोत पनि छ. तर विकासै नभएका विकट पालिकाहरू कति छन् त्यसको पनि छुट्टै एउटा क्याटेगोरी छुट्टाएर फरक फरक ढङ्गबाट चाहिँ अध्ययन र अवलोकन गरेर यहाँ विकास गर्न सकिन्छ र यहाँका आन्तरिक स्रोत निर्माण गर्नको लागि धेरै सम्भावनाहरू पनि छन्। ती सम्भावनाहरूको पनि अध्ययन गर्नुपर्छ।
0: हाम्रो कुराकानीमा जोडिनु भयो, यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: हजुरलाई धेरै धेरै धन्यवाद।
2: हो, 3 तहका सरकार मध्ये स्थानीय तहबाट जे जति विकास कार्य र सुशासनको क्षेत्रमा काम हुँदै आएका छन् त्यो नै विकासको पहिलो जगको रूपमा मान्न सकिन्छ। खास गरी दूरदराजमा रहेका र विकासको गतिलाई पछ्याउन गाह्रो रहेका बडीघाट जस्ता पालिका नेपालमा धेरै छन्। तर स्थानीय स्रोत साधनको समुचित उपयोग गरी स्थानीय उत्पादनदेखि रोजगारसम्म जे जति काम हुँदै आएका छन् यसले नागरिक बीच स्थानीय विकासको आत्मीय हिस्सा ओगटेको देखिन्छ। राज्य पुनर्संरचना हुनु अगाडि बडीघाट गाउँपालिकाको अवस्था जति कष्टकर थियो त्यो भन्दा बढी सहज र उत्पादन अनि रोजगारमुखी कार्यक्रमले जोडेर अहिले स्थानीयको जीवनयापनलाई समेत सहज र जीवन स्तरको दायरालाई फराकिलो बनाएको देखिन्छ। कुशल नेतृत्व र विकासमुखी योजनाले नै गाउँको मुहार फेर्न सकिन्छ भन्ने कुरालाई बडीघाट गाउँपालिकाले चरितार्थ गरेको भेटिन्छ। आफ्नो गाउँलाई आफै बनाउँदै स्थानीय वासी र नेतृत्वले जे जसरी पालिका तहमा काम गरेका छन् त्यसको बृहत्तर विकासमा पनि अझ अगाडि बढ्न सके पक्कै पनि हामीले सोचेको विकास र सुशासन हाम्रै लागि हुने कुरामा कोही कसैको दुई मत नहोला। आज हामीले बागलुङ स्थित बडीघाट गाउँपालिकाको विकास र सुशासनको पक्षमा गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीसँग कुरा गरेका थियौँ। आजलाई सुशासन र समृद्धि कार्यक्रमको निर्धारित समय यही सकिँदैछ। अर्को साताको बिहिबार बिहान 8:15 अर्को पक्षमा कुराकानी लिएर आउनेछौ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना बज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरि गिरी पनि बिदा हुन्छौ। नमस्कार।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ जागरण गीत। रामकृष्ण ढकाल र राजेश पायल राईको स्वर, रत्न शमशेर थापाको रचना र नारायण गोपालको सङ्गीतमा रहेको यो जागरण गीत।

अहिले सुनायौं सतीश महर्जन, किरण शाही र साथीहरूको स्वर, कृष्ण शाहीको रचना र किरण शाहीको संगीतमा रहेको जागरण गीत। अब अन्तिम जागरण गीत सुनाउँदैछौ, जसमा स्वर हो केशव भट्ट र निशा देसारको, रचना कृष्णहरि बराल र संगीत रत्न बिहोसीको। यो गीतपछि यहाँहरूले 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाको बैठकमा सांसदहरूद्वारा पछिल्लो समय भएका आत्मदाहका घटना, सुकुम्बासी व्यवस्थापन, किसान समस्या समाधान लगायतका विषयमा सरकारको ध्यान आकर्षण। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। भोलिसम्म देशका विभिन्न स्थानमा अधिक वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। र अमेरिका इरान तनाव थप चर्कियो, हर्मुज क्षेत्रमा सैन्य कारवाही तीव्र। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले देशमा पछिल्लो समय देखिएका समस्या आत्मदाहका घटना, सुकुम्बासी व्यवस्थापन, किसानका समस्या समाधान लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सभाको हिजोको बैठकमा सांसदहरूले सुकुम्बासीको उचित व्यवस्थापन बिना बस्तीबाट हटाउँदा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै उनीहरूको बासस्थान, होल्डिङ सेन्टरमा रहेको खाना, पानी, शिक्षा, स्वास्थ्यको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदहरू सरकार सस्तो, लोकप्रियता र प्रचारमुखी गतिविधि केन्द्रित बनेको आरोप लगाउँदै त्यस्ता गतिविधिले देश नबन्ने र दुर्घटनातर्फ जाने भन्दै समयमै सचिन र सबैलाई विश्वासमा लिएर देशको समृद्धिको बाटोमा अगाडि बढाउनु पर्ने बताउनुभयो। सांसदहरूले अविरल वर्षासँगै देशभर बाढी पहिरो र डुबानको समस्या बढेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै विपदमा परेका नागरिकहरूलाई तत्काल राहत र पुनस्थापना गराउने गरी राज्यका संयन्त्रलाई तयार पार्न सरकारलाई आग्रह गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले 166 विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसदमा दर्ता गर्ने कानुनहरूको मस्यौदाको सूची र कार्यतालिका संघीय संसदमा पठाइसकेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठक समय माग गरी कानुन मन्त्री गौतमले आगामी आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने 97 नयाँ र 69 संशोधन गर्ने विधेयकको संख्या कायम गरिएको जानकारी गराउनुभयो। उहाँले प्रचलित कानुनको सुधार तथा थप नयाँ कानुन निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ बनाउनु पर्ने विधेयकको पहिचान गर्न मन्त्रालयले आगामी आर्थिक वर्षलाई कानून निर्माण तथा सुधार वर्षका रूपमा घोषणा गरेको बताउनुभयो। राष्ट्रिय सभाका सांसदहरूले राज्य शक्तिको आडमा केही संचार गृह र नेपाली काङ्ग्रेसका सभापति गगन थापाको घरको गेटमा गाडी राख्नेमाथि छानबिन गरी कडा कारवाही गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकको विशेष समयमा नेपाली काङ्ग्रेसकी सांसद कमला पन्तले वर्षा लागेसँगै बाढी पहिरो र डुबानको उच्च जोखिम बढ्दै गएका बेला विपद व्यवस्थापन गर्ने संस्थामा नयाँ नेतृत्व दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित 2 महासन्धिसँग सम्बद्ध प्रोटोकल अनुमोदन गरेको छ। बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी ऐन 2014 प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 प्रोटोकल नम्बर 81 अनुमोदन गरेको हो। सांसदहरूले पुँजी बजारमा साइबर सुरक्षाको सुदृढीकरण, वित्तीय साक्षरताको विस्तार र विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको हिजो बसेको बैठकमा सांसदहरूले आइपिओ निष्कासन सम्बन्धी विषयमा पारदर्शिता सुनिश्चित गर्न प्रभावकारी संयन्त्र विकास गरी अनियमितता प्रति शून्य सहनशीलताको नीति अप्नाउनु पर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले देशको पर्यटन प्रवर्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो होटल संघ नेपाल हानका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभयो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद र जनता बीचको सम्बन्ध जति सुदृढ हुन्छ लोकतन्त्र त्यति नै उत्तरदायी सहभागितामूलक र विश्वासयोग्य बन्ने बताउनु भएको छ। हिजो सभामुख अर्यालले प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा केही महत्त्वपूर्ण विधेयक पारित भएको जानकारी दिँदै चालु अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम विनियोजन विधेयक आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक समेत पारित भएको उल्लेख गर्नुभयो। उपराष्ट्रपति रामसाय प्रसाद यादवले कतारका अमीर शेख तमिम बिन हमद अल थानीसँग दोहामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपतिको कार्यालयका अनुसार कतार भ्रमणका क्रममा हिजो दोहास्थित लुसाइल दरबारमा उहाँहरूबीच उच्च स्तरीय भेट भएको हो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म देशका विभिन्न स्थानमा अधिक वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त भएका छन्। विश्वविद्यालय सभाले प्राध्यापक डाक्टर सुनिल कुमार जोशीलाई उपकुलपतिमा तथा डाक्टर भीम बहादुर चन्दलाई रजिस्ट्रारमा हिजो नियुक्त गरेको हो। नेपाल र भारतका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1650 बराबरको मेगावाट बराबरको बिजुली निर्यात गर्ने विषयमा हिजो सहमति जनाएका छन्। मध्यस प्रदेश सभाले प्रदेश सरकारद्वारा पेश गरिएको आगामी आर्थिक वर्ष 2083-84 बजेट सर्वसम्मतिले पारित गरेको छ। बैठकमा सभामुखले बजेट पारित गर्नका लागि प्रस्ताव पेश गरेपछि आगामी आर्थिक वर्ष 2083-84 बजेट सर्वसम्मतिले पारित भएको हो। जिल्ला समन्वय समिति कास्कीले वर्षाको समयमा जिल्लाभर नदीजन्य सामग्री उत्खननमा रोक लगाएको भए पनि रातिको समयमा नदीबाट अवैध रूपमा बालुवा उत्खनन गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको छ। यसै क्रममा पोखरा महानगरपालिका 25 स्थित सेती गण्डकी नदीबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको अवस्थामा प्रहरीले 3 टिप्पर समेत नियन्त्रणमा लिएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। उच्च अदालत जनकपुरले न्याय सम्पादनलाई शीघ्र पारदर्शी र सेवाग्राही मैत्री बनाउन सूचना प्रविधिको प्रयोगलाई तीव्र बनाएको छ। अदालतले चालु आर्थिक वर्षमा मुद्दा फर्सेटमा पनि उल्लेखनीय प्रगति हासिल गरेको छ। हिजो आइजी सञ्चारकर्मी संघको अन्तर्क्रियामा कायम मुकायम मुख्य न्यायाधीश टेक नारायण कुवरले प्रविधिको प्रभावकारी प्रयोग र कर्मचारीको मेहनत तथा बार र बेन्च बीचको समन्वयका कारण लक्ष्य भन्दा बढी मुद्दा फर्सेट गर्न सफल भएको बताउनु भयो। बागलुङको जैमिनी नगरपालिकाले सुकुम्बासी परिवारलाई घर र जग्गा सहित लालपूर्जा उपलब्ध गराएपछि समस्या समाधान भएको छ। 18 सुकुम्बासी परिवारलाई नगरपालिकाले जग्गा खरिद गरेर घर निर्माण गरी लालपूर्जा वितरण गरेको हो। ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्र को परीक्षण सञ्चालन भइरहेको छ। असार 30 गतेदेखि परीक्षण सञ्चालन भइरहेको उक्त केन्द्रले दैनिक 3,72,00,000 लिटर ढल प्रशोधन गर्ने क्षमता राख्दछ। सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निशुल्क स्वास्थ्य पोर्टल मार्फत उपचार सेवा लिनेको संख्या 2,200 नागेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले हर्मुज जलमार्ग हुँदै इरानतर्फ जाँदै गरेको एक तेल ट्याङ्करलाई हेल फायर क्षेपास्त्र प्रहार गरी निष्क्रिय बनाएको जनाएको छ। अमेरिकी सेनाका अनुसार इरानमाथि थप हवाई आक्रमण गरिएको छ। इरानी सञ्चार माध्यमहरूले केस्मा टापु बन्दर अब्बास र चाबबाहार क्षेत्रमा विस्फोट भएको कुरालाई उल्लेख गरेका छन्। अब खेल समाचार। इङ्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। गैराति भएको खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई 2-1 गोलको अन्तरमा जितेको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती प्रदेशको हिमाली भूभाग तथा कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा सांसदहरूद्वारा पछिल्लो समय भएका आत्मदाह घटना, सुकुम्बासी व्यवस्थापन, किसानका समस्या समाधान लगायतका विषयमा सरकारको ध्यान आकर्षण। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। भोलिसम्म देशका विभिन्न स्थानमा अधिक वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। र अमेरिका इरान तनाव थप चर्कियो, हर्मुज क्षेत्रमा सैन्य कारवाही तीव्र। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

Ekes bonus pal. Visa kapena bishon. Kelko macha pite wafle भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: नमस्कार, नागरिक शिक्षा कार्यक्रमको अर्को भागमा यहाँहरूलाई हार्दिक स्वागत छ। पछिल्ला केही साता यता नेपालमा आत्मदाहका घटनाले समाजलाई गम्भीर रूपमा झस्काएको छ। केही दिनको अवधिमै देशका विभिन्न स्थानमा आत्मदाहका प्रयास गरेका समाचारहरू सार्वजनिक भइरहेका छन्। यी घटनाले केवल एक व्यक्तिको पीडा मात्र होइन, हाम्रो सामाजिक संरचना, मानसिक स्वास्थ्य, सार्वजनिक सेवा प्रणाली र नागरिक बीचको सम्बन्धका बारेमा गम्भीर प्रश्न उठाएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार औसतमा प्रत्येक दिन करिब 20 जना नेपालीले आत्मदाह गर्ने गरेका छन्। यो अवस्था सार्वजनिक स्वास्थ्य र सामाजिक दुवै दृष्टिकोणले अत्यन्तै चिन्ताजनक हो।
3: आत्महत्या वा आत्मदाह कुनै समस्याको समाधान होइन। यस्ता घटनाको पछाडि धेरै कारणहरू एकसाथ जोडिएका हुन सक्छन्। मानसिक तनाव, निराशा, डिप्रेसन, आर्थिक अभाव, बेरोजगारी, घरेलु हिंसा, सामाजिक अपमान, सम्बन्धमा आएको तनाव, दीर्घरोग वा आफूलाई एक्लो वा असहाय महसुस गर्नु जस्ता कारणहरूले व्यक्तिलाई गम्भीर मानसिक सङ्कटमा पुर्याउन सक्छन्। कहिलेकाहीँ तत्कालको आवेग वा असहाय मानसिक पीडाले पनि यस्तो निर्णय गराउन सक्छ। यस्ता घटनाले एउटा व्यक्तिको मात्र होइन, सम्पूर्ण परिवारको जीवन बदलिदिन्छ। यसै विषयमा केन्द्रित रहेर आज हामीले छलफलका लागि निम्त्याएका छौँ एकजना मनोविद डाक्टर नरेन्द्र सिंह ठगुन्नालाई।
4: सर, स्वागत छ यहाँलाई कार्यक्रममा।
5: धन्यवाद सर।
4: आत्महत्या र आत्मदाह बीच मनोवैज्ञानिक रूपमा के फरक छ र यो आत्मदाहलाई कतिपय अवस्थामा विरोध वा आक्रोशको अभिव्यक्ति पनि भनिन्छ, यसलाई कसरी बुझ्न सकिन्छ?
5: खास गरेर आत्महत्या र आत्मदाह दुइटै चाहिँ आफ्नो जीवन आफै समाप्त गर्ने क्रियाकलाप हो। तर आत्महत्यामा चाहिँ व्यक्तिका पर्सनल व्यक्तिगत कुराहरूले गर्दाखेरि चाहिँ बढी रिस्क भएर चाहिँ व्यक्तिले आत्महत्या गर्छ भने, सामाजिक, सांस्कृतिक, मानसिक समस्याको कारणले गर्दाखेरि व्यक्तिले चाहिँ आत्महत्या गर्ने गर्छ भने, आत्मदाहमा चाहिँ हुन चाहिँ त्यो आफ्नो जीवन आफै समाप्त गर्ने क्रियाकलाप त हो, भनेको आफ्नो शरीरमा आफै आगो लगाएर चाहिँ आफ्नो जीवन समाप्त गर्ने प्रक्रिया भयो। तर चाहिँ यहाँनिर के हुन्छ भने, तपाईँले भने जस्तो यसमा बढी व्यक्तिगत कारणको साथसाथै सामाजिक र जुन परिवेश परिस्थिति, भनेको खास गरेर चाहिँ राज्य संरचनाप्रतिको जुन चाहिँ वितृष्णा हुन्छ, जुन चाहिँ राज्यले निर्माण गरेका विभिन्न कानुनी झमेलाहरू छ त्यसप्रतिको, र राज्यले अहिले सञ्चालन गरेको सञ्चालन प्रक्रियामा चाहिँ जुन असन्तुष्ट भएर व्यक्तिले चाहिँ मैले मरिसकेपछि, मेरो मृत्यु भइसकेपछि यो परिस्थितिलाई चाहिँ चेन्ज गर्न केही कन्ट्रिब्युसन हुनसक्छ होला भन्ने मनोदशाका साथ चाहिँ व्यक्तिले चाहिँ आत्मदाह गर्ने प्रयास गरेको देखिन्छ।
4: पछिल्लो समय नै नेपालमा आत्महत्या र आत्मदाहका घटनाहरू बढेको देखिन्छ। अब मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा यसको मुख्य कारणहरू चाहिँ के हुन सक्छन्?
5: अब आत्महत्या र आत्मदाहका घटनाहरू चाहिँ पछिल्लो समयमा बढेको तपाईँले जुन भनिराख्नु भएको छ, त्यो चाहिँ प्रत्येक वर्ष संसारभरि 7,03,000 व्यक्तिको मृत्यु आत्महत्याले हुने गर्दछ। जति त्यो मृत्यु हुने गर्दछ, ती मृत्युमध्ये करिब करिब 77% जति मृत्यु चाहिँ लो र मिडिल इन्कम कन्ट्री भएका देशहरूमा हुने गरेको तथ्याङ्कले देखाएको छ। र नेपालमा पनि पछिल्लो 5-7 वर्षको हामीले ट्रेन्डलाई हेर्ने हो भने करिब करिब 7,000 मान्छे प्रत्येक वर्ष आत्महत्या गरेर चाहिँ मृत्यु भइराखेको चाहिँ नेपाल सरकार गृह मन्त्रालयसित भएको तथ्याङ्कलाई आधार मानेर भन्न सकिन्छ। र त्यो हाम्रो देशमा पछिल्लो 5 वर्षको ट्रेन्ड हेर्ने हो भने बिचमा 1 वर्ष अलिक घटेको देखिए पनि, सङ्ख्यात्मक हिसाबले 200-300 मान्छेको कम मृत्यु भएको देखिए पनि, हाम्रोमा चाहिँ पछिल्लो 5 वर्षको एभरेजमा चाहिँ हेर्ने हो भने करिब करिब सङ्ख्यात्मक हिसाबले चाहिँ 15-20% जति बढ्दो देखिन्छ। यसको कारण चाहिँ के हुनसक्छ भन्ने सन्दर्भमा चाहिँ, अब कुनै पनि व्यक्तिमा जति पनि व्यक्तिले मृत्यु आत्महत्या गर्ने गर्नुहुन्छ, तीमध्ये करिब करिब 90% जतिमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याको कारणले गर्दाखेरि आत्महत्या हुन्छ भन्छ, समाजमा जुन आर्थिक अवस्था कमजोर हुँदाखेरि अनि त्यसपछि चाहिँ आफूले सोचेको जस्तो नहुँदा, बेरोजगारी, विभिन्न प्रकारका चाहिँ लाञ्छना कलङ्कहरूको कारणले गर्दाखेरि र व्यक्तिमा चाहिँ व्यक्तिगत जीवनका घटेका विभिन्न ट्रमेटिक सिचुएसनहरूको कारणले गर्दाखेरि पनि व्यक्तिले चाहिँ आत्महत्याको जोखिम या आत्मदाहको जोखिमहरू चाहिँ निम्त्याउने गर्दछ। र खास गरेर हामीले अब यसलाई सजिलो सबैले बुझ्ने भाषामा चाहिँ बायोलोजिकल, साइकोलोजिकल र सोसल भनेर तिनवटा केटागोरीमा चाहिँ बाँड्न सक्छौँ। बायोलोजिकल भनेको चाहिँ शरीरमा देखिने चाहिँ त्यो हार्मोनको गडबडीको कारणले गर्दाखेरि या मानसिक स्वास्थ्यको जोखिम बढ्ने भयो भने, दोस्रो चाहिँ मनोवैज्ञानिक भनेको चाहिँ के भयो त भन्दाखेरि जसरी म अब जीवनमा केही गर्न सक्दिनँ भन्ने प्रकारको मनोदशा, आत्मबल कम हुने, फेरि चाहिँ जीवनमा केही गर्न सकिँदैन भन्ने टाइपको जुन थट हुन्छ, पर्सनालिटी ट्रेट भयो, इन्टेलिजेन्स भयो अनि इन्ट्रेस्टका कुराहरूले पनि कहिलेकाहीँ चाहिँ व्यक्तिमा चाहिँ आत्महत्याको जोखिम बढाउन सक्छ भने, सामाजिक कारण अन्तर्गत चाहिँ जुन त्यो समाजमा कुनै व्यक्तिमा मानसिक स्वास्थ्यको जोखिम बढेछ भने समाजमा चाहिँ तपाईँको के भन्छ त लाञ्छना विभेद जुन गरिन्छ अनि अशिक्षा, गरिबी, बेरोजगारी, ती सम्पूर्ण सामाजिक फ्याक्टर र विभिन्न प्रकारका चाहिँ आघातजन्य घटनाहरूको सामना गर्नुपर्दा पनि व्यक्तिमा चाहिँ के हुनसक्छ त भन्दाखेरि आत्महत्याको जोखिम चाहिँ बढ्न सक्ने सम्भावना हुन्छ भनेर विभिन्न अध्ययनहरूले चाहिँ देखाएको छ।
4: हजुर, अब जस्तो कुनै व्यक्तिलाई आत्मदाह अथवा आत्महत्यासम्म पुग्न बाध्य बनाउने मानसिक, पारिवारिक, सामाजिक तथा आर्थिक कारणहरू चाहिँ एक अर्कासँग सम्बन्धित छन्, जोडिएका छन्।
5: पक्का पनि, किनकि हामी व्यक्ति हो, जसरी भने व्यक्तिको मनोसामाजिक भन्छौँ कि त्यसलाई, अब हामीले अलिक सजिलो बुझ्नको लागि चाहिँ सबैलाई मनोसामाजिकको कन्सेप्टलाई बुझौँ होला। एकातिर चाहिँ व्यक्तिको मन हुन्छ, दोस्रोतिर चाहिँ व्यक्तिको समाज हुन्छ। अरू कहिलेकाहीँ चाहिँ मनले भनेको कुरा समाजले मान्छ, कहिलेकाहीँ समाजले भनेको कुरा मनले मान्छ र त्यसको बिचमा चाहिँ सकारात्मक तारतम्यता मिलिरहेको हुन्छ, त्यही भएर चाहिँ हाम्रो जीवन चलिरहेको हुन्छ। तर कहिले जो जो व्यक्तिमा चाहिँ आत्महत्याको जोखिम हुने गर्दछ, कहिलेकाहीँ उनीहरूलाई के लाग्छ भने मेरो कुरा समाजले बुझ्दै बुझ्दैन, मलाई चाहिँ वास्ता नै गरेन भन्ने लाग्छ उहाँहरूको मनमा भने, कहिलेकाहीँ चाहिँ समाजका कुराहरूमा चाहिँ मैले किन मान्नु पर्यो त नि, मैले चाहिँ समाजले भनेको कुरा मान्नै पर्ने भन्ने कहाँ छ, के छ, किन गर्नु पर्यो भन्ने प्रकारको चाहिँ जुन त्यो द्वन्द्व हुन्छ, त्यो द्वन्द्वले गर्दा के हुन्छ भने एक प्रकारको निराशा आउँछ भनेको चाहिँ अन्तर्व्यक्तिक सम्बन्धमा चाहिँ के हुन्छ त भन्दाखेरि समाज व्यक्तिमा चाहिँ मनोसामाजिक समस्याको अवस्थामा पुग्छ र मनोसामाजिक समस्याको अवस्था लामो समयसम्म रहिराख्यो भने त्यसले चाहिँ सामान्य खालको मानसिक समस्याको जोखिम निम्त्याउँछ, त्यसले चाहिँ कहिलेकाहीँ कडा खालको मानसिक समस्या ल्याउने भएकोले हाम्रो जुन त्यो अघि हामीले भनेका जुन त्यो पारिवारिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक र शारीरिक जुन कारणहरू जुन छ त्यो कारण एक दोस्रोसित चाहिँ अन्योन्याश्रित छ। किनकि आत्महत्या चाहिँ कुनै एउटा पर्टिकुलर कारणले हुन्छ भन्ने छैन, किनकि त्यसमा चाहिँ के छ त भन्दाखेरि हाम्रो चाहिँ मल्टिपल फ्याक्टरहरूको चाहिँ कम्बिनेसनको कारणले गर्दाखेरि व्यक्तिमा चाहिँ आत्महत्याको जोखिम बढ्ने हुन्छ भन्छ। त्यो कारणहरू चाहिँ एक दोस्रोसित चाहिँ इन्टरलिङ्क चाहिँ छ भनेर सजिलै हामीले अनुमान गर्न सकिन्छ।
4: हजुर, यहाँले भने जस्तै एक त स्वयं एक खालको निराशा हुने भयो, बेचैनी हुने भयो उसभित्र, एउटा चाहिँ अन्तर्द्वन्द्वहरू मनभित्र उसले चलिराखेका छन्, एक खालको विद्रोही स्वभाव उसले प्रकट गर्न सक्छ भन्ने कुराहरू हामीले उसले त महसुस गर्ने भयो। सामान्य रूपमा यस्तो खालको जोखिममा, आत्महत्याको जोखिमसम्म पुग्ने स्थितिमा यो मान्छे पुग्न सक्छ भनेर त्यो वरिपरि रहेका परिवार, साथीभाइ, समुदायले चिन्न सक्ने गरी केही संकेतहरू, पूर्व संकेतहरू पनि आइराखेका हुन्छन् उसभित्र।
5: हजुर, अध्ययनले के भन्छ भने, किनकि म पछिल्लो 20-25 वर्षदेखि चाहिँ आत्महत्या रोकथामको मुभमेन्टमा नेपालमा काम पनि गरिराखेको हुँदाखेरि अध्ययनले के देखाउँछ भने, जति व्यक्तिले आत्महत्याको कारणले गर्दाखेरि मृत्यु हुने गर्दछ, ती व्यक्तिहरूले मृत्यु हुनुभन्दा पूर्व करिब करिब 90% जति व्यक्तिहरूले चाहिँ त्यो संकेतहरू म यस्तो गर्दैछु है भन्ने कुरा चाहिँ कसै न कसैलाई चाहिँ अभिव्यक्त गरेको हुन्छ। तर परिवार, साथीभाइ, समाज त्यो कुरालाई चाहिँ महत्त्व दिएको हुँदैन। जस्तै म चाहिँ तपाईँहरूको बिचमा धेरै लामो समयसम्म रहदिनँ होला, मेरो जीवन चाहिँ मलाई चाहिँ जीवनमा केही पनि गर्न मन लागेको छैन, यस्तो ठाउँमा जान मन लागेको छ जहाँ चाहिँ कसैको आवाज नपुगोस्, मलाई चाहिँ भगवान्को प्यारो हुन मन लागेको छ, म बिना नै मेरो परिवारका सदस्यहरू, समाज चाहिँ खुसी हुन्छ, धरतीको बोझ कम हुन्छ र मलाई चाहिँ यस्तो ट्र्यापमा परेको छु जहाँबाट चाहिँ छुटकारा पाए चाहिँ मलाई आनन्द हुन्थ्यो र प्रायः जसो चाहिँ मृत्युको बारेमा कुरा गरिरहने, त्यो सँगसँगै के हुन्छ त भन्दा त्यस्ता व्यक्तिहरूले अचानक आफ्ना इष्टमित्र, साथीभाइसित भेटघाट गर्न थाल्छन्। जसरी मानौ हाम्रो त भेटघाट गर्नको लागि केही न केही बहाना चाहिन्छ नि त, जस्तै तपाईँको पर्व चाहियो, जात्रा चाहियो, बर्थडे चाहियो, केही न केही चाहिँ फङ्सन नभइकन हामी भेट्दैनौँ नि त नर्मली एक दोस्रोलाई। तर त्यो व्यक्तिहरू चाहिँ साथीभाइ, इष्टमित्रहरूसित अचानक भेटघाट गर्न थाल्छन् र हिजोसम्म उसका इम्पोर्टेन्ट सामानहरू, इम्पोर्टेन्ट लागेका कुराहरू चाहिँ अरूलाई बाँड्न थाल्छ। यो तपाईँलाई राम्रो लाग्छ, तपाईँले राख्दा हुन्छ अङ्कल आन्टी भनेर चाहिँ दिन थाल्ने हुन्छ, बाँड्न थाल्छ। सँगसँगै यदि ऊ घरको रिस्पोन्सिबल व्यक्ति हो भने आफ्नो रिस्पोन्सिबिलिटीलाई चाहिँ ह्यान्ड ओभर गर्छ। जस्तै कुनै अफिसमा, सरकारी कार्यालयमा या कुनै पनि अफिसमा चाहिँ अफिसको
4: जिम्मेवार
5: व्यक्ति ट्रान्सफर भइसकेपछि, नयाँ व्यक्ति आइसकेपछि त्यसलाई चाहिँ जसरी रिस्पोन्सिबिलिटी ह्यान्ड ओभर गर्दा यो यसरी गर्नुपर्छ, यो छ, यस्तो छ भनेर भने जस्तै, जसरी उहाँले चाहिँ मानव बिजनेस गरिराख्नु भएको छ भने फलानलाई मैले यति पैसा दिनुपर्ने छ, फलानुबाट यति पैसा लिनुपर्ने छ, यो काम यसरी गर्नुपर्छ, मैले सामान फलान ठाउँबाट लिने गरेको छु टाइपको चाहिँ भन्न थाल्नुहुन्छ र यी सम्पूर्ण घटनाक्रमहरूलाई आधार मानेर कुनै पनि व्यक्तिमा चाहिँ आत्महत्याको जोखिम छ है भन्ने कुरा चाहिँ सजिलै पूर्व सङ्केत हामीलाई अलि हामीले अवेर भयौँ, सोसाइटी अवेर भयो भने सजिलै तरिकाले चाहिँ पूर्वानुमान गर्न सकिने चाहिँ आधारहरू प्रशस्त छ भन्न सकिन्छ।
4: अब यो आत्महत्या अथवा आत्मदाहका घटनाले हाम्रो सामाजिक संरचना, मानसिक स्वास्थ्य, अब सार्वजनिक सेवा प्रणाली र नागरिक बीचको अन्तर सम्बन्धबारे के कस्ता प्रश्नहरू उठाएको छ र यसले सामाजिक सम्बन्धमा कस्तो असर पर्न सक्छ?
5: आत्मदाहको घटनाहरू या जुन आत्महत्याका जुन घटनाहरू पछिल्लो समयमा चाहिँ हाम्रो कन्टेक्स्टमा पनि मिडियामा जुन तरिकाले आइराखेको छ र भइराखेको छ, किनकि हुन त प्रत्येक दिन करिब करिब 18-19 व्यक्तिको मृत्यु चाहिँ आत्महत्याले भइरहेछ एभरेजमा भन्ने तरिकाको चाहिँ तथ्याङ्कले देखाइराखेको छ। तर केही केसहरू चाहिँ के हुन्छ भने अलि हाइलाइट हुने गर्दछ र त्यो हाइलाइट भएका केसहरू जुन तरिकाको आत्मदाहका घटनाहरू चाहिँ अब योभन्दा पहिले पनि 2-3 पहिले योभन्दा पुरानो सरकार हुँदाखेरि पनि भएको देखिन्थ्यो र अहिलेकोमा पनि जसरी त्यो अहिले चाहिँ एउटा घटिसकेपछि 2-3 ब्याक टु ब्याक जुन घट्यो त्यसले गर्दाखेरि एउटा प्रश्न चाहिँ के उब्जाउँछ त भन्दाखेरि हाम्रो सम्बन्ध जुन चाहिँ राज्यप्रतिको समुदायप्रतिको काहीँ न काहीँ चाहिँ यी सम्पूर्ण कुराहरूमा चाहिँ सम्बन्धमा चाहिँ एक प्रकारको अप्ठ्यारो चाहिँ आएको छ र यसलाई चाहिँ हामीले न्यूनीकरण गर्नको लागि चाहिँ सोच्नुपर्ने बाध्यता भएको छ। आत्मदाहको जुन घटना छ राज्यप्रतिको वितृष्णा, सिस्टमप्रतिको वितृष्णा र सिस्टमलाई चाहिँ च्यालेन्ज गर्ने गरी अ काइन्ड अफ एक प्रकारको चाहिँ मन क्रान्तिकारी टुलको रूपमा चाहिँ यसलाई लिन सकिन्छ भन्ने भएको कारणले गर्दाखेरि काहीँ न काहीँ यसले हाम्रो सम्पूर्ण सामाजिक सांस्कृतिक अस्तित्वलाई एक दोस्रोको जुन त्यो हार्मोनी छ त्यो हार्मोनीलाई चाहिँ असहज बनाउनको लागि भूमिका निर्वाह गरेको चाहिँ देखिन्छ।
4: अब त्यसो भनेदेखि यो आत्महत्या रोकथामको लागि एउटा परिवार, विद्यालय, कार्यस्थलहरू, समुदायले कस्तो सहयोगी, सम्मानजनक र संवादमुखी वातावरण निर्माण गर्न सक्छ, निर्माण गरिनुपर्छ ताकि त्यस्तो किसिमको दुःखद परिस्थिति सृजना नहोस् भन्नको निमित्त?
5: अब राम्रो प्रश्न गर्नुभयो। खास गरेर अहिले हाम्रो सबैको बहस, अहिले जुन सार्वजनिक मिडियाहरूमा जुन तरिकाले कुराकानी भइराखेको छ यो कसरी रोकथाम गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी बढी फोकस हुनुपर्ने थियो र यो गर्नको लागि चाहिँ जसरी व्यक्तिको मलाई यदि कुनै ए भन्ने व्यक्तिलाई चाहिँ कुनै त्यस्तो रिस्क भइरहेछ भने व्यक्तिले के गर्नु पर्यो भने मलाई यस्तो गाह्रो भएको छ यो कुराको बारेमा मैले कसै न कसै यो मनको कुरा त्यो मनले बुझ्ने नजदिकको व्यक्तिसित कुरा गर्नुपर्छ, भन्नुपर्छ, सुनाउनुपर्छ भन्ने तरिकाले चाहिँ हामीले चाहिँ आफूले प्रयास गर्ने व्यक्ति आफूले र उसको जसरी मानौँ मेरो पेरिफेरीमा मेरो साथीभाइ सर्कलमा कसैलाई चाहिँ त्यस्तो भइराखेको छ भने मेरो काम के हो भने तिमीलाई कुनै गाह्रो अप्ठ्यारो भएको छ भने तिम्रो कुरा सुनिदिनुको लागि म एभाइलेबल छु है भन्ने तरिकाको वातावरण त्यो तरिकाको चाहिँ व्यवहार चाहिँ रिस्क भएको व्यक्तिलाई साथीभाइले गरिदिनु पर्यो। अनि विद्यालयमा यदि शिक्षक साथीहरूलाई विद्यार्थीहरूमा चाहिँ त्यस्तो छ भने उसलाई चाहिँ एक्लो नछोड्ने, उसको कुरा सुनिदिनुको लागि एभाइलेबल हुने, उसले हामीसित कुरा गर्न चाहेको छ भने के कुराले गर्दा तिमीलाई चाहिँ मर्न मन लागेको छ त्यसको बारेमा भन्न मिल्छ भने मलाई भन, नभए तिमीले चाहिँ जसलाई भन्न मन लागेको छ जसलाई चाहिँ तिमीले ट्रस्ट गर्छ त्यसित कुराकानी गर भनेर चाहिँ विद्यालय साथीभाइले भनेर खास गरेर चाहिँ त्यस्तो बेलामा चाहिँ आत्महत्या रोकथामको लागि चाहिँ राज्यको तर्फबाट गरिनुपर्ने के हो भने मानसिक स्वास्थ्य साक्षरताको राष्ट्रिय लेभलको अभियान चलाउनु पर्यो। त्यो भनेको के हो भने मैले अघि पनि भने जति पनि व्यक्तिले चाहिँ आत्महत्या गर्ने गर्नुहुन्छ तीमध्ये धेरै जसो मेजोरिटी केसहरूमा चाहिँ नर्मली रिसर्चले त के पनि भन्छ भने 90% जतिले चाहिँ कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याको कारणले हुन्छ भन्छ। त्यसमा पनि 70% जति त डिप्रेसनको कारणले हुन्छ भन्ने तथ्याङ्क भनिसकेपछि यदि हामीले मेन्टल हेल्थ लिटरेसीलाई चाहिँ जसरी हामीले चिया पसलमा दलहरूलाई चाहिँ गाली गर्नुको सट्टा चाहिँ तिम्रो मानसिक स्वास्थ्य कस्तो छ भन्ने कुरा गर्ने वातावरण दियौँ भने जसरी मानव विद्यालयमा शिक्षक साथीहरूले मेन्टल हेल्थ लिटरेसीको बारेमा कक्षा कोठामै सिकाउनु पर्यो, खास गरेर पाठ्यक्रममै हाम्रो कक्षा 5-6 चाहिँ अनिवार्य रूपमा मानसिक स्वास्थ्यको एउटा च्याप्टरको रूपमा चाहिँ त्यसलाई इन्ट्रोड्युस गर्ने काम गर्नु पर्यो। राज्यले के गर्नु पर्यो भने जसरी पहिले चाहिँ हामीले साक्षरता दर बढाउनुको लागि प्रौढ शिक्षा चलाए जस्तै मानसिक स्वास्थ्यप्रतिको साक्षरता बढाउनुको लागि चाहिँ त्यस्तै प्रकारको चाहिँ इन्टेन्सिभ क्याम्पेन चाहिँ चलाउनु पर्यो, न कि यो घटना घट्यो घटना घटिसकेपछि मिडियाको ध्यान केन्द्रित गर्नुको लागि चाहिँ हामीले यस्तो गर्दैछौँ भन्ने तरिकाको प्रोग्राम गर्नुको सट्टा वर्षभरि नै मुभमेन्ट चलाउनु पर्यो। र रिसर्चले के पनि सजेस्ट गरेको छ भने जुन देशमा मानसिक स्वास्थ्य साक्षरता प्रतिका चाहिँ अभियानहरू चलेका छन् देशव्यापी रूपमा त्यहाँ चाहिँ आत्महत्याको जोखिम चाहिँ 30-40% चाहिँ घटेको छ भन्ने अध्ययनहरूले नै देखाएको कारणले गर्दाखेरि हामीले पनि अहिलेदेखि नै 1-2 चाहिँ लगातार रूपमा चाहिँ मेन्टल हेल्थ लिटरेसीको क्याम्पेन चाहिँ कार्यस्थलमा, विद्यालयमा, समुदायमा, प्रत्येक अफिसमा काम गर्ने 5 मध्ये 1 डायग्नोजेबल मेन्टल इलनेस छ भन्छ, विद्यालयमा बालबालिकाहरूमा 6 मध्ये 1 छ, विद्यालयमा काम गर्ने शिक्षक साथीहरूमा 5 मध्ये 2 जति मानसिक स्वास्थ्यको जोखिम छ भन्छ, महिलाहरूमा 5 मध्ये 1 मानसिक स्वास्थ्यको जोखिम छ भन्ने जुन देखिएको छ यसलाई मिनिमाइज नगर्ने बेलासम्म त आत्महत्याको जोखिम त बढ्ने चान्स बढेको कारणले गर्दाखेरि हामीले मेन्टल हेल्थ लिटरेसीलाई चाहिँ मेसिभ क्याम्पेनको रूपमा र हाम्रा जति पनि यो राजनीतिक दलका कार्यकर्ताहरू हुनुहुन्छ उहाँहरूका कार्यकर्ताहरू उहाँहरूका चाहिँ संसदमा नीति निर्माण गर्ने ठाउँमा चाहिँ सबैलाई चाहिँ मेन्टल हेल्थ लिटरेसीको बारेमा चाहिँ हामीले प्रोपर तरिकाले क्याम्पेन गर्न सक्यौँ भने सम्भवतः हामीले मानसिक स्वास्थ्यप्रतिको लाञ्छना र विभेदलाई कम गर्न सक्छौँ। त्यसले गर्दा आत्महत्या रोकथाममा चाहिँ एउटा कोसे ढुङ्गा चाहिँ साबित हुनसक्छ जस्तो मलाई लाग्छ।
4: हो, अब यस्ता घटनाहरूको जुन समाचार सम्प्रेषण गर्ने कुराहरू छन्, त्यस्तो बेलामा सम्प्रेषण गर्दाखेरि सञ्चार माध्यम र सामाजिक सञ्जालले कस्तो नैतिक र जिम्मेवार अभ्यास चाहिँ अप्नाउनु पर्छ, त्यसले गर्दाखेरि उसको मानसिक स्वास्थ्यमा असर पर्ने अथवा त्यस्ता घटनाहरू बढोत्तरी हुनमा नकारात्मक प्रभाव उत्पन्न नहोस् भन्नका निमित्त कसरी सचेत भएर सम्प्रेषण गर्न सक्छन् सञ्चार माध्यमहरूले?
5: राम्रो प्रश्न उठाउनु भयो। खास गरेर आत्महत्या रोकथाममा मिडियाको चाहिँ भूमिका महत्त्वपूर्ण छ भनेर अध्ययनले देखाउँछ। र यदि मिडियाले सकारात्मक तरिकाले चाहिँ आत्महत्याका घटनाहरूलाई चाहिँ सम्प्रेषण गर्यो भने 50% जति आत्महत्याको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भनेर अध्ययनले देखाएको छ। र त्यही भएर सेन्सेबल मिडिया रिपोर्टिङ गाइडलाइन भनेर चाहिँ इन्टरनेसनल एसोसिएसन फर सुसाइड प्रिभेन्सन र डब्लुएचओले चाहिँ 2 पेजको एउटा गाइडलाइन फलो गरेको छ। गाइडलाइन चाहिँ फलो गर पत्रकार साथीहरूलाई, प्लस मिडियामा यसको बारेमा बोल्दाखेरि लेख्दाखेरि यो कुरा चाहिँ गाइडलाइन ध्यान दिनुपर्छ है भन्ने तरिकाले सजेस्ट गरिएको छ। र त्यसमा के भनिएको छ भने कुनै पनि आत्महत्याको घटनालाई चाहिँ ट्रेन्डिङ न्युजको रूपमा चाहिँ डेभलप गर्नु भएन। तर अहिले सोसल मिडिया र जति पनि अहिलेका विभिन्न मिडियाका सम्प्रेषणका मिडियमहरू छ त्यहाँ चाहिँ के देखिरहेको छ भने ट्रेन्डिङ न्युजको रूपमा आत्मदाहको घटनालाई चाहिँ ट्रेन्डिङ न्युजको रूपमा चाहिँ डेभलप गरेको देखियो। दोस्रो के भन्छ भने यदि प्रिन्ट मिडिया हो भने आत्महत्याको घटना लाई चाहिँ फ्रन्ट पेजमा कहिले लेख्नु हुँदैन भन्छ। अनि तेस्रो कुरा के भन्छ त भन्दाखेरि आत्महत्याको घटनाको बारेमा चाहिँ किनकि परिवारको प्राइभेसीको कारणले गर्दाखेरि आत्महत्या गर्ने व्यक्तिको चाहिँ फोटोहरू या उसको चाहिँ पर्सनल आइडेन्टिटी रिफ्लेक्ट हुने कुरा कुनै पनि चाहिँ डिस्प्ले नगर भन्छ। र त्यसलाई चाहिँ सक्सेसफुल स्टोरीको रूपमा डेभलप गर्नुको सट्टा त्यहाँ चाहिँ लेख्ने बेलामा आत्महत्या किन हुने गर्दछ, आत्महत्याको जोखिम भएका व्यक्ति कसरी थाहा पाउने र त्यसमा चाहिँ हाम्रो भूमिका के हुनसक्छ र यस्तो भयो भने कहाँ सम्पर्क गर्ने भनेर जसरी राष्ट्रिय हेल्पलाइनहरू जस्तै नेपालमा पनि 1166 जुन छ 1166 आत्महत्या रोकथामको चाहिँ राष्ट्रिय हेल्पलाइन जुन छ त्यो हेल्पलाइनहरूलाई चाहिँ सपोर्ट गरेर चाहिँ कसरी सहयोग गर्न सकिन्छ भन्ने कुराको बाचमा लेख्नुपर्छ भन्ने तरिकाले चाहिँ गाइडलाइनले सजेस्ट गरेको छ। त्यसै गरेर चाहिँ त्यो बारेमा चाहिँ लेख्दाखेरि चाहिँ साधनको बारेमा डिटेल नलेख भन्ने गरिन्छ। काहीँ न काहीँ आत्महत्याका घटनाहरूको केसहरूको बारेमा चाहिँ नेपालमा मिडियामा चाहिँ सम्प्रेषण हुँदा हामीले एउटा सानो स्टडी पनि गरेका थियौँ र धेरै जसोले चाहिँ यसमा काम गर्ने पत्रकार साथी प्लस जसले चाहिँ यसमा यो बिटहरू लेख्ने गर्नुहुन्छ उहाँहरू लेख्ने बोल्ने गर्ने साथीहरूले चाहिँ जुन चाहिँ मिडिया गाइडलाइन छ जसरी फलो गर्नुपर्ने त्यो चाहिँ नगरिएको जस्तो चाहिँ देखिन्छ। जसरी मानौ फेसबुकमा कुन चाहिँ कुरा सम्प्रेषण गर्ने के नगर्ने भन्ने कुराको बारेमा पनि सबैजना अवेर भएर चाहिँ हामीले यसमा हामीले कन्ट्रिब्युट गर्न सक्यौँ भने सकारात्मक तरिकाले कन्ट्रिब्युट गर्यौँ भने आत्महत्याको जोखिमलाई चाहिँ 40-50% जति मिनिमाइज गर्न सकिन्छ भनेर चाहिँ विभिन्न अध्ययनहरूले देखाएको हुँदाखेरि हाम्रो मिडिया सम्प्रेषणको चाहिँ महत्त्वपूर्ण भूमिका हुन्छ भन्न सकिन्छ।
4: मिडियाले पनि सचेततापूर्वक समाचारहरू सम्प्रेषण गर्नतिर अभ्यस्त भयो भनेदेखि धेरै कुराहरूमा
5: मिनिमाइज गर्न
4: सकिन्छ। जस्तो अब यो यदि कसैलाई जीवनप्रतिको निराशा, अत्यधिक तनाव, आत्महत्याका विचार आउन थालेका छन् भने उसले तत्काल के गर्नुपर्छ?
5: यदि कुनै व्यक्तिमा चाहिँ त्यस्तो नैराश्यता या तपाईँको चाहिँ जीवनमा हुनसक्छ किनकि सोचे जस्तो हुन्न जीवन, रोजे जस्तो हुन्न जीवन भन्ने जुन गीत छ त्यसैले पनि त्यस्तै गरेर जसरी मानौँ कहिलेकाहीँ चाहिँ मैले जे सोचेको छु त्यो अनुसारको चाहिँ जीवन पाउन नपाउन सक्छ क्या भन्ने खोजेको कुरा, मैले जसरी जस्तो प्रकारको जब सोचेको छु जस्तो प्रकारको मेरो लाइफ स्टाइल होस् भन्ने सोचेको छु त्यो नहुन पनि त सक्छ नि त। त्यो भएको कारणले गर्दाखेरि यदि कुनै व्यक्तिमा चाहिँ यस्ता नैराश्यता झल्किने खालको या साइकोलोजिकल प्रब्लम भएको छ भने एउटा कुरा त आफ्नो नजदिकको यो मनको कुरा त्यो मनले बुझ्ने, नजदिकको जसलाई मैले सबैभन्दा बढी ट्रस्ट गरेको छु त्यो व्यक्तिलाई चाहिँ आफ्नो कुरा सुनाउनु पर्यो। दोस्रो चाहिँ के गर्नु पर्यो भने मलाई यस्तो भइरहेछ भनेर चाहिँ परिवारका सदस्यहरूसित कुराकानी गर्नु पर्यो। अनि तेस्रो चाहिँ यदि उसलाई लाग्छ कि मानसिक स्वास्थ्यसँग सम्बन्धित हिजो जुन कुरा उसलाई चाहिँ आनन्द आउने गरेको थियो त्यो आनन्द पुनः घटिसकेको छ, एक्लै बस्न मन पराउँछ, हुनसक्छ डिप्रेसनका सिम्टम्सहरू देखिन सक्छ र त्यस्तो बेलामा चाहिँ प्रोफेसनलहरूको सहयोग लिनुको लागि चाहिँ के गर्नु पर्यो त भन्दाखेरि आफैले चाहिँ पहल गर्नु पर्यो। र अब कहिलेकाहीँ चाहिँ त्यो भन्न नसकेका कुराहरू चाहिँ उनीहरूले आफ्नो विभिन्न माध्यमहरूबाट सकारात्मक सामना गर्ने तरिकाहरू अप्नाएर उसले चाहिँ के गर्न सक्छ डायरीमा लेखेर एक्सप्रेस गर्न सक्छ, मलाई यस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ अलिक क्रिएटिभ तरिकाले चाहिँ एक्सप्रेस गर्न सक्ने गरी चाहिँ व्यवहार गर्न सक्ने हुन्छ र त्यसले गर्दा केही हदसम्म उहाँहरूको जुन त्यो रिस्क छ रिस्कलाई चाहिँ घटाउन सहयोग पुग्न सक्छ।
4: हजुर, आज हामीले कार्यक्रम नागरिक शिक्षामा एकजना मनोविद डाक्टर नरेन्द्र सिंह ठगुन्नाज्यूसँग आत्मदाह र आत्महत्या यसको मनोवैज्ञानिक रूपमा यसको के सम्बन्ध छ, यसका असरहरू कस्ता हुन्छन्, यसका सङ्केत र लक्षणहरू के हुन्छन् र हामीले समाज राज्य सबैले यस्ता नकारात्मक घटनाहरू हुन नदिनको लागि के कस्तो सावधानी अप्नाउन सक्छौँ भन्ने विषयमा कुराकानी गरिराखेका छौँ। पछिल्लो समयमा भएका यस्ता आत्मदाह आत्महत्याका घटनाहरूलाई राजनीतिसँग पनि जोडेर हेर्ने गरिएको छ अथवा यसलाई अलि बढी उचाल्ने गरिएको भइरहेको स्थिति पनि छ र विगतमा पनि यस्तो भइ नै राखेको थियो। अब राजनीतिसँग यसको के सम्बन्ध छ?
5: राजनीतिसँग चाहिँ सकारात्मक सम्बन्ध छ भन्न सकिन्छ जस्तो लाग्छ, किनभने जति पनि यो आत्मदाहका घटनाहरू हुन्छ राजनीतिको, मैले अघि पनि भने आत्मदाहका घटना खास गरेर चाहिँ आत्महत्याभित्र चाहिँ आत्मदाह गरेर चाहिँ आफ्नो जीवन समाप्त गर्ने जुन प्रक्रिया हुन्छ त्यो प्रक्रियामा चाहिँ व्यक्तिले के गर्छ भने राज्यप्रतिको सिस्टमलाई चाहिँ च्यालेन्ज गरेको हुन्छ। राज्यप्रतिको सिस्टममा चाहिँ जुन त्यो वितृष्णा आएको छ त्यो चाहिँ कानुनी रूपमा हुनसक्छ, आर्थिक रूपमा हुन्छ, जुन चाहिँ झैझमेलाहरू गर्नु परेको छ या केही न केही चाहिँ उसलाई जुन त्यो असन्तुष्टि हुन्छ त्यो असन्तुष्टिलाई चाहिँ अभिव्यक्त गर्छ, जसले मेरो त मृत्यु भयो तर चाहिँ अरूले चाहिँ यसलाई राम्रो तरिकाले चाहिँ राज्यले चाहिँ ध्यान दिनुपर्छ भन्ने भएको कारणले गर्दा। किनकि अब व्यक्तिमा चाहिँ निराशा किन हुन्छ भन्दाखेरि व्यक्तिमा जसरी व्यक्तिको चाहिँ केही नैसर्गिक अधिकारहरू राज्यले चाहिँ दिनुपर्ने दायित्वहरू जस्तै तपाईँको चाहिँ स्वास्थ्य शिक्षा त्यसै गरेर चाहिँ रोजगारीका कुराहरूमा चाहिँ राज्य सेन्सिटिभ हुनु पर्यो, अनि आर्थिक सामाजिक हिसाबले चाहिँ उसले बाँच्न पाउनुको लागि भनेको डिग्निफाइड लाइफलाई चाहिँ बाँच्नको लागि चाहिँ आधार बनाउने काम त राज्यको भएको कारणले गर्दाखेरि होला केही व्यक्तिहरू धेरै जस्तो व्यक्तिहरूमा चाहिँ आत्महत्या चाहिँ व्यक्तिगत रूपमा पनि हुनसक्छ, तर चाहिँ काहीँ न काहीँ चाहिँ सामाजिक सांस्कृतिक र पोलिटिकल इन्भाइरोमेन्ट जुन छ त्यसको चाहिँ डाइरेक्ट कनेक्सन हुने भएको कारणले गर्दाखेरि राजनीतिक रूपमा चाहिँ यदि राजनीतिक स्थिरता भयो प्रत्येक व्यक्तिलाई चाहिँ बेसिक निडहरू फुलफिल गर्ने गरी राज्यले चाहिँ सम्पूर्ण व्यवस्थाहरू गरेको अवस्था भयो भने त्यस्तो बेलामा चाहिँ आत्महत्याको जोखिमलाई पनि न्यूनीकरण गर्न आशावादी हुने ठाउँ हुन्छ। त्यो भएको कारणले निराशावादी भइराखेको समुदायलाई चाहिँ आशावादी बनाउने र यहाँ चाहिँ तपाईँको चाहिँ जीवन अरू देशको अनुसार नै ठिकै छ भन्ने तरिकाको चाहिँ जानकारी गराउने या त्यो लेभलको कन्फिडेन्स दिने काम त राज्यको भएको कारणले गर्दा काहीँ न काहीँ चाहिँ यसलाई हामीले राजनीतिसित पनि जोड्न सकिन्छ।
4: हजुर, हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ र अन्त्यमा अब यहाँलाई हुन त हामीले यसभन्दा अगाडिको यो छलफलमा पनि कुराकानी गरिसकेका छौँ कि आत्महत्या आत्मदाहका घटनाहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, त्यो हुन नदिनको निमित्त परिवार समाज र राज्यले के कस्तो वातावरण सृजना गर्न सक्छ बारेमा पनि केही कुरा त आइ नै सकेको छ। कार्यक्रमको अन्त्यमा चाहिँ के सन्देश छ समग्र यो नागरिक शिक्षा कार्यक्रम सुनिराख्नु भएका श्रोताहरूको लागि यहाँको केही विशेष सन्देश छ?
5: खास गरेर आत्महत्याको जोखिम भएका व्यक्तिहरू जोसुकैलाई पनि जसरी शारीरिक रोग लाग्न सक्छ त्यस्तै तरिकाले मानसिक रोग पनि लाग्न सक्छ, त्यो भएको कारणले गर्दा मानसिक रोग लाग्न नदिनुको लागि या यो आत्महत्याको जोखिम नहुन दिनको लागि चाहिँ हामीले दुई तिनवटा कुरामा चाहिँ महत्त्वपूर्ण तरिकाले ध्यान दिनुपर्छ। एउटा चाहिँ के हुन्छ भने हामीले पर्याप्त सुत्नु पर्यो, भनेको प्रत्येक व्यक्तिले 18 वर्षदेखि 64 वर्ष उमेर समूहको व्यक्तिले 7-9 घन्टा सुत्नु पर्यो, जसरी जसरी उमेर कम हुन्छ त्यति बढी सुत्नुपर्छ, जसरी उमेर बढ्दै जाँदाखेरि चाहिँ सुताई अलिक कम 7-9 घन्टा सुत्नुपर्छ भन्छ र पर्याप्त सुत्नु पर्यो पहिलो कुरा। दोस्रो कुरा के भने तपाईँको चाहिँ पर्याप्त हाँस्नु पर्यो, भनेको चाहिँ प्रत्येक दिन चाहिँ नन स्टप 15 मिनट हाँस्नु सक्यो, त्यसै गरी चाहिँ व्यवस्थित दैनिकी हुनु पर्यो, व्यवस्थित दैनिकी भनेको बिहानदेखि बेलुकीसम्म सुत्ने उठ्ने चाहिँ हाम्रो प्याटर्न ठिकठाक हुनु पर्यो र मेरो जीवनको चाहिँ व्यस्त समय अझै आउन बाँकी छ भन्ने मनोभावका साथ चाहिँ जीवनलाई चाहिँ अगाडि बढाउन सक्नु पर्यो र यदि त्यस्तो गर्न सक्यौँ भने सम्भवतः हामी चाहिँ आशावादी हुन्छौँ र आशावादी भयो भने रेज अफ होप हामीसित चाहिँ छ, फ्युचर चाहिँ मेरो राम्रो हुन्छ भन्ने प्रकारको मनोदशामा मैले यदि हामीले कुनै व्यक्तिलाई चाहिँ राख्न सक्यौँ या आफूले सकारात्मक भन्न सक्यो भने त्यसले चाहिँ आत्महत्याको जोखिमलाई न्यूनीकरण गर्न सहयोग गर्ने भएकोले यो कुरा चाहिँ रेडियो नेपाल मार्फत चाहिँ म सबै श्रोताहरूलाई चाहिँ के भन्न चाहन्छु भने आफ्नो सुस्वास्थ्यलाई चाहिँ राम्रो राख्नको लागि आवश्यक भन्ने हेल्दी लाइफस्टाइललाई चाहिँ फलो गर्ने, पर्याप्त सुत्ने, पर्याप्त हाँस्ने, ब्यालेन्स डाइट खाने अनि त्यसपछि पर्याप्त एक्सर्साइज गर्ने, यति कुरा गरियो भने कनेक्टेड हुने यो मनको कुरा त्यो मनले बुझ्ने नेटवर्कसित जोडिएर काम गरियो भने सम्भवतः हामी मानसिक स्वास्थ्यको जोखिमलाई चाहिँ न्यूनीकरण गर्न सक्छौँ र त्यसले गर्दा आत्महत्याको जोखिम पनि घट्ने हुन्छ भन्न चाहन्छु।
4: हस्, आत्मदाह र आत्महत्याका जुन घटनाहरू घट्न सक्छन् समाजमा त्यसलाई हामीले कसरी रोकथाम गर्न सक्छौँ, त्यसका कारणहरू के हुन सक्छन्, कसरी पहिचान गर्न सकिन्छ र त्यसलाई घटाउनको निमित्त समाज, परिवार, स्वयं व्यक्तिले कस्तो पहल गर्न सक्छ, राज्यले यसलाई कस्तो वातावरण तयार गर्न सक्छ र मानसिक स्वास्थ्यका विषयमा हामी सचेत रहन किन आवश्यक छ भन्ने विषयमा यहाँले महत्त्वपूर्ण जानकारी राखिदिनु भयो। मनोवैद्य डाक्टर नरेन्द्र सिंह ठगुना, यहाँलाई धेरै धेरै धन्यवाद।
5: धन्यवाद, रेडियो नेपाल मार्फत मेरो कुरा पनि श्रोता माझ पुगाइदिनुको लागि जुन सहयोग गर्नुभयो तपाईँ लगायत तपाईँको इन्टायर टिमलाई चाहिँ धेरै धेरै धन्यवाद।
2: तनाव हुनु सामान्य कुरा हो, तर त्यो असहनीय बन्दै गएको महसुस भएमा त्यसलाई लुकाउनु चाहिँ हुँदैन। विश्वासिलो परिवारका सदस्य, साथीभाइ, शिक्षक, सहकर्मी वा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञसँग खुला छलफल गर्नुपर्दछ। हामी सबैले पनि आफ्नो वरपरका मानिसहरूको व्यवहारमा आएको सामान्य परिवर्तनलाई संवेदनशील रूपमा बुझ्नुपर्दछ। निरन्तर निराशा व्यक्त गर्नु, सबैसँग टाढिन खोज्नु, भविष्यप्रति आशा गुमाउनु वा अत्यधिक तनावमा देखिनु जस्ता सङ्केतलाई सामान्य रूपमा लिनु हुँदैन। समयमै साथ संवाद र उचित सहयोगले धेरैको जीवन बचाउन सकिन्छ। यसको न्यूनीकरणमा सामाजिक सञ्जाल प्रयोगकर्ताको पनि उत्तिकै जिम्मेवारी छ। यस्ता घटनालाई सनसनीपूर्ण बनाउने, विस्तृत तरिकाले वर्णन गर्ने वा बारम्बार प्रचार प्रसार गर्ने भन्दा पनि मानसिक स्वास्थ्यबारे सही जानकारी, सहयोगको उपाय र आशाको सन्देश प्रवाह गर्नु आवश्यक छ।
3: हवस् त, आजका लागि नागरिक शिक्षा कार्यक्रम यति नै। आउँदो साता रोचक सामग्रीका साथ उपस्थित हुने गरी छुट्टिन्छौँ। प्राविधिक सहकर्मी सुलोचना वज्राचार्य, संयोजक उद्धव सिंह च्वाँगडीसँगै सञ्चालक भानुभक्त खड्का र विमला राईलाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभ दिन।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट मिलिरहेका छौँ। अब सुनाउँदैछौँ भीम विराग अधिकारीको स्वर, गोविन्द दुलाल र गुरु प्रसाद भेटवालको संकलनमा रहेको यो असारे गीत। असारे गीत पछाडि यहाँहरूले 10 बजे सुन्नुहुनेछ समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले पछिल्लो समय देशमा देखिएका समस्या, आत्मदाहका घटना, सुकुम्बासी व्यवस्थापन, किसानका समस्या समाधान लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सभाको हिजोको बैठकमा सांसदहरूले सुकुम्बासीको उचित व्यवस्थापन बिना बस्तीबाट हटाउँदा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै उनीहरूको वासस्थान, होल्डिङ सेन्टरमा रहेको खाना, पानी, शिक्षा, स्वास्थ्यको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले 166 विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसदमा दर्ता गर्ने कानूनहरूको मस्यौदा सूची र कार्यतालिका संघीय संसदमा पठाइसकेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा समय माग गरी कानून मन्त्री गौतमले आगामी आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने 97 नयाँ र 69 संशोधन गर्ने विधेयकको संख्या कायम गरिएको जानकारी दिनुभयो। राष्ट्रिय सभाका सदस्यहरूले राज्य शक्तिको आडमा केही संचार गृह र नेपाली काङ्ग्रेसका सभापति गगन थापाको घरको गेटमा गाडी राख्नेमाथि छानबिन गरी कडा कारवाही गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकको विशेष समयमा नेपाली काङ्ग्रेसकी सांसद कमला पन्तले वर्षा लागेसँगै बाढी पहिरो र डुबानको उच्च जोखिम बढ्दै गएका बेला विपद व्यवस्थापन गर्ने संस्थामा नयाँ नेतृत्व दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित 2 महासन्धिसँग सम्बद्ध प्रोटोकल अनुमोदन गरेको छ। बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि सम्बन्धी प्रोटोकलहरू अनुमोदन भएका हुन्। सांसदहरूले पूँजी बजारमा साइबर सुरक्षाको सुदृढीकरण, वित्तीय साक्षरताको विस्तार र विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको हिजो बसेको बैठकमा सांसदहरूले आइपिओ निष्कासन सम्बन्धी विषयमा पारदर्शिता सुनिश्चित गर्न प्रभावकारी संयन्त्र विकास गरी अनियमितताप्रति शून्य सहनशीलताको नीति अप्नाउनु पर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले देशको पर्यटन प्रवर्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो होटल सङ्घ नेपाल हानका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेकाले बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभयो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद र जनता बीचको सम्बन्ध जति सुदृढ हुन्छ लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य हुने कुरा हिजो व्यक्त गर्नुभएको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवले कतारका अमिर शेख तमिम बिन हमद अली थानीसँग दोहामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपतिको कार्यालयका अनुसार कतार भ्रमणका क्रममा हिजो दोहा स्थित लुसाइल दरबारमा उहाँहरू बीच उच्च स्तरीय भेट भएको हो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म देशका विभिन्न स्थानमा अधिक वर्षा हुने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारहरू नियुक्त भएका छन् विश्वविद्यालय सभाले प्राध्यापक डाक्टर सुनिल कुमार जोशीलाई उपकुलपति तथा डाक्टर भीम बहादुर चन्दलाई रजिस्ट्रारमा नियुक्त गरेको हो। नेपाल र भारतका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1650 MW बराबरको बिजुली निर्यात गर्ने विषयमा हिजो सहमति जनाएका छन्। मध्य प्रदेश सभाले प्रदेश सरकारद्वारा पेश गरिएको आगामी आर्थिक वर्ष 2083-84 बजेट हिजो सर्वसम्मतिले पारित गरेको छ। जिल्ला समन्वय समितिका कास्कीले वर्षाको समयमा जिल्लाभर नदीजन्य सामग्री उत्खननमा रोक लगाएको भए पनि रातिको समयमा नदीबाट अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपोसार भइरहेको पाइएको छ। महानगर 25 स्थित सेती गण्डकी नदीबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको अवस्थामा प्रहरीले हिजो 3 टिप्पर पनि नियन्त्रणमा लिएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। उच्च अदालत जनकपुरले न्याय सम्पादनलाई शीघ्र, पारदर्शी र सेवाग्राही मैत्री बनाउन सूचना प्रविधिको प्रयोगलाई तीव्र बनाएको छ। अदालतले चालू आर्थिक वर्षमा मुद्दा फर्सेटमा पनि उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। बागलुङको जैमिनी नगरपालिकाले सुकुम्बासी परिवारलाई घर जग्गासहित लालपूर्जा उपलब्ध गराएपछि सुकुम्बासी समस्या समाधान भएको छ। ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालन शुरू भएको छ। 30 गतेदेखि निरीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक 3,72,00,000 लिटर ढल प्रशोधन गर्ने क्षमता राख्दछ। सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निशुल्क स्वास्थ्य पोर्टल मार्फत उपचार सेवा लिनेको संख्या 2,200 नागेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले हर्मुज जलमार्ग हुँदै इरानतर्फ जाँदै गरेको एक तेल ट्याङ्करलाई हेल फायर क्षेप्यास् प्रहार गरी निष्क्रिय बनाएको जनाएको छ। अमेरिकी सेनाका अनुसार इरानमाथि थप हवाई आक्रमण पनि गरिएको छ। खेल समाचार। इङ्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनाले इङ्ल्यान्डलाई 2-1 गोलले हराउँदै फाइनलको यात्रा सुनिश्चित गरेको हो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शंकर भण्डारी अनि म नरहरि नेउपानेको एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका लोक भाकाहरू लिएर उपस्थित भइसकेका छौँ। लोकगीतमा थाहै नभए पनि लय, छन्द, बिम्ब, अलङ्कार आदि काव्यात्मक गुणहरू रहेको हुन्छ। लोकगीत गाउने, रचना गर्ने व्यक्तिहरू शिक्षाको पहुँचभन्दा टाढा रहे पनि उसलाई शास्त्रीय छन्द, अलङ्कार आदिको ज्ञान कम हुन सक्दछ। आन्तरिक उद्गार जस्तो भाकामा उद्गारित हुन्छ त्यही छन्द बन्दछ। वेदनाको तरङ्गले अभिव्यक्तिको सोझो जस्तो बाटो समाउँछ त्यही नै अलङ्कार हुन्छ। प्रकृति परिस्थितिले हृदयमा जस्तो प्रभाव पार्छ त्यही अनुसारको भाव र रसको उदय हुन्छ। यसरी नितान्त नैसर्गिक रूपमा लोकगीतको मूल फुट्दछ र झरना बनेर झर्दछ। वास्तवमा लोकगीत झरना जस्तै हुन्छ। हजारौँ वर्ष पुरानो भएर पनि झरनाको पानी नित्य नयाँ हुन्छ। न कहिले सुक्छ न कहिले रोकिन्छ, बरु उसका जल कल्लोलमा नयाँ नयाँ सङ्गीत र नव नव नृत्यहरू थपिँदै जान्छन् र त लोकगीतले पनि लोकको आवाज गुन्जाउँछ। समाजमा हुने गरेका हरेक घटनाहरू वास्तविक र सुमधुर आवाजमा संसारभरका मानिसहरूले सुन्न सक्ने गरी तरङ्गित हुने गर्दछ भन्दै आजको पहिलो गीत सागर आले र निता थापा

मायाले मोहनी लायो, रुपैले कटक्कै मन खायो। लोकगीतमा कलाकारहरू आफ्नै शैलीमा आफ्नै लयमा सकेसम्म नयाँ नयाँ सोच नयाँ नयाँ विषयवस्तुमा प्रस्तुत हुन खोजे पनि हाम्रो सामाजिक भोगाई, हाम्रो संस्कार, हाम्रो संस्कृति, रहन सहन प्राय सबैको एकै किसिमको हुनाले लय शब्द फरक भए पनि विषयवस्तु भने मिल्न जान्छ। यहाँ एकले अर्काको वर्णन, आफू सिधा साधु भएर हजुरकै प्रशंसा, शिरदेखि पाउसम्मको बोली वचनदेखि राईसम्मको चर्चा परिचर्चा, जहाँ भेटे पनि जहाँ देखे पनि बयानै बयान, यस्तो जोडीको मुस्कान राम्रो नहुने त कुरै भएन। कालो चस्मा लाएर मन बिग्रेको हो वा फुलबुट्टे चोली लाएर मन परेको हो, जे होस् मन त परेकै हो गीतमा मात्र भनेर हो वा वास्तविकता हो, यो त गीत बनाउने र गाउनेलाई नै थाहा होला भन्दै अबको पालोमा खेम सेन्चुरी, प्रकाश सपुत र शान्त रानी परियारको स्वर।

रूपै राम्रो मनै राम्रो जति हेरो झनै राम्रो मनको माया मनैमा सरो रूपै राम्रो भएर राम्रो देखेको हो वा माया बसेर जब एक आपसमा एकले अर्काको रूपको वर्णन भावना र आत्मीयताहरूको कदर र प्रशंसा विश्वास भएपछि जीवन साथी त बन्नै पर्यो नि अनि त माया नै माया तिमीलाई पूर्णिमाको जुनभन्दा पनि सुनका कुरा सुन भएपछि त उही त हो कुरा कसले मन पराउँदैन र जीवन नै सधाएपछि राम्रो हुने नै भयो त्यसैले त जो माग्न आए पनि आफूले मन पराएको मान्छेलाई छड्के सलाम मन उसैलाई माया उसैलाई जीवन उसैलाई कुरा यस्तो पो आयो यो गीतमा यस्तै होस् सबैको जीवन भन्दै अबको पालोमा निकेश राईको स्वर

शोक गीतमा जीवनका हाँसो आँसु दर्द पीडा स्थिति परिस्थिति भावनालाई आफ्नो सुमधुर स्वर लहरीमा पोख्न खप्पिस हुन्छन् लोककलाकारहरू। यसैले त यहाँ आफू दुखी भए पनि आफ्ना आफन्तीलाई दुःख सुख साँड्दै बात मार्ने कुरा। संसारमा मानिसहरू मात्र होइन कुनै पनि प्राणी अजम्बरी हुँदैन, यसैले अजम्बरी खोजेर कहाँ नै पाइन्छ र गीत जस्तो गाए पनि पाइयो त्यसैले लालु मायालाई बोलाएर कस्ता बात मारेर कस्ता कुरा गरे। यस्तै यस्तै हो जीवन, कहिले सन्तुष्टि कहिले असन्तुष्टि, कहिले हरेक सेकेन्डका अनुभव अनुभूति दुःख सुखको छ्याडको सङ्गालोलाई यसरी नै कलाकारहरू पोख्ने गर्दछन् भन्दै फेरि पनि सानु केसी रामकुमार खतिवडा र पार्वती खकुरेलको स्वर।

कार्यक्रम लोकलहरीमा यस्तै मिठा मिठा लोकभाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार भोजराज भट्ट र सङ्गीता बडुवालको स्वर छाड्दै आजको कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले देशको पर्यटन प्रवर्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो होटल संघ नेपाल हानका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानूनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पीपीपी ढाँचामा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गर्नुभयो। नेपाल र भारतका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1650 मेगावाट बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन्। हाल सञ्चालनमा रहेको ढल्केबर मुजफ्फरपुर र ढल्केबर सीतामढी अन्तर्देशीय प्रसारण लाइनबाट 1400 मेगावाट बिजुली आयात गर्ने सहमति भएको छ। यस्तै निर्याततर्फ 1100 मेगावाटबाट 1650 मेगावाट बराबर पुर्याउने सहमति भएको ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले जानकारी दिनुभयो। त्यसै गरी चमेलिया जौलजीबी 220 केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन बैठकले स्वीकृत गरेको छ। सो आयोजना 2028 डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। न्यू पूर्णिया र दोदो धारा बरेली 400 केभी क्षमताको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिने सहमति पनि बैठकमा भएको प्रवक्ता देवले जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेकोले कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज र भोलि देशभर साधारणतया बादल लाग्ने र हिमाली भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपात तथा पहाडी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। म्याग्दीको धौलागिरी गाउँपालिका 2 लुलाङमा 10 दिनदेखि विद्युत सेवा अवरुद्ध बनेको छ। दरखोला दोस्रो जलविद्युत परियोजनाको विद्युत गृहका उपकरणमा चट्याङले क्षति पुर्याएपछि यस परियोजनाबाट विद्युत सेवा उपभोग गरिरहेका करिब 400 घर विद्युत सुविधाबाट वञ्चित भएका छन्। चट्याङले विद्युत गृहको एलसी प्लेट जलेको र उपकरण मर्मतका लागि बुटवल पठाइएको परियोजनाका अपरेटर हर्कबहादुर पूर्जाले जानकारी दिनुभयो। उहाँका अनुसार यस परियोजनाबाट लुलाङ लमसुङ खोरिया मरेनी टोलका बासिन्दाले विद्युत सुविधा उपभोग गर्दै आएका छन्। पहिरोले काली गण्डकी करिडोरको बागलुङ खण्ड गैरातीदेखि अवरुद्ध भएको छ। जैमनी नगरपालिका 8 बेल बगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो। सडक खुलाउन काली गण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब परीक्षक रामेश्वर तोवातीले जानकारी दिनुभयो। सडक अवरुद्ध भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ भने बुटवलतर्फका सवारी साधन बेल बगरमै रोकिएका छन्। चितवनमा रासायनिक मल अनलाइन प्रणालीबाट वितरण गरिँदैछ। कृषि सामग्री कम्पनी लिमिटेड भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारी मार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै 15 दिनमै 969.175 मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ। शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो 10 दिनमा युरिया 668.200 मेट्रिक टन, डिएपी 201.800 मेट्रिक टन र पोटास 79.175 मेट्रिक टन बिक्री भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले होर्मुज जलमार्ग हुँदै इरानतर्फ जाँदै गरेको एक तेल ट्याङ्करलाई हेलफायर क्षेप्यास्त्र प्रहार गरी निष्क्रिय बनाएको जनाएको छ। अमेरिकी सेनाका अनुसार इरानमाथि थप हवाई आक्रमण गरिएको छ। इरानी सञ्चार माध्यमहरूका अनुसार केसम टापु, बन्दर अब्बास र चाबहार क्षेत्रमा विस्फोट भएका छन्। यसैबीच इरानले जवाफी कारवाही स्वरूप खाडी क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ। बहराइनमा साइरन बजाइएको छ भने कुवेतले आफ्ना तर्फ लक्षित केही क्षेप्यास्त्र र ड्रोनलाई अवरोध गरी खसालेको जनाएको छ। अमेरिकाले रोममा भएको वार्तापछि दक्षिणी लेबनानबाट इजरायली सैनिकको सीमित फिर्ता सम्बन्धी संरचना र कार्यविधिमा लेबनान तथा इजरायल बीच सहमति भएको जनाएको छ। र अब खेल समाचार। इङ्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई 2-1 गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा हार्दिक स्वागत छ। प्रविधिमा पराग पोखरेल र देवकी भण्डारीसँगै उद्घोषणतर्फ रुक्मिणी पोखरेल र म अर्जुन श्रेष्ठको। अब प्रस्तुत छ दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरमै सुन्न सक्नुहुनेछ सुर सप्तक सप्तक कार्यक्रम। 12 बजे समाचार। समाचार करिब 1 बजेसम्म चाहिँ सेरोफेरो कार्यक्रम सुन्न सक्नुहुनेछ। 1 बजे समाचार। 1 बजेको समाचारपछि 1:05 हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण। 1:20 सुन्नुहुनेछ आधुनिक गीतहरू। 2 बजे अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ।

0: साह्रै मिठो उत्कृष्ट गीत, यो मेरो टोपी कैलाशको शिर जस्तो, यो मेरो टोपी हिमाली भीर जस्तो, कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने, मेरो टोपी नेपाली भीर जस्तो, साह्रै मिठो मर्मस्पर्शी हाम्रो यो स्वदेश गानबाट हामीले आज कार्यक्रम सुसप्तक सुरु गऱ्यौँ। आदरणीय श्रोता अनि रेडियो नेपाल सुनेर बस्नुभएका तमाम श्रोतामा हामी फेरि पनि आजको यो सुसप्तक कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छौँ। यसै गरी रेडियो नेपालको युट्युब च्यानल हेरेर बस्नुभएका तमाम दर्शकमा पनि हामी हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छौँ। आज पनि ठिक यो बिहिबारको समयमा हामी यहाँहरू माझमा आएका छौँ, रेडियो नेपालको यो भव्य अनि सबै स्टुडियोमा। आज हामीले गीत प्रस्तुत गऱ्यौँ भर्खरै एउटा मिठो, जो गीतलाई हाम्रा सर्जक स्रष्टा श्रद्धेय जो गायक सङ्गीतकार जो गीतकार हुनु व्यक्तित्व गोपाल इन्जनले यसलाई सिर्जना गर्नुभएको थियो। उहाँको साथमा थुप्रै गायक कलाकारले गाएका थिए, त्यसमध्ये आज हामीले हाम्रा सम्मानित गायक तथा सङ्गीतकार आदरणीय श्री किरण प्रधानलाई आजको हाम्रो सुसप्तक कार्यक्रममा निम्ताएको छौँ। हामी धेरै वाद्यवादक साथीहरू छौँ यहाँ, ती साथीहरूको परिचय म दिन्छु बिस्तारै, तर आजको सुसप्तक कार्यक्रममा म थोरै संक्षेपमा आजका हाम्रा विशेष अतिथि पाल्नुहुने सम्मानित गायक तथा सङ्गीतकार किरण प्रधानज्यूको म थोरै परिचय दिन चाहन्छु। त्यसपछि हाम्रो सुसप्तक कार्यक्रमले बिस्तारै लय समात्नेछ, मिठा मिठा गीत सङ्गीतहरू गुन्जनेछ। मैले उहाँको नाम लिन साथ उहाँले गाउनुभएका धेरै गीतहरू तपाईँको मानसपटलमा आयो होला, पक्कै पनि त्यही गीतहरू आज हामी सुनाउनेछौँ सुरसप्तक कार्यक्रममा। विक्रमसम्म 2010 साल श्रावण 12 गते पिता जगत मर्दन प्रधान तथा माता लक्ष्मी प्रधानको कोखबाट उहाँको भारतको दार्जिलिङमा जन्म भएको हो। उहाँहरूको बसाई सराई मेची चिया कमान हुँदै स्थायी बसोबास काठमाडौँमा हुन गयो। विक्रमसम्म 2027 सालमा उहाँहरू काठमाडौँ आउनुभयो सपरिवार। त्यो आउनुको कारण के थियो भने उहाँ पढे लेखेको व्यक्तित्व हुनुहुन्थ्यो, त्यो उहाँले अध्ययन गरेर दार्जिलिङ फर्किसकेपछि त्रिभुवन विश्वविद्यालयमा एउटा अध्यापनको लागि त्यो सिलसिलामा उहाँ काठमाडौँ आउनुभयो। र यो हामीले भन्दाखेरि पारिवारिक परिचय त मैले दिएँ, तर किरण प्रधान भन्न साथ दार्जिलिङमा जन्मिएको व्यक्तित्व, जहाँ दार्जिलिङ नेपाली कला नेपाली सङ्गीतको प्रखर एउटा खानी भएको ठाउँ हो, जहाँ थुप्रै कलाकारहरू जन्मिएका छन्, थुप्रै गीतकार सङ्गीतकार गायक गायिकाहरू थुप्रै आउनुभएको सङ्गीत क्षेत्रमा, त्यसमध्ये किरण प्रधान पनि एक हो। उहाँ जन्मेकै गाउनको लागि भन्दा पनि हुन्छ। 2028 सालमा स्वर परीक्षा दिनुभएर उहाँ एकैपटक उत्तीर्ण पनि हुनुभयो। पहिलो गीत थियो मलाई त मेरो डम्फुको ताल मनपर्छ बोल थियो, आधुनिकमा आँसुमा कहिले नडुब्नु बोलको गीत थियो। सो गीत 2029 सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो। त्यसपछि उहाँका निकै चर्चित गीतहरूमा भुल हो तेरो भागी हिँड्नु अति सान्दर्भिक गीत छ, पत्थरको मुठ देखेर भन्ज्याङको डिलमा बसी बिर्सु भन्दा सम्झना पो के सोचे मैले के भयो अहिले, लाखौँ आँखा आकाशमा माया प्रीतिको चोखो कथा जस्ता कयौँ कालजै र उहाँका ती चर्चित गीतहरू आई नेपाली श्रोताहरूले सुन्न पाए। गायनमा भर्सटाइल व्यक्तित्व भएका कारणले उहाँले चलचित्र आधुनिक गीतनाटक लोकगीत भजन स्वदेश गान गरेर जम्मी 400 भन्दा बढी गीत उहाँले गीत गाइसक्नु भएको छ। उहाँ बहुआयामिक व्यक्तित्व हुनुहुन्छ, हामीले यसको अर्थ केही यहाँहरूलाई बुझाउँदैछौँ। उहाँले 50 भन्दा बढी कवि कलाकारहरूका माटोका मूर्ति पनि बनाइसक्नु भएको छ, राम्रो मूर्ति बनाउने एउटा कलाकार पनि हुनुहुन्छ उहाँ। ससङ्गीत अ बुक अफ द नेपाली म्युजिक नामक पुस्तक प्रकाशन गरिसक्नुभएको छ। सङ्गीतमा नेपाली भाषा बाहेक अङ्ग्रेजी हिन्दी नेवारी बङ्गाली र जापानिज भाषा समेत उहाँ बोल्न सक्नुहुन्छ। नेपाली सङ्गीतमा विद्यावारिधि अर्थात् पिएचडी समेत गर्नुभएको छ, त्यसैले हामीले उहाँलाई डाक्टर किरण प्रधान भन्दा पनि हुन्छ। प्रतिष्ठित विद्यालयको नामले चिनिने होली गार्डन स्कुलका प्रिन्सिपल पनि हुनुहुन्छ। अघि केही समय अगाडि मात्रै हामीलाई थाहा भयो होली गार्डन स्कुलमा एसएससी दिँदाखेरि त्यहाँका पढ्ने विद्यार्थी भाइ बहिनीहरूले सङ्गीत विषय लिएर जाँच दिने पनि पाउँछन्। नेपालमा यो नयाँ होइन पुरानै हो, तर एउटा सङ्गीतको लागि जुन स्कुलले गरेको जुन योगदान छ जुन कार्य छ त्यो प्रशंसनीय योग्य कार्य छ, त्यसलाई हामीले सम्झिनुपर्छ। उहाँको थुप्रै छ, जस्तो नेपालमै भन्दाखेरि आधुनिक सङ्गीतमा गायनमा 2030 सालमै प्रथम पुरस्कार प्राप्त गरिसक्नुभएको छ। यसै गरी छिन्नलता पुरस्कारदेखि थुप्रै अनगिन्ती मान सम्मान उहाँले प्राप्त गरिसक्नुभएको छ। आज मैले यो उहाँको थोरै संक्षिप्तमा परिचय गराएँ। म यो परिचयपछि उहाँलाई हाम्रो सम्मानित आजको स्रष्टा व्यक्तित्वलाई म हार्दिक स्वागत गर्न चाहन्छु। किरण सर यहाँलाई हार्दिक स्वागत छ,
1: धन्यवाद।
0: हाम्रो कार्यक्रममा है यो मिठो स्वदेश गानबाट जो गीत स्वदेश स्रष्टा गोपाल युञ्जनले सृजना गर्नुभएको गीतमा जुन यहाँहरूले गाउनु भएको छ यो मेरो टोपी, आज शिरमा टोपी पनि देखिएको छ, टोपीको महिमा, हाम्रो वीर नेपालीको महिमा होइन, जसले पनि पहिरिएको छ भने जुन थियो यो गीतबाट आज हामीले कार्यक्रम सुरुवात गऱ्यौँ। आज हामीलाई पनि गर्व लागेको छ कि तपाईँ आज हाम्रो स्टुडियोमा आइपुग्नु भएको छ। अब यो यति धेरै समयपछि लगभग 28-30 सालमा नेपाल प्रवेश गरेको व्यक्तित्व, अझै 25 सालै हो क्यारे होइन,
1: 27
0: सुरुको कुराकानी गर्दाखेरि, अब यतिखेर हामी यो 83 सालमा छौँ, 5 दशकभन्दा बढी समय कटिसकेको छ
1: है।
0: अब यसरी आज हामी साजबाज छौँ, हाम्रा वाद्यवादक साथीहरूसँग जमघट जमघट गर्दैछौँ, यो कस्तो फिल भएको छ अलिकति बताइदिउँ न।
1: धन्यवाद आजको यो तपाईँको यो उत्कृष्ट कार्यक्रममा मलाई बोलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। धेरै दिनपछि यो रेडी नेपालको यो राम्रो सुन्दर स्टुडियोमा फेरि आउँदाखेरि मलाई चाहिँ कस्तो लागिरहेको छ भन्दाखेरि, छोरी चेलीहरू आफ्नो घरबाट माइत आए जस्तो के
0: है,
1: मलाई
0: ससुराले भन्नु भएन, माइतै भन्नु,
1: अब माइतै भन्नु पऱ्यो, ससुराले भन्नु मिलेन अघि, माइतै भन्नु पऱ्यो।

0: सत्ताइस सालमा त होइन, त्यति बेला 27-28 के पछि हामी झन्डै झन्डै 39 पनि त्यहीँ गीत गाइरहन्थ्यौँ यो बनिँदै गर्दाखेरि पनि. अनि त्यहाँबाट जब यहाँ आयौँ, यहाँ आएपछिको यस्तो सोफिस्टिकेटेड ट्र्याक, अब त्यति बेला त सिङ्गल ट्र्याक थियो, यहाँ आएपछि त दुईवटा ट्र्याकमा सुरु भयो नि. अनि हामीहरूले म्युजिकलाई चाहिँ अलग्गै ट्र्याक गरेर पछि भोइस मात्रै गाउन पनि थाल्यौँ हामीहरूले अघि. अब त्यो देख्दाखेरि, त्यो सम्झिँदाखेरि त यहाँ आउँदाखेरि त, माइती घरमा आउँदाखेरि त बाबुआमा नै नभएको घर जस्तो हो, अघि माइती नै नभएको जस्तो फिल भइरहेछ कि मलाई त. र प्लिज अहिले जो पनि आउनु भएको छ, अहिले त हाम्रो प्रधानमन्त्री नै कलाकार हुनुहुन्छ, अघि उहाँको नजर यहाँ परोस् र छिटोभन्दा छिटो यसलाई फेरि हराभरा हेर्न पाऊँ, यहाँ आउँदाखेरि आनन्द मन होस्, खुसी लागोस् र त्यो सृजनाहरू यसै पनि निस्किन्छ नि त्यसपछि त अघि. अब एउटा अचम्भको कुरो यहाँलाई भनौँ,
1: हजुर,
0: मैले अहिले भर्खर जुन चाहिँ गीत गाएँ नि,
1: हजुर,
0: यो गीत 2036 सालतिर होला, म र गोपाल दाइ आएर, मेरो डेट थियो यहाँ,
1: ए हजुर,
0: गीत गाउने डेट थियो, यो गीत लिएर आएँ म,
1: हजुर,
0: गोपाल दाइ यहाँ म्युजिक एरेन्ज गर्नुहुँदै थियो, म चाहिँ माथि गीत पास गर्ने ठाउँमा पुगेँ,
1: हजुर,
0: त्यहाँ एकजना रूपा खेतीजी भन्ने हुनुहुन्थ्यो,
1: ए हजुर,
0: अहिलेसम्म याद छ त्यो, किनभने त्यो रेड लेटर डे हो मेरो लागि अघि त्यो. उहाँलाई यो गीत देखाउँदाखेरि उहाँले, किरणजी यो त गीत पास हुँदैन तपाईँको भनेर भन्नुभयो. अनि किन पास हुँदैन यो गीत, के छ गल्ती, के छ यस्तो गीत हो र यो नराम्रो छ र भनेको. होइन हजुर, कसलाई भन्नु पर्यो त भन्नु, डाइरेक्टरलाई भन्नुहोस् भनेर भन्नुभयो.
1: ए
0: अनि डाइरेक्टरकोमा गएँ,
1: हजुर,
0: डाइरेक्टरमा जाँदाखेरि पनि उहाँले गीत यसो हेर्नुभयो, ए यो गीत हुँदैन भनेर यसरी फालिदिनु भयो, पानै फालिदिनु भयो. अनि तल आएँ, गोपाल दाईलाई भने अघि, दाई डाइरेक्टरले त हुँदैन भन्यो. भने को छ डाइरेक्टर भन्यो, अब त्यति बेला चिनाजानी थिएन होइन, उहाँ इन्जिनियर हुनुहुन्थ्यो, अनि रेडी नेपालको इन्जिनियर साहबलाई भेट्नु पऱ्यो भनेर दाइ र म गयौँ. सुरु सुरु गएपछि यो सार्वजनिक ठाउँमा आज यो भन्दैछु, हिजो त पञ्चायत काल थियो र पो, अलिकति गाह्रो थियो, आजको दिन त अलिकति स्वतन्त्र भएर बोल्न त पाइन्छ नि त, र यो इतिहास खोल्दैछु मैले. दाई बितेर गइसक्नुभयो कि, मेरो गुरु हो, मेरो अब सङ्गीत सम्राट गोपाल इन्जन दाई. दाई र म गयौँ, अनि जेम साहब यो गीत किन हुँदैन भने, उहाँले यस्तो गीत पनि लिएर आउनुहुन्छ, लानुहोस् भन्नुभयो. होइन किन चाहिँ हुँदैन, कारण त देखाउनु पऱ्यो नि त, यो कारणले हुँदैन भन्नुहोस् न. मैले भनेपछि हुँदैन भनेपछि हुँदैन भनेर भन्नुभयो कि उहाँले. अनि एकछिन दाई पनि चुप्प लाग्नुभयो, एकछिन भित्र रिस त उठ्यो होला नि, हतपत्त दाई रिसाउनुहुन्न थियो कि, नर्मल्ली रिसाउने मान्छे नै होइन है उहाँले. अनि जुरुक्क उठ्यो, पास हुँदैन होइन त, हुँदैन. अब तपाईँ के भन्ने, अब तपाईँ फलम चलाउने मान्छे, म कलम चलाउने मान्छे, कहाँ मिल्छ कुरा भनेर जुरुक्क उठेर हिँड्नु भयो. अनि त्यसपछि तल आएर, हिँड किरण पर्दैन गर्नु भनेर हामी
1: कति,
0: अब यो यो गीतलाई त त्यति बेला त अब हुँदैन भनेर चाहिँ बाइकट गरिदिएको गीत हो नि त, तर आजको दिनमा साँच्चै नै प्रजातन्त्र आएको फिल गर्छु नि त. यो गीत यही संस्थाले हुँदैन भनेको आज मैले सुरुवात तपाईँको कार्यक्रममा यहाँबाट सुरुवात गरेँ.
1: कति राम्रो यो सन्दर्भ जोड्नुभयो, तपाईँले सुनाउनु भयो, एउटा इतिहासको कुरालाई सुनाउनु भयो. पक्कै पनि किरण सरले भने जस्तै अलिकति सङ्गीतलाई बुझ्ने हामी पनि चाहन्छौँ, अलिकता निर्णायक ठाउँमा बस्ने व्यक्तित्वहरू नि सङ्गीतलाई माया गर्ने, सङ्गीतको मर्म भावलाई बुझ्ने मान्छे आइदिनु. पक्कै पनि यो सङ्गीतको केही विकास हुन्थ्यो रेडियो नेपाल, हामी पनि त्यही चाहिन्छौँ, त्यो हुनुपर्छ पनि. नेपाली सङ्गीतले नै रेडियो नेपाललाई चिनायो र रेडियो नेपालले पनि कलाकारलाई चिनाएकै हो. यी सबै कुराको परिपूरकको हिसाबले कुरा गर्दाखेरि एकअर्कामा सम्बन्ध ठुलो छ, त्यसले गर्दाखेरि यो यस्ता कुराहरूले चाहिँ एउटा इतिहास जुन किसिमको हुँदैन भन्ने कुरा आएर आज सबैको प्रिय बनेको छ. ती गीतहरू, ती भावहरू, ती गीतको जुन शब्दहरू हामी कुराकानी गर्दै जान्छौँ,
0: त्यति बेला बुझ्दिने
1: मिठा मिठा गीतहरू छन् यहाँको. अब हामी कुराकानी त गर्छौँ पनि, तर पनि ती मिठा मिठा गीत सुन्ने सबैजना अलिकति लालायत पनि हुन्छन् होइन, हामी पनि भइरहेका छौँ. हामी सुरु सप्ताह कार्यक्रम विशेष गरी हामी यहाँ जस्तो व्यक्तित्वलाई निम्ताउँछौँ जसले एउटा इतिहास बोकेको एउटा नेपाली गीत सङ्गीतमा, र नेपाली गीतको इतिहास सँगसँगै त्यो गीतलाई पनि कमसेकम प्रस्तुत गर्दाखेरि एउटा कार्यक्रमको शोभा बढ्छ र कार्यक्रमलाई पनि अत्याधिक हाम्रा श्रोताहरूले, दर्शकहरूले मन पराउनुहुनेछ भन्ने हामीले अपेक्षा पनि गरेका छौँ. अब अर्को दोस्रो गीत कुन सुनाउनुहुन्छ?
0: दोस्रो गीत म मेरो गुरुकै,
1: हजुर,
0: मैले पहिला दाईको गीत चाहिँ गाएको पहिलो

0: गीत हो
1: पहिलो गीत, हजुर
0: मेरो आधुनिक गीत चाहिँ दोस्रो हो,
1: हो
0: अघि भूल हो तेरो भागी हेर्न,
1: कति मिठो गीत छ, जो गीत सकारात्मक सोच बोकेको गीत छ, जसलाई पनि त्यो गीतको एउटा सुन्न साथै जो अलिकता निराश हुन्छ, जो असफल छु भन्ने हुन्छ, उसलाई त्यो गीत सुन्न साथै त्यो गीतले मान्छेलाई एउटा इनर्जी दिन्छ, हामी यही चाहन्छौँ, यही सुन्न चाहन्छौँ गीतलाई, मिठो गीत छ।

0: पक्कै पनि जीवनलाई अगाडि बढाउँछ भनेदेखि केही सङ्घर्ष गरौँ, केही गरौँ अनि मात्र जीवनमा सफल पाइन्छ, सफलता पाइन्छ। साह्रै मिठो गीत थियो। किरण सर, यो गीत पनि गाउनुभयो, यति मिठा मिठा गीत गाउनु भएको छ जसले एउटा मानिसलाई केही गर्ने प्रेरित गर्छ। हेर्दै जाँदाखेरि यहाँको सहकार्य हामीले अघि नै सरले भनिसक्नु भएको छ, सङ्गीत सम्राट गोपाल युञ्जन हाम्रा श्रद्धेय व्यक्तित्व जसले नेपाली सङ्गीतमा थुप्रै गीतहरू दिनुभएको छ, तपाईँले धेरै एउटा उहाँसँग सहकार्य गर्ने अवसर पाउनुभयो, गुरु पनि भन्नुभएको छ, गुरु पनि उहाँ दिव्य हालिङको, उहाँको पनि सङ्गत यहाँले धेरै गर्नुभयो, धेरै सङ्गीतमा गाउनु भएको छ। यस्ता मिठा गीतहरू गाउने अवसर कहाँबाट जुझ्यो? पहिला त हामी हेर्दाखेरि नारायण गोपाल र गोपाल युञ्जनको सम्बन्ध, मिज्यूको सम्बन्ध लाग्थ्यो, पछि फेरि अलग्गै फेरि तपाईँसँग पनि उहाँको सम्बन्ध गाँस्यो र अलिक मिठो गीत गाउनुभयो, यो कसरी जुझ्यो होला यी कुराहरू?
1: अब यो के भयो भन्दाखेरि नि अलिकति ब्याकग्राउन्डमा जानुपर्छ है।
0: हजुर,
1: म अलिकति प्रसङ्ग झिकौँ। हजुरको समय कस्तो छ मलाई थाहा छैन, तैपनि यो गीत गाउनु भन्दाखेरि अगाडि मैले गोपाल युञ्जन दाईलाई चिनेको थिइनँ।
0: हजुर,
1: मैले म एकलव्य जस्तो नारायण दाईको गीतहरू सुन्थेँ, गाउँथेँ स्टेजमा। मलाई भगवान्ले एउटा शक्ति दिएको छ भन्छु म। नारायण दाईको गीत रेडी नेपालमा रेकर्ड भएर बिहिबारको दिन बेलुका नयाँ गीतहरूको एउटा कार्यक्रम हुन्थ्यो कि, त्यसमा बज्ने बित्तिकै दोस्रो हप्तामा त्यो सुनेको एक हप्तापछि नारायण दाईको गीतहरू म गाउँथेँ। त्यो म उभिएको धुलोले सुनोस् मेरो गीत भन्ने, होइन लौ सुन म भन्छु मेरो रामकानी, कुन चाहिँ गीत गाइनँ मैले, सबै उहाँको गीतहरू गाएँ। मलाई खासमा स्टेजमा चिन्ने भनेको नै नारायण दाईको गीत गाएर नै चिनेको, र मलाई त स्टेजमा गाउँदा गाउँदासम्म केसम्म भन्थेँ भने ए नारायण गोपालको छोरा भन्थ्यो कि, नारायण दाईको त छोराछोरी थिएन तर मलाई चाहिँ स्वरको हिसाबले चाहिँ भन्थ्यो कि, धेरै मिल्ने भयो। अनि एक दिन गोपाल युञ्जन दाईले मलाई बोलाउनु भएछ, बोलाउनु भयो कसैको मार्फत, अनि म गएँ अनि जाँदाखेरि त्यो एउटा कम्पिटिसन थियो, लौ सुनमा भन्छु मैले गीत गाएको थिएँ, फर्स्ट भएको थिएँ म त्यसमा। अनि दाईले ए मेरो म्युजिकको गीत त तिमीले गाए रहेछौ, ल त सुनाऊ त मलाई भनेर भन्नुभयो। अन्त मैले अब त्यस्तो पूजनीय मान्छे होइन त्यो, उसको उहाँको अगाडि मैले गाउनु मलाई एकदमै पिर पऱ्यो कि, कसरी गाउने भन्ने जस्तो भयो। फेरि म त्यति बेला हार्मोनियम बजाउँथेँ, गिटार मात्रै बजाउँथेँ। गिटारमा दाई म गिटारमा गाउँ भने, हुन्छ गाऊ न त म हार्मोनियम बजाउँछु भनेर दाईले हार्मोनियम बजाउनु भयो। मैले गीत गाएँ, गाइसकेपछि ल ठिक छ अब तिमीले प्र्याक्टिस गर्न आउनु मेरोमा भनेर भन्नुभयो। त्यो दिन मैले ठुलो आशीर्वाद पाएँ भनौँ न अघि, त्यो दिन चाहिँ मैले मेरो गुरु पाएँ। अनि त्यसपछि गीत गाउने सिलसिलामा रेडी नेपालमा त पहिला पहिला डेट आउँथ्यो होइन, यो दिनमा चाहिँ भनेर एक महिना अगाडि दुई महिना अगाडि नै त्यो झन्कार भन्ने पुस्तकमा फलना दिन चाहिँ तिमीले गाउने भनेर नाम तोकेर आउँथ्यो। अनि एउटा डेट आयो, अनि त्यसपछि दाईलाई भने दाई डेट आयो एउटा गीत गाउनु पर्ने भनेर भने, अन्त दाई चाहिँ त्यहाँ हामी प्र्याक्टिस गरेर एकछिन गरिसकेपछि दाई एकछिन चिया खानलाई या त टोइलेट जानलाई बाहिर निस्किनु भयो। उहाँसँग यस्तै एउटा डायरी थियो नेपाली कागजको के,
0: हजुर हजुर
1: त्यो कागज थियो। अनि मैले पाना पल्टाउँदै गएँ अनि त्यहाँ एउटा गीत भेटेँ कि, मायालु हजार हुन्छ भन्ने है। अनि दाई
0: आउनुभयो,
1: दाई यो गीत गाउँछु नि म भनेर भने, कुन चाहिँ गीत भने, मायालु हजार हुन्छ भने, शब्द साह्रै मिठो छ नि त त्यो पनि अघि। अनि दाई गाउँछु भनेको त दाईले के भन्नुभयो भने, ए तिमी ढिलो भयो, यो त ध्रुव किसिल गाइसक्यो भनेर भन्नुभयो। अनि त्यसपछि अरू हेर न छ त्यहाँ भनेर भन्यो। अनि ठ्याक्क पाना पल्टाउँदै गएपछि यो भुलो तेरो देखेँ मैले, देख्ने बित्तिकै अन्त दाई यो गीत त कसैले गाएको छैन होला नि भनेर पहिल्यै सोधेँ कि, अनि गाएको छैन भन्नुभयो यो गीत गाउने त भने, ल भनेर। अनि घुँडा धसेर झन्डै डेढ महिना दाईसँग बसेर प्र्याक्टिस, ए एक एकवटा पिस पिस घोकाउनु भएको दाईले होइन। अनि त्यसपछि जब तयार भयौँ, मतलब म तयार भएँ, त्यसपछि ल रेकर्ड गर्न जाने भनेर अन्त यहाँ आएर रेकर्ड गऱ्यौँ। अनि भाग्यवश त्यति बेला रत्न रेकर्डिङ संस्थानले चाहिँ त्यो डिस्क रेकर्ड, कालो के 45 डिस्क रेकर्ड बनाउँथ्यो, अनि त्यसमा मौका पाएँ मैले दुईवटा गीत गाउने। अनि गोपाल दाईकै दुईवटा गीत गाएँ, एउटा दुखियाको कर्म मेरो भन्ने र यो एउटा गीत, अनि त्यो 45 रेकर्डमा आयो। तर विडम्बना चाहिँ के भयो भन्दाखेरि त्यो 3 मिनटको मात्रै हुँदो रहेछ कि त्यो एउटा गीत चाहिँ,
0: ए हजुर हजुर।
1: अनि त यहाँ नर्मल्ली गाएको अहिले जुन स्पिडमा हामीले गायौँ नि, यो झन्डै झन्डै 3.5 मिनट पाउने 4 मिनट पुग्यो होला यो गीत अहिले गाउँदाखेरि। त्यति बेला त त्यो 3 मिनटमा गाउने गीत त 3 मिनटमा बनाउनु पर्ने गीत, जापानमा पठाएर फर्किँदाखेरि त त्यो स्पिड बढेछ कि, स्पिड बढेछ घटाउने बित्तिकै त स्पिड बढ्ने भयो त्यहाँ, अनि अलिकति स्वर अलिकति कस्तो कस्तो सुनिया छ कि. हुन त धेरैजनाले चाहिँ यो मेरो गीत भन्दैन थियो, नारायण दाईकै गीत भन्थ्यो होइन, पछि पछि मात्रै अब हुन त आजसम्म पनि यो एउटा कालजी गीत बनिया छ. अनि एउटा प्रसङ्ग, म रेडी नेपालमा भएकोले यो एकदम प्रसङ्ग मलाई पुरानो इतिहासहरू खुब याद आयो कि. यो गीतले अघि यहाँले भन्नुभयो जस्तै यो जीवनलाई एउटा दृष्टि दिने, एउटा जोस दिने होइन, बाँच्न लाउने गीत छ. पाण्डव सुनवारजीले एउटा गीती नाटकको ऊ गर्नुहुन्थ्यो कि, कार्यक्रम चलाउनुहुन्थ्यो, के नाम छ उहाँको त्यो गीती नाटकको मैले बिर्सेँ. अनि उहाँले चाहिँ जहिले पनि यो मेरो गीत चाहिँ लास्टमा त्यही दुखान्त कथा बनाएर चाहिँ अन्त लास्टमा चाहिँ यो गीत सुनाउनुहुन्थ्यो. अनि एक दिन म रेडियो नेपालमा यसै डेट माग्न आउँदाखेरि ए किरणजी आउनुहोस् यहाँ आउनुहोस् भन्यो. के भयो पाण्डवजी भन्यो, के हो तपाईँले यस्तो गरिदिने भनेर गाली गर्नुभयो मलाई. के गरेँ यार मैले, के भयो भन्नु न भने त है, त्यति बेला तपाईँको गीतले गर्दाखेरि यहाँ एउटा मान्छे झुन्डेर मर्ने बेला मान्छे बाँचेर आएको छ, अरे म छक्क परेँ, के भयो यो, के भन्नुभयो त मैले भने त यो भुलो तेरो गीत मैले मेरो गीती नाटकमा बजाएको थिएँ, त्यो झुन्डिन लागेको थियो अरे त्यो मान्छे, बाहिर कसैको घरमा चाहिँ यो गीत बजेको सुनेछ अरे त्यो मान्छेले, झुन्डिन लागेको मान्छे. अनि त्यो ऊ झुन्डेको मान्छे, झुन्डिन लागेको मान्छेले छोडेर ऊ फेरि आएछ, बाँचेछ अरे कि. अनि उसले पाण्डव सुनवारजीलाई चाहिँ चिठी लेखेछ, दाई तपाईँले बजाएको यो गीतले म फेरि बाँच्ने प्रेरणा जाग्यो मलाई भनेर. उहाँलाई चाहिँ त्यो सुन्ने मान्छेलाई चाहिँ मैले गाएको भन्ने थाहा भएन, नाम त्यति बेला त अब गीती नाटकमा नाम त दिँदैन थियो नि त, कथा हुन्थ्यो. अनि पाण्डवजीले त्यसरी भन्नुभयो कि अहिले यो गीतको प्रसङ्ग अहिले मलाई रेडियो नेपालमा बस्दाखेरि याद आयो, त्यहीँ बाहिर त्यो गोलो राउन्ड छ नि त्यहाँ बसेर मलाई कराउनु भएको पहिला.
0: अनि जे होसम्म प्रभाव पार्छ सङ्गीतले भन्ने कुरा, यो
1: मर्नु चाहेको मान्छे जति बाँचेछ भन्ने नि, गीतले कति ठुलो चाहिँ शक्ति रहेछ गीतमा भन्ने नि. अघि
0: हजुर हामीले एउटा इतिहासमा पढ्दै जाँदा एउटा गीत सुनेपछि मान्छे आत्महत्या गर्थे भन्छ होइन, त्यो अब त्यो अहिले हामीले सुन्दाखेरि चाहिँ तपाईँकै गीत सुनेर चाहिँ मान्छेले आत्महत्या रोक्यो होइन भनेदेखि, यो एउटा अचम्म शक्ति छ सङ्गीतमा. आज हामी यो सुर शब्द कार्यक्रममा हाम्रो सम्मानित गायक किरण प्रधानज्यूसँग हामी बसिरहेका छौँ र हाम्रो अतीतका कुराकानी गर्दै गीतसँगै सुन्दै रमाइरहेका छौँ. पक्कै पनि हामीले कहिलेकाहीँ यो सङ्गीतमा भएका जुन उत्पादन, सङ्गीतमा भएका जुन किसिमका कथा छन् ती सुन्दा आनन्द लाग्छ, समय बितेको थाहा हुँदैन.
1: हजुर
0: थोरै समय छ किरण सर,
1: सरी.
0: अब हामी फेरि पनि गीतमै, हाम्रो त लक्ष्य केही गीत सुन्ने नै हो कार्यक्रम भुक्सकेसम्म. पाँचवटा गीत चाहिँ हामी पुऱ्याउने भन्ने हाम्रो योजना, त्यसले गर्दा अर्को गीत चाहिँ अब हामी कुन सुनौँ होला.
1: यहाँ रेडी नेपालबाटै मेरो आफ्नै शब्द सङ्गीतमा गाएको एउटा गीत छ, भन्ज्याङको डिलमा बसी भन्ने.
0: हजुर हजुर
1: त्यो गीत प्र्याक्टिस गरौँ न.
0: हजुर हजुर नेपालमै आउनु भएको छ, रेडियो नेपालमा गाइयो पनि त्यो गीत, र नेपालकै स्टाफले लेख्नु भएको छ.
1: यसको कथा पनि सुन्नुहोस् है, अलिकति छोटो छोटकरी म भन्छु, समय छैन है. यो पुरानो बिल्डिङ छ नि, त्यति बेला त पुरानो बिल्डिङ थियो.
0: हजुर हजुर
1: एक दिन डेट माग्न भनेर म गएको, भर्याङमा चढ्दै गर्दाखेरि एउटा यो सेतो पाना चाहिँ घोप्टो परेको सेतो पाना के,
0: ए हजुर हजुर,
1: भुइँमा भेटेँ. अब म टिचर मान्छे, त्यसलाई नागेर जानु सक्दिनँ है सरस्वतीको भनेर टपक्क टिपेँ. यसो हेरेको गीत छ, ओहो गीत सुने, गीत पढ्दै गएँ, कस्तो मजा लाग्यो कि. भन्ज्याङको डिलमा बसी तिम्रो बाटो हेर्छु म त, कतै केही माग्न पाएँ तिमीलाई नै माग्छु म त. त्यहाँ भन्दाखेरि राम्रो अरू लभको ऊ के हुन्थ्यो है. अनि दौडेर गएँ, त्यही रूपा खेतीजी नै हुनुहुन्थ्यो. रूपा खेतीजीलाई ए रूपाजी यो कसैले गाउनु भएको छ भनेको, मुनि फेरि माधव घिमिरे लेखेछ. मैले त सम्झेँ त्यति बेला त राष्ट्रकवि हुनुभएको थिएन माधवज्यू, माधव घिमिरेज्यू, म त उहाँकै होला भनेर सम्झेँ कि. अनि उहाँको गीत पनि यसरी भुइँमा यसरी फालिरहेको रहेछ भन्दा होइन, त्यहाँबाट लिएर आउँदाखेरि कसैले झारे होला, कसैले गाएको छैन, तपाईँलाई मन परे पनि गाउनुहोस् भनेर भन्नुभयो. कसको गीत हो यो माधवजी भन्ने, खै मलाई पनि थाहा छैन भनेर भन्नुभयो. अनि घरमा गएँ, त्यो गीत मन परेपछि त 15 मिनटमै त्यो ट्युन भयो, रेडी भयो. त्यसपछि प्र्याक्टिस गर्न थालेँ, डेट पायो, रेकर्ड गरेँ, तर पनि त्यो शब्दकार भेटिएन. पछि 1.5 वर्षपछि पोखराबाट एउटा फोन आयो मलाई,
0: हजुर
1: होइन, किरणजी धेरै धेरै धन्यवाद छ, मलाई प्रसिद्ध बनाइदिनु भयो तपाईँले भनेर एकैचोटि भन्नुभयो. अनि मैले चाहिँ तपाईँ को बोल्नु भएको भनेर सोधेँ. म माधव घिमिरे हो, मेरो गीत तपाईँले गाइदिनु भयो नि त अरे. डेढ वर्षपछि त्यो गा त्यो शब्दकार मेरो भेट भयो कि भरे त अनि तपाईँ चाहिँ कहाँ हुनुहुन्छ के हुनुहुन्छ भनेको त पोखराको रेडियो नेपालमा म कार्यरत छु पहिला म रेडियोमै थिएँ काठमाडौँमा म यता पोस्टिङ भएको छु भनेर भन्नुभयो कि
0: हजुर हजुर
1: अनि उहाँ चाहिँ पोस्टिङमा पोखरामा
0: ए त्यो बेला ल ठिक छ
1: यो जे होस् यो कथा यो गीतको ब्याकग्राउन्ड चाहिँ
0: ब्याकग्राउन्ड चाहिँ
1: यो यस्तो छ कि
0: हजुरलाई

0: कन्याङ्गको डिलमा बसी तिम्रो बाटो हेर्छु म त। मिठो गीत यो गीत हामीले बारम्बार सुन्दै आइरहेको र नेपालमा धेरै गुन्जिएको गीत हो यो।
1: हजुर
0: किनभने सर जस्तो यो गीत अब यहाँले यति लामो समय बिताइसक्नु भएको छ सङ्गीतमा, एउटा सर्जक एउटा तपाईँ सङ्गीतकार गायक, पुस्तक लेखन पनि गर्नुभएको छ, सङ्गीतमा पिएचडी पनि गर्नुभएको छ, मूर्तिकार पनि हुनुहुन्छ, अध्ययनमा पनि त्यत्तिकै हुनुहुन्छ, स्कुल पनि सञ्चालन गर्नुभएको छ, धेरै कार्यभूत छ है धेरै। अब हेर्दाखेरि यति समयसम्म आइयो, अहिले नयाँ पुस्ता त्यत्तिकै आइरहेका छन्, अहिलेका सङ्गीतहरू एकदमै यो बजारमा व्यावसायिक रूपमा अगाडि बढिरहेका छन्,
1: एकदम
0: युज बढ्यो, यति गयो, यति पैसा कमा, यति आयो भन्ने हामी धेरै कुरा पाउँछौँ अहिले सङ्गीतमा। के लाग्छ यहाँलाई, हामीले रोपेका ती कुराहरूले फलहरू बिस्तारै फक्रेर ती फुल फुलेका हुन् कि जस्तो लाग्छ?
1: यो होइन, यो नेचुरल प्रोसेस हो होइन। एउटा रुख ठुलो बिस्तारो जन्मिएर ठुलो हुँदै जान्छ, फल दिँदै जान्छ, पातहरू झर्दै जान्छ, फेरि नयाँ पात आउँछ वसन्तमा होइन, फेरि अर्को फल लाग्छ। यो नेचुरल प्रोसेस हो, यसमा कुनै अप्ठ्यारो मान्ने अथवा नराम्रो मान्ने प्रसङ्ग नै
0: आउँदैन। तपाईँको नजरमा, तपाईँको भोगाइमा हेर्दाखेरि अहिले सङ्गीतहरूलाई, सङ्गीतप्रति कति प्रभावित हुनुभएको छ के लाग्छ? यो सङ्गीतले जुन किसिमले हाम्रो नेपाली भन्छौँ नि सङ्गीतको जुन एउटा हाम्रो स्वर्ण काल थियो, स्वर्ण समय थियो, जुन बेलामा यही स्टुडियोमा भन्दाखेरि धेरै कलाकार जुट्थे, गाउँथे, मिहिनेत गर्थे होइन, अभ्यास गर्थे, साधना गर्थे, धेरै कुरा हुन्थ्यो नि त्यो बेलामा।
1: हजुर,
0: अब अहिले त्यो कुरा छैन, तर मान्छे छिट्टै अहिले भाइरल हुन चाहन्छ, छिट्टै मान्छे चर्चामा आउन चाहन्छ, यो सबै कुरा छ, यो देख्दा के लाग्छ?
1: अब यो चाहिँ चक्र साइकल हो कि
0: साइकल हो
1: यो हो कि कुनै समयमा अब नाति दाईहरू होइन, प्रेमदोज दाई, नारायण दाईहरूले गाउने गीतहरूको एउटा तरिका थियो, त्यसपछि हाम्रो सेकेन्ड पुस्ता हामी आयौँ, त्यसपछि हामी पछि अर्को जेनेरेसन आयो, त्यसपछि अर्को होइन। तर प्रत्येकको आफ्नो आफ्नो इन्ट्रेस्ट र आफ्नो आफ्नो भोगाइ छ। अब झन्कारबीट भन्ने पनि आएको थियो कुनै जमानामा होइन। एकपल्ट हाम्रो राष्ट्रकविज्यूले भन्नुभएको थियो कि, मेरो एउटा पुस्तकको विमोचनको बेलामा उहाँले बडा मार्मिक कुरा भन्नुभयो कि, अहिलेको सङ्गीतहरू भनेको, अहिलेको गीतहरू भनेको चाहिँ गीत सुन्ने बित्तिकै जिउ हलाउँ हलाउँ लाग्छ अरे, जिउ हल्लिन्छ अरे कि। तर पहिलाका गीतहरू, किरणजीहरूको गीतहरू चाहिँ, नारायण दाईहरूले गाएको, प्रेमदोज दाईहरूले होइन, गोपाल दाईहरूले रचना गरेको, नाति दाईहरूले गरेको, तिनीहरूले चाहिँ मुटु हल्लाउँथ्यो कि, मन हल्लाउँथ्यो होइन। त्यो भनेको अर्कै कम्पन थियो होइन। अहिले पनि त्यो गीत आउँदैछ, बिस्तारो त्यो साइकल घुम्दैछ नि। अहिले मेलोडियस गीतलाई फेरि प्रभावमा आयो नि, बिचमा आएर, बिचमा दोहोरी आए, ऱ्याप आए होइन, के गीतहरू आए, तर मेलोडियस गीत भनेको, आधुनिक गीत भनेको त कहिले पनि नमर्ने रहेछ नि, सदाबहार हुने रहेछ कि यो गीत होइन। जुनै जेनेरेसन आए पनि त्यो गीत अहिले पनि हेर्नु न, रियालिटी सोतिर हेर्नुपर्छ, त्यो झाङझाङ झुङ्गी झुङ्गी गीतहरू गाउँदैन कसैले कम्पिटिसनमा, सिरियस गीत नै गाउँछन् है, मिठो गीतहरू नै गाउँछन्, जुन चाहिँ मेलोडियस मनमा छुने हुन्छ, अनि त्यहाँ जज बस्ने जजहरूले पनि त्यस्तै गीतहरूलाई नै प्रायोरिटी दिन्छन्, किन भन्दा समयको माग हो यो।
0: हजुर हजुर,
1: जुन चाहिँ गीतले चाहिँ मान्छेको मनमा आनन्द दिन्छ, भगवान् भेट्छ भन्छ नि, सङ्गीतले त भगवान् भेट्छ नि त भनेको, त्यो हिसाबले त्यो सुन्दाखेरि आनन्द आउने नै, त्यो नै त भगवान् भेट्नु भने।
0: किरण सरले भने जस्तै राष्ट्रकवि माधव प्रसाद घिमिरेले भन्नुभएको छ कि, जहाँ सङ्गीत हुन्छ त्यहाँ भगवान्को बास हुन्छ।
1: सही कुरो, एकदम 100% हजुर
0: हजुर राख्नु भएको छ। अब हामी कुराकानी त धेरै गर्न मन लागिरहेछ, अब हामीसँग समय पनि कम छ।
1: हजुर,
0: मिठो गीत गाउनु भएको छ यहाँले, जुन एउटा यो माया प्रीतिको गीत जुन थियो होइन,
1: हजुर,
0: यो मान्छे छोड्यो जुनमा,
1: मान्छे हजुर
0: होइन, मान्छे छोड्यो जुनमा, मान्छे मनमनमा बसेको थियो होइन,
1: माथिएको
0: एउटा माथिएको, यहाँको भर्सटाइल हामी गायकै रूपमा पनि चिनिरहेको छौँ, गाउनु भएको छ यहाँ, मिठो गीत गाउनु भएको छ, त्यो गीत सुन्न मलाई पनि मन लागेको छ खास भन्यो भनेदेखि, अब यो गीत सुन्ने हो कि जस्तो लागेर
1: हुन्छ,
0: मेरो फरमाइस चाहिँ
1: हुन्छ, कोसिस गर्छु
0: त्यही गर्नु।

0: के थियो गीत सुन्दाखेरि हामी पनि एउटा यो यति फिलिङ्स छ यो गीतमा, यति मिठो गाइदिनु भएको छ किरण सरले यो गीत, साँच्चै नै यो गीतको सिर्जना मिठो बनेको छ। यो निकै यो चलचित्रमा आइसकेपछि यो गीत निकै चर्चामा आए पनि होइन, अब यहाँको पनि धेरै तारिफ पनि भयो होला यहाँको स्टाइल।
1: यो हाम्रो नेपाल चलचित्र सङ्घले त गोपालिन्दन दाईलाई बेस्ट म्युजिक डाइरेक्टर,
0: हजुर,
1: यो हिरो खेल्ने रविन्द्र खड्कालाई बेस्ट हिरो,
0: हजुर,
1: फिल्म बेस्ट,
0: हजुर,
1: अनि सिङ्गरमा
0: हजुर
1: बेस्ट दिएको, अन्त बेस्ट सिङ्गर भएको है। यो खासमा चाहिँ कुरो के पर्यो भन्दाखेरि म रक्सी नखाने, झाँड चुरोट केही पनि खाँदिनँ है, अनि यो गीत चाहिँ दाइले, अब मैले चाहिँ खासमा के भने त मलाई जहिले पनि ब्याकग्राउन्ड सङ फिल्ममा, ब्याकग्राउन्ड सङ मात्रै धेरैवटा फिल्ममा गाएँ होइन, अनि योपालि चाहिँ हिरोको गीत गाउँछु भनेर दाइसँग झगडा गरेँ,
0: हजुर,
1: अनि दाइले साँच्चै गाउने हो त हिरोको गीत, मेहनत गर्नुपर्छ भन्नुभयो, हुन्छ गर्छु दाइ भनेर भने 3 महिनासम्म खट्यौँ, यो अब चारवटा पाँचवटा गीत छ मेरो होइन, त्यो सबैमा त्यो भजन पनि गाएको छु, लोकगीत पनि गाएको छु, आधुनिक पनि, यो मतवाला गीत पनि सबै। अनि यो गीत गाउने बेलामा चाहिँ हाम्रो गीत लेख्ने चेतन कार्की दाई, फिल्म बनाउने बिएस थापा दाई र डाइरेक्टर डिबी थापा दाई, सरी डिबी थापा चाहिँ बनाउने, बिएस थापा दाई चाहिँ डाइरेक्टर, उहाँहरू तिनैजनाले यो किरणले गीत गाउनै जान्दैन सक्दैन, यो यस्तो मतवाला गीत, यसलाई त त्यो बियरको बिर्को मात्रै सुँगाइदियो भने लड्छ यो, यसलाई यसलाई गाउनु दिनु हुँदैन भनेर चाहिँ भन्ने झगडा भयो। अनि रेकर्डिङ गर्न पर्सिको दिन जानु छ भन्दाखेरि त्यसको अघिल्लो दिनमा चाहिँ मैले च्यालेन्ज गर्नु पऱ्यो कि ल बिएस थापा दाई, ए डिबी थापा दाई, तपाईँले फाइनेन्स गरेको यो गीत भोलि गएर रेकर्ड गर्दाखेरि राम्रो भएछ भने तपाईँले न मतलब भएन रहेछ भने चाहिँ तपाईँले जति म माथि खर्च गर्नुभएको छ, प्लेनमा जाने आउने, होटलमा बस्ने, यताउता सबै खर्च म दिन्छु, गीत राम्रो भएन भने, भयो भने चाहिँ जति खर्च गर्नुहुन्छ त्यसको डबल मलाई दिनुपर्छ हो है दाई भनेर भने, अनि त्यसो भनेपछि बिएस थापा दाईले चाहिँ ए किरण भाइले यतिको चाहिँ भनिसकेपछि त एकफेर गाउन दिउँ न त भन्नुभयो, तर पनि चेतन दाईले त हुँदैन यसले गाउनै सक्दैन भन्नुभयो, पछि बम रेकर्ड भएपछि गीत राम्रो भयो, गोपाल दाईले धाप दिनुभयो स्याबास भनेर भन्नुभयो, बिएस थापा दाईले पनि राम्रो भन्नुभयो, डिबी थापा, चेतन कार्की दाई त अझै पनि त्यत्रो गीत गाइसकेर राम्रो भयो सबैले भनिरहेछ, भुइँ नछोड्लास् भन्छ बा, म त बुझ्दै बुझिनँ दाइ यस्तो राम्रो गीत गाइसकेर पनि तपाईँले के भन्नुभएको यो भुइँ नछोड्लास् भनेर रिसाएँ नि म त, अब भर्खरकै अब आज आज भन्दाखेरि झन्डै 40 वर्ष अगाडिको गीत है यो, अनि त तन्देरी नै थिएँ नि त त्यति बेला त, अन्त अहिले पनि कम त छुइनँ होला, रमाइलो नि। अनि पछि दाइले भन्नुभयो लाटा तैँले बुझिनस्, घमण्ड नगर्नु,
0: भुइँ नछोड्नु, त्यही त
1: भुइँ नछोड्नु भनेको त्यो हो, तँलाई त्यस्तो राम्रो गाएको छ, स्वर राम्रो छ, यसलाई चाहिँ बचाएर राख्नु भनेर भन्नुभयो कि दाई, पनि फेरि जाँड रक्सी चुरोट केही पनि नखाने,
0: हजुर हजुर,
1: चेतन दाई र मेरो चाहिँ एकदम मिल्थ्यो कि कुरा, हामी चाहिँ कोक खाने दुईजना, अरू सबैजना रक्सी खाने, हामी चाहिँ कोक खाने, जो यस्तो प्रसङ्ग
0: यो पक्कै पनि यो गीतलाई यो एउटा फिलिङ्समा ल्याउनलाई जुन किसिमको यथार्थ बनाउनुको लागि धेरै कलाकारको धेरै मिहिनेत नै हुन्छ,
1: हो नि हो नि हजुर, एकदमै चाहिन्छ।
0: हामी पनि सुन्छौँ कहिलेको रेकर्डिङमा, अब भारतीय कलाकार किशोर कुमारले पान खाएर ऊ खै कि पान बनारस भएर गाउनुभयो हुनुहुन्थ्यो, म मात्र फेरि कहिले जहाँ डक्सी नखाने, तर उहाँले डक्सीका गीत धेरै गाउनुभयो होइन, त्यसले गर्दाखेरि सन्दर्भ यी कुराहरू आउँछन् पनि सङ्गीतमा। अब हामी आज धेरै मिठा मिठा गीत सुन्यौँ, जान त मन छैन तर के भने समयको एउटा पाबन्दी, समयले गर्दाखेरि हामीले छुट्टो निपर्ने अवस्था पनि आउँछ
1: है, हजुर,
0: हामी सुरसप्त कार्यक्रममा प्रत्येक बिहिबार आउने गर्छौँ हाम्रा स्रष्टाहरूलाई लिएर, जसले नेपाली गीत सङ्गीतमा एउटा अमूल्य हामीलाई सम्पत्ति दिनुभएको छ, अमूल्य हामीलाई नासो दिनुभएको छ, त्यो नासोलाई, त्यो गीत सङ्गीतलाई हामी यहाँ प्रस्तुत गर्न आइरहन्छौँ। र आजको कार्यक्रममा हामीले सम्मानित गायक सङ्गीतकार किरण प्रधानज्यूलाई निम्ति आएका थियौँ, र अब हामी जाने बेला भइसकेको छ। अब आजको कार्यक्रमबाट हाम्रा वाद्यवादक साथीहरू गर्बुजा, यसै गरी इफेक्टमा रुबिन गन्धर्व, सुनिल बर्देवा हाम्रो हाम्रो इफेक्टमा, हाम्रो रिदममा, यसै गरी मैले बाँसुरीमा निरञ्जन भण्डारी, सारङ्गीमा खड्ग गन्धर्व, गिटारमा दीपक सुनाम, यसै गरी किबोर्डमा नुछे मर्जन, यसै गरी क्यामरा पर्सनमा हाम्रो रोम थापा, र हाम्रो रेकर्डिस्ट भाइ मोहन रायमाजी र म दिवाकर शर्मा. हाम्रो बिदा हुने बेला भइसकेको छ, अर्थात् कार्यक्रमबाट हामी जाँदैछौँ. अर्को हप्ता फेरि यहाँहरू माझमा आउनेछौँ. अब अन्त्यमा किरण सर, अब हामी बिदा हुने भए भइसकेको छ. आजको हाम्रो कार्यक्रममा भौतिक रूपमा हामीले आज यहाँ आइदिनु भयो, यति मिठा गीत सङ्गीतबाट हामीलाई कार्यक्रमको शोभा बढाइदिनु भयो, होइन? त्यसको लागि यहाँ आभार व्यक्त गर्न चाहन्छौँ. आगामी दिनमा अझ यहाँका मिठा गीत सङ्गीत हामी सुन्न पाऊँ, नेपाली गीत सङ्गीतमा अझै पनि यहाँको नाम हामी सदा सर्वदा सुन्न पाऊँ, यहाँ हाम्रो कामना छ.
1: हजुर, म श्रोतालाई अथवा युट्युब हेर्ने दर्शक महानुभावहरूलाई चाहिँ के मात्रै भन्छु भन्दाखेरि, नेपाली सङ्गीतलाई माया गर्नुहोस्, मुखले मात्रै होइन, नेपाली सङ्गीतलाई सुनेर हेरेर, नेपाली चलचित्रहरूलाई हेरेर प्रोत्साहन गरिदिनुहोस्. कलाकार बाँच्ने भनेको नेपालमा गीत गाएर अथवा बाजा बजाएर बाँच्न सकिन्न, तर जति तपाईँले हेरिदिनुहुन्छ, जति तपाईँले माया गरिदिनुहुन्छ, प्रोत्साहन त पाउँछ, जिउने आशा हुन्छ, सृजना गर्ने रहर बढ्छ. त्यसको लागि मेरो हृदयदेखि नै यहाँहरूलाई अनुरोध छ, नेपाली गीत सङ्गीतलाई माया गरिदिनुहोस्. धन्यवाद.

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। लामो समयदेखि वर्षा नहुँदा मुगुको सोरु गाउँपालिका 3 स्थित भिही गाउँका खानेपानीका मुहान सुक्न थालेपछि स्थानीयवासी खानेपानी सङ्कटमा परेका छन्। खानेपानीको अभाव भएपछि करिब 400 घरधुरीका बासिन्दा राति 2 बजेदेखि नै सार्वजनिक धारामा पालो कुर्न बाध्य भएका छन्। स्थानीयवासीका अनुसार भिही गाउँका 8 बस्तीका लागि एउटा मात्रै सार्वजनिक धारा रहेको छ। खडेरीका कारण मुहानमा पानीको मात्रा घटेपछि धारामा पर्याप्त पानी आउन छाडेको हो। भिही गाउँकी कक्षा 6 अध्ययनरत सीता धामीले गत कार्तिक यता गाउँमा उल्लेख्य वर्षा नभएको बताउनुभयो। पानीको अभावका कारण घरमा आवश्यक मात्रामा पानी उपलब्ध हुन नसक्दा व्यक्तिगत सरसफाइमा समेत समस्या भएको उहाँले बताउनुभयो। विद्यालय जाने बालबालिका समेत नियमित सरसफाइ गर्न नपाएको उहाँले बताउनुभयो। स्थानीय कृषक जौमती नेपालीले लामो खडेरीका कारण चरण क्षेत्रमा घाँस नउम्रिएको र पिउने पानीको अभाव भएपछि छिमेकीका 4 बाख्रा मरेको जानकारी दिनुभयो। उहाँका अनुसार मानिससँगै चौपाया समेत खानेपानी अभावको मारमा परेका छन् भने हिउँदे बाली समेत सुक्न थालेको छ। सोरु गाउँपालिका 3 वडा अध्यक्ष नवराज धामीले भी गाउँका अधिकांश खानेपानीका मुहान सुकेपछि स्थानीयलाई पिउने पानीको गम्भीर समस्या भएको बताउनुभयो। वडा अध्यक्ष धामीले सोरु गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानी सुविधा विस्तारका लागि सङ्घीय सरकार अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतको समन्वयमा वृहत खानेपानी आयोजना

0: सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा
0: आइतबारे इलाम
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
0: दुर्लुङकोट पर्वत
1: पोखरा कास्की
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा
0: बगनाश काली पाल्पा
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला
1: खलङ्गा जुम्ला
0: मानमा कालीकोट
1: मुर्माटप मुगु
0: जुफाल डोल्पा
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली
1: खोडपे बैतडी
0: छापरी दार्चुला
1: हेमन्तबाडा बजाङ
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज।

नमस्ते, रेडियो नेपाल सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत अभिवादन गर्दछौ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल, अनि तपाईँको साथमा छु म प्रज्ञा शरद। हामी करिब एक बजीसम्म तपाईँको साथमा रहनेछौ। समसामयिक विषयका साथमा आज पनि उपस्थित भएका छौ। आजको यात्रामा पनि तपाईँहरूलाई स्वागत गर्दछौ।

आज असार 32 गते असार महिनाको अन्तिम दिन, भोलि साउन 1 गते साउने सङ्क्रान्ति। सम्पूर्ण श्रोताहरूमा साउने सङ्क्रान्तिको धेरै धेरै शुभकामना दिन चाहन्छौँ हामी। हिजो जुलाई 15 तारिक विश्व युवा दक्षता दिवस मनाइएको छ। आज हामी यसै सेरोफेरोमा रहेर तपाईँहरूसँग कुराकानी गर्नेछौँ। युवाका सामाजिक आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिवस प्रत्येक वर्ष जुलाई 15 तारिकका दिनमा मनाउने गरिन्छ, मनाउँदै आइएको छ। विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगारी नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिवस मनाउने गरिन्छ। आजको डिजिटल युगमा शैक्षिक प्रमाणपत्र मात्रै होइन, व्यावहारिक दक्षता पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ। कम्प्युटर, सञ्चार, भाषा, समस्या समाधान, नेतृत्व टोलीमा काम गर्ने क्षमता, प्राविधिक तथा व्यावसायिक सिप जस्ता दक्षताले युवालाई आत्मनिर्भर बन्न मद्दत गर्छन्। नेपालमा पनि कृषि, पर्यटन, सूचना प्रविधि, निर्माण, स्वास्थ्य सेवा तथा साना उद्यमका क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता बढ्दो छ। त्यसैले युवाहरूले आफ्नो रुचि र सम्भावना अनुसार सिप सिक्ने, तालिममा सहभागी हुने र सिकेका सिपलाई व्यवहारमा उतार्ने प्रयास गर्न पनि आवश्यक छ। बेरोजगारी नेपालको मात्र नभई विश्वकै समस्या भएको तथ्य पनि यो दिवसले उजागर गर्ने गर्दछ। साझा भविष्यका लागि सिप भन्ने नाराका साथ यो दिवस विश्व युवा दक्षता दिवस मनाइएको छ। हिजो एक समावेशी र समृद्ध संसार निर्माण गर्नका लागि युवाहरूलाई सही ज्ञान, सिप र अवसर प्रदान गर्नु जरुरी हुन्छ। तीव्र गतिमा बदलिएको विश्वमा युवाहरूमा नयाँ सिप ज्ञानको विकासले उनीहरूका लागि रोजगारीका ढोकाहरू खोल्दै जान्छ। त्यसैले आज हामी यसै सेरोफेरोमा रहेर तपाईँहरूसँग कुराकानी गर्नेछौँ। तपाईँको विचारमा हाम्रो देशमा दक्ष युवाका लागि पर्याप्त रोजगारी सृजना गरिएको छ या छैन? नेपालका युवाहरूलाई दक्ष बनाउन सरकार र समुदायले के गर्नुपर्छ जस्तो लाग्छ? नेपालका युवाहरूमा अहिले सबैभन्दा बढी कुन प्रकारको सिपको आवश्यकता देख्नुहुन्छ? यी विषयमा आफ्ना विचारहरू राख्न सक्नुहुनेछ। आजको विषय विश्व युवा दक्षता दिवस हिजो 15 जुलाई मनाइएको छ। आज हामी यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ, तपाईँहरूका विचारलाई सुन्नेछौँ, सुनाउनेछौँ। अहिलेका लागि भने हामी एउटा गीत राख्छौँ, गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो।

0: यो मिठो देशभक्तिले भरिपूर्ण गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ रेडियो नेपालको विचार प्रधान कार्यक्रम सेरोफेरोमा। सेरोफेरोमा आज हामी विश्व युवा दक्षता दिवस हिजो 15 जुलाई मनाइएको छ, यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ। तपाईँको विचारमा हाम्रो देश नेपालले दक्ष युवाका लागि पर्याप्त रोजगारी सिर्जना गरिरहेको छ या छैन, के लाग्छ? नेपालका युवाहरूलाई दक्ष बनाउन सरकार र समुदायले के गर्न सक्छ जस्तो लाग्छ? त्यसै गरी नेपालका युवाहरूमा अहिले सबैभन्दा बढी कुन प्रकारको सिपको आवश्यकता तपाईँ देख्नुहुन्छ? किनभने सिपले नै युवाहरूलाई बेरोजगार हुनबाट रोक्ने हो, उनीहरू रोजगार उनीहरूका लागि रोजगारका ढोकाहरू खुल्दै जाने हुन्। सिपयुक्त हुन जरुरी छ युवाहरू, यो महत्त्वपूर्ण विषय हो। र यसै सेरोफेरोमा हाम्रा श्रोताहरूले आफ्नो विचार राख्नुको लागि हामीलाई फोन गरिरहनु भएको छ 42117 21 42 117 36। यति बेला हाम्रो टेलिफोन लाइनमा कोही साथीले फोन गरिसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
1: हेलो दिदी नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
1: म पोखराबाट हर्क सञ्चाल हो दिदी।
0: पोखराबाट हर्कजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: आजको विषय सुन्नुभयो तपाईँले?
1: हजुर सुनेको छु।
0: हजुर, के भन्न चाहनुहुन्छ? युवाहरूलाई कस्तो खालको सिप दियो भने उनीहरू चाहिँ बेरोजगार हुनु पर्दैन जस्तो लाग्छ?
1: रोजगार दिने भन्छ सरकारले, अहिलेसम्म रोजगार दिन सकेको छैन। दिनदिन मान्छे युवाको विदेश चलन भइरहेको छ, त्यो रोग नै भनेको छ। अहिलेसम्म 3 महिना 4 महिना सरकारको 4 महिना कति 4 महिना भइसक्यो, उहाँले केही पनि गर्न सकेको छैन। यो युवाहरूले रोजगार घरका रोजगार बेसी जग्गा दिँदा पुरा बाँधो छ, त्यो बाँधो जग्गा प्रयोग गरे भने भाडामा दिएर भने त्यो विभिन्न खेतीबाली गरेर रोजगार बन्न सकिन्छ। अनि हाम्रो देश नेपालमा भने रोजगार नै पाउँदैन, युवाहरूले 15-20 वर्ष 22 वर्षको केटा केटीहरूले पुरा विदेशमा पढाइ हुन्छ, के गर्ने हाम्रो देश? हाम्रो सरकारले पनि कुरा मात्रै गर्छ, भनाइ मात्रै गर्छ, गरे भनेर गरेमा आकाश झन्डी फरक हुन्छ, भनाइ एउटा गरे अर्को गर्छ, त्यस कारणले भनाइ गरे मिल्नै पर्छ जस्तो लाग्छ मलाई। अनि हामी जेसी अपाङ्गहरूको भत्ता बढाउनु पर्ने, अहिलेसम्म भत्ता पनि बढाएको छैन। हामी अपाङ्ग जेसी रोजगार दिनुपर्ने, अहिले रोजगार कुनै रोजगार दिएको छैन। यो सरकारले पनि हामीले हेर्न सकिन अपाङ्ग ज्येष्ठ नागरिकहरू हेर्न सकेन। यो हामी सबै जेसी अपाङ्गहरूको लागि कुनै सरकारले पनि जुन सरकार अहिले हाम्रो लागि काम चिरेको जो हो, हामी कुनै सरकारले हामीले हेर्दैन। एमालेका विष्णु पौडेल अहिले पनि भने गरिदिएको अलिअलि उहाँले ढङ्गमा धन्यवाद दिन चाहन्छु। अरू सब जुन सँग अहिले हाम्रो जेसी अपाङ्गहरूको ज्येष्ठ नागरिकहरूको भत्ता कुनै एक पैसा परेन, हामी कतिको त्यो बाटो भत्ता पाउनु त्यो पनि पाउने, त्यो उहाँले 20-25-50 थरी भत्ता पाउँछ, तर हामीले यो बढेर हामी साह्रै दुःख लागेको छ। जेसी अपाङ्गहरू साह्रै समस्या परेको छ, त्यसले गर्दा हामी जेसी अपाङ्गहरूले पनि आफ्नो मनले गर्ने सँगै बमोजिम यो रोजगार दिनु पर्यो।
0: बेरोजगारी गरिबी यो नेपालको मात्रै समस्या होइन, विश्वभरि अहिले 7 करोड 10 लाख भन्दा बढी मानिसहरू बेरोजगार छन् होइन। त्यसैले गर्दाखेरि हामीले प्रयास गर्ने हो, हामी सबै मिलेर प्रयास गर्ने हो। अब हामी एकदमै सम्पन्न देशका नागरिक पनि होइनौँ, त्यसैले गर्दाखेरि हामीले सबै कुराहरूमा विचार पनि दिनुपर्छ। सिप सिक्नुपर्छ युवाहरूले, आफ्नै सिप सिकेर गएपछि पनि आफ्नै देशमा फर्किएर पनि केही गर्नु पर्यो। सिप सिकेका दक्ष युवाहरूले, शिक्षित युवाहरूले होइन,
1: हामी जेसी बिना अपाङ्गहरूको भत्ता हेर्छौँ, एउटै बढाएको छैन, एउटै दिनभरमा भत्ता नबढाएको खोजा हो, गरिब जनता मार्नु खोजेको हो, यो हुन सकेन।
0: यसमा तपाईँहरूले स्थानीय सरकारमा पनि तपाईँहरूले आफ्ना कुराहरू राख्न सक्नुहुन्छ।
1: कति पनि भएन, तर मुद्दा पनि परेको छ, त्यो मुद्दा यो अदालतमा मुद्दा परेको छ, त्यो पनि कारण हुन सकेको छैन, अहिले फाँसिनु गरेको छैन कि दिनुपर्छ भने कि नदिनुपर्छ भने यो फाँसिनु गर्ने हो कि त्यो फाँसिनु गर्न सकेको छैन। हामी जेसी अपाङ्गहरूको समस्या साह्रै समस्या छ, त्यो समस्या हल गर्नलाई सरकारले पनि कुनै पहल गरेको छैन। होइन बजेट बास खराब बजेट निर्माण भयो तर हामी डिस्ट्रिक्ट अब यसको नाइ एक महिलाहरूको त एउटै बढाएन हामी साह्रै दुखी
0: बढ्छ बढ्छ हर्कजी बढ्छ बिस्तारै बढ्छ आशा गरौँ हामी होइन किनभने सबैतिर हेर्नुपर्छ एउटा एक थरीलाई मात्रै हेरेर हुँदैन धेरै धेरै धन्यवाद हर्क सन्त्याल हुनुहुन्थ्यो पोखराबाट कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो हामी कार्यक्रम सेरोफेरोमा छौँ फेरि पनि कोही साथी हुनुहुन्छ म उहाँसँग कुराकानी गर्छु कहाँबाट को हुनुहुन्छ हेलो
2: हेलो नमस्ते
0: नमस्कार हजुर कहाँबाट को बोल्दै इन्द्रजी कार्यक्रममा स्वागत छ यहाँलाई आजको विषय सुन्नुभयो इन्द्रजी हजुर युवा विश्व युवा दक्षता दिवस हामीले हिजो मात्रै मनाएछौँ विश्वभरि मनाइन्छ यो र यसको यो मनाउनुको उद्देश्य भनेको चाहिँ नि अब युवाहरूलाई चाहिँ रोजगारमूलक बनाउनको लागि विभिन्न खालका सिप सिक्नु पर्यो होइन युवाको सामाजिक आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले चाहिँ यो दिवस मनाइएको हो त्यसैले योग्यता अनुसारको रोजगारी नपाउने प्रवृत्तिलाई सम्बोधन गर्न पनि यो दिवस मनाइन्छ र सिपयुक्त हुनु पर्यो युवाहरू भनेको सही ज्ञान सिप र अवसर चाहिँ नि उनीहरूले लिन सक्नु पर्यो होइन समय अनुसार चल्न सक्नु पर्यो अहिलेको समयको माग के हो अब पुरानो टेक्नोलोजी पुरानो कुराहरूले अहिले त्यही काम गर्दैन होइन समय हरेक कुराहरू समयसँगै बदलिँदै जान्छन् त्यसैले बढ्दो आधुनिकतासँगै बढ्दो विकाससँगै युवाहरूले पनि आफूलाई परिमार्जित गर्दै लानुपर्ने हुन्छ यस्तो यो कारणले पनि यो विश्व युवा दक्षता दिवस मनाइन्छ हजुर के भन्न चाहनुहुन्छ यसमा युवाहरूलाई चाहिँ नि हाम्रै देशमा पर्याप्त रोजगारी सृजना गर्नको लागि के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई
2: हजुर एकदमै अब चाहिँ नि एकदम बहुत होइन यो युवाहरूलाई दक्षता बनाउने त पर्छ नै अब आफै पनि एकदम जागरुक हुनु पर्यो अहिले एकदम चाहिँ इच्छुक हुनु पऱ्यो र नेपाल सरकारबाट पनि विशेष गरेर अब बाध्यता बनाइदिनु पऱ्यो बाध्य भएर पनि त्यो सिप सिक्न पऱ्यो युवाहरूले चाहिँ त्यतिकै बेरोजगार बस्नु भएन कुनै पनि ठाउँमा गयो भने हाम्रो युवाहरूले काम पाउने सिप सिक्न पाउने वातावरण चाहिँ नेपालमै हुन पऱ्यो अब बेरोजगारी भएर सिप नसिकेर त्यत्तिकै बस्नु गाउँघरमा एकातिर त्यो क्यारम खेलेर के मोबाइल खेलेर अनि त्यति गाँजाहरू चोट खाने के जात्यो खाने त्यो बेरोजगारले नै हो

0: हेरचाह गर्ने लगायतका अब थुप्रै थुप्रै अरू कुराहरू छन् नेपालमा, बाजुहरूका कुराहरू छन् भने चिकित्सा सम्बन्धी लगायतका अब गाडी चलाउने कुराहरू छन्, विद्यालयतिर कुराहरू छन्, स्वास्थ्य सम्बन्धी कुराहरू छन्। नभएको होइन, हाम्रो देशमा पर्याप्त मात्रामा छ, यो सबैमा चाहिँ नि सिपहरू सिकाउने, नजानेकालाई सिप सिकाइदिने, जानेकालाई रोजगार दिने गर्न पर्यो। विदेशमा गएपछि हाम्रा युवा भाइ बहिनीहरूले पनि अब जुनको काम पनि गरेकै हुन्छन्, अब बाटोमा खन्ने घामघाममा खटेका पनि हुन्छन्, हाम्रो देशमा काम गर्न चाहिँ अल्छी मान्ने, त्यस्तो गर्नु भएन, सिप सिक्नको लागि जानु पर्यो। अब विदेशतिर पनि अब घुमघाम गर्ने, सिप सिक्ने केही समयको लागि जान, काम सिक्नको लागि जान पाइयो। तर विशेष गरेर अब युवाले चाहिने देश छोडेर देशै रित्तै हुने, गाउँ रित्तै हुने, अनि यो खाली लाग्दो हुन लाग्यो, यस्तो चाहिँ नहोस्। र यो युवा दिवसको उपलक्ष्यमा चाहिँ सबैले चाहिँ सिप सिक्ने सरकारले पनि गरिदिनु पऱ्यो। अब अपाङ्गहरू, युवा दृष्टिबिनहरू, युवाहरू पनि छन्, तिनीहरूमा बेरोजगार भएर गीत गाउने, गीत गाएर मात्रै पनि, सडक मन्दिरमा गाएर मात्रै पनि त्यो कोले दिन्छ र सधैँ हुँदैन। सरकारले पनि उनीहरूलाई पनि सिप सिक्नेहरूलाई चाहिँ सिप सिकाएर रोजगार पक्का गरिदिनु पऱ्यो, विशेष प्राथमिकताका साथ। यति सिप सिक्न नसक्ने, रोजगार गर्न नसक्नेलाई खाना पुग्ने तरिकाले गर्ने, ज्येष्ठ नागरिकसँग बराबर भत्ता व्यवस्था गर्दै पनि धेरै राम्रो रहन्छ उहाँहरूलाई पनि। अब भत्ता लिनु पर्दैन भन्न चाहन्छु, र भोलि साउने सङ्क्रान्ति उपलक्ष्यमा पनि सबै सबैलाई शुभकामना, हजुरहरूलाई शुभकामना भन्दै
1: धेरै धेरै धन्यवाद। इन्द्र बुढा थोकी हुनुहुन्थ्यो बाँकेबाट हामीसँग कार्यक्रम सेरो फेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुनौँ। कहाँबाट को हुनुहुन्छ? हेलो,
2: नमस्कार हजुर, म चितवन रामबहादुर खड्का,
1: चितवनबाट। रामबहादुर जी, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद हजुर।
1: आजको विषय सुन्नु भएको छ हजुरले?
2: बेरोजगारीहरूले सिप सिक्न पर्यो, टिप सिकेर भए बाहिर काम पाइन्छ, नेपालमा पनि काम छ। एउटा गोरु जोत्नु पऱ्यो भने, एकल गोरु नार्नु पऱ्यो भने, अहिलेको युवाहरूलाई गोरु के हो, हलो के हो, जुवा के हो, अनौ के हो, हलो के हो, जोताएर के हो, छेडी के हो, फाली के हो, करो के हो, थाहा छैन। अलिअलि पढेका छन्, अनि के नै जानेर मोबाइलमा बसेका छन्, मोबाइल हेर्न जानेका छन्। अहिले एउटा हलो बनाउनु पऱ्यो भने तिनीहरूलाई थाहा छैन हजुर। अनि घुम के हो, चित्रो के हो, भकारी के हो, गोठ के हो, गाई के हो, थाहा छैन हजुर। दुध कहाँबाट आउँछ भन्यो भने गोठबाट आउँछ भन्दैनन्, पाकेटबाट आउँछ भन्छन्।
1: भेरी गुड, हो तपाईँले भने सही हो, एकदमै सही हो।
2: अनि अहिले गोरु दाँडो ढकाउने त्यो गोरु फेरि दाइले त्यो गोरु मिलाएर लानुपर्छ। म त हलो कोदालो सबै जाने मान्छे, सब सिकेको छु।
1: पहिला मान्छेको त कुरै बेग्लै थियो नि हजुर, सबै जानेको सिप सिकेको,
2: जस्तै हसिया कच्चिया बन्चरो कोदालो बनाउने घाउहरू मान्छे पाइँदैन, अनि तैँले आएर चाहिँ जस्तै हतियारहरू बनाउने मान्छे पाइँदैन, हलो बनाउने मान्छे पाइँदैन, भकारी बुन्ने मान्छे पाइँदैन। अहिले चाहिँ अर्का भर पर्नुपर्छ, डोको नाम्लो यस्तो हामी आफै तयारी गर्थ्यौँ हजुर। अहिलेका सिप सिकेरी पण्डाले जानेका छन्, केही सिप पाप जाने छैन। अब मुसुरी किनेर यसले भन्नु कस्तो हुन्छ, बाबा भन्छ बाह्रमा पढ्नु छोडो, मेरो के भन्नु र?
1: हजुर हजुर,
2: त्यस्तो छ हजुर।
1: सबैको आफ्नो आफ्नो विशेषता हुन्छ। अब हामी पहिला अब घराइसी काममा हामी निपुण थियौँ, अहिलेका युवाहरू चाहिँ नि टेक्नोलोजीमा, आइटीमा, होइन, प्रविधिमा, ज्ञानमा, सिपमा अगाडि त छन्, अलिकति फरक मात्रै हो उनीहरू।
2: के थियो भने, अब मेरो गाउँमा एउटा कच्चा पनि बुढा छन्, बुढामा चाहिँ धान काट्ने कच्चा कसले बनाउला भनेर म सोध्छु। अब युवाहरूले त्यतापट्टि जानेन, अलि अर्कैतिर गएका छन्,
1: अहिले अब
2: कुनै लुगै तालिम सिप लिएर गयो भने रोजगार पाइन्छ, सबभन्दा आफ्नै देशमा रोजगार हुन्छ। जस्तै अघि हर्के सञ्चारले भन्नु, हामी चाहिँ अन्धा छौँ, अपाङ्ग छौँ, हामी सबै अपाङ्ग छौँ, कोही पछि अपाङ्ग छौँ, कोही बिचमा छौँ, कोही जन्मै सिद्ध छौँ, कोही कर्म गतिले छौँ, कोही के भएर अपाङ्ग सपाका छौँ। म चाहिँ अशक्तको मेरो घरमा अशक्त छ, अशक्तको चाहिँ तालिममा म हिँड्छु, त्यो अशक्तलाई सिकाउन, पढाउन, उनीहरूलाई चाहिँ मनोरञ्जन गराउन म बेला हिँड्छु। एउटा फाइदा पारी परियोजना भन्ने छ, त्यो फाइदा परियोजनाले चाहिँ अशक्तको तालिममा आएका खाजा पैसा भत्ता ल्याएर घरमा अशक्तलाई दिन्छु, अनि तिनीहरूलाई सिकाउँछु, चल्न सक्ने काम गर्ने, बगैँचा हेर्ने, नसक्ने मनोरञ्जन गर्ने, म यस्तै गरेर छ, अझै खिन्न भएर म नबस्ने। सबै अशक्त छन्, शब्द कोही हुँदैन, बेला मौकामा कोही जमी सिद्ध भएर अशक्त भएर आए, कोही पछि भएर आए, यस्तै छ हजुर।
1: पक्कै पनि, तर आफ्नो हात खुट्टा त चलनजालसम्म चलाउनु पर्छ, मेहनत गर्नुपर्छ।
2: म अशक्त हुइकनमा बस्यो, त्यो मान्छे जन्छ, अशक्त पनि तन्किने, ओर्ने, यताउति गर्ने। म अशक्त तालिममा बोलाउँछु, फाइदा परियोजनाले तिन तिन दिनको तालिम चाहिँ म जान्छु, त्यहाँका खाजा साजा दिएका भत्ता ल्याएर दिन्छु, तरकारी दिएको हुन्छ, हजारी दिएको हुन्छ, हरेक दिएको हुन्छ। अनि बेला बेलामा त्यहाँ चाहिँ अलिकति चित्त दुखाएर चाहिँ म यस्तो उस्तो भन्ने मान्छेलाई हँसाउने, चाहिँ तिनीहरूलाई
1: रामबहादुर जी
2: गराउने, त्यो तालिम गरेर बिम्ब्याउने,

0: हजुर सुन्नुहोस् न,
1: अर्ग्यानिक खानाले साधारण ग्यास्टियर गानाले साधारण बारी पनि जानाले यसरी पनि भन्नुपर्छ मान्छेलाई होइन हजुर?
0: हजुर सुन्नुहोस् न, मेरा कुरा सुन्नुहोस्, अब युवाहरूलाई दक्ष सिपयुक्त बनाउन के गर्नुपर्छ जस्तो लाग्छ त? कस्तो सिप सिकाउँदाखेरि उनीहरू एकदम सिपयुक्त होलान् हाम्रा नेपाली युवाहरू जस्तो लाग्छ त? के सिकाउनु
1: पर्यो? जस्तो पढाइ पनि यसो हेर्दाखेरि कोही चाहिँ त्यो इलेक्ट्रिकतिर जान खोजेको जस्तो देख्छु म, कोही कब कोही के मनको त अलिक मनले यो खान्छ जस्तै अब पढ्नेहरूले म यो विषय पढ्छु हामीले यो पढेर पढाउनु हुँदैन, उनीहरूको विषयलाई पढाउन सक्नु पर्यो, क्षमा त भए नसके त्यही किसिम गर्नु पर्यो। अब एउटालाई इलेक्ट्रिकली जान मन छ, एउटालाई अब सिप जान मन छ, मैले यो चाहिँ गर मैले भन्नु हुँदैन, उनीहरूको मनले आफ्नै खाएको चाहिँ तरको गर्न सक्छन्, मेरो बलले अभ्याव बलले गरेको कुरो उनीहरूले मन पर्दैन। हजुर
0: नै मैले तपाईँलाई स्पेसिफिक कसैलाई यही सिप सिक भन्नुहोस् भने होइन, कस्ता खालका सिप सिक्दाखेरि समग्र युवाहरूलाई फाइदा होला जस्तो लाग्छ तपाईँलाई भन्न खोजेको हो तपाईँले कुरा?
1: अब जस्तै अब यहाँबाट चाहिँ कति डिग्री पढाइहरू कोरियामा गएको छन्, काउलीको चाहिँ भारी हाले देख्छु, कता चाहिँ के गरे देख्छु, अब चाहिँ सिपहरू भनेको चाहिँ केही न केही सिकेरै जाँदा राम्रो हुन्छ, हाम्रो इच्छाले के सिक्न मन पायो त्यसरी जाँदा राम्रो हुन्छ। हजुर
0: हजुर धेरै धेरै धन्यवाद रामबहादुर ज्याको विचारका लागि। रामबहादुर खड्का हुनुहुन्थ्यो चितवनबाट, कार्यक्रम सेरोफेरमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो, फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँको विचार पनि सुन्छु कहाँबाट को हुनुहुन्छ। हेलो,
2: म धरानबाट जीवा भट्टराई, नमस्कार छ तपाईँलाई।
0: नमस्कार जीवाजी, कार्यक्रममा स्वागत छ
2: यहाँलाई, पनि शुभकामना।
0: हजुरलाई पनि शुभकामना।
2: अब यो प्रोग्राम सुनियो युवाहरूलाई चाहिँ नि रोजगार कसरी बनाउने भनेर, अब यो कसरी बनाउने भन्ने विषय वर्षै पछि यो विषय छ, अब यसमा के भनेदेखि हामी स्कुल पाठशालादेखि नै साथीहरूलाई चाहिँ तलैदेखि नै अनुभव गराउने क्या, क्लास तलै क्लासदेखि नै विद्यार्थीलाई कुन विद्यार्थीको मनोविज्ञान कतापट्टि छ, कुन विद्यार्थीको कतापट्टि छ, त्यो विदेशमा युरोपतिर यस्तै अमेरिकातिर यस्तै किसिमका सिपहरूको लागि विद्यार्थीहरू पढाउँछन् त्यहाँ, त्यो त यहाँ अनुभव किन नगराएको, यहाँ किन नगरेको, यहाँ खालि स्कुलमा के अरे किताब बोकाउने, भारी भारी बोकाउने, त्यहाँबाट चाहिँ घर आउने जाने, फिस लिने, विद्यार्थीलाई विलासी बनाउने, त्यो बाहेक त अरू कामै केही छैन अहिलेसम्म। भर्खर त युवाहरूको सरकार आएको छ, भर्खर युवाहरूको सरकार भएको हुनाले यो सरकारले नै अब चाहिँ अब पाँच वर्ष भनौँ न पाएको मौका छ उहाँहरूले, पाँच वर्षसम्म अब उहाँहरूले चाहिँ अब त्यही गर्नु पर्यो। अब विलासी विद्यार्थी भयो भने त यसले सिप सिक्दैन, सिके पनि काम गर्दैन, जस्तो कि अहिले मोटरसाइकल हिँड्ने केटाहरू अलिकति एक किलोमिटर त हिँड्नु सक्दैन, यता जा मोटरसाइकल उता जा मोटरसाइकल, अलिकति चिसिएको केही बिग्रियो मेकानिकमा मोटरसाइकल, अरे मोटरसाइकलको मेकानिजम सिक, कारको मेकानिजम सिक, टक्को मेकानिजम सिक, टायर बनाउने मेकानिजम सिक, यहाँ हजारौँ सिप छ यहाँ, तर त्यो सिपलाई अर्कैले अरूहरूले नै के अरे फाइदा लुटिरहेको छ अरू भन्नाले, अब हामीले अब दोष नदिउँ किनकि मुलुकका राष्ट्रका मान्छेहरूलाई, आफै सक्षम भएपछि भइहाल्यो नि। यहाँ विभिन्न खालका खानी छन्, त्यो खानीमा चाहिँ अब रत्नहरू छन्, त्यो रत्नहरूको इन्जिनियरिङ सिकाउँ त्यो विद्यार्थीलाई, त्यहाँबाट त्यहाँ फिल्डमा गएर त्यो रत्न निकालेर त्यसलाई चिनाउँ बुझाउँ, यो यस्तो यहाँ यसरी बिक्छ, यदि पैसा आउँछ राष्ट्रको लागि भनौँ, जस्तो सैनिक तालिम दिने भने अहिले हल्ला भइरहेछ, अब सैनिक तालिम पनि एउटा शिक्षै हो, भोलि पर्सि सेनालाई मान्छे चाहियो भने छिटै प्राप्त हुन्छ, प्रहरीमा मान्छे चाहियो भने छिटै प्राप्त हुन्छ, शरीरमा ऊर्जा भयो भने काम पनि छिटो छिटो हुन्छ, शरीरमा ऊर्जा छैन अब बुढो पाएकोले राजनीति गरेर कसरी चल्छ, भर्खरको युवाले राजनीति गर्न थालेको छ, अब बुढा पाकाहरू थन्को लागे, अब यिनीहरूलाई थन्क्याएर युवाहरूले एकदम स्कुलदेखि नै सिप सिकाउने जानु पर्यो। अब अहिले भएका युवाहरूलाई त तुरुन्तै जागिर दिन, तुरुन्तै सिप सिकाउन, तुरुन्तै चाहिँ सबै समाधान त हुँदैन, यो बिस्तारो बिस्तारो हुन्छ, म यदि भनेर मेरो कुरा टुङ्गे।
0: धेरै धेरै धन्यवाद जीवा भट्टराई ज्याको विचारका लागि, धरानबाट हुनुहुन्थ्यो जीवा भट्टराई, कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। अहिलेका लागि भने अब हामी एउटा अर्को एउटा गीत राख्छौँ, त्यसपछि फेरि पनि कुराकानी गर्नेछौँ तपाईँहरूसँग, सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
3: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
4: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
3: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
5: हजुर, यो सन्देशपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई। यो सन्देशमा सुनिहाल्नुभयो, अहिले अब पानी पर्ने समय हो, मौसम हो, बाढी पहिरो जान सक्छ। त्यसैले यदि तपाईँ नदीनाला छेउमा हुनुहुन्छ, तपाईँको घर बस्ती नदीनाला छेउमा छ भने पक्कै पनि सतर्क रहनुहोला र आधिकारिक समाचारलाई चाहिँ नि महत्त्व दिनुहोला, सुन्नुहोला। मौसम सम्बन्धी समाचारहरू पनि सुन्ने गर्नुहोला। केही पऱ्यो अप्ठ्यारो भने स्थानीय प्रशासनलाई, तपाईँहरूको स्थानीय सरकारलाई खबर गर्न पनि सक्नुहुन्छ। त पक्कै पनि तपाईँहरूको सेवामा उहाँहरू हुनुहुन्छ होला भन्ने हामी अपेक्षा गर्छौँ र आफू बचाउँ र अरूलाई पनि बचाउँ, सुरक्षित रहनुहोला भन्न चाहन्छु म। फेरि पनि कार्यक्रममा स्वागत छ। कार्यक्रम सेरोफेरोमा आज हामी कुराकानी गरिरहेका छौँ विश्व युवा दक्षता दिवसको सन्दर्भमा। हाम्रा श्रोताहरूले आफ्नो विचार राखिरहनु भएको छ। हिजो जुलाई 15 तारिकमा हामीले विश्व युवा दक्षता दिवस मनाएका छौँ र साझा भविष्यका लागि सिप भन्ने नाराका साथमा विश्व युवा दक्षता दिवस मनाइएको छ। पक्कै पनि युवाहरू सिपयुक्त हुन जरुरी छ, ज्ञानयुक्त हुन जरुरी छ र उनीहरूले अवसर पनि प्राप्त गर्न जरुरी हुन्छ। तीव्र गतिमा बढिरहेको बदलिएको विश्वमा युवाहरूमा नयाँ सिप ज्ञानको विकासले उनीहरूका लागि रोजगारीका ढोका खोल्छन्। त्यसैले गर्दाखेरि समयसँगै युवाहरू पनि दक्ष हुँदै, सिपयुक्त हुँदै, ज्ञानयुक्त हुँदै जान जरुरी हुन्छ। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ, उहाँको विचार पनि हामी सुन्छौँ। हेलो,
6: हजुर नमस्कार।
5: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: म कीर्तिपुर इटागोलबाट उमेश आचार्य।
5: कीर्तिपुरबाट उमेशजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
6: धन्यवाद।
5: आजको विषय सुन्नुभयो हजुरले?
6: सुने
5: हजुर। यहाँको धारणा के छ अब हाम्रो देशमा चाहिँ, हाम्रो देश नेपालले दक्ष युवाका लागि पर्याप्त रोजगारी सृजना गरिरहेको छ जस्तो लाग्छ या के लाग्छ?
6: म हरेक कुरालाई हामीले पोजिटिभली सोच्नुपर्छ। पहिलो कुरा,
5: हजुर,
6: हरेक कुराको हाम्रो सोचाइमै पोजिटिभनेस हुनुपर्छ, नम्बर वान।
5: हजुर।
6: नम्बर टूमा युवाहरूमा, हरेक युवाहरूमा विभिन्न प्रकारको प्रतिभा हुन्छ, त्यो प्रतिभालाई हामीले युज गर्न सक्नुपर्छ। मैले एउटा 72 पढेका थिएँ, क्यारियर गाइडेन्स भन्ने, अर्थात् उसको साइकोलोजिकल टेस्ट गरेर उसलाई कुन प्रकारको रूपमा सिपमा अगाडि बढाउन सकिन्छ त्यो कुरा सोच्नु पर्यो। अनि अर्को कुरा चाहिँ के भने, भोकेसनल ट्रेनिङ र भोकेसनल एजुकेसनको जुन कुरा छ, ट्रेड स्कुलको जुन कुरा छ, हाम्रो सिटिभिटीको जुन सिपयुक्त सिकाउने क्रमको रूपमा जुन सिटिभिटीको स्थापना भएको छ त्यसलाई अझ बढी रूपमा हामीले अगाडि लैजानु पर्यो। र तपाईँले अघि भने जस्तै बदलिँदो समय अनुसार अहिलेको एज भनेको इन्फर्मेसन टेक्नोलोजीको हो, कम्प्युटरको हो, डिजिटलाइजेसनको हो, त्यसमा युवाहरूलाई हामीले चाहिँ बढीभन्दा बढी तालिम दिने व्यवस्था गर्नु पर्यो। र संसारमा भइरहेको र हाम्रो नेपाल जस्तो मुलुक जुन ज्ञानको कुरा गर्दा, यो बुद्धको भूमि हो, यो शिवको भूमि हो, त्यसकारण हरेक युवाहरू ज्ञानी हुनुपर्छ, सदाचार, सद्गुण र सद्व्यवहार जस्ता कुराहरूलाई जीवनशैली बनाउनुपर्छ। त्यति मात्र होइन, अहिले आएर हामीले युवाहरूमा जुन प्रकारको एउटा नैराश्यता आएको छ, ड्रगिस्ट हुने त्यस्ता नराम्रा विचारहरूबाट हटाएर हामीले उनीहरूमा राम्रो विचार र हरेक कुरालाई पोजिटिभ सोच्ने प्रकारको एउटा धारणा मात्र गर्ने होइन, अनि स्कुलहरूमा सानैदेखि नै टेक्नोलोजी सम्बन्धी ज्ञान गर्नु पर्यो उनीहरूलाई, जस्तो काष्ठकलाको बारेमा, अरू पनि जस्तो नेपालको युवाहरूलाई त एग्रिकल्चरको बारेमा, तपाईँको इन्डस्ट्रीको बारेमा, टुरिज्म, असङ्ख्य कल्चरल टुरिज्म र एन्थ्रोपोलोजिकल टुरिज्मको सम्भावना भएको यो मुलुक हो नेपाल भन्ना साथ आज टुरिज्मको असङ्ख्य सम्भावना भएको मुलुक हो। एग्रिकल्चरको बारेमा, टुरिज्मको बारेमा, विद्युतको अत्यन्त साना विद्युतहरूको सम्भावना भएको त्यस्ता कुराहरूलाई एक्सप्लोर गरेर हामीले सिकाउन सक्यौँ भने यो बुद्धको भूमि, शिवको भूमि, सुन्दर, शान्त र विशाल भनेर लक्ष्मीप्रसाद देवकोटाले भने जस्तै भूमि अगाडि बढ्न सक्छ र यहाँका युवाहरूबाट भोलिको सुनौलो नेपालको कल्पना गर्न सकिन्छ भन्ने मेरो छोटो दृष्टिकोण छ।
5: हजुर, धेरै राम्रो विचार, यहाँको विचारका लागि धन्यवाद दिँदै अहिले हामी छुट्टिन्छौँ। उमेश आचार्यज्यू किर्तिपुरबाट हुनुहुन्थ्यो हामीसँग कार्यक्रम सेरोफेरमा, आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुनौँ। कहाँबाट को हुनुहुन्छ? हेलो,
7: नमस्ते।
5: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
7: धनकुटाबाट।
5: के भन्नुभयो अरे? धनकुटाबाट रामप्रसाद निरौला।
7: हजुर हजुर,
5: तपाईँको आज काटिरहेछ नि त फेरि फोन, आज पुरानो फोन युज गर्नुभयो जस्तो छ रामप्रसादजी।
7: होइन, यो खै के भएको हो, अब ठिकै छ। म
5: अहिले अहिले आयो, अहिले आएछ, अहिले राम्रो सुन्या छ। आजको विषय सुन्नुभयो तपाईँले?
7: एकदमै, अब युवा मैत्री विषयवस्तु ल्याउनु भएको रहेछ। अब दिवस पनि ठ्याक्कै हिजो हो क्या अरे, सायद अब देश हाँक्ने, देश बनाउने जुन दौडधुप या एक खालको बल चाहिँ युवाहरूमै हो। तथापि अब विशेष गरी चाहिँ अब बेरोजगार समस्या, अब यावत कुराले गर्दा अब खाडी जानुपर्ने, अन्य देशहरूमा जानुपर्ने आफ्नो जीविकोपार्जन र घर चलाउनका निम्ति, यसले गर्दा युवाहरू सायद नभएकै जस्तो एक खालको सन्देश पनि देशमा गइरहेको हो। अबको भविष्य भनेको चाहिँ युवाहरूमै, उहाँबाट सिकेर आएको सिप र त्यहाँको लाभ र त्यहाँको रेमिटेन्सले पनि यहाँ केही गर्न सकिन्छ भन्ने मनोबल चाहिँ बोकेर उहाँहरू जानु र आउनु चाहिँ बरोबर हो जस्तो लाग्छ। यद्यपि होइन भने अब दिवसमा मात्रै सीमित भएर त के नै होला र यस तर यस कार्यमा चाहिँ राज्यको तहबाट तपका नीति नियम नै बनाएर चाहिँ एक खालको एउटा मन्त्रालय नै खडा गर्ने हो क्या, युवा मन्त्रालय नै भनेर, युवा मन्त्री नै अथवा चाहिँ त्यो खालको मन्त्रालय खडा गरेर चाहिँ यहीँ केही गर्ने खालको सिपयुक्त काम गर्ने वातावरण मिलायो भने साँच्चै देशले कायापलट गर्न कुनै पनि धेरै टाढा धेरै समय चाहिँ छैन जस्तो लाग्छ। यद्यपि त्यो भन्दै गर्दा पनि तपाईँको कष्ट जे हुन्छ भने, मैले सिप सिकेँ, अब मैले रोजगार पाउँदिनँ, मेरो सिप चाहिँ निष्प्राण त्यत्तिकै निदाएर गयो, यानि कि त्यत्तिकै खेर गयो भने त्यो मैले सिक्नुको औचित्य पनि छैन क्या। त्यहाँनिर त्यहाँ पनि म अलिकति अप्ठ्यारो स्थिति देख्छु र यति भन्दै गर्दा चाहिँ मेन चाहिँ अब गभर्मेन्टले नै यसलाई ह्यान्डल गर्न सक्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। हजुर
5: हजुर हजुर, यहाँको विचारका लागि धेरै धेरै धन्यवाद। यहाँले युवा तथा के अरे युवा मन्त्रालय खडा गर्ने कुरा गर्नुभयो, युवा तथा खेलकुद मन्त्रालय छ नि हाम्रो देशमा,
7: अब त्यो खडा गर्ने क्रममा कति फुटाउने छुटाउने भन्ने खालको कुरा पनि सुनिँदैछ। अब त्यसमा केही सोच विचार होला राज्यको, सरकारको केही होला त्यसमा, नीति नियम केही बन्ला आउला, त्यो पनि हेर्न देख्न अब सकिन्छ भन्ने नै लाग्छ।
5: हजुर, शिक्षा तथा खेलकुद मन्त्री हुनुहुन्छ हाम्रो अहिले सम्माननीय सस्मित पोखरेल पनि, र हामी फेरि पनि अर्को श्रोताको विचार सुन्छौँ। रामप्रसादजीलाई धन्यवाद दिँदै, रामप्रसाद निरौला हुनुहुन्थ्यो धनकुटाबाट, कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँको विचार पनि सुनौँ। कहाँबाट को हुनुहुन्छ? हेलो,
8: नमस्कार।
5: नमस्कार, राम पुकारजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
8: बहुत बहुत धन्यवाद हजुरहरूलाई आजको प्रोग्रामहरूको बारेमा बधाई छ, शुभकामना छ,
5: धन्यवाद। के भन्न चाहनुहुन्छ आज भोलिका युवाहरूलाई, तपाईँको सन्देश के गर्दाखेरि राम्रो हुन्छ युवाहरूले देशमा?
8: धेरै साथीहरूको कुरा सुनेर धेरै राम्रो भन्नु हो उहाँहरूले। जन्म लिन्छ, जवान हुन्छ, बुढा हुन्छ, युवाहरूको कारणमा हाम्रो देश छ, यस संसारको पनि छ सबै युवाहरूको। प्रत्येक मानिसको आफ्नो प्रतिभा हुन्छ, त्यो बचपनदेखि नै त्यो प्रतिभा हेरिरहनु भएको छ। किनभने मेरो देश, हाम्रो नेपाल जुन देश छ, देवी देवताको देश हो। अहिलेको वर्तमान चुनाव पनि भयो, केही पनि होवाला भएन, एकदम शान्तिबाट भयो, भए तपस्याको देश भएकोले अहिलेको सरकार पनि न्याय आउनु भएछ भनिन्छ। धर्मशास्त्रमा गीता रामायणमा लेखेको छ, उत्तम कृषि, मध्यम बाण, निर्धन चाकरी, भिख निदान, यो यो यिनीहरूको जनचेतना हाम्रो देशमा फैलियो भने सबै युवाहरूको त आफ्नो प्रतिभा छ नि, डाक्टर बन्नु जसको इच्छा छ उसको प्रतिमा आफै छ, राजनीति गर्नेको प्रतिमा आफै छ, इन्जिनियर बन्नेको प्रतिमा आफै छ, धेरै प्रतिभावाला व्यक्ति जुन राम्रो प्रतिभा जसमा छ विदेश गइसक्नु भएको छ युवाहरू, हाम्रो देशमा आएर दुहा उहाँहरूको प्रतिभा छ, उहाँ ऐनक जस्तो हेरिराख्नु भएको छ, हाम्रो देशमा आएर कृषिमा होस् या व्यापारमा होस् या सरकारी जागिरमा होस् या जेमा होस् आफ्नो समयको देशकाल परिस्थिति अनुसार प्रयोग गर्यो भने सदुपयोग गरियो भने अवश्य हाम्रो देशमा युवाहरूको ले गर्दा हामीहरू जुन बुढा भइसकेका छ हाम्रो सपना युवाहरूले पुरा गर्नुहुन्छ। मैले विश्वास राखेको छु यही रेडियो नेपाल मार्फत सबै युवाहरूसँग अनुरोध गरिराखेको छु कि हाम्रो देशमा यही अलिकति गिटार मायनको आधारमा जनचेतना फैलियो भने जो जसको जसमा प्रतिभा छ बन्ने एकदम सक्षात दर्शन हुन्छ हजुर हाम्रो देशमा।
5: हजुर, धेरै धेरै धन्यवाद राम पुकारजी यहाँको विचारका लागि। राम पुकार राय हुनुहुन्थ्यो हामीसँग र उत्तरबाट आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो हेलो 42117 2142 हाम्रो टेलिफोन नम्बर। हेलो
9: हेलो नमस्कार हजुर।
5: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
9: म बलराम श्रेष्ठ हेटौडा 15 हजुर।
5: हेटौडाबाट बलराम श्रेष्ठ
9: हजुर।
5: बलरामजी कार्यक्रममा स्वागत छ यहाँलाई।
9: धन्यवाद हजुर।
5: आजको विषय सुन्नु भएको छ हजुरले?
9: सुनिरहेको छु हजुर, सुनेर बसिरहेको हजुर, फोन लगाएर बसिरहेको थिएँ हजुर।
5: हजुर, के भन्न चाहनुहुन्छ त बलरामजी? युवाहरूले के गर्दाखेरि चाहिँ उनीहरू रोजगारयुक्त सिपयुक्त एकदमै बेरोजगार भएर बस्नु नपर्ने के गर्यो भने होला, के सिक्दाखेरि होला?
9: युवाहरूले मेन हामीले युवाहरूले चाहिँ के गर्नु पर्यो भनेदेखि हाम्रो देशमा यो युवाहरूले चाहिँ के गर्नुपर्छ भनेदेखि बाहिर जानलाई विदेश जानलाई बन्द गर्नुपर्छ कि आफै संरक्षण छैन अनि त्यहाँ नेपालमा बसेर चाहिँ काम गरौँ भनेपछि मर्यागति गर्ने काम नै नगर्ने लजाउने जे पनि काम छ नेपालमा जति पनि छ काम नगरे होइन काम नभए होइन छ तर युवाहरूले नसोच्ने बाहिर जानुलाई प्लेन चढ्नु पायो भने एकदम साँडे भन्ने राजै भन्ने म साँडे टुनिखेलको साँडे हो भक्तपुरको साँडे हो जस्तो भनेर खालि विदेश देश विदेशमा खालि विदेशको मुख ताक्ने घरमा भनेपछि वास्तै नगर्ने बाबाआमालाई वास्तै नगर्ने बाबाआमा खेती किसानी गरेको छ छोराहरूले चाहिँ वास्तै नगरिने मलाई विदेश जानु दिन भने मलाई विदेश जानुपर्छ म विदेशबाट पनि बाबुआमाले बाबु नेपालमै केही गरेर खा आफ्नो मातृभूमिलाई सम्झिनुपर्छ मातृभूमिलाई राम्रो गर्नुपर्छ मातृभूमिलाई हेर्नुपर्छ आफ्नो बाबुआमा मरेपछि पनि भोलि तपाईँ तिमीहरूले देख्न पाउँदैन किनभने यो बाबुआमालाई पनि सहयोग गर्नुपर्छ विदेशमा गएर रुखमा फल्दैन र त्यो चर्को घाममा खट्नुपर्छ भन्दाखेरि पटक्कै टेर्दैन आफै यो विदेशमा जानलाई उनीहरू यो सरकारले चाहिँ के गर सरकारले बिचरा सरकारले के सर जुनै सुकै सरकार आए पनि कानै चिरेको भने जस्तो छ सरकारले चाहिँ के गर्दा हुन्छ र सरकारले जे गर्दा नि उनीहरूले सोचेकै छैन खालि टिकट काटेर विदेश जानु पाए प्लेनमा घुम्न पाए अनि उहाँको 60-70 degrees सेन्टिग्रेडको घाममा खट्नु परेपछि अनि श्रीमती अनि गुवा रुनी मलाई नेपाल फिर्ता गरिदिए भन्ने आफू सक्षम हुनुपर्छ नेपालमा बसेर आफ्नो नेपालमा बसेर त के खेती किसानी गर्नुहोस् न जे सुकै पनि छ गर्नुपर्छ एउटा हामी त म त अहिले डिस्ट्रिब्युटर हो आँखा देख्दिनँ है भए पनि आँखा नदेखे पनि म धुप बेचेर हिँड्छु हजुर धुप बेच्छु चियापत्ती मसलाहरू बेचेर हिँड्छु दुनियाँ दिवाना गरेर हिँड्छु म जस्तो आँखा नदेख्ने मान्छेले त यहाँ काम भ्याइ नभ्याइ छ भनेदेखि यो आँखा देख्ने मान्छेले त विदेशमा गएर कति न कमाउला भनेर जान्छ विदेश जान्छ आखिरीमा नेपालमा बाबुआमाले भनेको कुरा मान्दैन खेत बन्दकी जग्गा जमिन धरौटी बन्दकी राखेर विदेश जान्छ अनि नेपालमा चाहिँ को काममा यो काममा यता आइदिएन यो काम गरौँ भने भनेदेखि लजाउँछ लाज लाग्छ अरे उनीहरूलाई केटीहरूले देख्छ अरे आइमाईहरूले देख्छ
5: युवाहरूले अबका दिनहरूमा चाहिँ युवाहरूले आफ्नो लागि सोच्नुपर्छ, देशको लागि पनि सोच्नुपर्छ। यो देश अब युवाहरूको हातमा आएको छ, युवाहरूले बनाउनु पर्छ। त्यसैले गर्दाखेरि अब सक्दिनँ, गर्दिनँ, होइन, आउँदैन, त्यो कुराहरूले महत्त्वभन्दा पनि अब मेरो काँधमा देश छ, मेरो काँधमा मेरो परिवार छ, मेरो काँधमा मेरो समाज छ भन्ने सोच युवाहरूमा आउनुपर्छ। र कुनै पनि किसिमको सिक्नको लागि हिचकिचाउनु पनि हुँदैन, कुनै पनि काम गर्नको लागि हिचकिचाउनु पनि हुँदैन, किनभने जहाँ मेहनत छ, जहाँ सिप छ, त्यही नै पक्कै पनि सुन फल्छ, पैसा फल्छ। जसको हातमा सिप छ उसले केही न केही गरेर खान्छ, उसले हिम्मत हार्नु पर्दैन। र अहिले हाम्रो देशमा हेर्ने हो भने कति दुःखद घटनाहरू भएका छन्। आत्मदाह गर्ने कोसिस गरेर आफ्नो ज्यानै गुमाउनु भएको छ, यसमा एकदम दुःख लाग्छ। अबका दिनमा कसैले आत्मदाह गर्न नपरोस्, त्यसका लागि सिपयुक्त बनाऊ, रोजगारयुक्त बनाऊ, बेरोजगार नबसौँ, खाली दिमाग शैतानका घर भन्ने पनि चलन छ। त्यसैले गर्दाखेरि सम्पूर्ण युवाहरू चाहिँ सिपयुक्त हुनुपर्छ जस्तो लाग्छ। फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँ अन्तिम श्रोता हुनुहुन्छ हाम्रो आजको कार्यक्रमको, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
10: म पास्टरको फिदिनबाट ताराशङ्कर।
5: ताराशङ्करजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
10: हजुर, पनि एकदम स्वागत गरे। अब हाम्रो समय पनि अलिक कम छ, अब विदेशी, अब हाम्रो विदेशी भूमिमा कति दुःख गर्नुहुन्छ हाम्रो नेपाली आम दाजुभाइ तथा दिदीबहिनीहरू। अब कति परिवारहरू चाहिँ अब सम्पत्ति, अब परिवारको लागि कति अब धन कमाएर ल्याउँछु भनेर जान्छन्, कति अब सहित भएर आउँछन्, होइन? अब यताको हाम्रो सरकारले पनि केही व्यवस्थापन, अब आफैले पनि एउटा केही नेपालमा म आफै गरी खान्छु, एउटा बाँझोको भूमिमा यसो केही गरी खाएर देखाउँछु भनेर चाहिँ आफूले पनि गर्नु पऱ्यो, होइन सिस्टर?
5: हजुर हजुर, पक्कै पनि राम्रो विचार राख्नुभयो।
10: हजुर, अब बाँझोहरू, कति बाँझो बारीहरू त्यसरी छोडेर
5: गइन्छ
10: देश विदेशमा कमाउन भनेर, कमाउन भनेर जाँदाखेरि अब धन कमिन्छ, काहीँ फसेर आइन्छ, काहीँ कमाउनु छ, भाग्यमा छ भने कमाइन्छ, काहीँ त फसेर डुबेर आइन्छ। अब त्यही बाँझो खेतलाई, बाँझो बारी भुगारेर गरी खाँदाखेरि आफ्नो परिवारसँग पनि रमाएर गरी खान पाउँछ, राम्रो खुसी पनि हुन्छ नि त परिवार, होइन?
5: एकदमै एकदमै, एक बारको जुनी हो जिन्दगी, फेरि फेरि पाइँदैन। त्यसैले गर्दाखेरि परिवारसँग बसौँ, हाँसी खुसी बसौँ, कमै पैसामा पनि खुसी हुन सिकौँ। धन सम्पत्ति मात्रै ठुलो कुरा होइन, होइन? हामीलाई खान, मलाई लाग्छ हामी नेपालीहरू खाना लाउन पुगेकै छौँ। एक गाँस एक छाक हामीलाई एक साँझ के खाउँ भन्ने छ जस्तो लाग्दैन। हामी नेपालीहरू मनका धनी छौँ, कसैलाई केही पऱ्यो भने सहयोगका धनी छौँ, हामी सहयोग गर्न तत्पर हुन्छौँ। धेरै धेरै धन्यवाद ताराशङ्करजी, आजका लागि कार्यक्रमको समय सकिसकेको छ, हामी छुट्यौँ है त। ताराशङ्कर हुनुहुन्थ्यो पाँचतरबाट, कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। आज हामीले विश्व युवा दक्षता दिवसको सन्दर्भमा हाम्रा श्रोताहरूको विचारलाई सुन्यौँ, सुनायौँ। विश्व युवा दक्षता दिवसले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, सिप नै भविष्यको आधार हो, आफूलाई निरन्तर सिकाइसँग जोडौँ, नयाँ प्रविधि अपनाऊ र आत्मविश्वासका साथ अवसर सिर्जना गरौँ। सिप सिकौँ, आत्मविश्वास बढाउँ, अवसर सिर्जना गरौँ, यही हो विश्व युवा दक्षता दिवसको सन्देश। यही सन्देश सँगसँगै आजका लागि हामीलाई स्टुडियोको घडीले बिदा हुने सङ्केत गरिसकेको छ। अब 1 बजे सुन्नुहुनेछ समाचार, 1 बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। अहिलेका लागि भने टेक्निकल सपोर्टमा साथ दिनुहुने पराग पोखरेलसँगै म प्रज्ञा शरद पनि बिदा हुन्छु। नमस्ते, शुभ दिन।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले अहिले महिला उद्यमीहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा छलफल गर्दै हुनुहुन्छ। उक्त बैठकमा महिला उद्यमशीलता प्रवर्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार छलफलमा महिला उद्यमी महासङ्घका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राज भण्डारी श्रेष्ठ सहभागी हुनुहुन्छ। भैतडीमा 5 वर्ष मुनिका बालबालिकाहरूमा कडा कुपोषणको उच्च जोखिम रहेको स्वास्थ्य कार्यालय भैतडीले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार भैतडी जिल्लामा जन्मेको 6 महिनादेखि 5 वर्ष मुनिका 113 जना बालबालिकाहरूमा कडा कुपोषण रहेको पाइएको छ। पाखुराको नाप लिँदा 115 मिलिमिटरभन्दा कम भएका बालबालिकाहरूलाई कडा शीघ्र कुपोषणको सूचीमा राख्ने गरिएको छ। यस्तै 115 मिलिमिटरभन्दा बढी र 125 मिलिमिटरभन्दा कम नाप भएका बालबालिकाहरूको मध्यम शीघ्र कुपोषणको सूचीमा राख्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो। बितेका 3 महिनामा यातायात व्यवस्था कार्यालयले 90,000 थान सवारी चालक अनुमति पत्र वितरण गरेको छ। यसबाट राज्य कोषमा 19,82,00,000 रुपियाँ दाखिला भएको छ। उक्त अवधिमा 2,38,000 लाइसेन्स छापिएकोमा 90,000 सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। हाल दैनिक 1,000 देखि 1,800 सेवाग्राहीलाई अनुमति पत्र प्रदान हुँदै आएको छ। तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माणाधीन दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लातर्फ रुख कटान सुरु गरिएको छ। त्यहाँको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएसँगै रुख कटानको काम सुरु गरिएको हो। आयोजनाले गत वैशाख 26 गते रुख कटानको अनुमति प्राप्त गरेको थियो। डिभिजन वन कार्यालय चितवनसँग गरिएको सम्झौता अनुसार रुख कटान काठ सङ्कलन तथा सुरक्षित भण्डारण सम्बन्धी कार्य भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। नेपाल सरकार मन्त्री परिषदको 2079 मङ्सिर 20 गतेको निर्णय अनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लामा पर्ने कुल 92.73 हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरिएको थियो। लामो समयदेखि वर्षा नहुँदा मुगुको सोरु गाउँपालिका 3 स्थित भी गाउँका खानेपानीका मुहान सुक्न थालेपछि स्थानीयवासी खानेपानी सङ्कटमा परेका छन्। खानेपानीको अभाव भएपछि करिब 400 घरधुरीका बासिन्दा राति 2 बजेदेखि नै सार्वजनिक धारामा पालो कुर्न बाध्य भएका छन्। स्थानीयवासीका अनुसार भी गाउँका 8 बस्तीका लागि एउटा मात्रै सार्वजनिक धारा रहेको छ। खडेरीका कारण मुहानमा पानीको मात्रा घटेपछि धारामा पर्याप्त पानी आउन छाडेको हो। भी गाउँकी कक्षा 6 अध्ययनरत सीता धामीले गत कार्तिक यता गाउँमा उल्लेख्य वर्षा नभएको बताउनुभयो। पानीको अभावका कारण घरमा आवश्यक मात्रामा पानी उपलब्ध हुन नसक्दा व्यक्तिगत सरसफाइमा समेत समस्या भएको उहाँले बताउनुभयो। विद्यालय जाने बालबालिका समेत नियमित सरसफाइ गर्न नपाएको उहाँले बताउनुभयो। स्थानीय कृषक जौमती नेपालीले लामो खडेरीका कारण चरण क्षेत्रमा घाँस नउम्रेको र पिउने पानीको अभाव भएपछि छिमेकीका 4 बाख्रा मरेको जानकारी दिनुभयो। उहाँका अनुसार मानिससँगै चौपाया समेत खानेपानी अभावको मारमा परेका छन् भने हिउँदे बाली समेत सुक्न थालेको छ। सोरु गाउँपालिका 3 वडाध्यक्ष नवराज धामीले भी गाउँका अधिकांश खानेपानीका मुहान सुकेपछि स्थानीयलाई पिउने पानीको गम्भीर समस्या भएको बताउनुभयो। वडाध्यक्ष धामीले सोरु गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानी सुविधा विस्तारका लागि सङ्घीय सरकार अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतको समन्वयमा वृहत खानेपानी योजना सञ्चालन गरिएको बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य कारवाही गर्ने चेतावनी दिइरहेका बेला संयुक्त राज्य अमेरिकाले हर्मुज जलमार्ग क्षेत्रमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण सुरु गरेको छ। यससँगै करिब एक महिना अघि भएको अमेरिका इरान समझदारी पछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र बनेको छ। अमेरिकी सेनाले इरानको बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी तोड्न खोजिरहेको खाली तेल ट्याङ्करलाई पनि हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाएको दावी गरेको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
4: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश न्युपाने। आजको कृषि संवादमा हामी जल तथा मौसम विज्ञान विभागले यो वर्ष अर्थात् यो बर्सातमा मौसमको कस्तो पूर्वानुमान गरेको छ, विभागले कृषक लक्षित गतिविधि के गर्दैछ, यो पटक खडेरी र बाढीको सम्भावना कस्तो छ र मौसमको प्रतिकूलताबाट किसानले बाली नाली बचाउने उपाय लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद सुजन सुवेदी। यहाँलाई कृषि संवादमा स्वागत छ।
5: हजुर, धन्यवाद, नमस्कार।
4: यो वर्ष अर्थात् यो बर्सातमा जल तथा मौसम विज्ञान विभागले मौसमको पूर्वानुमान कसरी गरेको छ, यहीँबाट सुरुवात गरौँ।
5: जुन, जुलाई, अगस्त, सेप्टेम्बर, यो 4 महिनालाई हामी मनसुन सिजन भनेर भन्छौँ र जल तथा मौसम विज्ञान विभागले यो 4 महिनामा कस्तो खालको मौसम हुन्छ त भनेर चाहिँ हामीहरूले चाहिँ पूर्वानुमान चाहिँ गरेका छौँ र जस अनुरूप यो मनसुन सिजनमा सरदर भन्दा वर्षाको मात्रा कम हुन सक्ने भनेर सम्भावना देखाएको छ भने अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा माथि जान सक्ने सम्भावना छ भनेर देखाएको छ। तर त्यसो भन्दैमा सरदर भन्दा कम पानी पर्छ भन्ने सम्भावना भन्दैमा फेरि एक्सट्रिम इभेन्टहरू नहुने भन्ने चाहिँ होइन, ठुल्ठुला वर्षा नहुने भन्ने होइन, त्यो हुन सक्ने सम्भावना पनि छ र सँगसँगै खडेरीका सम्भावनाहरू पनि रहेका छन्।
4: यहाँहरूले जसरी मौसमको पूर्वानुमान गर्नुभएको छ, यहाँहरूले गर्ने मौसमको पूर्वानुमानले किसानलाई चाहिँ आफ्नो बाली नाली खेतबारी खेती किसानीमा कृषि कर्ममा सहयोग पुर्याउँछ, किनभने विभागले पूर्वानुमान गरिदिन्छ, त्यो पूर्वानुमान किसानलाई थाहा भयो भने किसानले आफ्नो चाहिने बाली नालीको चाहिँ त्यसको संरक्षणमा केही ध्यान दिन पाउँछ। यहाँहरूले चाहिँ यसरी कृषक लक्षित पूर्वानुमानहरू कार्यक्रमहरू के गर्नुहुन्छ?
5: जल तथा मौसम विज्ञान विभागले कृषिको लागि भनेर विभिन्न प्रकारका सर्भिसेसहरू प्रोभाइड गरिरहेको अवस्था छ। ती विविध सर्भिसहरूको कुरा गर्नुपर्दाखेरि जस्तो कि मौसम पूर्वानुमानकै पनि कुराहरू भयो, होइन, हामीले वेदर फोरकास्ट गर्दाखेरि सर्ट रेन्ज फोरकास्ट गर्छौँ जुन चाहिँ अब 24 घन्टा भ्यालिडिटीको पनि हुन्छ, 72 घन्टासम्म भ्यालिडिटी हुने गरी
4: भनेको यहाँहरूले 24 घन्टा भित्रको मौसमको पूर्वानुमान गरिदिनुहुन्छ
5: गर्छौँ हामी
4: 72 घन्टा
5: हामी गर्छौँ, त्योभन्दा माथि 10 दिनसम्मको विशेष त 7 दिनसम्मको पनि हामीहरूले गरिरहेका हुन्छौँ, होइन। त्यस्तै अर्को भनेको सिजनल फोरकास्ट पनि गरेर हुन्छौँ, जुन अहिले मनसुनको भर्खर हामीले कुरा गऱ्यौँ त्यो पनि त एउटा सिजनल फोरकास्ट 4 महिनाको फोरकास्ट हो नि त त्यो, होइन,
4: भने
5: त्यो गरेर आउँछौँ। त्यस बाहेक पनि अब अरू भन्नुहुन्छ भने क्लाइमेट सर्भिसेसको कुराहरू हुन्छ, किनभने नेपालमा त विविध ठाउँहरूमा हाम्रा विविध स्टेसन्सहरू छन्, भनेपछि त्यहाँको चाहिँ औसत तापक्रम कति हुन्छ, औसत वर्षा कति हुन्छ भन्ने खालको पनि स्टडी हामीहरूले गर्छौँ। हामीहरूले बुलेटिन निकाल्छौँ, जस्तै 2025 चाहिँ हामीले स्टेट अफ क्लाइमेट रिपोर्ट 2025 भनेर हामीहरूले त्यो रिपोर्ट पनि निकाल्यौँ, भनेपछि त्यो पनि त कृषि क्षेत्रमा त त्यो रिपोर्टको पनि त त्यहाँ भएका इन्फर्मेसनको युज त हुन्छ नि, होइन। अब अर्को भनेको जस्तै अर्ली वार्निङका कुराहरू हुन्छ, अब अर्ली वार्निङ भन्ने बित्तिकै बाढीका कुराहरू आउँछन्, त्यसमा भनेपछि बाढी चाहिँ यतिसम्म चाहिँ पुगिसकेको छ भन्ने कुराहरू हामीले त्यो इन्फर्मेसन दिन्छौँ, वा बाढी यसरी आउन सक्दैछ, यो खोलामा आउन सक्दैछ भनेर दिन्छौँ हामीले। त्यसपछि हामीले ड्रटका कुराहरू गर्छौँ, त्यस्तै अब हिटवेभका कुराहरू छन्, तातो हावाका कुराहरू छन्, कोल्ड वेभका कुराहरू छन् भनेपछि हामीले ती इन्फर्मेसनहरू पनि दिएर आउँछौँ। त्यति मात्र होइन, कृषि क्षेत्रमा सबभन्दा महत्त्वपूर्ण भनेको त यो मौसमसँग सम्बन्धित तथ्याङ्कहरू पनि त हो नि।
4: मुख्य कुरा बर्सातको समयमा बर्सातबाट खेतीपाती कसरी जोगाउ
5: जोगाउने होइन भनेर तथ्याङ्कहरू पनि महत्त्वपूर्ण हुन्छ भनेपछि त्यसको लागि तथ्याङ्कको लागि त स्टेसनहरू पनि त चाहियो नि त भनेपछि एग्रो मेटियोलोजिकल स्टेसनहरू पनि हामीले चाहिँ कतिपय ठाउँमा अपग्रेड गर्दै जाने कति ठाउँमा नयाँ बनाउँदै जाने हामीले ती कामहरू पनि गरेर आउँछौँ। अर्को कुरो भनेको यो रिसर्चको लागि पनि त तथ्याङ्क चाहिन्छ भने त्यो तथ्याङ्क कलेक्ट गर्ने त्यसको भण्डारण गर्ने एनालाइसिस गर्ने कामहरू गरेर आउँछौँ। र अब कुरो आउँछ पूर्वानुमानमा कुरो आउँछ भने जस्तै हामीहरूले चाहिँ यो एग्रोमेट एडभाइजरीहरू गरिरहेछौँ हामीले चाहिँ विशेष त नार्कसँगको समन्वयमा हामीहरूले प्रत्येक हप्ता त यो एडभाइजरी चाहिँ प्रोभाइड गरेर आउँछौँ। हामीहरूले त्यो गर्दाखेरि कसरी गर्छौँ त भन्दा हरेक प्रोभिन्सलाई आधार मानेर हामीहरूले चाहिँ हिमाली रिजनमा कस्तो हुन्छ त्यो प्रोभिन्सको पहाडी रिजनमा कस्तो हुन्छ अनि त्यसपछि तराई सेक्टरमा कस्तो हुन्छ भनेर त्यस्तो खालको पूर्वानुमान पनि गरेर साताको सुरुमा कस्तो हुन्छ मध्यमा कस्तो हुन्छ अन्त्यमा कस्तो हुन्छ भनेर त्यस्तो खालको इन्फर्मेसन पनि हामीहरूले चाहिँ मौसमी इन्फर्मेसन चाहिँ जेनेरेट गर्छौँ र डार्कसँगको सहकार्यमा त्यही इन्फर्मेसनलाई हामी एग्रोमेट एडभाइजरीको रूपमा पनि प्रोभाइड गरेर आउँछौँ। यो एउटा पूर्वानुमानको कुरा भयो।
4: यो पटक हामी बर्सातको मध्यम समयमा छौँ यो साताको यो दस दिनको यो बिचको यो सिजनको मौसमको पूर्वानुमान कस्तो गरेको छ विभागले?
5: जस्तै अब अहिले भनेको यो मनसुन सिजन नै हो किनभने जुन जुलाई अगस्त सेप्टेम्बर चार महिना मनसुन सिजन नै हो होइन भनेपछि यो मनसुन सिजन भएको हुनाले यसमा त वर्षा त हुने सम्भावना भनेर त हामीहरूले दिइरहेकै छौँ र सोही अनुरूप वर्षा पनि अहिले मनसुन सिजनमा भइरहेको पनि छ होइन भनेपछि यो सिजन भनेकै 80% वर्षा हुने सिजन हो त्यो भएको हुनाले यो सिजनमा वर्षा हुन्छ नै तर कुरो कस्तो छ भने यो वर्षको चाहिँ एलनिनो इयर पनि भएको हुनाले त्यो एलनिनोको कारणले गर्दाखेरि पनि अहिलेको मनसुनमा चाहिँ सरदरभन्दा वर्षा कम हुन सक्ने सम्भावना छ भनेर भनिएको हो र यसले गर्दाखेरि ड्रट पनि हुन सक्ने सम्भावनाहरू रहन्छ
4: सुक्खा
5: होइन अनि त्यो भएको हुनाले हामीले त्यसलाई पनि मध्यनजर गरेर हाम्रो चाहिँ कृषिसँग सम्बन्धित कार्यहरू हामीले त्यसलाई पनि मध्यनजर गरेर गर्नुपर्छ र सुरुवातमै मैले भनिसकेँ पानी कम पर्छ भन्नुको मतलब बाढी नै आउँदैन भन्ने होइन एक्सट्रिम इभेन्ट हुँदैन भन्ने होइन यो मनसुनमा पनि त्यसका सम्भावनाहरू चाहिँ रहन्छन्। र अर्को कुरो मैले जोड्न चाहेँ जल तथा मौसम विज्ञान विभागले ड्रटकोमा पनि काम गरिरहेको छ खडेरीमा हामीहरूले चाहिँ स्ट्यान्डर्डाइज्ड प्रेसिपिटेसन इन्डेक्स भनेर जुन एउटा ड्रट मोनिटरिङ इन्डेक्स छ त्यो इन्डेक्स पनि हामीहरूले चाहिँ निकाल्ने कामहरू गरिरहेका छौँ र जनवरी 2026 चाहिँ हामीले प्रत्येक महिनामा चाहिँ हामीहरूले चाहिँ महिनै पछि यो इन्डेक्स पनि निकालेर ड्रटलाई चाहिँ मोनिटरिङ गर्ने काम पनि गरिरहेको पनि म जानकारी गराउन चाहन्छु।
4: किसानहरूले बर्सातकै समयमा कतै बाढीको समस्या भोग्नुपर्छ कतै खडेरीको समस्या भोग्नुपर्छ कतै सुक्खाको समस्या भोग्नुपर्छ यो वर्ष बाढी खडेरी सुक्खाको सम्भावना के छ?
5: नेपालमा पर्ने कुल वर्षा मध्ये मनसुन सिजनमा 80% वर्षा चाहिँ मनसुन सिजनमा हुने हो। मनसुन सिजनमा हुने भइसकेपछि जति वर्षा भइसकेपछि त खोलानालामा पनि त पानीहरू त बहाव त बढ्छ नि त होइन बहाव बढ्ने भइसकेपछि डेफिनेटली पनि फ्लडको बाढीको सम्भावना पनि छ पहिरोको सम्भावना पनि छ र खडेरीको चाहिँ सम्भावना यो वर्ष अलिकति त बढी किन भनेर भन्नुहुन्छ भने यो एलनिनोको कारणले गर्दाखेरि पनि यो पालि चाहिँ वर्षाको औसतभन्दा कम पर्ने हुनाले खडेरीको पनि सम्भावना छ भनेर हामीहरूले भनेका छौँ। र नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा हाम्रो डिफ्रेन्ट खालको जियोलोजी छ टोपोग्राफी छ होइन र कतिपय ठाउँमा लोकल टाइपको वेदरहरू पनि हुन्छ होइन त्यो भएको हुनाले एउटा बुझ्नुपर्ने कुरो के छ भने खडेरी हुन्छ भनेर होल नेपालभरि समान प्रकृतिको खडेरी भन्ने पनि होइन त्यसरी बुझ्नु हुँदैन। बाढी भनेर सबैतिर समान प्रकृतिले बाढी आउँछ भनेर पनि बुझ्नु भएन। डिफ्रेन्ट ठाउँमा डिफ्रेन्ट प्रकृतिका वेदर फिनोमिननहरू चाहिँ ह्यापन हुन सक्ने सम्भावना चाहिँ छ।
4: अब यहाँहरू यसरी मौसमको पूर्वानुमान गर्नुहुन्छ हावापानीको पूर्वानुमान गर्नुहुन्छ बाढी पहिरो खडेरी सुक्खाको पूर्वानुमान गर्नुहुन्छ यो पूर्वानुमान खेतमा भएको बारीमा कृषि कर्ममा तल्लीन रहेको किसानले चाहिँ कसरी थाहा पाउने?
5: नेपालको कृषि प्रणाली भनेको मौसममा आधारित भयो अलिकति रेनफेड टाइपको हुने भएको हुनाले अवश्य पनि हामीले पानीलाई धेरै नै फोकस गरेर कुरा गर्छौँ तर पनि पानी मात्र होइन अरू मौसमका अरू पनि विविध प्यारामिटरहरू छन् जसको चाहिँ बारे पनि कृषकले जानकारी चाहिँ लिनुपर्ने हुन्छ जस्तो कि तापक्रमकै कुरो भयो ह्युमिडिटीको कुरो छ अनि हावाहुरीको कुरो छ हिटवेभको कुराहरू छ कोल्डवेभका कुराहरू छ होइन र यी सबै जानकारीहरू कृषकसँग जतिसक्दो राम्रोसँग इफेक्टिभली पुगोस् भनेर हामीले पनि विविध स्ट्राटेजीहरू अप्नाइरहेका चाहिँ हुन्छौँ
4: जस्तो
5: कि सबभन्दा महत्त्वपूर्ण त यो कृषि मौसम बुलेटिन नै हो र अर्को कुरो भनेको जस्तै कृषि वन तथा पर्यावरण मन्त्रालय भयो नार्क भयो डिएचएम भयो हामी यस्तो समन्वयमा पनि विविध क्रियाकलापहरू गरिरहेका हुन्छौँ र जसको लक्ष्य भने भनेको अल्टिमेटली कृषक नै बेनिफिटेड हुनुहोस् भन्ने त्यो पनि हो। अब अर्को भनेको जस्तै स्थानीय निकायहरूले पनि कतिपय कामहरू कृषक लक्षित कार्यक्रमहरू सम्पन्न गरिरहनु भएको हुन्छ, त्यो अवस्थामा हामीहरू त्यस्तो कार्यक्रमहरूमा पनि सहभागी भइरहेको हुन्छौँ र कतिपय अवस्थामा त कृषकहरूसँग चाहिँ प्रत्यक्ष रूपमा उहाँहरूसँग समन्वय गरेर उहाँहरूसँग चाहिँ होइन फेस टु फेस भएर पनि हामीहरूले कति मौसम सम्बन्धी जानकारीहरू हामीहरूले उहाँहरूलाई दिइरहेका हुन्छौँ।
4: बढीभन्दा बढी किसानलाई उपभोक्तालाई बढीभन्दा बढी सर्वसाधारणलाई मौसमसँग सम्बन्धित पूर्व अनुमान जानकारी दिने चाहिने यहाँहरूको माध्यम कि
5: हामीहरूको जति पनि हामीहरूले प्रोडक्टहरू निकालेका हुन्छौँ त्यस्तो जानकारीहरू निकालेका हुन्छौँ त्यो हामीहरूले एकदम हाम्रो वेबसाइटमा अपडेट गरेर राखिरहेको हुन्छौँ एउटा कुरो। अर्को कुरो सामाजिक सञ्जालहरू जस्तै फेसबुक भन्नुहुन्छ, ट्विटर भयो होइन, इभन टिकटक भयो होइन, यस्तोमा पनि हाम्रो मौसम सम्बन्धी जानकारीहरू हामीहरूले चाहिँ प्रोभाइड गरिरहेका हुन्छौँ। त्यो भयो अर्को विविध अब माध्यमबाट इन्फर्मेसन छँदैछ होइन, जस्तै रेडियो जस्तै आजकै यो संवाद कार्यक्रम भयो होइन, जस्तै यसमा पनि हामीहरूले चाहिँ विविध खालका हाम्रो मौसम सम्बन्धी जानकारीहरू चाहिँ प्रोभाइड गरिरहेको हुन्छौँ भनेपछि यो माध्यमबाट पनि गइरहेको हुन्छ। र अर्को भनेको के छ भने पब्लिकले जुनसुकै बेलामा पनि 1155 नम्बरमा फोन गरेर मौसमसँग सम्बन्धी जानकारी लिन सक्ने हुनुभयो के भनेपछि त्यसबाट त तपाईँको इन्डिभिजुअल पनि
4: कृषकले आफ्नो खेतबारीमा कृषि कर्ममा सक्रिय भइरहेको बेलामा 1155 फोन गरेर मौसमसँग सम्बन्धी जानकारी लिन सक्ने भयो।
5: यो सुविधा युज गरेर पनि उहाँहरूले आफ्नो बाली नाली जोगाउन सक्नुहुन्छ र कृषिसँग सम्बन्धित अन्य विविध गतिविधिहरू चाहिँ गर्न सक्नुहुन्छ। र हामी पनि जसरी हुन्छ नयाँ नयाँ टेक्नोलोजी युज गरेर होइन नयाँ नयाँ माध्यमहरू युज गरेर जति सक्दो धेरै प्रोडक्ट निकालेर जति सक्दो हाम्रो इन्फर्मेसन कृषक लगायत इच एन्ड एभ्री इन्डिभिजुअलले हाम्रो चाहिँ जानकारी लिनुहोस् र सोही अनुरूप आफ्नो क्रियाकलापहरू पनि गर्नुहोस् भन्ने चाहिँ हामीहरूको चाहना हो।
4: सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको वर्षाको समयमा वर्षातबाट अर्थात् वर्षात नभएका कारण खडेरी र बाढी पहिरो वा अन्य विभिन्न प्रकोपहरूबाट आफ्नो बाली नालीलाई जोगाउनका लागि सुरक्षित गर्नका लागि वा उत्पादन वृद्धि गर्नका लागि जल तथा मौसम विज्ञान विभागले गर्ने जो पूर्वानुमान छ यसलाई किसानले कसरी उपयोग गर्ने उपायहरू के बाली नाली जोग विभागको सूचना उपयोग गरेर आफ्नो बाली नाली कसरी जोगाउने।
5: उदाहरणको लागि हामीले के भन्यौँ यो मनसुनमा सरदर भन्दा वर्षा चाहिँ कम हुने सम्भावना छ भनेर भनेका छौँ, हामीले सम्भावनाको कुरा गरेका छौँ होइन। फेरि हामीले एउटा कुरो के छ भने यति नै मात्राले पानी कम पर्छ भनेर हामीले भनेको चाहिँ होइन है। फेरि जस्तै मैले हामीले 45% चाहिँ पानी पर्ने सम्भावना चाहिँ कम छ है भनेर भनेको छौँ भने 45% वर्षा कम हुन्छ भनेको होइन कि सरदर भन्दा 45% सम्भावना चाहिँ पानी कम पर्ने छ है भनेर हामीले त्यसरी भनेका हौँ। भनेपछि यो इन्फर्मेसनलाई उहाँहरूले पनि ओहो ल पानी पर्ने सम्भावना त 45% कम रहेछ भनेपछि सम्भावना चाहिँ जे होस् छ है पानी पर्न सक्ने सम्भावना कम भनेर भनेपछि उहाँहरूले अब ड्रट टोलरेन्ट भेराइटिजका क्रपहरू चाहिँ रोपौँ अब योपालि किनभने सम्भावना त कम देखिया रहेछ नि त। अब जस्तै हामीले हावाहुरी चाहिँ आउने सम्भावना छ है भनेर कुरा गरेछौँ भने अब हावाहुरीबाट त जोगाउनु पर्यो नि भनेपछि अब त्यसको विकल्प के हुनसक्छ त। एउटा सर्टेन हावाहुरीलाई रोक्ने प्रविधिहरू पनि त डेभलप त भएको छ नि त होइन। भनेपछि त्यो कामहरू गर्न सक्ने अब बर्खा हुँदैछ भनेर भनेपछि अब धान काट्ने समय भइरहेछ अब हामीले चाहिँ बर्खा हुँदैछ भनेर भनेपछि अब भोलि चाहिँ पानी पर्दैछ भनेर भनिरहेको छौँ अब तपाईँले भोलि नै धान काट्नु भयो भने त त्यो त विनाश हुन्छ नि त।
4: भनेको किसान त अत्यन्त सचेत हुनु पर्यो,
5: सचेत हुनु पर्यो,
4: जानकारी
5: लिइरहनु पर्यो, लिइरहनु पर्छ किनभने अब धान काट्नुहुन्छ भने कि बर्खा सकिएपछि अनि त्यसपछि धान काट्नु पर्यो। अब होइन म पहिल्यै धान काट्छु भन्नुहुन्छ भने त्यो धान काटेर त्यसको चाहिँ भण्डारण चाहिँ राम्रोसँग गर्न सक्छु भन्ने भइसकेपछि अनि त्यसपछि काट्नु पर्यो भनेपछि रेगुलर रूपमा आफ्नो कुन चाहिँ कृषि कर्म पनि विविध भेराइटीहरू हुन्छ नि त होइन। भनेपछि त्यो अनुरूप जस्तै तपाईँले धान रोप्नु भएको छ कि आलु रोप्नु भएको छ कि गहुँ रोप्नु भएको छ कि होइन मकै रोप्नु भएको छ कि भनेपछि कुन चाहिँ बाली रोप्नु भएको छ र त्यो बाली अनुकूलको मौसमी गतिविधि भइरहेछ कि छैन वा प्रतिकूल भइरहेछ त्यसलाई पनि मध्यनजर गरेर कामहरू गर्नुपर्ने हो। अर्को कुरो भनेको जस्तै कहिलेकाहीँ पानी धेरै पर्छ भनेर हामीले पूर्वानुमान गर्छौँ भनेपछि त्यो पानी जमेर बिग्रिने खालको बाली नाली छ भने त अब त्यसलाई त ड्रेन गरेर हटाउनु पर्यो नि त होइन। भनेपछि ए ल पानी धेरै पर्दैछ मेरोमा चाहिँ पानी जम्नेवाला छ ए पानीलाई चाहिँ हामीले चाहिँ ड्रेन गरेर पाएनौँ भने हाम्रो बाली चाहिँ बिग्रिन सक्छ भनेर सोही अनुरूपको चाहिँ कामहरू पनि गर्नुपर्ने हुन्छ। भनेपछि कृषि कर्म गर्ने कृषकहरूले पनि हाम्रो मौसमसँग सम्बन्धी जानकारीहरू चाहिँ रेगुलर रूपमा त्यो अपडेट हुनै पर्छ त्यो अनुरूप गतिविधिहरू पनि गर्नुपर्ने हुन्छ।
4: अन्तमा चाहिँ यहाँ जल तथा मौसम विज्ञान विभागको चाहिँ वरिष्ठ मौसमविद हुनुहुन्छ होइन। अहिले किसानहरू आफ्नो खेतीपातीमा सक्रिय छन् वर्षातको समयमा कतिपय किसान धान खेतमै अब रोपाइमा पनि सक्रिय छन्। किसानलाई यहाँका सुझाव के छन् यस्तो बेलामा?
5: किसानले चाहिँ आफ्ना कृषि कार्यहरू गर्दाखेरि मौसमलाई एकदम ध्यान दिनु पर्यो र हामीहरूले चाहिँ जुन इस्यु गरेको जुन मौसम जानकारी र अरू कृषिसँग सम्बन्धित निकायहरूले पनि जुन जानकारीहरू प्रोभाइड गर्नुहुन्छ त्यसलाई चाहिँ एकदम ध्यान दिएर होइन त्यसको चाहिँ युज गर्नुपर्छ,
4: व्यवहारमा
5: कार्यान्वयन गर्नुपर्छ। अब अर्को कुरो के छ भने पानी कम पर्ने सम्भावना पनि हुन्छ, पानी बढी पर्ने सम्भावना पनि हुन्छ। बाढी आउँदाखेरि के गर्ने त हामीले भन्ने त्यो सोच पनि एउटा प्लानिङ गर्नुपर्छ। खडेरी हुँदैछ भन्ने जानकारी भइसकेपछि कमसे कम त्यो रिचार्ज पोन्डहरूको पनि होइन व्यवस्थापन अब जस्तै सर्टेन निकायले पनि गर्ने पनि हुनसक्छ वा व्यक्तिगत कृषकले पनि पोखरीहरू खनेर त्यसमा कमसे कम पानीहरूको चाहिँ जम्मा गर्ने व्यवस्था भयो भने त कमसे कम आफ्नो जुन कृषिहरू छ होइन त्यहाँ आवश्यकता पर्दाखेरि त्यसलाई पनि युज गर्न सक्ने अवस्था यो पनि हुन्छ होइन। अब हामीले हिटवेभ बुलेटिनहरू प्रोभाइड गरिरहेछौँ भने त्यो पनि हेर्ने कामहरू पनि गर्नुपर्ने हुन्छ। र अर्को महत्त्वपूर्ण कुरो के छ भने कृषकले कृषिलाई जोगाउने त छँदैछ, कृषि कर्म गर्दा गर्दै आफूलाई पनि जोगाउनु पर्छ कि आफ्नो हेल्थलाई पनि ध्यान दिनुपर्छ। जस्तो कि अब यो हिटवेभ बुलेटिन जारी भयो, तातो हावा चाहिँ सुरु हुँदैछ है भनेर भनेका छौँ भने अब दिउँसो एकदम चर्को घाममा त गएर काम गर्नु भएन नि, उहाँहरूले कि बिहान कि साँझ पख त्यसरी टाइमिङ मिलाएर पनि गर्नु पर्यो, अब प्रशस्त पानी पिउने कामहरू गर्नु पर्यो होइन। भनेपछि एउटा जानकारी नै लिनु पर्यो र त्यो जानकारीको सही सदुपयोग पनि गर्नु पर्यो र साथसाथै आफ्नो हेल्थलाई पनि ध्यान दिएर उहाँहरूले चाहिँ कृषि कर्म चाहिँ गर्नु पर्यो भनेर म चाहिँ कृषक ज्यूहरूलाई पनि त्यो चाहिँ भन्न चाहन्छु।
4: हस्, यहाँले कृषि संवादलाई आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराउनु भयो र यो जल तथा मौसमसँग सम्बन्धित पूर्वानुमान, किसानले ध्यान दिनुपर्ने कुराहरू र नेपालको समग्र मौसमका बारेमा केही महत्त्वपूर्ण कुराहरू जानकारी गराउनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
5: जल तथा मौसम विज्ञान विभागले पनि कृषि क्षेत्रको लागि चाहिँ के कस्ता कामहरू गरिरहेछ, के कस्ता गतिविधिहरू गरिरहेछ र भोलि हामीले चाहिँ के गर्दा अझ बढी राम्रो हुन्छ भन्ने खालको पनि जुन कुराहरू चाहिँ यहाँ यो जुन संवादमा गर्ने जुन अवसर दिनुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
4: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद सुजन सुवेदी। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट म नरेश नेउपानी आज्ञा चाहन्छु। नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई करिब 2 बजेसम्म आधुनिक गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा अब पहिलो आधुनिक गीत राख्दैछौँ। प्रमोद खरेलको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द रचना रहेको छ वासुदेव पराजुलीको, भने सङ्गीत छ सन्तोष केसीको।

रेडियो नेपालबाट यहाँहरूलाई भर्खरै आधुनिक गीत सुनायौँ। उदित नारायण र मल्लिका कार्कीको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द रचना थियो एसपी कोइरालाको, भने सङ्गीत थियो आलोक श्रीको। यहाँहरूलाई अब फेरि अर्को आधुनिक गीत नै सुनाउनेछौँ। यस क्रममा सुनाउँदैछौँ राजेश पायल राईको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द रचना र सङ्गीत रहेको छ परशुराम थपलियाको।

0: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

तपाईँ यति बेला रेडियो नेपालबाट आधुनिक गीतहरू सुनिरहनु भएको छ र यस क्रममा यहाँहरूलाई भर्खरै सुनायो मेलिना राई र नेहार बुढाथोकीको स्वरमा रहेको यो आधुनिक गीत र यो गीतमा शब्द तथा सङ्गीत थियो नेहार बुढाथोकीको। अब अर्को आधुनिक गीत यहाँहरूलाई सुनाउँदैछौँ टेक बिसी र समीक्षा अधिकारीको स्वरमा रहेको यो आधुनिक गीत र यो गीतमा शब्द तथा सङ्गीत रहेको छ ऋषि खड्काको।

यहाँहरूलाई रेडियो नेपालबाट आधुनिक गीतहरू सुनाइरहेका छौँ र अब यहाँहरूलाई अन्तिम गीत राख्दैछौँ सुमन केसी र रोजिना बस्नेतको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द रचना रहेको छ दिपेन्द्र खड्काको भने सङ्गीत छ सरोज पोखरेलको यहाँहरूले यसपछि केही सन्देश सुन्न सक्नुहुनेछ ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ रेडियो नेपाल सुन्दै रहनुहोला

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: निकटमा प्रहरी, विकटमा प्रहरी, जहाँ पनि जहिले पनि तपाईँको सेवा र सुरक्षामा नेपाल प्रहरी।
1: नेपाल प्रहरीका काम कारबाहीसँगै सुरक्षा सूचना र चेतना समेटिएको प्रहरी कार्यक्रम हरेक सोमबार र बिहिबार साँझ 7:45 बजे रेडियो नेपालमा सुन्नुहोला।
2: आफन्तसँगको भेट त सधैँ हुन्छ,
3: तर मीडिया मार्फतको भेटको मजा नै अर्कै।
2: के तपाईँ आफ्ना आफन्तहरूलाई केही कुरा भन्न चाहनुहुन्छ हाम्रो आवाज मार्फत? यदि चाहनुहुन्छ भने मेल गर्न सक्नुहुनेछ कार्यक्रम फ्यान बक्समा।
3: प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म सुन्न सक्नुहुन्छ अनिता आचार्यको साथमा कार्यक्रम फ्यान बक्स।
2: कार्यक्रम फ्यान बक्स
4: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ काम गरे दाम मिल्छ अनि सम्मान, यो हो पौरखीको कथा।
5: रेडियो नेपालबाट हरेक बिहिबार बेलुकी 9 बजेको समाचारपछि र शुक्रबार दिउँसो 3:25 पुनः प्रसारण हुनेछ। सुन्न नभुल्नुहोला कार्यक्रम पौरखीको कथा।
6: रेडियो नाटक रेडियो नेपालमा
7: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु भयो। अब
8: लाल खोली खोली जाऊ जाऊ, गुरुजी अगाडि बढाउनु, अगाडि अलि अगाडि बढाउ न।
9: जे भने पनि आमा आमा आमा, बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
10: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 समय रेडियो नाटकको समय।
11: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु, त्यो शीलालाई चाहिँ त आफै बोलाए।
6: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
12: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
10: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30
6: केवल रेडियो नेपालमा।
13: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
6: हरेक शनिबार दिउँसो 1:30
14: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
15: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुक्क बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
16: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
6: रेडियो नाटक रेडियो नेपालमा।
17: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनु भए जस्तो लाग्यो।
10: हरेक शनिबार दिउँसो 1:30
6: रेडियो नेपालमा।
18: नाति नातिनी खेलाउने रहर कसला हुँदैन र यो बुढेसकालमा।

हजुर, सेपेक एकेता सुर तनुवार सुर कार्यक्रम हामी तनुवार हरेक शनिबारक सट्टामा हरेक शुक्रबार ठिक 4:15 बजे सुकुने 5 बजेसम्म नै तोलेखे सुने पाचे है। अब भने नै झुक्कीको नै बिर्साको शुक्रबार ठिक यही समयमा सुनलार गर।

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेश प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेल स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मीडियम वेब 792 किलो हर्जका साथमा एफएम ब्यान्ड 98.13 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रम बारे जानकारी। केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ स्वदेश गान। स्वदेश गान सुनिसकेपछि सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ भने 3 बजे समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुनाउनेछौँ। 4 बजे समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ भने 4:15 शेर्पा भाषाको कार्यक्रम सेर्बी डोलुकी ल्यारिम सुन्नुहुनेछ। 5 बजे समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 दोहोरी गीतहरू सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुनिसकेपछि 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। अब राख्दैछौँ स्वदेश गान। उषा मङ्गेशकरको स्वरमा, किरण खरेलको रचना, जयदेवको सङ्गीतमा।

हेलो हाई नमस्कार. कार्यक्रम सम्झना सन्देशको पर्खाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई साङ्गीतिक अभिवादन गर्छौँ. प्रविधि संयोजनमा साथी देवकी भण्डारी अनि तपाईँहरूकै सहयात्री म रुक्मिणी पोखरेल. कार्यक्रम सम्झना सन्देशको पर्खाइमा बस्नुभएका सबैलाई साङ्गीतिक अभिवादन गर्दै यति बेला तपाईँ आफ्नै गाउँघरमा हुनुहुन्छ या गाउँघरदेखि टाढा हुनुहुन्छ, जहाँ भए पनि मनभरि सम्झना सन्देश हुनसक्छ. उकाली ओह्रालीको सम्झना, भन्ज्याङ्गानी चौधरीको सम्झना, हजुर आफ्ना आफन्तको सम्झना, तपाईँका मनमा भएका सम्झना, ती सम्झना सन्देश दिनको लागि आउन सक्नुहुन्छ 42 11 721 42 11 736मा. यी दुईटै फोन तपाईँका लागि खुल्ला गरेका छौँ, आउँदै गर्नुहोला. सुरुवातमा साङ्गीतिक शैली कमल बिसी माइलदाई र अन्जु विश्वकर्माको स्वरमा रहेको छ. धनबहादुर सुनवारको शब्द, रामु खड्काको सङ्गीतमा. यो गीतपछि म टेलिफोन रिसिभ गर्नेछु.

0: कार्यक्रम सम्झना सन्देशमा छौँ। कार्यक्रम सम्झना सन्देशमा 42 11 7 21 42 11 7 36 दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। कोही आउनुभएको छ सम्झना सन्देश दिनको लागि, स्वागत छ उहाँलाई। हेलो,
1: हजुर नमस्कार, गुड आफ्टरनून।
0: हजुर हजुर नमस्कार,
1: मिडिया प्रेम शेखर प्रसाद श्रेष्ठ बोल्दैछु। हजुर
0: हजुर शेखरजी, सन्चै हुनुहुन्छ?
1: ठिकै छ, अब घाम पानी त सरेर अन्न पानीको अब जस्तो मौसम हो बाहिरको असर त परि नै हाल्छ। हिजो दिनभरि पानी पर्यो, आज त पानी परेको छैन, अहिले त घाम लागिरहेको छ। हजुर अलिकति जिउ तन्काइयो भनौँ न, अलिक तातोले भन्न चाहन्छु।
0: भनेपछि आज घाम लाग्यो होइन? मौसमको कुरा यहाँले गरिसक्नु भयो होइन, स्वास्थ्यको कुरा पनि जोडिसक्नु भयो, सम्झना सन्देशतिर लाग्यो है त।
1: सम्झना सन्देश, आज जन्मदिन परेको छ, आज 32 गतेको दिन जन्मिनु हुने धेरै तापेजुङको बहिनी आम्बेक बुदिङ साथको रिता भट्टराई बहिनी, खोइ कहाँ हुनुहुन्छ बहिनी, तपाईँलाई सम्झिरहेछु, धेरै वर्ष धेरै खुसी लागेको छ भन्न चाहन्छु। अनि त्यसरी नै भोलि जन्मदिन परेको छ हाम्रो अमरध्वज लामा, रेडी नेपालकै भन्नु पर्यो। पहिले चाहिँ उहाँ आदिवासी जनजाति पत्रकार महासङ्घको चाहिँ सङ्घीय उपाध्यक्ष हुनुहुन्छ। सरलाई धेरै जन्मदिनको हार्दिक मैले शुभकामना अग्रिमै भन्छु। त्यसरी नै रेडियो नेपालको कार्यकारिणी अध्यक्ष सर बुद्धि बहादुर केसीले पनि जन्मदिन परेको रहेछ, उहाँलाई पनि जन्मको हार्दिक मङ्गल शुभकामना भन्छु। अब दुई चारजना लिनुपर्दाखेरि चाहिँ मनिषा सिन्चाली मगर धेरै पुरानो बहिनी लेक गाउँ सिरोपाटा सुर्खेतको हाल चाहिँ कता हुनुहुन्छ, यता कहाँ हेटौँडामा होला, उहाँलाई पनि जन्मदिनको उहाँलाई सम्झिराखेको छु भन्न चाहन्छु। त्यसरी नै यता पन्ध शर्मा बहिनी हुनुहुन्छ, यतातिर झापाली कान्छी सरस्वती राई रुकुमको के पो हुनुहुन्थ्यो बिर्सेँ मैले, भन्ने बेलामा बिर्सेँ, अहिले खै छैन अहिले। अनि त्यसरी नै यता सुर्खेतको महेन्द्र शर्मा सर हुनुहुन्छ, यतातिर अभागी रमिला बान्तवा राई हुनुहुन्छ, यता चन्द्रबहादुर बस्नेत हुनुहुन्छ, रत्नबहादुर थापा हुनुहुन्छ, सुमी लिम्बू हुनुहुन्छ, थुप्रै थुप्रै हुन्छ, मलाई चिन्ने नचिन्ने फोन लगाउने फोन राख्यो भने सबैलाई आज नाइस डे भनेर बिदाउन चाहन्छु। हजुर
0: हस् त बाबाई। शेखर प्रसाद श्रेष्ठ धरानबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ। हामी छौँ कार्यक्रम सम्झना सन्देशमा, सम्झना सन्देशमा फेरि पनि टेलिफोनतर्फै म लाग्दैछु। कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: नमस्कार। हजुर
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको? रमेश कार्की फर्पिङबाट।
2: रमेशजी फोन लगाएको थियो हजुर,
0: ए बोल्न पाउनु भएन?
2: पाइएन, फोन कट्यो, हान्दा हान्दा गरे
0: है, कहिले कहाँ कस्तो हुन्छ नि, दुःख लाग्छ। फर्पिङतिर कस्तो छ यतिखेर?
2: आज हिजो आज त घाम मर्दा मर्दा पानी परेको छैन,
0: सिमसिम पानी परेको छैन,
2: आज छैन, आज र हिजो आज दुई दिन।
0: हजुर दुई दिन भयो पानी परेको छैन, जे पनि अस्ति अस्ति अति पानी आयो, लगातार दुई तिन दिन पानी पर्यो, बिदियो बिदो भयो, राम्रो हुन्छ होइन, फेरि पानी पर्ला, बर्खाको समय छ, पानी त पर्छ नै। तर यो पानी परिरहँदाखेरि यात्रा गर्दैछौँ भने, हामी हिँड्दैछौँ भने, आफ्नै गाउँघरमा होस् या सहर निक्लिँदा होस् वा ओ पसलमा अलिकति टाढा सामान किन्न जाँदा भनेपछि छाताको जो चाहिँ गर्नुपर्छ, बिहारेर पानी आइदिन्छ थाहा नै हुँदैन। हजुर अब सम्झना सन्देशतिर लागौँ है त। रमेशजी कति बोलेको सुनेको छैन, तपाईँ बोलेको अलिक बेसरी बोलिदिनु सम्झना सन्देशतिर है।
2: सम्झना सन्देशतिर लागौँ भन्नुभएको?
0: हजुर हजुर
2: सम्झना सन्देश, मेरो सिन्धी अन्ठार हुने बाबा मम्मीलाई सम्झना, हजुर लगायत मेरो घरबार छोराछोरी सबैको दिन शुभ रहेछ। म लगभग चाहन्छु एक महिना मात्रै अडिन्छु, एक महिनापछि देश छोडेछु भन्दै छुट्यो रुक्मिणी।
0: हस् त बाई। रमेश कार्की फर्किङबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, फेरि पनि म टेलिफोन तर्फै लाग्दैछु। 42 11 7 21 42 11 7 36 यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। तपाईँका मनमा सम्झना सन्देश छन् भने, अहिले रेडियो नेपाल सुन्दै हुनुहुन्छ भने, तपाईँ आउन सक्नुहुन्छ कार्यक्रम सम्झना सन्देशमा, तपाईँका फोन रिसिभ गर्छौँ, अनि तपाईँका ती सम्झना सन्देश तपाईँका आफन्तसम्म पुर्याउने जमर्को हामीले गरिरहेका छौँ। राख्दैछु साङ्गीतिक कोसेली, यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु। समीक्षा अधिकारी र तेजस रेग्मी अनि सुभाष खत्रीको सामूहिक स्वरमा रहेको छ।

हजुर, तपाईँलाई बिच बिचमा साङ्गीतिक कोसेलीले मनोरञ्जन दिन्छौँ, फेरि टेलिफोन पनि रिसिभ गर्छौँ। कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, कोही हुनुहुन्थ्यो उहाँको टेलिफोन कटेको छ। 42 11 7 21 42 11 7 36 यदि तपाईँले सम्झना सन्देश दिन चाहनुभएको छ भने आउन सक्नुहुन्छ। टेलिफोन अलिकति कट्दै अथवा नबुझ्दै आइरहेको अवस्था पनि छ, त्यही पनि प्रयास गर्नुहोला आफ्ना सम्झना सन्देश आफन्तसम्म पुर्याउनुको लागि। आउन सक्नुहुन्छ, राख्दैछु यही साङ्गीतिक कोसेली।

0: हजुर हजुर, हामी टेलिफोनतर्फ लाग्दैछौँ। हाम्रो साथमा कोही हुनुहुन्छ साङ्गीतिक कसैले पार्श्वमा सुन्दै गर्नुहोस् अनि आफ्ना आवाज पनि आफ्ना आफन्तसम्म पुर्याउनुहोस्। स्वागत छ उहाँलाई। हेलो,
1: हजुर नमस्कार।
0: हजुर नमस्कार नमस्कार नमस्कार। को बोल्दै हुनुहुन्छ होला?
1: म यता
0: पनि ओम मणिजीकै आवाज हो यो, नवलपुरबाट हुनुहुन्छ।
1: म झुक्किएँ के फेरि तपाईँ अर्को साथीलाई बोल्नु हो कि भन्नु भनेर सर र भट्ट्याउनै पाइनँ कि।
0: कहिले क्या तपाईँ भट्ट्याउनु पाउनुहुन्न, पिर पर्छ
1: बानी हो। अनि तपाईँ अर्कोसँग बोल्नुभयो कि मसँग बोल्नु मधुरो बोले कि
0: हजुर है सन्चै हुनुहुन्छ?
1: हजुर समग्रमा सन्चै भनौँ है त। अब यो असारलाई बिदाई गरेर भोलि साउने सङ्क्रान्तिको के जाति फाल्ने के जाति राख्नेको पनि हजुरहरू सबैलाई मेरो तर्फबाट मङ्गलमय शुभकामना है त।
0: असार भोलि साउने सङ्क्रान्ति लाग्छ, कतिपयले मेहन्दी होइन। पहिला त गाउँघरमा हुँदाखेरि सानोको याद आउँछ क्या मलाई साउने सङ्क्रान्तिको। अब जस्तो आजबाट त अब भोलिबाट त लाग्छ नयाँ एक गते आउँछ होइन, सकिन्छ आज भने साउने सङ्क्रान्तिको है मेहदी लाउने तिउरी फुल पनि मिस्थ्यौँ कि हामीले रातो पार्नलाई हात।
1: हजुर हजुर, अब अहिले त ब्युटी पार्लरतिर जाने
0: तिउरी फुल पनि तिउरी फुलको पुरा पात मिचे पनि रातो हुन्थ्यो। मेदी पिसेर लाउने, मेदीको पात पनि टिप्ने, अब त मेदी पनि सजिलै पाउँछ नि त, पिस्नु पनि पर्दैन। हजुर भनेपछि बेलुकातिर अब साउन सङ्क्रान्ति मनाउने तर्खर गर्दै हुनुहुन्छ?
1: हजुर अब सबै तयारी नै छ भनौँ है त समग्रमा बिस्तारै बिस्तारै।
0: मौसम कस्तो छ?
1: मौसम हाम्रोतिर अलि अस्ति तपाईँको तिन दिन बेसरी पानी आयो, त्यहाँबाट एकदम घाम लागेको छैन, एकदम गुम्म परेको छ। गर्मी एकदम अत्याधिक छ है त,
0: गर्मी बढिरहेछ होइन?
1: गर्मी छ एकदम छ, अझै 100 दिन जति अझै गाडी छ हाम्रो।
0: हजुर हजुर, अब हामी सम्झना सन्देशतिर लाग्यौँ है त।
1: सर्वप्रथम हजुरलाई नै मिठो सम्झना गरेँ, अनि उता फोन उठाएर सहयोग गर्नुहुने मित्रको लागि, अनि हाम्रो रेडियो नेपालमा तपाईँहरू कार्यरत आरजीहरू सम्पूर्णलाई मेरो तर्फबाट मिठो सम्झना साथै नमस्कार। अनि केही साथीहरू भन्नुपर्दाखेरि नरेन्द्र रिमाल, सार्जन महत्व, जीवन सहयात्री, सुखराम लामा, रामपुकार राई, नगेन्द्र रिजाल, सुमी लिम्बु, निशा लामा, गणेश श्रेष्ठ, श्रीराम दाहाल, सूर्य लामा, रामबहादुर खड्का, रत्नबहादुर थापा, मोरङ भन्दै म हजुरको बसाइबाट बिदा हुन्छु। रुक्मणीजी नमस्कार।
0: हस्त, बाई। ओमडी सापकोटा हुनुहुन्थ्यो नवलपुरबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। म अर्को टेलिफोनतर्फ लाग्दैछु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ? स्वागत छ उहाँलाई। हेलो
2: हेलो,
0: हजुर नमस्कार।
2: नमस्ते हजुर, नमस्ते।
0: को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
2: मेरो नाम दानबार बोरा, कालीकोटबाट, सानो त्रिवेणी एकबाट।
0: सानो त्रिवेणी कालीकोट?
2: हजुर सानो त्रिवेणी।
0: हजुर दानबहादुरजी।
2: हजुर,
0: कालीकोटमा तपाईँ जहाँ हुनुहुन्छ नि सानो त्रिवेणीतिर?
2: सानो त्रिवेणीको एक नम्बर वडा हो हाम्रो।
0: हजुर हजुर, एक नम्बर वडामा हुनुहुन्छ। कस्तो छ त्यहाँनिर पानी पर्ने मौसम छ कि छैन, बादल छ कि कस्तो छ?
2: हिजो अस्तिबाट बादल लागेको, पानी धेरै परेको छैन, आज भोलि बादल मात्रै छ, पानी परेको छैन,
0: पानी पर्न सकेको छैन।
2: हजुर
0: हजुर, वरिपरि त रोपाई त सकिसक्यो होला नि त होइन?
2: रोपाई त्यस्तै अब त्यो पोखरी बुझेर, त्यस्तै पोखरी बुझ्न गरिकन केही रोप्ने, कुलो त्यति लाग्दैन, अब आकाशे पानीको भरमा पर्नुपर्छ।
0: आकाशे पानीको भरमा हुन्छ अहिले खेती होइन त्यो ठाउँमा?
2: हजुर
0: हजुर, अब कहिले पानी पर्छ अनि त्यसपछि बल्ल रोप्ने, अझ भनेपछि अझ पनि धान रोप्न बाँकी नै छ?
2: बाँकी नै छ, बाँकी।
0: अब हामी सम्झना सन्देशतिर लाग्यौँ है त।
2: सबैभन्दा पहिला हजुरलाई सम्झना सन्देश, त्यसपछि मेरो काठमाडौँमा बस्ने जेठा छोरा र माइला छोरालाई सम्झन चाहन्छु, त्यसपछि कैलालीमा बस्ने दिदी बिनाजी, अनि सुर्खेतमा बस्ने कान्छा छोरा र कान्छा भान्जा लगायत अरू सम्पूर्ण धनबार बोरा भनेर चिन्ने सबै सम्पूर्ण साथीहरूलाई सम्झन चाहन्छु। नाम भन्नु अब त्यति सम्भावना छैन।
0: हजुर
2: ल, हुन्छ हुन्छ, नमस्ते।
0: हस्त, बाबाई। दानबहादुर बोरा हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ दानबहादुरजी। कार्यक्रम सम्झना सन्देशमा छौँ, फेरि फेरि हामी टेलिफोनतर्फै लाग्दैछौँ। कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो,
3: जी नमस्कार।
0: हजुर नमस्कार नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम हजुर राम पुकार राय हजुर राम पुकार जी कस्तो छ स्वास्थ्य? हजुर अहिले कहाँ हुनुहुन्छ तपाईँ? रौतहटमा हुनुहुन्छ हजुर, भनेपछि रेडियो नेपालको साथमै हुनुहुन्छ, फोन पनि लगाउनु भयो हजुर। साँझदेखि बिहानसम्म सुन्नुहुन्छ रेडियो?
3: सुन्छु साँझ बिहान राति जति बेला भयो सुनिरहन्छु।
0: हजुर हजुर, सुनिरहँदा कस्तो लाग्छ? केही भनौँ भनौँ अथवा हजुर हजुर, रेडियो साथी बनाएको छ नि त हजुर। भने पछि रौतहटतिर कस्तो छ? ठ्याक्कै मौसमको कुरा गर्नुपर्दा गर्मी छ कि पानी पर्यो कि परेन? बर्खाको सिजन त छ नि समय होइन, साउन
3: हिजो पनि पर्यो अस्ति पनि पर्यो ठिकै छ पानी बिस्तारै बिस्तारै खेती पनि भइरहेको छ रोपाई भइरहेको छ।
0: हजुर बिस्तारै बिस्तारै रोपाई सकियो भने राम्रै हुन्छ, पानी परेर डुबान नहोस् भन्ने कामना गरौँ तराईको क्षेत्र होइन। हजुर अब सम्झना सन्देशतिर लागौँ है त।
3: सम्झना सन्देशतिर हाम्रो सुखराम लामाजीलाई बढी बढी बधाई नमस्कार छ। उमनी सापकोटा हुनुहुन्छ, डुम्राको नाबरा साईजी हुनुहुन्छ, उहाँलाई अब खर्चे नजिकी हुनुहुन्छ, यो निर्दोष जी हुनुहुन्छ, निर्दोष छोरीको राम प्रसाद बिरौला हुनुहुन्छ, धनकुटाको जति देश विदेशमा सुनिरहनु भएको छ सबैजनालाई भोलि चाहिँ चामल सङ्क्रान्ति हो, सबैको खेती राम्रो होस्, सफल होस्, फसल राम्रो लागोस्, हाम्रो देशमा घर घरमा धान बखारी राख्ने व्यवस्था होस्।
0: हजुर आजलाई छुट्यौँ हस् त, बाई बाई। राम पुकार राय हुनुहुन्थ्यो रोतहटबाट, कार्यक्रम सम्झना सन्देशमा छौँ। सम्झना सन्देशमा तपाईँ आउन सक्नुहुन्छ 42 11 721 42 11 736 यी दुवै फोन तपाईँका लागि खुला गरेका छौँ। यदि मन सम्झना सन्देश छ र एकैपटक आफ्ना थुप्रै आफन्तलाई सम्झन चाहनुहुन्छ भने तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँलाई उपलब्ध गराइरहेका छौँ, 42 11 721 42 11 736 रहेको छ। आउने बाटो मैले भनिरहेकी छु, आउँदै गर्नुहोला भन्न चाहन्छु। कोही मित्र हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
4: हेलो नमस्कार।
0: हजुर नमस्कार नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम
4: सूर्य तामाङ, ललितपुरबाट नरकटे, लुबु नरकटेबाट सूर्य तामाङ बोल्दैछु।
0: सूर्य तामाङ लुबुबाट?
4: हजुर हजुर
0: हजुर, लुबुको नरकटेबाट।
4: हजुर हजुर
0: हजुर, के छ नि हालखबर?
4: एकदम ठिक छ म्याम, अनि हजुरको के छ खबरहरू?
0: रमाइलो छ, चलिरहेछ होइन।
4: हजुर हजुर
0: सूर्यजी, हामीलाई सुन्दै हुनुहुन्थ्यो त्यहाँनिर?
4: हजुर, यो भर्खरै ट्युन गरेर मोबाइल सेटबाट यसो सुन्दै थिएँ म्याम, यसो ठ्याक्कै कार्यक्रम भइरहेको छ।
0: टेलिफोन नम्बर
4: कल गरौँ भनेर यसो कल पनि गरी हेरेको
0: लाग्यो होइन त।
4: हजुर
0: हजुर, भनेपछि लुबुतिर पनि त टन्नै खेत खेती हुने जग्गा छ, खेतीपाती हुने ठाउँ छ लुबुमा, त्यहाँनिर वरिपरि खेतहरू रोपिसक्नु भएको छ कि बाँकी नै छ?
4: यो जस धेरै जसोले चाहिँ रोपिसक्नु भयो, हामी चाहिँ अब अलिकता अन्य जिल्लाबाट अब बसाइ सरे के भन्छ अब
0: सरे
4: हामी चाहिँ, अनि यहाँको घरबेटी बाहरू आमाहरूले चाहिँ जस खेतमा धान छरिसक्नु भयो,
0: छरिसक्नु भएको छ है। हजुर त्यही हो, आफू बसेको वरिपरि यसो हेर्दाखेरि रोपाई भयो कि भएन होइन, पानी पर पानीले अप्ठ्यारो पार्यो कि भन्ने कुरा गरे आज जे तपाईँको वरिपरि चाहिँ सकिसकेको छ।
4: हजुर हजुर हजुर,
0: अब घर कहाँ पर्यो सूर्यजी?
4: घर चाहिँ मेरो नुवाकोट जिल्ला म्याम।
0: ए नुवाकोट डुबुको बसाइ छ
4: है, बेलकोट गढी भन्छन्, बेलकोट गढी नगरपालिका पर्छ हाम्रो।
0: हजुर बिल्कुल, बेलकोट गढी है। हजुर
4: हजुर,
0: अब हामी सम्झना सन्देशतिर लागौ।
4: हुन्छ,
0: कहाँ कला सम्झनुहुन्छ?
4: अब हुन त मेरो खासै मैले साथीहरू चिनजान त छैन म्याम, होइन
0: हजुर,
4: जति पनि रेडियो ट्युन गरेर रेडियो नेपाललाई माया गर्नुहुन्छ होइन
0: हजुर,
4: यहाँहरू सम्पूर्णको लागि सम्झना भन्न चाहन्छु,
0: चिन्ने
4: नचिन्नेहरू सम्पूर्ण साथीहरूको लागि
0: हजुर, सूर्य तामाङ भनी चिन्ने सबैको लागि होइन त,
4: ए हजुर हजुर,
0: छुट्यौँ है त,
4: हस्
0: त बाई। सूर्य तामाङ हुनुहुन्थ्यो नुवाकोट घर अहिले बसाइ लुबु र टेलिफोन बाटोमा बाहिरिनु भएको छ सम्झना सन्देश कार्यक्रमबाट। अब आजको अन्तिम कलरको टेलिफोन म रिसिभ गर्दैछु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई, हेलो
5: हेलो रुक्मणी म्याडम नमस्कार।
0: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
5: हजुर म टोप बहादुर पुमा राई उदयपुरबाट, रुक्मणी म्याडम
0: हजुर टोप बहादुर पुमा राई कहाँबाट,
5: होइन टेक बहादुर पुमा राई,
0: ए टेक बहादुर पुमा राई कहाँबाट हुनुहुन्छ अहिले तपाईँ टेकजी?
5: रुक्मणी म्याडम म उदयपुरबाट,
0: उदयपुरबाट
5: हजुर हजुर, अर्को पनि मैले हाम्रो पाटोबाट सुन्दैछु रेडियो नेपाल चाहिँ,
0: हजुर उदयपुरमा अहिले हाम्रो पात्रबाट तपाईँले सुन्दा सुन्दै टेलिफोन गर्नुभयो टेकजी, आजको अन्तिम कलर तपाईँ हो नि, एकदम ठिकठाक छ ठिकठाक छ। उदयपुरको मौसम कस्तो छ यति बेला?
5: उदयपुरको मौसम चाहिँ अघि दिउँसोसम्म चाहिँ पानी पर्यो अनि हल्का, अनि
0: हजुर यस्तै हो बर्खा, घाम पानी घाम पानी, होइन
5: अब आधी धान पनि सबै रोपिसक्यौँ, अब आज त अब असारको 32 गते हो, अब भोलि साउने संक्रान्तिको अवसरमा पनि हजुरहरूलाई पनि मेरो तर्फबाट शुभकामना दिन चाहन्छु।
0: हजुर थ्याङ्क्यु थ्याङ्क्यु है, सबैले जसले मान्नुहुन्छ सबैको राम्रो बनोस् आउने संक्रान्ति, होइन
5: हजुर,
0: अब घाम पानी हुनै पर्यो, मकै पनि पाक्नु पर्यो, धान पनि रोप्नु पर्यो, एकातिर मकै पाक्नु पर्यो,
5: रोपिसकेको
0: हजुर हजुर हजुर, अब सम्झना सन्देशतिर लागौँ है त।
5: हजुर हुन्छ रुक्मणी मेडमज्यू, सर्वप्रथम ठुसुरको धनीमा प्रथम चलाउनु हुने मेरा चाहिँ आदरणीय रुक्मणी मेडमजीलाई नै यो सम्झना कोशीको शुभकामना दिन चाहन्छु, अनि त्यसपछि हजुरलाई पारिविधिकमा साथ दिनुहुने चाहिँ आदरणीय सञ्चालिकाज्यूलाई पनि सम्झना कोशीको शुभकामना दिन चाहन्छु, धरान विष्णु बाजुमा रहनु दाजु रोशन सुनाङ्रै चाबिज युनिभर्सिटी कमला वलेन लिम्बु निर्मला वलेन लिम्बु, अनि उदयपुर चौधरीगढी नगरपालिका छ सञ्चालिका आर्य तार गजेन्द्र साइली अनन्त राई देवीका श्रेष्ठ जीवलाई पनि यो सम्झना कोशीको शुभकामना दिँदै हजुरहरूको यो सातै प्रदेशको रेडियो नेपाल चाहिँ 98.1 FM र 103 मेगाहर्ज चाहिँ यसै गरी नेपालले वर्षौँ वर्षौँ चलिरहोस् भन्दै म टेक बहादुर पुमाराई अहिलेलाई छुट्टिन्छु, ओके बाई बाई
0: बाई बाई। टेक बहादुर पुमाराई हुनुहुन्थ्यो उदयपुरबाट, आजको अन्तिम कलर उहाँ हुनुभयो, मैले पूर्व जानकारी गराइसकेकी छु, अब भने टेलिफोन गरेर दुःख नगर्नु होला है भन्न चाहन्छु, र आज हामीलाई टेलिफोन गरेर साथ दिनुहुने तपाईँ सबै सबै लगायत रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरू, अनि मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र देवकी भण्डारी सबैलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम सम्झना र सन्देशमा एउटा साङ्गीतिक कौशल छोड्दै म रुक्मिणी पोखरेल पनि छुट्टिन चाहन्छु। देवी घरती र डिप्लो खत्रीको स्वरमा रहेको छ यो साङ्गीतिक कौशलपछि केही सूचना र सन्देश सुन्नुहुनेछ, त्यसपछि यहाँहरूले ठिक 3 बजेको समाचार केन्द्रीय प्रसारणबाट नेपालीमा सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ, सुन्दै गर्नुहोला रेडियो नेपाल, हवस् त नमस्कार।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेल बीच मुलुकको वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल। महिला उद्यमीहरूको विकासको लागि आवश्यक जुनसुकै सहयोग गर्ने सरकारको प्रतिबद्धता। त्रिभुवन विश्वविद्यालयले दिँदै आएको समकक्षताको प्रमाणपत्र अब विश्वविद्यालय अनुदान आयोगबाट लिनुपर्ने। अमेरिकाद्वारा इरानको सैन्य क्षमता लक्षित नयाँ हवाई आक्रमण सुरु। र फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुने। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले आज भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको उक्त भेटमा उहाँहरूबीच मुलुकको सेयर बजार, बैङ्किङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासको लागि आवश्यक जुनसुकै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले महिला उद्यमीका सम्पूर्ण व्यवधान हटाउन सरकार जुटिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरू हरेक पर्यटकीय स्थलमा प्रवर्धन गर्ने वातावरण मिलाइदिने जानकारी दिनुभयो। छलफलको क्रममा महासङ्घका प्रतिनिधिले निर्धक्कसँग काम गर्न सक्ने व्यवसाय मैत्री वातावरण, वस्तु तथा सेवालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम, व्यापार मेला, प्रदर्शनी तथा निर्यात प्रवर्धनमा अनिवार्य सहभागिताको माग गर्नुभयो। महासङ्घले अघि सारेका म उद्यमी ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गराउन गरिएको आग्रहलाई स्वीकार गर्दै प्रधानमन्त्री शाहले सो ब्रान्ड तत्काल बजारमा ल्याउन उत्प्रेरित गर्नुभयो। यसका साथै महासङ्घको वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्यको माग गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मा एदा तोरूले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल जापान बीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भयो। आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे उहाँहरूबीच छलफल भएको हो। भेटको क्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नेपाल र जापान बीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो। मन्त्री पोखरेलले शिक्षामा गरिएको लगानीको प्रतिफल प्राप्त हुन समय लाग्ने भए तापनि सुधार र परिवर्तनको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने भएकाले विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अघि बढाइएको बताउनुभयो। राजदूत तोरूले सार्वजनिक शिक्षा सुधारको लागि समग्र शिक्षा प्रणालीमा सुशासन स्थापना गर्न दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताको लागि आग्रह गर्नुभएको छ। काठमाडौँ स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा गर्नुभएको भेटमा उद्योग मन्त्रीले सन् 2015 सुरु भएको नेपाल ट्रेड प्रिफरेन्स प्रोग्रामको अवधि सन् 2025 डिसेम्बरमा पूरा भएकाले नेपाली उत्पादनलाई सो सुविधा पुनः थप गर्न आग्रह गर्नुभयो। मन्त्री यादवले दुई देशबीच भएको व्यापार तथा लगानी ढाँचा सम्झौता अन्तर्गतको संयन्त्रलाई नियमित संवाद मार्फत सक्रिय बनाई द्विपक्षीय व्यापार र लगानी प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो। नेपालमा नीतिगत तथा कानूनी सुधार मार्फत लगानी मैत्री वातावरण सुदृढ बनाइएको जानकारी दिँदै उहाँले थप अमेरिकी लगानीलाई आकर्षित गर्न सरकार उत्सुक रहेको बताउनुभयो। भेटमा अमेरिकी कार्यवाहक राजदूत स्कटले व्यापार सहुलियतको निरन्तरता र लगानी प्रवर्धनमा अमेरिका सकारात्मक रहेको बताउनुभयो। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण गर्दै आएकोमा 2083 साल साउन 1 गते आयोगले सो गर्ने भएको हो। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले आज सूचना प्रकाशित गर्दै केही नेपाल ऐन संशोधन गर्ने ऐन 2082 दफा 28 बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन 2050 दफा 6 संशोधन भएकाले विक्रमसम्म 2083 साउन 1 गतेदेखि उक्त कार्य आयोगले गर्ने गरी व्यवस्था भएको जनाएको हो। उक्त कानूनमा भएको नयाँ संशोधन र व्यवस्थासँगै अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगमा सरेको हो। देशमा उत्पादन हुने माछा मध्ये मधेस प्रदेशमा मात्र 60% उत्पादन हुने गरेको छ। मधेसमा माछाको उत्पादन बढाउन विभिन्न निकायहरूले सहयोग गर्न थालेपछि माछाको उत्पादन बढ्न थालेको हो। धनुषाबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
1: मधेस प्रदेशमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले विभिन्न जिल्लाहरूमा माछा जोन, सुपर जोन जस्ता कार्यक्रमहरू ल्याएपछि माछाको उत्पादन निकै बढेर गएको छ। महोत्तरी जिल्लामा वार्षिक रूपमा 5488 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। भङ्गा नगरपालिकाका एकजना किसानले 18 बिघा क्षेत्रफलमा माछा उत्पादन गरेर 1 करोड आमदानी गर्न सफल भएका छन्। युवा व्यवसायी जितेन्द्र यादव,
2: अहिले 18 बिघा छ, 700-800 क्विन्टल जति खर्च कटाएर 1 करोड जति अरू व्यवसाय भन्दा राम्रो।
1: मधेस प्रदेशका 7441 हेक्टर क्षेत्रफलमा वार्षिक रूपमा 49,935 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। माछा उत्पादन बढाउन, बजारीकरण गर्न एवं औद्योगिकरण गर्नका लागि योगदान दिँदै आएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ धनुषाका कृषि अधिकृत राकेश कुमार यादव,
3: माछा सुपर जोन धनुषामा र माछा जोन महोत्तरीमा, माछा सुपर जोन हामी माछाको प्रशोधन, त्यसमा माछा जमा गर्नेदेखि लिएर बेच्ने, काट्ने, माछा प्रशोधन गर्ने ट्याङ्कहरू पनि दिएका छौँ। अर्को पानी गुणस्तर जाँच्ने यन्त्र उपकरणहरू, किट बक्सहरू प्याकेजमै दिएका छौँ। सिँचाइ पूर्वाधारहरू, बोर्डिङ नहुने ठाउँमा इनार र जहाँ बोर्डिङ हुने सम्भावना छ त्यहाँ बोर्डिङ, यिनीहरू चाहिँ थियो। र माछा जोन महोत्तरीको हकमा नयाँ माछा पोखरी निर्माण र सिँचाइका कार्यक्रमहरू थिए।
1: मधेस प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा बढी बारामा मात्र 11,957 मेट्रिक टन माछा उत्पादन भइरहेको छ। माछाको उत्पादन लागत घटाउनका लागि प्रदेश सरकारले माछा उत्पादनमा प्रयोग हुने विद्युतको महसुलमा 50% अनुदान दिने नीति लिएको भन्दै मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर सञ्जय कुमार यादव,
4: मधेस सरकारले 83-84 माछा फार्मको नाममा जुन विद्युत मिटर हुन्छ त्यसमा जति महसुल हुन्छ त्यस महसुलको 50% अनुदान दिने भनेर हामीले बजेट विनियोजन गरेका छौँ।
1: माछा उत्पादनलाई 2 गुणाले वृद्धि गर्न सकेको खण्डमा मधेसको अर्थतन्त्रमा ठूलो योगदान दिने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: रिपोर्टपछि बाँकी समाचार। बितेको 3 महिनामा यातायात व्यवस्था कार्यालयले 90,000 थान सवारी चालक अनुमति पत्र वितरण गरेको छ। यसबाट राज्य कोषमा 19,82,00,000 रुपियाँ दाखिला भएको छ। उक्त अवधिमा 2,38,000 लाइसेन्स छापिएकोमा 90,000 सेवाग्राहीलाई प्रदान गरिएको कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। हाल दैनिक 1,000 देखि 1,800 सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र प्रदान हुँदै आएको छ। बैतडीमा 5 वर्ष मुनिका बालबालिकाहरूमा कडा कुपोषणको उच्च जोखिम रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बैतडी जिल्लामा जन्मेका 6 महिनादेखि 5 वर्ष मुनिका 113 जना बालबालिकाहरूमा कडा कुपोषण रहेको पाइएको हो। पाखुराको नाप लिँदा 115 मिलिमिटर भन्दा कम भएका बालबालिकाहरूलाई कडा शीघ्र कुपोषणको सूचीमा राख्ने गरिएको छ। धनकुटा जिल्लाको 24 गाउँपालिका राजारानी स्थित धानखेतको सानो पोखरीबाट बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। हरियालीले ढाकिएको ताल, चिसो मौसम, बोटिङ, साइक्लिङ, फुलबारी र मनोरञ्जनका संरचनाले जो कोहीलाई लोभ्याउने गरेको छ। विराटनगरबाट संवाददाता कुमुद अधिकारीको रिपोर्ट।
5: धनकुटा जिल्लाको 24 गाउँपालिका 6 बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। धनकुटाको भेटारबाट 19 किलोमिटर उत्तर पूर्व राजा रानीमा रहेको ऐतिहासिक ताल पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य बनेसँगै केही वर्ष अघिसम्म सामान्य ग्रामीण भूभागमा रहेको सो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। हरियालीले ढाकेको विशाल ताल, चिसो मौसम, बोटिङ, साइक्लिङ, फुलबारी र मनोरञ्जन संरचनाले जो कोहीलाई पनि लुभ्याउने गरेको छ। सुनसरी तरहराका गंगा बिसिङ,
6: म पनि फर्स्ट टाइममा आएको यहाँ, यो रमाइलो ठाउँ, राम्रो रहेछ।
5: ताल घुम्न आउनुभएकी सुधारी कुमारी माझीले तालसम्म आउने बाटोहरू व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो।
7: यहीँ जाउँ, राम्रो छ भनेर अवलोकन भन्नु मनमा लाग्यो। सरसर्ती हेर्दा त राम्रो लाग्यो, समय सिजन अनुसार यसो मौसम पनि राम्रो, बाटो तल बिग्रेको छ, पिच भइदेखि राम्रो हुन्थ्यो।
5: पहिले महाबारक देवीको पोखरीको नामले चिनिने सो क्षेत्र अहिले 104 रोपनीमा फैलिएको आकर्षण रानी तालको रूपमा रूपान्तरण भएको छ। निजी जग्गामा बनेका संरचनामा सरकारी लगानी गर्न नमिल्ने भएपछि रानीताल संरक्षण समिति गठन गरेर स्थानीयले ताल व्यवस्थापनको कामलाई अघि बढाएका थिए। ताल व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारबाट सहयोग भए ठूलो संख्यामा पर्यटकहरू भित्राउन सकिने तालका सञ्चालक सुकराज सेमजुङको भनाइ छ।
8: यहाँ धेरै जस्तो व्यक्तिगत जग्गा भएको हुनाले स्थानीय सरकार प्रदेश सरकारहरूले त्यस्तो ठाउँहरूमा हामी लगानी गर्न मिल्दैन भनेर उहाँले भनिराख्नु भएको छ। तर यति मिलेमा वरिपरि हिँड्ने बाटोहरू बनाइदिएदेखि अझै राम्रो हुने थियो।
5: अहिले ताल क्षेत्रमा पर्यटकहरूको संख्या लगातार बढिरहेको छ। चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले पर्यटकीय स्थलको विकास र त्यसको प्रचार प्रसारमा पालिकाले जोड दिएको बताउनुभयो।
9: पालिकाले सक्ने सम्मको हामीले गरेका छौँ र नसक्ने कुराहरूले केन्द्रमा प्रदेशमा प्रस्तावको रूपमा हामीले पठाउने कामहरू गरिरहेका छौँ।
5: सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, पाँचथर र धनकुट्टा जिल्ला लगायत भारतको दार्जिलिङ, सिक्किम र बिहारबाट समेत गर्मी छल्ना पर्यटकहरू त्यहाँ पुग्ने गरेको स्थानीयहरूको भनाइ छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: रिपोर्ट पछि बाँकी समाचार। सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ, अन्य 7 घाइते भएका छन्। भैरहवाबाट बुटुलतर्फ गइरहेको माइक्रोबस दुर्घटना भएको रूपन्देही प्रहरीले जनाएको छ। दुर्घटनामा माइक्रोबसका सहचालक बुटुल उपमहानगरपालिका 3 का 30 वर्षीय सन्दीप बरालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो। दुर्घटनापछि फरार भएका माइक्रोबस चालक रूपन्देहीको तिलोत्तमा नगरपालिका 6 गणेशपुरका 46 वर्षीय छविलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चन्दले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
10: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
11: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
10: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
11: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
10: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
11: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
10: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य कार्यवाही गर्ने चेतावनी दिइरहेको बेला संयुक्त राज्य अमेरिकाले हर्मुज जलमार्ग क्षेत्रमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण शुरू गरेको छ। यससँगै करिब 1 महिना अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र बनेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार हर्मुज जलमार्ग हुँदै स्वतन्त्र रूपमा आवत जावत गर्ने जहाजलाई जोखिम पार्न प्रयोग भइरहेको इरानी सैन्य संरचना र क्षमतामाथि कार्यवाही केन्द्रित गरिएको छ। अमेरिकी सेनाले इरानको बन्दरगाहमा लगाइएको 9 सैनिक नाकाबन्दी तोड्न खोजिरहेको खाली तेल ट्याङ्करलाई पनि हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाएको दावी गरेको छ। इरानी सरकारी सञ्चार माध्यमहरूले खोमेनी तथा बुसिहर लगायत दक्षिणी क्षेत्रहरूमा विस्फोट भएको जनाएका छन्। मध्य पूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच समझदारी पत्रमा हस्ताक्षर भएको झण्डै 1 महिनामै दुवै पक्ष पुनः सैन्य भिडन्तमा उत्रिएका हुन्। इरानको रिभोल्युसनरी गार्ड्सले बहराइन स्थित अमेरिकी 5 सैनिक फ्लटीलाई लक्षित गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरान वार्तामा नफर्किए आगामी सातादेखि विद्युत केन्द्र र पुल जस्ता पूर्वधारमाथि पनि आक्रमण हुन सक्ने चेतावनी दिनुभएको छ। अब खेलकुद। इङ्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई 2-1 हराउँदै फाइनलमा यात्रा तय गरेको हो। अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा पुगेको हो। यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो। यससँगै अर्जेन्टिनाले विश्वकप फाइनलमा स्थान पक्का गरेको छ। अब अर्जेन्टिनाले फाइनलमा उपाधिको लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल नेपाली समयअनुसार आइतबार राति 12:45 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेल बीच मुलुकको वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल। महिला उद्यमीहरूको विकासको लागि आवश्यक जुनसुकै सहयोग गर्ने सरकारको प्रतिबद्धता। त्रिभुवन विश्वविद्यालयले दिँदै आएको समकक्षताको प्रमाणपत्र अब विश्वविद्यालय अनुदान आयोगबाट लिनुपर्ने। अमेरिकाद्वारा इरानको सैन्य क्षमता लक्षित नयाँ हवाई आक्रमण शुरू र फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुने। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। प्रधानमन्त्री बालेन्द्र शाहसँगै नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले आज भेट गरिरहेलक। प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालयमा अख्ल उसे भेटमा ओलखक बीच मुलुकक सेयर बजार ब्याङ्किङ तसु वित्तीय ठाउँसँगै विषयमा छलफल अख्ल प्रधानमन्त्री शाहक प्रेस तसु छानबिन विज्ञ दिपा दाहालले जानकारी दिलर छात। शिक्षा तसु खेलकुद मन्त्री सस्मित पोखरेलसँगै नेपालक लागि जापानी राजदूत मायदा तोरी आज भेटवार्ता गर्दैछ। सिंहदरबारक मन्त्रालयमा अख्ल भेटमा ओलखक बीच नेपाल जापान बीचक साथिक भावे दुवैता पक्षिक नाता एकता हित तसु धेरै आयामक मिलेको कर्ल कामलाई अझै बलियो बानालार विषयमा छलफल भइरहेलिक। भेटमा नेपाल सरकारक प्रवक्ता समेत रहल मन्त्री पोखरेलले नेपाल तसु जापान बीचक ऐतिहासिक मैत्रीपूर्ण तसु विश्वासमा आधारित नाता आइलार दिनमा अझै बलियो अखलार विश्वास व्यक्त गरिरहेलक। जापानी राजदूत तोरी सार्वजनिक स्कूलक शिक्षा सुधार सुशासन तसु पाछु समग राजनीतिक कट्टरताका लागि नेपाली सरकारले थाल्न प्रयासमा जापान सरकार लगातार सहयोग गर्ला विश्वास व्यक्त गरिरहेलिग। बर्खा सुरु अख्लसँगै सप्तकोशीमा पानीको सतह बढेको कोशी ब्यारेजमा पानीको सतह बढिरहेलिक। सुनसरी डिएसपी चन्द्रबहादुर खड्कै पूर्वी नेपालमा पानी परिधरिको लरीमा झन पानीको सतह बढेपार्लार अनुमान कर्ल बाजिरहेलक। कोशी ब्यारेजमा 56 डेरमध्ये 21 डेर खोल्न रछिक। पानीको सतह 150,000 क्युसेटभन्दा उपर पुग्नेसो खतराक सङ्केतमा कोशी ब्यारेजमा रक्तारो बत्ती बाल्लार तसु रक्तारो झण्डा पहरालार कर्ल कोशी ब्यारेज रोक्लार कोठै जनाल रछिक। सुक्खा मौसममा शान्त देखन जैलार सप्तकोशी बर्खा सुरु अख्लसँगै बर्के रूप लिला रखेको इसे लरीमा नेपाल सहित भारतक भिन्न भिन्न ठाउँ समेत ध्यान जैलार कर्ल रछिक। असार साउन तसु भदौ महिनामा पूर्वी पहाडी तसु तराईमा पर्लार पानी कारण भिन्न भिन्न लरीमा पानीको सतह बढ्छिक। सप्तकोशीमा पनि पानी बढ्लार तसु लरी एर्सा ओर्साक ठाउँमा बान तसु कटान खटरा बढ्लार गर्छिक। चितवनमा जैल 1 वर्षमा 274 जनामा डेङ्गु लाग्ल पुष्टि भइरहेलिक। जिल्ला जनस्वास्थ्य कार्यालय अनुसार 10,523 जना जाँच गर्दै 274 जनामा डेङ्गु देखन जैल हो। डेङ्गु लाग्ल मध्ये 216 जना चितवनक तसु 58 जना अर्को जिल्ला हो भने सेबेभन्दा बढी रत्नगर नगरपालिकामा 87 जनामा डेङ्गु लाग्ल पुष्टि भइरहेलिक। जनस्वास्थ्य कार्यालय बर्खा तसु रौरग मिसन जैल मौसममा विशेष गरेको भदौ असोजमा डेङ्गु खतरा बढै पार्ला रखेको लामखुट्टे कप्टीको बचेले घर वरिपरि पानी जमै नदिए तसु डेङ्गु सँगै मिल्लार लक्षण देखन जैनमा चाँडो स्वास्थ्य जाँच कार्यालय अनुरोध गर्न रहेछिक। इएमआज बैतडीमा 5 वर्ष हेठक छोनाटेमा कडा कुपोषणक वर्गे खतरा रहल स्वास्थ्य कार्यालय बैतडी तथ्याङ्कै देखारैलिक। जिल्ला स्वास्थ्य कार्यालय तथ्याङ्क अनुसार बैतडी जिल्लामा जन्मल 6 महिना सो 5 वर्ष हेठक 113 जना छोनाटेमा कडा कुपोषण रहल पाइल रहेछिक। बागमती प्रदेश मुख्य दीपक प्रसाद देवकोटै प्रदेश सभा अग्निक बैठकबाट पारित अख्ल दुईटा आर्थिक विधेयक प्रमाणीकरण गरिरहेलिक। प्रदेश मुख्य देवकोटै प्रदेश जम्मा कर्ल कोषक बाटे पैसा छुट्टालार तसो खर्च कर्लार बारेमा व्यवस्था गराई बन्ल विधेयक 2083 तसो प्रदेश सरकारक अर्थबारे प्रस्तावलाई आगो गरेलै बन्ल विधेयक 2083 प्रमाणीकरण कर्ल हो। यी असार 20 गते प्रदेश सभा बैठके उसे विधेयक पारित कर्ल र लिग। बित्ल 3 महिनामा यातायात व्यवस्था कार्यालय भक्तपुरे 90,000 थान मोटरगाडी चालालार लाइसेन्स बाँडिरहेलिक। एनाबाट राज्य कोषमा 19,82,00,000 रुपियाँ जम्मा भइरहेलिक। उसे समयमा 2,38,000 लाइसेन्स छाप्लमा 90,000 सेवा लिलारलाई दिल उसे कार्यालय मुख्य प्रवीण श्रेष्ठै जानकारी दिल र छात्। अग्नि दिनदिनै 1,800 सेवा लिलारलाई मोटरगाडीको लाइसेन्स दिते आइरहेलिक। विश्वविद्यालय अनुदान आयोगले उपरोक्त पढाइक उपाधि सँगसँगै टोकलार काम कर्लार भैरेलिक। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्र सँगसँगै टोक्टे आइलमा 2083 साल साउन 1 गते आयोगे उसे कर्लार अख्ल हो। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्र आज सूचना निकाल्ती किछु नेपाल ऐन संशोधन कर्लार ऐन 2082 दफा 28 अनुसार विश्वविद्यालय अनुदान आयोग ऐन 2050 दफा 6 संशोधन अखेको विक्रमसम्म 2083 साउन 1 गते सोको उसे काम आयोगे कर्लारको व्यवस्था अख्ल जनाल हो। उसे कानुनमा अख्ल नयाँ संशोधन तसु व्यवस्थासँगै अब उपरक शिक्षा उपाधि सँगसँगै टोकलार सेब्बे जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगमा सर्ल हो।
लगातार कर्ल गस्तीमा रहल पुलिसक टोली देशक भिन्न भिन्न ठाउँबाट लागू औषध सहित 25 जनालाई समातिरेलिक। केन्द्रीय पुलिस संचार कोठागन्सार सुनसरी तसु कैलालिक बाटे 6-6 जना, झापा तसु मोरङक बाटे 3-3 जना, नुवाकोट सुर्खेत तसु स्याङजाग बाटे 2-2 जना, तसु सिराहाग बाटे 1 जना समातल रहेछ। भैरहवाग सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना अख्ते 1 जनाको ज्यान जैरेलिक भने अर्को 7 जना घाइते भैरेला। भैरहवाग बाटे बुटवलपट्टी जैटिकर्ल माइक्रोबस दुर्घटनामा बुटवल उपमहानगरपालिका 3 बसलार 30 वर्ष खलासी सन्दीप बरालक ज्यान जैल रूपन्देही पुलिस जनारेलिक। दुर्घटनामा 7 जना घाइते मध्ये 2 जनालाई भैरहवाग सिटी अस्पताल तसो मणिग्रामक क्रिम्सन अस्पतालमा रिफर गर्ल रचिक भने अर्को अवस्था मनमने ग्रहल पुलिसले जनाल रचिक। दुर्घटना पाछे पाराल माइक्रो बस चालला रूपन्देही तिलोत्तमा नगरपालिका 6 गणेशपुर बसलार 46 वर्ष छविलाल थापालाई भने पुलिसले समातेको छानबिन गरिधरल जनाल रचिक। एसनिके स्याङजाग कल्याङ 6 PD लरीमा गोठ भत्कते 1 जनाको ज्यान जैरेलिक। भैँसी तसु बुङ्गुरलाई कुरो पानी दिते खने आज बिहानी अचानक गोठ भत्कते पाटीखर्क वनपालेक 65 वर्ष धनबहादुर रेश्मिक ज्यान जैल ओडाध्यक्ष दीप छिरिङ गुरुङे जानकारी दिल रचात। आजुलै दनवारी भाषाक समाचार सिद्धिलिक हस्त सेवा ढोक गरिनु।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सुन्दै हुनुहुन्थ्यो सचेतना साङ्गीतिक कोसेली। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। अहिलेको बसाइमा राष्ट्रभाषाका गीतहरू सुनाइरहेका छौँ। विभिन्न कलाकारका स्वरमा रहेका भाषाका गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ गुरुङ भाषाको यो गीत रहेको छ, सुनसरी गुरुङको स्वरमा गाएको आफ्नै सङ्कलनमा।

भर्खरै सुनभयो माझी भाषाको गीत भोजराज काफ्लेको स्वरमा रहेको थियो। मिन बहादुर घिसिङ र भोजराज काफ्लेको सङ्कलनमा अब सुनाउँछौँ चेपाङ भाषाको यो गीत रहेको छ। टी बैरागी शम्भुको स्वरमा रहेको छ। यो गीतमा माया अभागीको सङ्कलन रहेको छ।

हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिलेको बसाइमा विभिन्न कलाकारका स्वरमा रहेका राष्ट्रभाषाका गीतहरू सुनिरहेका छौँ। राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ। छन्त्याल भाषाको रहेको छ, भीमप्रसाद घरदज्वा छन्त्यालको स्वरमा रहेको छ। केशर बहादुर छन्त्यालको सङ्कलनमा यो गीतपछि ठिक चार बजे अपराह्नको चार बजे समाचार सुन्नुहुनेछ। त्योभन्दा अगाडि केही सूचना सन्देश सुन्नुहुनेछ। चार पाँचमा यहाँहरूले सुन्नुहुनेछ शेर्पा भाषामा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब कुशल हरियालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको तथा उनीहरूले उत्पादन गरेका वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो। छलफलमा महासङ्घका प्रतिनिधिले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला, प्रदर्शनी, बिजनेस टु बिजनेस म्याचिङ र निर्यात प्रबन्धनका कार्यक्रममा अनिवार्य सहभागी हुन आग्रह गर्नुभयो। महासङ्घले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई स्थापित गर्न भएको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाफ दिँदै उक्त ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाउनुभयो। छलफलमा महिला उद्यमशीलताको प्रबन्धन, लगानी तथा वित्तीय पहुँच विस्तार, उद्यम मैत्री, नीतिगत सुधार, सिप तथा क्षमता विकास, नवप्रवर्धन, डिजिटल उद्यमशीलता तथा महिला नेतृत्वमा आधारित उद्यमहरूको दिगो विकास सम्बन्धमा छलफल भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले आज भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको उक्त भेटमा उहाँहरूबीच मुलुकको सेयर बजार, बैङ्किङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण, सङ्कलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य स्थगन गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार 31 गतेको आदेश अनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म छानबिन स्थगन गरिएको जनाएको हो। आयोगले पूर्व न्यायाधीश, संवैधानिक न्याय आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनैतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको थियो। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आजसम्मका लागि तोकेको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायादा तोरुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल जापान बीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ। आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे पनि उहाँहरूबीच विचार विमर्श भयो। भेटका क्रममा नेपाल सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नेपाल र जापान बीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सार्वजनिक शिक्षा सुधारका लागि सरकार प्रतिबद्धका साथ अघि बढिरहेको उल्लेख गर्नुभयो। गएको 3 महिनामा यातायात व्यवस्था कार्यालयले 90,000 थान सवारी चालक अनुमति पत्र वितरण गरेको छ। यसबाट राज्य कोषमा 19,82,00,000 रुपियाँ दाखिला भएको छ। उक्त अवधिमा 2,38,000 लाइसेन्स छापिएकोमा 90,000 सेवाग्राहीलाई प्रदान गरिएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। हाल दैनिक 1,000 देखि 1,800 सेवाग्राहीलाई अनुमति पत्र प्रदान हुँदै आएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार अवेकेशन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिका र इरानबीच फेरि सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारी पत्र अनुसार वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ। मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले संवाद नै सङ्कट समाधानको प्रभावकारी माध्यम भएको जनाएको छ। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले आज इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा समझदारी पत्रको कानुन चुनौतीपूर्ण बने पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको वार्ता पुनः सुरु गर्न प्रोत्साहित गरिने बताउनुभयो। उहाँले हर्मु जलमार्गको अवस्था छिटै सामान्य हुने आशा व्यक्त गर्दै समुद्री सुरक्षाका साथै अन्तर्राष्ट्रिय जहाज आवागमनको स्वतन्त्रता सुनिश्चित गर्नु अन्त्य अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

चर्तेन कोला तंग मातृका शेर्पा कि शेर्वे कोला लेख चिनाङ तुग्रांग केने स्वर्गोत्पा डोलमा शेर्पा कि यम्बु शेर्वा चिछोक छोकपी चिख्याप लाक्पा छिलेन शेर्पा तङ क्यान क्या नङ्गोप इन्टरभ्यूला चिख्याप शेर्पा कि सुङ्गोप सुङ्लप्तिवा तेजिन डोलमा शेर्पा कि रङ माननीय जीव छिरिङ शेर्पा मोला क्याउ इन्टरभ्यूला खोङकी नङ्गोप सुङ्लप्तिवी कोलासङ टिनी वा तुग्रांग केने शेर्पालुङ सिरुप तमयती चुक्याने थेन्दोप यिन शेर्पालुङ सिरुप्ती खाङ यिन सिरुप कोला लाक्पा जी शेर्पा कि लेख चिप तिनाङ वा ज्ञाने दावा शेर्पा डिएन कि शेर्वी चिचोक नङला वतोप शेर्वा मिमाङ तिवी थोताङ शेर्वी केरिक नेताङ कोला ङ्याम्सिप क्याने लोबजुङ क्याने लेख टिनाङ तुरङ केने शेर्वा सिरुप्ती सुयेन शेर्वी केताङ रिक्सुङ तिवा चुकै वा जम्बुलिङ कि मिमाङ तिवी शेर्वा तिवाला लाप लाताङ चुकै वा सिरुप शेर्वी कोरोना छोक्ला डाक्टर पासङ शेर्पा कि लेखचिक टिनाङ वा सिसी खेन्पो पासङ टासी शेर्पा कि नेछेन जी ने कोरो दासा तिवा लुम्बिनी दोर्चिदेन वाराणसी ताङ चेमछोक टोङकी गोसिकी कोला टिनाङ वा तुग्रांग क्यारे खाङ्रीला नम्सी गिरुवा कि जोसालिन्सी थेन्दोप कालेताङ खासीको नेताङ तेजिन तिकि जोसालिन्सी फक्थोपु क्योन्कि कोला आङछिरिङ शेर्पा कि लेखचिक टिनाङ तुरङ केने निमा ग्यालजेन शेर्पा कि नोर सोम्बु ताङ नोर डोसुङ तोङ्गो कोला टिनाङ ग्वा सिसी दावा शेर्पा कि लाक्पा थनि लाप ड्यानकी कोला माङसुक ग्यालखाब्ला दाकु शेर्वा टिभी थोकु ड्यानकी कोला पत्रिकाला लेख टिनाङ ग्वा तुरङ केने बल्युलु नङला शेर्पा स्वर्गेत पाथिवा चो वा शेर्पा स्वर्गेत पाथिवी चुकुई चुकुई छोकपाला लाका खि वा सिरुप कोला डोलमा शेर्पा कि लेखचिक टिनाङ वा तुरङ केने श्यामे लामा आङफुरी शेर्पा कि स्याकी कोला स्याकी कोला स्या साप गीताङ मेङ्गी स्याचिला साप मेङ्गी सिरुप कोर्ना सुग्ला लेख टिनाङ ग्वा सिसी पासङ रिता शेर्पा कि साङका देछेन छोलिङ गोन्पा लोप्टा कोला लेख टिनाङ ग्वा तुग्रांग केने आजरे आङ नुरी शेर्पा कि दावा टासी शेर्पा कि टिनाङ्गो शेर्पा स्वरूप देव याङना किताब कि कोला समीक्षा क्या नाङ्गुवा सिसी डामयन टुङना शेर्वी चिछोकी रिक्सुङताङ क्यान चुक्यानी थिनी वायतङ डामयन दुनी लुलानी रङ्गी ङोसी चुक्यानी जम्बुलिङ सेख जको यिन सिने फुटी शेर्पा कि खोङकी कोला रङ मिमाङ तिवी सेमसुक फरुपचिङै लेखचिक टिनाङ्गुवा दितिवा तेरी जमलुङमा पत्रिका नाङ्ला टिनी वतुफ लेख्तिवा येन तुग्रा केने पत्रिका नाङ्ला यम्बा कविता तङ लुतिवासङ टिनी वा ती नाङ्ला दक्पी फमा सिरुपकोला थाक्ची शेर्पा कि कविता टिनाङ वा तुग्रांग क्याने किपा शेर्पा कि सब्रु लुचिक टिनाङ वा सिसी लाक्पा दिकी शेर्पा कि लोसार कि लुचिक टिनाङ वा तुग्रांग क्याने लाक्पा लमो शेर्पा कि सुलु चेन्देन दोङबो सिरुप कविता टिनाङ वा आङ दाली शेर्पा कि टलु लुचिक टिनाङ वा सिसी आङ गेलु शेर्पा कि टिन्छेन फामी कटिन सिरुप कोला कविता टिनाङ वा पत्रिका नाङ्ला रङ कविता नाङ्ला पेम्बा गेलु शेर्पा कि निङजे खिराङला सिरुप कविता टिनाङ ग्वा सिसी मिङमा वङ्गेल शेर्पा कि सुयालो सिरुप कविता टिनाङ ग्वा तुग्रङ क्याने दावा साङ्गे शेर्पा कि आमसाङ जिक लो कविता टिनाङ ग्वा सिसी आङफुरी खाम्बचे कि मिलुङबा गल्सीमा सिरुप कविता टिनाङ ग्वा तुरा केने पेमा लमु शेर्पा कि गा शेर्वी पुमु सिरुप कविता देन्डी शेर्पा कि जमलुङमा सिरुप कोला कविता टिनाङ ग्वा सिसी पासङमा शेर्पा कि फमा सिरुप कोला कविता टिनाङ ग्वा तुरङ केने तिङसोक्ला नम्रु शेर्पा कि गा फुम्कि खिमे खेउती खाङसाङ मे सिरुप कोला तङ निमा गेलु शेर्पा कि ममी निङजे सिरुप कोला कविता टिनाङ ग्वा दि पत्रिका नङ्ला टिनी वतुप लेख्तिवा तेरी दाकु तेरी कि तुछो तेने लोपको कि चिला सिसी दि लेख्तिवी तेमा दाकुला दाकु शेर्वी चिछो कोला ख्यान्थक बङ्गी हाको कि थासुरूप यिनसिङ दाकु लोसार याङ च्याप्जा क्यासिनाङ चिला च्याप येन लोसाला खाङ खाङ लाकातिवा खिगो कि लोसार कि लुक्सोती

सुकुईवा सिरुकोला तेरिला छेमेङ्गी खेन्थोक मेङ्गी तुग्रङ केने दक्पु असर साउन लाला गेको छरवाती फागुन चैत लाला रङ्चिला गेको यिन सिरुपकोला खाङ्री सिरुपकोला नासम ताङनी देतु खाङ्री सखुला खासीको छजो फरी गलोब्याङ दाक्पो तिरिकी थोङ्गी रङ फर्वाउ हिन्सिनाङ दिचिला दुकै छुङ्गो यिन तन्दा तराई सखुला नेतु बुतिवा खाङ्री सखुला नेउ हाको किनो ती खाङ्की जोसा लिन्सी तुकै गलोब यिन सिरुपकोला अला खेन्थोक मेतुप तपकी ती पत्रिका कि लेख नङ्ला आचार्य सर्की शेर्पा कि ती कोला छसै ल्यामो तब ये तिवा टी नांगनी वै ती तब की तुकुई लेख तिवा दुकुई लेख तिवा पत्रिका ला वतुफ लेख तिवा दकपो तेरी की ल्यामु क्याडे लोपको कि हाको कि लोपमा सिसिनाङ लोपख्यौ मितिवाला लामदाङ सिने ती पत्रिका नाङला वतुप लेख्तिवा कविता तिवा लुतिवा च्याच्या क्याने हिन्सिनाङ गोराङ कि लोपको कि ती नाङला टिने वतुप छिक याङना शब्द तिवा हकमाको सिङ फलाछुला हकको मितिवाला टिने हिन्सिनाङ दाकु तेरी कि लोपको कि तितेमा वरङ कि न्याम्रै वतु सेर्वी छिकोला ख्यान्थोक लङथोप कि ताङ रङ्गी केसाङ ल्यामु थपके ती पत्रिका नङ्ला ट्यु लेख्तिवा दवराङ सिरवी चिसोक नङ्ला वतु मितिवी तन्दोक लारङ ट्यु यिन्दोप तपके दाकबो तेरेकी खाक छेन्पो चिने ल्यामु क्याने दि पत्रिका नङ्ला वतोप लेख्तिवा दाकबो तेरेकी लोपको कि लसै तदि पत्रिका नाङ्ला वतुप कविता तिवा चिक्चो गिचोइ लोपु सिने तरि क्यान वा तिसिनाङ गमला द्या जोमुला फुतङ्ग ल्यामो सिरुप लुचिक जको न सेन्डुनाङ

लसे तन्दा ल्याङ्गेतिवा सेनाङ्गिन जुनवाई रेडियो नेपाली नरिकी ज फुर्वी छेन्मु गमो छुजो जिताङ कमा चेङ्गाने जुन तोङ्गेन वाउ शेर्वी डोलुकी ल्यारिम तदी ल्यारिमला आरिङ निरेकी नेपाल शेर्पा सङ्की चिक्डिला तङ नेपाल प्रज्ञा प्रतिष्ठानकी रोग्रमला शेर्वी चिचोक नङ्लाङ थेङताङबोला तेन्दो जोमलुङमा पत्रिका कोइला ख्यान्थोक तेरुप्सिने टरिक्यान वतुप तप्की त दि पत्रिका नङ्ला टिने वतुप कविता लोपु सिने वे त गम्सोकला गा यम्बु शेर्पा हाम्पुम छोक्पा याङ्ना नेपाल शेर्पा महिला सङ्की चिख्याफ थाक्ची शेर्पा कि टी नाङ्गोप दक्पी फमा सिरुप कविता जोको थली दिङला लाका क्याने ग्याहामी गाला सोसुङ जोमगोठे जोडी मार्छुर्पी चनी हापी डोसुङ ताङसुङ हामा हापा सिरुप्तम ये हामी गाला लापो येन रङ्गी केकी छेतोङ कोर्ला हापी ख्यान्थोक नङ्गोप येन टोप्ला लानी चेङ्गे जोनी छक्छोपा किगो कि छोताङ रिक्सुङ सुङ्क्योप क्यारी पेजातिवला लोपको कि हापा हामा सिरुप्ति लाताङ लमो दोकेरङ येन हापी नङ्गो टोङ्गो तिवा नासम तङ्ने चोगो कि हामी लापु तङ्गे तिवा निमिटेङमा लोपको कि रङ्गी गोसी सिरुप्ति फमी नङ्गो टोङ्गो तिवा तम्ये तिवा तेरे येन गोसी सुङ्क्योप किरूप सिति फमला चिकोर किरूप येन थली मुला ह्रेउके फमिङला लापुके गगा पगै पेतिवा निङताङ क्याने थिने वाय दिला सुङ्क्योप क्याने यर्गे तोङ्गौ ल्याकेन ङ्याके पुङमी खला खुर्नि वाय ङे छेतोङ ङे गोसी के छो रिक्सुङ्रेन दिवा यर्गे चोइ चोइ गा टिम्बो टोङसी नाङ दिला सुङ्क्योप किगो टोङ्गो ङे पेजाला बिने चोइ लसे त याङ्लोङ द इन्डिजिनियस टेलिभिजन कि शेर्वे गिन्ठेन कि स्वर्गेतपा पासङ माया शेर्पा कि टिनाङ्गो फमा सिरुप कविता जोको टरिक्यान गए गम्सोग्ला थुचिसे ममला गम्सोग्ला थुचिसे पालला गम्सोग्ला थुचिसे ममला गम्सोग्ला थुचिसे पालला ला गुला खोक्ला खुर्ने वप्यल ताङ्ने छेतेन बिन्सुङ जम्बोलिङला लागु खोक्ला खुर्ने वप्यल नाङ्ले छेतेन बिन्सुङ जम्बोलिङला के नि सोनि गाला ममी ल्यामो लप्चे लाप्सुङ के नि सोनि गाला ममी लप्चे ल्यामो लाप्सुङ दोक्पा क्याने गाला पाले लोपुला लोप्टा ताङसुङ दोक्पा क्याने गाला पाले लोपुला लोप्टा ताङसुङ राङ ख्योला जुनी मजा टिम्बो ngala nangsung rang khyola juni maja tomo ngala nangsung laka lemo kyane micha dogoi godur ngala sungsung laka lemo kyane micha dogoi godur ngala sungsung ngyaki dukpala pala mama lhakparang pap kyane jusung ngyaki dukpala pala mama lhakparang pap kyane jusung ti pap kyane jupu thongne ngala goma kigoi na samsar sung ti pap kyane jupu thongne ngala goma kigoi na samsar sung lhatang lhamo sirupti ngyati pala tang mama yena lhatang lhamo sirupti ngyati pala tang mama yena lhala melwa kyane khoki sem na tongo ngyaki sem ming lhala melwa kyane khoki sem na tongo ngyaki sem ming pala mami molam thopni mizula michya dopna samgwa pala mami molam thopni mizula michya dopna samgwa michya galni khoki ngola gate rup na samgwa michya galni khoki ngola gate rup na samgwa लसे याङ्लोङ द्या के रोङ्गो सोलु खोम्बो स्यार खोम्बो जोङ्खी के रोङ्की आङफुरी खम्बाचेकी टिनाङ्गो मिलुङबा गल्सीमा सिरुप कविता चिक्जोको सेम दुख लासुङ पापा हामी दुक्पा थङ पेजा खेरङ नम्गे है खाङबा लङ सेम दुख लासुङ पापा हामी दुक्पा थङ पेजा खेरङ नम्गे है खाङबा लङ मिके लोङबा डप चलन थेने युल्की खाङबा चुन्जाक्सुङ गोचेनि मिके लोङबा डप चलन थेने युल्कि खाङबा चुन्जाक्सुङ गोचेनि तासम युला माङचोइ मि मथङ न पासपोर्ट जोने पाङला डप मथङ न तासम युला माङचोइ मि मथङ न पासपोर्ट जोने पाङला डप मथङ न पेजा पङला गाल टङ्गा जोब सिनि फामा खाङबा गुदेसुङ लाम लानि पेजा पङला गाल टङ्गा जोब सानि फामा खाङबा गुदेसुङ लाम लानि पेजा यासुङ मिलुङबा सामाला
पेजा यासुङ मिलुङबा सामला छुकुल तेरु सुङमेदो फमला छुकुल तेरु सुङमेदो फमला सिहाको कि पापा हामी किदुक सिहाको कि पापा तङ हामी किदुक खाङबा तङ सिङक्या साप मिसुङ मेदो खाङबा तङ सिङक्या साप मिसुङ मेदो लसि त याङलोङ शेर खुम्बु जोंखि खुम्बु पासङ्लमु युलछोक पि नम्रु शेर्पा कि टिनाङ्गो ना पुम्कि खिमे ख्यौति खाङसाङ मे सिरुप कविता चिक जोको शेर्वी पुमुङा खाङरेङ कि दल्जा पाला ममिकि टिकपेने जुनु निङजे ख्याउङला शेर्वी पुमुङा खाङरेङ कि दल्जा पाला ममिकि टिकपेने जुनु निङजे ख्याउङला दुक्पा किर्मो चुकै घिसिने गैरा छेवाङला दुक्पा किर्मो चुकै घिसिने गैरा छेवाङला गापुमकि खिमे ख्यौति खाङसाङ मे दिलुङबाला गापुमकि खिमे ख्यौति खाङसाङ मे दिलुङबाला टोब्ला ङमुके निमा शर्कि थाङने शर्कि न टोब्ला ङमुके निमा शर्कि थाङने शर्कि न दिसेमला लोमिदु तांखांसो लंगि न दिसेमला लोदिमु तांखांसांगे लंगि न लाका लेमो क्याने रंगे लुङबा लारङ पाला ममला दल्जा किरु नासम शर्कि न लाका लेमो क्याने रंगे लुङबा लारङ पाला ममला दल्जा किरु नासम शर्कि न ला गो गो खोक्ला खुनि दिदासा केलु ममा यन्देन लेमो ताङ खिताङ लेमो तेरुङे पापा ला गु गु खोक्ला खुनि दिदासा केलु ममा यन्देन लेमो ताङ खिताङ लेमो तेरुङे पापा ना पुमु पुजुङ नरे ख्याने दल्जा खिरो ना पुमु पुजुङ नरे ख्याने दल्जा खिरो दुक्पा किर्मो चुकै वसिनाङ लेक लेमो किरो दुक्पा किर्मो चुकै वसिनाङ लका लेमो किरो ngapumki kimekhyoti khangsang mesini migairala lakalemu kyani chedendu ngapumki kimekhyoti khangsang mesini migairala lakalemu kyani chedendu ngapumcho ki sukchambu wasini lungbi migairala chedendu ngapumcho ki sukchambu wasini lungbi migairala chedendu लसे दि पत्रिका नङ्ला गोतो यम्बा लेख तिवा तङ कविता तिवा रिङ दि ल्यारिमला तेरि जोको माखम सिनङ त यम्बा दुन्ठकि ल्यारिम तिवाला याङलुङ जोको सि त याङलुङ रिल्दोको रिकिति सिरुप लुचिक जोको तरिक्यान् नुवाई सेन्डो नाङ

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नमस्कार, सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासको लागि हर सम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको तथा उनीहरूले उत्पादन गरेका वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो। छलफलमा महासङ्घका प्रतिनिधिले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला प्रदर्शनी बिजनेस टु बिजनेस म्याचिङ र निर्यात प्रवर्धनको कार्यक्रममा अनिवार्य सहभागी हुन आग्रह गर्नुभयो। महासङ्घले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई स्थापित गर्न भएको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाब दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले आज भेट गर्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको उक्त भेटमा उहाँहरूबीच मुलुकको सेयर बजार बैङ्किङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल जापान बीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको हो। आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे पनि उहाँहरूबीच विचार विमर्श भएको छ। भेटका क्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नेपाल र जापान बीचको ऐतिहासिक मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो। राजदूत तोरुले सार्वजनिक शिक्षा सुधारको लागि समग्र शिक्षा प्रणालीमा सुशासन स्थापना गर्न दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताको लागि आग्रह गर्नु भएको छ। काठमाडौँ स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटमा उद्योग मन्त्रीले सन् 2015 सुरु भएको नेपाल ट्रेड प्रिफरेन्स प्रोग्रामका अवधि सन् 2025 डिसेम्बरमा पूरा भएकाले नेपाली उत्पादनलाई सो सुविधा पुनः थप गर्न आग्रह गर्नुभयो। मन्त्री यादवले दुई देशबीच भएको व्यापार तथा लगानी ढाँचा सम्झौता अन्तर्गतको संयन्त्रलाई नियमित संवाद मार्फत सक्रिय बनाई द्विपक्षीय व्यापार र लगानी प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य स्थगन गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार 31 गतेको आदेशानुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म छानबिन स्थगन गरिएको जनाएको हो। आयोगले पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनैतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको थियो। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आजसम्मको लागि तोकेको थियो। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण गर्दै आएकोमा भोलिदेखि आयोगले सो कार्य गर्ने भएको हो। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले आज एक सूचना प्रकाशित गर्दै केही नेपाल ऐन संशोधन गर्ने ऐन 2082 दफा 28 बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन 2050 दफा 6 संशोधन भएकाले विक्रम सम्बत 2083 साउन 1 गतेदेखि उक्त कार्य आयोगले गर्ने गरी व्यवस्था भएको जनाएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच फेरि सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारी पत्र अनुसार वार्ता पुनः शुरू गर्न आग्रह गरेको छ। मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले संवाद नै संकट समाधानको प्रभावकारी माध्यम भएको जनाएको हो। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अनबारदीले आज इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा समझदारी पत्रको कार्यान्वयन चुनौतीपूर्ण बने पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको वार्ता पुनः शुरू गर्न प्रोत्साहित गरिने बताउनुभयो। उहाँले हर्मुज जलमार्गको अवस्था छिट्टै सामान्य हुने आशा व्यक्त गर्दै समुद्री सुरक्षाका साथै अन्तर्राष्ट्रिय जहाज आवागमनको स्वतन्त्रता सुनिश्चित गर्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।
3: हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

अहिले सुन्दै हुनुहुन्थ्यो लोकदोहोरी गीत अर्जुन सापकोटा र सुनिता बुढा मगरको स्वरमा श्री मनको लय सङ्कलनमा, अर्को लोकदोहोरी गीत राजु परियार र विष्णु माझीको स्वर ढुण्डीराज ढकालको लय सङ्कलन।

विभिन्न लोकदोहोरी गीतहरू सुनाउने क्रमको अन्त्यमा अहिले भोजराज काफ्ले र रोशनी रसाइलीको स्वर सुन्दै हुनुहुन्थ्यो। भोजराज काफ्लेको लय सङ्कलनमा लोकदोहोरी गीतहरू सुनाउने क्रम अहिलेलाई यति नै। हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

0: अहिले सुन्नुभयो सुदेश गान, रविन शर्मा र लोचन भट्टराई अनि साथीहरूको समूह स्वरमा अच्युतम मल्ल ताराको रचना, हुतराज शर्माको सङ्गीतमा।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।
0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको यो केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म रमेश टमाटा। नेपाली कम्युनिष्ट पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। तत्कालीन सत्ता गठबन्धन दल नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा मुख्यमन्त्री शाहलाई मार्ग प्रशस्त गर्नका लागि नेकपाले अनुरोध गरेको हो। आज बसेको नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई मार्ग प्रशस्त गर्नका लागि अनुरोध गर्ने लगायतका निर्णय गरेको प्रदेश सभा सदस्य झपट साउदले जानकारी दिनुभयो। मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो। सत्ता सहकार्य तोडिएपछि नयाँ बजेट अनिश्चित बनेको छ। धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ। धनुषा जिल्लामा खोप लिनका लागि छुट भएका 1091 जना बालबालिकालाई खोजेर खोप लगाइसकेपछि आज जनकपुर धाम आयोजना गरिएको विशेष कार्यक्रमका बीचमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको त्यहाँबाट हाम्रा संवाददाता अजय कुमार झाले जानकारी दिनुभयो। तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माणाधीन दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लातर्फ रुख कटान सुरु गरिएको छ। त्यहाँको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएसँगै रुख कटानको काम सुरु गरिएको हो। आयोजनाले गत वैशाख 26 गते रुख कटानको अनुमति प्राप्त गरेको थियो। सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने अन्य 7 जना घाइते भएका छन्। बाहिर हावाबाट बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटना भएको रूपन्देही प्रहरीले जनाएको छ। दुर्घटनामा माइक्रोबसका सहचालक बुटवल उपमहानगरपालिका 3 का 30 वर्षीय सन्दीप बरालको मृत्यु भएको कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो। दोलखाको बिगु गाउँपालिका वार्ड नम्बर 1 लामा बगरका महिलाहरूले फुर्सदको समयमा लम्पट बुनेर अतिरिक्त आमदानी गर्न थालेका छन्। उनीहरूलाई लम्पट बुन्न आवश्यक पर्ने मेसिन औजार बिगु गाउँपालिकाले उपलब्ध गराएको पालिका उपप्रमुख देविका थामीले बताउनुभयो। बिगु गाउँपालिका वार्ड नम्बर 1 जगतकी आनन्द कुमारी श्रेष्ठ फुर्सदको समयमा उनबाट तयार गरिने लम्पट अर्थात् गलैँचा बुनेर महिनामा 10-15 हजारसम्म कमाइ हुने बताउनुभयो। बिगु गाउँपालिकाको सहयोगमा वडा नम्बर 1 को लामा बगर र जगतका 6 जना महिलाहरू फुर्सदको समयमा लम्पट बुन्ने काममा लागेको त्यहाँबाट हाम्रा संवाददाता चिरञ्जीवी मास्केले बताउनुभयो। कैलालीमा असोज 19 देखि 26 गतेसम्म टिकापुर गोल्ड कप 2083 आयोजना हुने भएको छ। टिकापुर उद्योग वाणिज्य सङ्घले टिकापुरलाई खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले गोल्ड कप आयोजना गर्ने भएपछि त्यहाँका स्थानीयवासी खुसी भएका हुन्। सङ्घका अध्यक्ष सन्तोष खड्काले गोल्ड कप हुने भएपछि त्यहाँ आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको आगमनसँगै स्थानीय क्षेत्रमा चहल पहल बढ्ने बताउनुभयो। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अहिले केही दिनपछि यहाँले सुन्न सक्नुहुनेछ कार्यक्रम बालवाटिका। 47 बजे कृषि कार्यक्रम सुन्नुहुनेछ। 7:00 समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि कार्यक्रम घटना र विचार प्रस्तुत हुनेछ। 7:45 बजे प्रहरी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। त्यसपछि 8:10 समानता कार्यक्रम प्रस्तुत हुनेछ। बाँकी समयमा 8:25 सुमधुर आधुनिक गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। राति 9 बजे समाचार सुन्नुहुनेछ। 9 बजेको समाचारपछि पौरखीको कथा कार्यक्रम सुन्नुहुनेछ। त्यसपछिको बाँकी समयमा विभिन्न लोकगीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि 10:10 हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्न सक्नुहुनेछ। अनि राति 11 बजे समाचार सुन्न सक्नुहुनेछ। राति 11 बजेको समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू सम्पन्न हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने तपाईँले निरन्तर सुन्नुहुनेछ। सुमधुर गीत सङ्गीतबाट रात्रिकालीन प्रसारणमा मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

यो सुमधुर धुन सँगसँगै तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अबको प्रस्तुतिमा कार्यक्रमहरू प्रसारण हुँदैछन्। पहिले बालवाटिका कार्यक्रम सुन्नुहुनेछ, त्यसपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? मलाई त एकदम आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज बिहिबार हो नि। बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरू तथा तपाईँहरूका अभिभावकसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगीमूलक विविध सामग्रीहरू समावेश हुने गर्दछ। यसै क्रममा आज तपाईँहरूकै दुईजना साथीहरूका सिर्जनाहरू, कथा र गीत सुन्नेछौँ। भाइ बहिनी, आजको कार्यक्रम बाल बाटिकामा कहिलेकाहीँ तपाईँहरूकै सिर्जनाहरूलाई समेट्दै आइरहेका छौँ। यसै क्रममा आज दुईजना साथीहरूले रचना गर्नुभएको कविताहरू सुन्नेछौँ। पहिला सुनौ बहिनी नवदीक्षित कोइरालाले रचना गर्नुभएको कविता। नवदीक्षित ग्यालचोक गोर्खामा रहेको ज्ञान मार्ग माविमा अध्ययनरत हुनुहुन्छ। नवदीक्षितले रचना गर्नुभएको कविताको शीर्षक रहेको छ हामी विद्यार्थी। कविता वाचन गर्दै हुनुहुन्छ तपाईँहरूकै दिदी विद्या चौधरीले।
1: आज हामी कलिला छौँ सबैले भन्छन् कच्चा, लिएर ज्ञान आदर्शको बन्नु छ भोलि सच्चा। लाग्नु छ निरन्तर गन्तव्यमा चुम्नु छ हामीले लक्ष्य, बिगार्न समाज र देशलाई लिँदैनौँ कसैको पक्ष। आत्मसात गर्नेछौँ हाम्रो गुरुले दिनु भएको ज्ञानलाई, मेटेर कुसंस्कार समाजको बनाउँछौँ देशको शानलाई। ज्ञान र सिप सिकेर ज्ञानवान र सिपवान बन्नेछौँ, गरेर देशमा उन्नति गर्वले नेपाली भन्नेछौँ।
0: बहिनी नवदीक्षित कोइरालाले रचना गर्नुभएको कविता पछि अब भाइ अभिप खतिवडाले रचना गर्नुभएको कविता पनि सुनौ। अभिप जोरपाटी काठमाडौँमा रहेको अल्केभिस्ट एकाडेमीमा अध्ययनरत हुनुहुन्छ। अभिपले रचना गर्नुभएको कविताको शीर्षक रहेको छ शिक्षाको महत्त्व। यस कवितालाई पनि वाचन गर्दै हुनुहुन्छ तपाईँहरूकै दिदी विद्या चौधरी।
1: शिक्षा हाम्रो आचरण, शिक्षा नै संस्कार, खराब कुराको गर्न सिकाउँछ तिरस्कार। पोषण अनि सन्तुलन, खानपानमा ध्यान, यी कुराको हामीलाई शिक्षाले दिन्छ ज्ञान। गुणस्तरीय जीवन हाम्रो जिउने मार्ग, शिक्षाले नै सिकाउँछ सबै सरसर्ग। शिक्षाले देखाएको बाटो हिँडेपछि जीवन असल बन्ने गर्छ शिक्षा लिएपछि। पारिवारिक मेलमिलाप राष्ट्र विकास गर्न, चेतना वृद्धि गरी शान्तिलाई ल्याउन, यिनै सबै कुरा शिक्षाकै छ भर। शिक्षा लिने पाठशाला देवताको घर। शिक्षा हाम्रो आचरण, शिक्षा नै संस्कार, खराब कुराको गर्न सिकाउँछ तिरस्कार।
0: भाइ बहिनी, तपाईँहरूकै साथीहरू नवदीक्षित कोइराला र अभिप खतिवडाले रचना गर्नुभएको कविताहरू पछि अब कार्यक्रममा सुन

0: गीतपछि अब पालो कथाको। आज दाजु रत्न प्रजापतिले लेख्नु भएको कथा सुन्छौ। कथाको शीर्षक रहेको छ जेहेन्दार विद्यार्थी। कथा यस्तो छ।
1: विवेक गुरुको चर्को स्वर सुनेर विवेक जसङ्ग भए। उनले यताउता हेरे। कक्षाका सबै विद्यार्थीले उनलाई नै हेरिरहेका थिए। उनलाई अप्ठ्यारो महसुस भयो, लाज पनि लाग्यो। विवेकले सङ्कोचपूर्वक गुरुतिर हेरे। गुरुले पनि प्रश्नवाचक आँखाले उनलाई नै हेरिरहनु भएको थियो। उनले गुरुको आँखामा रिसको ज्वाला देखे। उनले डरले थर्र काम्दै घोसे मुन्टो लगाए। तिमी के गर्दैछौ विवेक? गुरुले अलिकति कड्केर सोध्नुभयो। तर विवेक बोलेनन्। गुरुको रिस अझै बढ्यो। उहाँले फेरि रिसाएर भन्नुभयो, म महत्त्वपूर्ण पाठ पढाइरहेको छु, तिमी चाहिँ अन्तै ध्यान लगाइरहेका छौ किन? विवेक बोलेनन्। उनी चुपचाप निहुरिरहे। विवेक, तिमी आफ्नो गृह कार्य देखाऊ त, गुरुले आदेशात्मक स्वरमा भन्नुभयो। तर विवेक फेरि पनि बोलेनन्। यसको मतलब तिमीले गृह कार्य पनि गरेका छैनौ? गुरु झन् रिसाउनु भयो भाइ बहिनी। विवेक नबोली बसिरहे। अरू विद्यार्थी काने खुसी गर्न थाले। कोही विवेकलाई गिज्याएर हाँस्न थाले। विवेक तिमी बेन्चमाथि उभ, गुरुले आदेश दिनुभयो। विवेक गुरुको आज्ञा शिरोपर गरेर बेन्चमाथि उभिए। कक्षाका विद्यार्थी उनलाई देखेर गल्लल्ल हाँसे। आजको कक्षा अवधिभर उभिराख्ने,

0: गुरुले फेरि भन्नुभयो। विवेकलाई आत्मग्लानि भयो। उनलाई रौँ रौँ लाग्यो। उनका आँखामा आँसु टिल्पिलाउन थाले। आँसुले गर्दा उनले कक्षाका साथी र गुरुको अनुहार धमिलो देखे। उनलाई आफ्नो नियति सम्झेर झनै रुन मन लाग्यो। कक्षा अवधिभर विवेक बेन्चमाथि उभिरहे भाइ बहिनी। उनले आफ्नो गल्तीको सजाय भोगे, तर उनको मनको पीर बुझ्ने चेष्टा कसैले गरेनन्, साथीहरूले पनि गरेनन्, गुरुले पनि गर्नु भएन। उनको मन साह्रै दुख्यो। गुरु कक्षाबाट बाहिरिनुभयो। कक्षाका विद्यार्थी उनलाई हेरेर हाँस्न थाले, हाँसेर मजाक उडाए। कुशलको चाहिँ विवेकसँग अलि बढी घुलमिल थियो। उनले विवेकलाई सान्त्वना दिएर भने, तिमीलाई के भयो विवेक? गुरुले प्रश्न गर्दा किन नबोलेको? त्यही पनि विवेक नबोली बसे। बरु उनी त सुक्क सुक्क गरेर रुन पो थाले। कुशलले सम्झाउन खोजे। विवेक झन घुक्क घुक्क गरेर रुन थाले। कुशलले उनलाई कक्षाबाट बाहिर लिएर गए। अलि पर पुगेपछि दुईजनाको बाटो छुट्टियो। कुशल एउटा बाटो लागे, विवेक अर्को बाटो। विवेक एक्लै हिँडिरहेका थिए भाइ बहिनी। उनी बाटोका ससाना इँटा र ढुङ्गाका टुक्रालाई खुट्टाले हान्दै बिस्तारै हिँडिरहेका थिए। त्यतिखेरै गुरु पछि पछि आइपुग्नुभयो। गुरुले विवेकलाई बाटोमा अल्मलिँदै बिस्तारै हिँडिरहेको देख्नुभयो। विवेकको हिँडाइले गुरुको मनमा शङ्का उठ्यो भाइ बहिनी। गुरुले विवेकको काँधमा हात राखेर सोध्नुभयो, विवेक तिमी किन यसरी बाटोमा अल्मलिरहेको? पहिला त गुरुलाई देखेर विवेक डराए। झन गुरुले किन बाटोमा अल्मलिरहेको भनेर सोद्धा उनी त्यसै त्यसै अतालिए र हताश भए। उनी केही नबोली यता उता पल्याक पुलुक हेर्न थाले। गुरुको मनमा चिसो पस्यो। यो केटालाई पक्कै केही भएको छ। यस्तो सोच्दै गुरुले विवेकको अनुहारमा गहिरिएर निहाल्नुभयो अनि विवेकको टाउकोमा हात राखेर कपाल सुमसुम्याउनु भयो। गुरुले गाली गर्नु भएन, बरु प्रेमपूर्वक कपाल सुमसुम्याउनु भयो। गुरुको प्रेमले विवेकको छातीमा भक्कानो फुट्यो। उनी घुक्क घुक्क गरेर रुन थाले। गुरुको अनुमान सही ठहरियो। वास्तवमै विवेक समस्यामा परेका थिए। विवेक तिमीलाई के समस्या परेको छ? निर्धक्क मलाई भन त, अचेल किन तिमी पढाइमा ध्यान दिँदैनौ? गुरुले प्रेमपूर्वक सोध्नुभयो भाइ बहिनी। गुरुको प्रेमले विवेकका मनको डर हरायो। मलाई घर जानै मन लाग्दैन, विवेकले पुलुक्क गुरुको मुख हेर्दै भने। घर जानै मन लाग्दैन? गुरुको मनमा उत्सुकता बढ्यो। हो, पढ्न पनि मन लाग्दैन, विवेकले सुक्क सुक्क गर्दै भने। किन नि? गुरुको उत्सुकता झन बढ्यो। किनभने मेरो घरमा शान्ति छैन। बुवा र आमा सधैँ के कुरामा झगडा गर्नुहुन्छ। हिजो बेलुकी पनि झगडा भयो, विवेकले आँसु पुछ्दै भने। ए, वास्तविकता यस्तो पो हो? त्यही भएर पो यो केटा बढी अन्तर्मुखी बन्दै गएको रहेछ अनि पढाइमा पनि ध्यान दिन छाडेको। पहिला त यस्तो थिएन, यस्तै भइरह्यो भने त यो केटाको भविष्य अन्धकार बन्छ, गुरुले मनमनै सोच्नुभयो। गुरुलाई विवेकको भविष्यको चिन्ता लाग्यो। अब मैले केही गर्नै पर्छ, गुरुले मनमनै सोच्नुभयो। सबैका बुवाआमा कति मिल्छन्, छोराछोरीलाई कति माया गर्छन्, पढाइमा सहयोग गर्छन्, भनेको कुरा पुरा गरिदिन्छन्। आफ्नो त मायाको कुरा परै भयो, शान्त वातावरणमा पढ्न लेख्न पनि दिँदैनन्, विवेकले मनमनै सोच्यो भाइ बहिनी। विवेक तिमी पिर नमान, भोलि तिम्रो बुवा आमासँग म कुरा गर्छु, गुरुले भन्नुभयो। गुरु र विवेकको बाटो छुट्टियो। गुरु आफ्नो बाटो लाग्नुभयो, विवेक पनि आफ्नो बाटो लागे। भोलिपल्ट विद्यालय जाने बेलामा गुरु आउनुभयो। अकस्मात गुरुलाई देखेर विवेकका बुवा आमा चकित पर्नुभयो। एक अर्कामा मुखामुख गर्नुभयो अनि केही नभए जस्तो स्वाङ पनि पार्नुभयो। मैले तपाईँहरूको घरको कुरा सबै थाहा पाइसके, गुरुले नम्र भएर भन्नुभयो। विवेकका बुवा आमा झन छक्क पर्नुभयो अनि एकपटक विवेकतिर रिसाएर हेर्नुभयो। विवेकले कुरा लायो कि भनेर विवेक डराएर लुसुक्क बाहिर गए। हुन त तपाईँहरूको पारिवारिक मामिला हो, त्यसमा हस्तक्षेप गर्ने मेरो कुनै अधिकार त छैन, तर म तपाईँहरूको छोराको गुरु हुँ, त्यही हैसियतले केही कुरा भन्दैछु। गुरुले कुराको पोको फुकाउनु भयो। विवेकका बुवा आमाले उत्सुकतापूर्वक गुरुको कुरा सुन्नुभयो। तपाईँहरूको घर झगडाले विवेकमा मनोवैज्ञानिक असर परेको छ, त्यति राम्रो पढ्ने केटा अहिले नपढेर टोलाएर बस्ने भएको छ, यस्तै भइरह्यो भने उसको भविष्य अन्धकार बन्छ। उसको भविष्य अन्धकार हुनु भनेको तपाईँहरूको पनि भविष्य अन्धकार हुनु हो, त्यसैले घरमा शान्ति कायम राख्नुहोस्, विवेकलाई माया गर्नुहोस् र पढ्ने वातावरण दिनुहोस्, गुरुले भन्नुभयो। विवेकका बुवा आमाले गुरुको कुरा गम्भीरतापूर्वक सुन्नुभयो, केही बोल्नु भएन, मौन बसिरहनुभयो। विवेक चाहिँ गुरुसँगै विद्यालय गए। विवेक विद्यालयबाट घर फर्कदै थिए, घरको संघारमा पुगेर उनी रोकिए। घरभित्र पस्नलाई उनलाई डर लाग्यो। उनले दैलोबाट चियाएर हेरे। घरभित्र बुवा आमा हाँसी हाँसी कुरा गर्दै थिए। उनी खुसी भए अनि उनी लुसुक्क घरभित्र पसे। बुवा आमामा आएको परिवर्तनले विवेक दङ्ग परे। बुवा आमामा आएको परिवर्तनले विवेकको जीवनमा पनि परिवर्तन आयो। उनले ध्यान दिएर पढ्न थाले, हरेक परीक्षामा पहिलो हुन थाले अनि उनी विद्यालयको जेहेन्दार विद्यार्थी कहलिए भाइ बहिनी। भाइ बहिनी, आज तपाईँहरूका साथीहरू नवदीक्षित कोइराला र अभिप खतिवडाले रचना गर्नुभएको कविताहरू, दाजु रत्न प्रजापतिले लेख्नुभएको कथा र गीत सुन्यौ। लौ त, यिनै सामग्री सँगसँगै आजको कार्यक्रमको निर्धारित समय पनि सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँहरूलाई धन्यवाद अनि प्रविधि संयोजनमा साथ दिनु भएकोमा दिदी सुलोचना वज्राचार्यलाई पनि धन्यवाद। अर्को हप्ता फेरि भेटौँ। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।
1: जय नेपाल।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
1: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको मौरी पालनसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ मौरी विकास केन्द्रका बाली संरक्षण अधिकृत सुरक्षा सुवेदी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
2: धन्यवाद।
1: मौरीको नयाँ रानु तथा रानु कोषलाई रानुविहीन घरमा कसरी सार्नु पर्छ भनी स्वर्गद्वारी प्युठानबाट जीवन मगरले जिज्ञासा राख्नु भएको छ।
2: मौरीमा रानीविहीन हुने विभिन्न कारणहरू हुन सक्छन्, अथवा रानुविहीन नभएको अवस्थामा पनि मौरीमा चाहिँ केही गरी रानु पुरानो भएको छ। विशेष गरी हामीले एक वर्षदेखि पुरानो रानीलाई चाहिँ नराख्ने भन्छौँ। यदि त्यस्तो गरी पुरानो भएको छ भने चाहिँ त्यो घरमा नयाँ रानु कोष अथवा नयाँ रानी चाहिँ दिनुपर्दछ। सबैभन्दा पहिला नयाँ रानु कोष दिनको लागि चाहिँ हामीसँग तयारी अवस्थामा रहेको रानु कोष चाहिँ उपलब्ध हुनु पर्यो, र जुन घरमा चाहिँ हामीले सार्ने हो त्यो घरमा चाहिँ यदि पुरानो रानी छ भने चाहिँ त्यसलाई दुई दिन अगाडि चाहिँ हटाइसक्नु पर्दछ। जब चाहिँ त्यसमा भएको पुरानो रानीको चाहिँ फेरोमेन अथवा त्यसको सेन्ट हटिसक्छ तब मात्रै नयाँ रानु कोषलाई चाहिँ उनीहरूले एक्सेप्ट गर्ने गर्दछन्। र त्यसरी राख्दाखेरि अब हामीले दुई दिन अगाडि नै त्यसलाई हटाइसकेको छौँ भने उसले चाहिँ इमर्जेन्सी सेल पनि हालेको हुनसक्छ, त्यसलाई चाहिँ हटाइदिने र रानु कोषलाई चाहिँ बिचमा पारेर जताबाट चाहिँ उसलाई एकदम राम्रो तापक्रम अनुकूल हुनुहुन्छ त्यतातिर चाहिँ राख्ने हो। र हामीले राखिसकेको एकदेखि दुई दिनमा पछि चाहिँ त्यो रानु कोषबाट नयाँ रानी निस्किन्छ, र हामीले निरीक्षण गर्दाखेरि चाहिँ रानु कोषबाट उसले तलबाट उसले राम्रोसँग रानु कोष काटेर निस्केको छ भने चाहिँ नयाँ रानी चाहिँ त्यसमा छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउँछौँ। र यदि हामीसँग मेटेड खालको राम्रो नयाँ रानी छ भने पनि त्यसलाई पनि घरमा राख्ने तरिकाहरू हुन्छ। नयाँ रानु नै राख्दाखेरि चाहिँ सिधै राख्नु चाहिँ हुँदैन, यसको लागि पनि दुई दिन अगाडि चाहिँ रानु विहीन बनाउनु पर्छ, र त्यस पछाडि चाहिँ रानु पिँजडामा पुरानै घरका केही कर्मी मौरीहरू सहित नयाँ रानीलाई र केही खानेकुरा क्यान्डी बनाएर चाहिँ हामीले एउटा रानु पिँजडामा राखिदिन्छौँ, र त्यसरी राखेर फ्रेमको बिचतिर राख्ने हो। र 24 घन्टा पछाडि हेर्दाखेरि चाहिँ अब त्यहाँ भएका नयाँ घरका कर्मीहरूले चाहिँ उसलाई घेरेर राम्रोसँग राखेको छ भने चाहिँ बिस्तारै हामी रानु पिँजडा चाहिँ खोलिदिन्छौँ, र रानु पिँजडा खोलिसकेपछि चाहिँ जब उनीहरूले एक्सेप्ट गरेको देखिन्छ त्यसरी चाहिँ हामी रानु विहीन गोलामा चाहिँ रानु कोष पनि राख्न सक्छौँ, रानी नयाँ रानी पनि राख्न सक्छौँ। र सुरुवाती बेलामा नयाँ कृषकहरूलाई चाहिँ रानु कोष राख्दाखेरि चाहिँ सजिलो हुन्छ, तर फेरि सक्सेस रेट चाहिँ नयाँ रानी नै राखेको छ भने सक्सेस चाहिँ रानी नयाँ रानी राखेकोमा चाहिँ बढी सक्सेस भइन्छ।
1: मौरी मर्ने दर बढ्यो किन होला भने चन्द्रगिरी काठमाडौँबाट नवराज श्रेष्ठले जिज्ञासा राख्नु भएको छ।
2: वयस्क मौरी मर्ने विभिन्न कारणहरू हुनसक्छन्, त्यो मध्येमा हामीले अहिले देखिरहेको समस्या भनेको एक नम्बरमा चाहिँ विषादीकै समस्या हुनसक्छ। अब मौरी चाहिँ बाहिर चरनमा गएको छ, एकदमै धेरै विषादी लागेको छ भने त्यो मौरी त्यही घरमा फर्किन नपाई त्यही नै मर्ने गर्दछ। तर उसँग चाहिँ उसको शरीरमा मात्रै कन्टामिनेसन भएको छ र घरमा फर्केर आएको छ भने त्यहाँ भएका अरू मौरीहरूलाई पनि उसले विष सार्छ र मौरीहरू चाहिँ मरेको देखिन सकिन्छ। यसरी विषादीले मरेको मौरीहरूले कस्तो लक्षण देखाउँछ भन्दाखेरि घरको प्रवेशद्वार अगाडिपट्टि जिब्रो निकालेर मरेको चाहिँ हामीले देख्छौँ। यस्तो भएको छ भने चाहिँ विषादीले मरेको भन्ने थाहा हुन्छ। त्यस्तै अर्को वयस्क मौरी मर्ने अर्को कारण भनेको चाहिँ पक्षघात रोगले पनि हुन्छ। मौरीमा विभिन्न किसिमका एक्युट तथा क्रोनिक प्यारालाइसिसहरू पक्षघातहरू चाहिँ हुन्छन्, त्यस्तो अवस्थामा पनि मौरी चाहिँ मर्ने गर्छ। र त्यस्तै अर्को भनेको चाहिँ खानाको अभावमा भोकमरी लागेको छ, हामीले चाहिँ निरीक्षण गरेका छैनौँ, धेरै पानी परिरहेको छ, मौरी बाहिर जान सकेको छैन, विभिन्न अवस्थाले गर्दाखेरि चाहिँ त्यहाँ खानेकुरा छैन, मौरीलाई भोकमरी लागेको छ भने पनि मौरी चाहिँ मर्ने गर्दछ। अब यसरी विभिन्न कारणले चाहिँ मौरी मर्ने गर्दछ, हामीले घरकोलाई निरीक्षण गरेर त्यसको चाहिँ सही कारण चाहिँ थाहा पाउनु पर्दछ।
1: सिगास बैतडीबाट रमेश धामीले मौरीको घर कुन मौसम अथवा कुन महिनामा राख्दा ठिक हुन्छ भने जिज्ञासा राख्नु भएको छ।
2: मौरीको लागि उपयुक्त समय भनेको हाम्रो नेपालको परिवेशमा चाहिँ एउटा भनेको वसन्त ऋतु हो र अर्को भनेको चाहिँ हाम्रो शरद ऋतु, यो दुईवटा ऋतुमा चाहिँ राम्रो हुन्छ। तै पनि ठाउँ अनुसार अलिकति तलमाथि चाहिँ हुन्छ, र विशेष गरी यही मौसममा चाहिँ हामीले घरगोलाहरू राख्यौँ, नयाँ घरगोलाहरू किन्यौँ, नयाँ बिक्री वितरण गर्ने कार्य चाहिँ यो बेला भयो भने चाहिँ मौरीको लागि फाइदाजनक हुन्छ। तर एकदम जाडोको समयमा त्यस पछाडि यता बर्खाको समयमा चाहिँ मौरी घरगोला राख्नु पनि हुँदैन, बिक्री वितरण पनि गर्नु हुँदैन, किनकि मौरी आफै कमजोर भइरहेको हुन्छ। यस्तो समयमा हामीले 5 फ्रेमको नयाँ मौरी किनेर राख्दाखेरि चाहिँ उसले आफ्नो जनसङ्ख्या बढाउन सक्दैन र मौरी झन् कमजोर कमजोर हुँदै जान्छ। त्यसले गर्दाखेरि चाहिँ सकेसम्म वसन्त ऋतु र शरद ऋतुमा चाहिँ मौरीहरू चाहिँ नयाँ मौरी चाहिँ राख्नु पर्दछ।
1: सुमन पन्थीले रेसुङ्गा गुल्मीबाट मौरीको प्युपा अवस्थामा कालो हुने र लार्वा अवस्थामै मर्ने समस्या भयो, समाधान कसरी गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
2: यो चाहिँ एक किसिमको ब्याक्टेरियाले लाग्ने गर्दछ। सुरुमा मौरी चाहिँ जुन सेतो हुनुपर्ने हो, लार्वा सी आकारमा बस्नुपर्ने हो, त्यसरी नबसेर तन्किएर पहेँलो कालो भएको चाहिँ हामीले देख्छौँ। र कतिपय अवस्थामा यो लार्वा अवस्थामै मर्छ, त्योभन्दा माथि जान सक्दैन। र कतिपय अवस्थामा चाहिँ अलिक पछिल्लो लार्वालाई लागेको छ भने प्युपा अवस्थामा पनि जाने चाहिँ हुन्छ, तर उसले चाहिँ प्युपा अवस्था पार गर्न सक्दैन र त्यसरी मर्ने गर्दछ। अब यसबाट बच्नको लागि चाहिँ हामीले घरलाई मजबुत बनाउनु पर्छ। रोग लागिसकेको अवस्थामा चाहिँ हामीले के गर्ने त भन्दाखेरि यो गोलालाई अरूबाट आइसोलेट गर्ने। ब्याक्टेरिया हो, आफ्नै हातले पनि सारिरहेको हुन सक्छौँ रोगलाई। त्यसले गर्दाखेरि चाहिँ सकेसम्म यसलाई अन्तिम निरीक्षण गर्ने, निरीक्षण गरिसकेपछि साबुन पानीले हात धुने गर्नुपर्छ र त्यस्तो लार्वा देखिएको चाकालाई चाहिँ सकेसम्म नष्ट गर्ने। नष्ट गरिसकेपछि हामीले चाहिँ रानीलाई रानु पिँजडामा फ्रेममै केज गर्न मिल्ने रानु पिँजडा पनि हुन्छ, त्यसरी चाहिँ 7 दिनदेखि 14 दिनसम्म केज गरेर राखेर उसलाई अन्डा पार्न नदिने। अन्डा पार्न नदिइसकेपछि लार्वा चाहिँ हुँदैन, लार्वा नभइसकेपछि रोग चाहिँ कन्ट्रोलमा आउँछ भन्ने चाहिँ हुन्छ यो छाउरे कुहुने रोगको चाहिँ लक्षण।
1: धादिङबाट आकाश गौतमले मौरीको गोलामा रानु नभएको कसरी थाहा हुन्छ र रानु विहीन हुने कारणहरू के होलान् भनी जिज्ञासा राख्नु भएको छ।
2: मौरीमा रानी नभएको अवस्थाको लागि चाहिँ पहिचान गर्नको लागि हामीले कारकोलाई निरीक्षण गर्नुपर्छ। निरीक्षण गर्दाखेरि अब एक नम्बरमा हामीले सबै फ्रेमहरू हेर्दा रानी नै देखेनौँ भने रानु छैन भन्ने जानकारी हुने भयो, तर कतिपय अवस्थामा चाहिँ मौरी 10 फ्रेम नै छ, एकदम धेरै छ। र अर्को भनेको भाले उत्पादन हुने सिजन छ भने कहिलेकाहीँ झुक्किन सकिन्छ, नदेखिन पनि सकिन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले कोष हेर्न सक्छौँ। कोषमा चाहिँ उसले 1 दिनको 90 डिग्रीको अन्डा चाहिँ पारेको छ भने चाहिँ यसमा रानी छ भन्ने थाहा हुन्छ। तर अन्डा पनि छैन, रानी पनि छैन र हेर्दाखेरि चाहिँ मौरी अलिक बढी रिसा जस्तो छ, बढी भुनभुनाइरहेको छ र भित्र हेर्दाखेरि चाहिँ एउटा कोषमा धेरै अन्डाहरू पारिसकेको छ भने चाहिँ रानु नभएर पनि पितपाते भइसकेको छ भन्ने चाहिँ हामीले थाहा पाउन सक्छौँ। अनि अब रानु विहीन हुने कारणहरू पनि थुप्रै हुन सक्छन्। जस्तो एक नम्बरमा भनेको चाहिँ हामीले गोला निरीक्षण गर्दाखेरि चाहिँ राम्रोसँग ध्यान दिएनौँ। गोला फ्रेम निकाल्दाखेरि चाहिँ घरबन्द बाहिर लगेर राख्यौँ र त्यही फ्रेममा रानी थियो, रानी उडेर गयो, घरमा फर्केर आउन सकेन भने पनि रानु विहीन हुन सक्यो। अर्को भनेको चाहिँ हामीले फ्रेमहरू टाइट गर्दाखेरि मिचिएर थिचिएर पनि यो मर्न सक्छ। अब त्यस्तै अरू भनेको चाहिँ अब केही किसिमको रोग लागेको छ र रानीमा पनि त्यो रोग सरिसकेको छ भने चाहिँ रानु विहीन हुन सक्ने अवस्था चाहिँ हुनसक्छ।
1: सन्जु आचार्यले अर्घाखाँचीबाट मौरीको घरमा चिल्सा किरा जस्तो देखिन्छ, समाधान के होला भनी जिज्ञासा राख्नु भएको छ।
2: घरमा त्यसरी चिल्सा किरा जस्तो देखिने भनेको चाहिँ मैन पुतलीको आक्रमणले गर्दा हुन्छ होइन। मैन पुतलीको लार्वा चाहिँ विशेष गरी चिल्सा जस्तो सेतो चाहिँ देखिन्छ। अब मैन पुतलीको आक्रमण कहिले हुन्छ भन्दाखेरि जब चाहिँ घरमा 10 फ्रेम चाहिँ हामीले अथवा मौरीभन्दा धेरै फ्रेम राखेका छौँ। मानौँ हामीसँग 5 फ्रेम मात्रै मौरी छ, तर राख्दाखेरि चाहिँ हामीले धेरै फ्रेमहरू राखेका छौँ भने बाँकी रहेको जुन मैन छ, जसलाई मौरीले ढाक्न सकेको छैन, बाँकी रहेको चाका छ, त्यहाँ चाहिँ मैन पुतलीले अन्डा पार्छ र त्यही अन्डालाई चाहिँ पछि लार्वा भएर त्यो चाहिँ चिल्सा जस्तो देखिने हो। र यसले चिल्सा जस्तो पनि हुन्छ र बाहिरबाट सेतो जाली जस्तो लगाउँछ र धेरै आक्रमण भएको अवस्थामा चाहिँ मौरीले घर छोडेर गृहत्याग पनि गर्ने गर्दछ। अब यसको लागि चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि कहिले पनि धेरै फ्रेम चाहिँ राख्नु भएन। मानौँ हामीसँग 5 फ्रेम छ भने 5 फ्रेम राखिदिने, मौरी बढ्दै गएको छ भने फ्रेम थप्दै जाने, मौरी घट्दै गएको छ भने फ्रेम झिक्दै जाने र त्यसलाई सानो न्युक्लियस कारमा सार्ने गर्नुपर्छ। जस्तो अहिले बर्खाको सिजन छ, भर्खर राम्रो एउटा मौरीको लागि उपयुक्त समय चाहिँ सकिएर अनुपयुक्ततिर जाँदैछौँ हामी। 10 फ्रेम भएको मौरी अब उसलाई चाहिने मात्रामा हामीले खानेकुरा पुर्याउन सकेन भने घट्दै जान्छ र यसरी आज 10 फ्रेम थियो, 2-3 दिनपछि हेर्दाखेरि चाहिँ मौरी 8 फ्रेम भएको छ भने त्यो बाँकी रहेको 2 फ्रेम चाहिँ हामीले निरीक्षण गरेर निकालिदिनुपर्छ, नत्र त्यहीँबाट चाहिँ मैन पुतलीको आक्रमण सुरु हुने गर्दछ। यसरी चाहिँ हामीले घरभित्रको मैन पुतलीलाई नियन्त्रण गर्ने हो। र अर्को चाहिँ हामीसँग कहिलेकाहीँ चाहिँ स्टोर गरेको मैनमा पनि मैन पुतली चाहिँ लाग्न सक्छ। त्यसको लागि चाहिँ जस्तो हामीले अघि निकाल्यौँ 2 फ्रेम हामीलाई नचाहिएर एक्स्ट्रा भएर निकाल्यौँ, त्यस्तोलाई चाहिँ एक दिन चाहिँ फ्रिजमा राख्ने। फ्रिजमा राखिसकेपछि त्यसमा भएको केही लार्वा प्युपाहरू छन्, अन्डाहरू छन् भने मर्छन् र त्यसलाई चाहिँ प्लास्टिकमा राखेर स्टोर गऱ्यौँ भने पछि चाहिँ त्यसैलाई पनि हामीले मैन प्रशोधनमा राखेर नयाँ मैन निकालेर आधारचाको पनि बनाउन सक्छौँ। यसरी चाहिँ मैन पुतलीको नियन्त्रण व्यवस्थापन गर्नुपर्छ।
1: बितपाते मौरीको पहिचान कसरी गर्ने र व्यवस्थापनका उपायहरू के हुन सक्छन् भनी दाङबाट श्याम चौधरीले जिज्ञासा राख्नु भएको छ।
2: मौरीमा चाहिँ रानु नभएको अवस्थामा त्यो गोला बितपाते हुने हो। रानु पनि छैन र उसले नयाँ नयाँ रानु बनाउनको लागि एक दिनको लार्वा अण्डाहरू केही पनि छैन भने चाहिँ उसले के गर्छ त भन्दाखेरि त्यहाँ भएका कर्मीहरूले रोयल जेली खाएर अण्डा पार्न थाल्छन्। त्यही अवस्थालाई नै हामीले बितपाते भन्ने हो। बितपाते गोलाको पहिचान गर्नको लागि चाहिँ सबैभन्दा सजिलो उपाय भनेको हामीले कोषमा पारेको अण्डाहरू हेर्ने हो। रानीले चाहिँ जहिले पनि एउटा अण्डा पार्छ 90 डिग्रीमा पारेको एउटा कोषको बिचमा पारेको हुन्छ। तर कर्मीहरूले चाहिँ धेरै कर्मीहरूले अण्डा पार्ने र कर्मीको पेट चाहिँ रानीको भन्दा सानो हुने हुनाले उनीहरूले पारेको अण्डा पिँधमा नभएर भित्तामा टाँसिएको हुन्छ र एउटा कर्मी आउने त्यही कोषमा पार्ने अर्को कर्मी आउने त्यही कोषमा पार्ने गर्दाखेरि चाहिँ धेरैवटा अण्डाहरू चाहिँ हामीले देख्छौँ। र त्यस्तोबाट निस्किने अण्डाहरू चाहिँ सबै अनफर्टिलाइज भएको हुनाले भाले उत्पादन हुने हो र कुनै गोलालाई चाहिँ हामीले बाहिरबाट हेर्दाखेरि नै धेरै भालेको आउजाउ भइरहेको छ, अलि रिसा स्वभावको छ र खोलेर हेर्दाखेरि चाहिँ धेरै भालेहरू देख्छौँ र कोषमा पनि धेरै अण्डाहरू देख्छौँ भने चाहिँ हामीले यो गोला चाहिँ बितपाते भएछ, यसमा रानी रहेनछ भन्ने कुराको चाहिँ पहिचान गर्ने हो। र एकपटक बितपाते भइसकेको गोलालाई चाहिँ व्यवस्थापन गर्न पनि निकै गाह्रो पर्छ। सुरुको अवस्थामा चाहिँ हामीले के गर्छौँ त भन्दा यसरी बितपाते भएको गोलालाई चाहिँ 200 मिटर जति तल लगेर टकटकाउँछौँ र त्यो पुरानो ठाउँमा चाहिँ नयाँ घार चाहिँ राखिदिन्छौँ र तल गएर जसको चाहिँ जुन मौरी चाहिँ कर्मी मौरी बितपाते भएको छैन, जसको पेटमा अण्डा छैन, त्यो चाहिँ फर्केर पुरानो घार भएको ठाउँमा आउँछ र जसको पेटमा अण्डा छ त्यो चाहिँ उड्न सक्दैन र त्यही ठाउँमा चाहिँ बस्छ। त्यस्तो भएकोलाई चाहिँ हामीले नष्ट गर्ने गर्छौँ र त्यहाँ पुराना जुन चाकाहरू धेरै अण्डा भएको चाकाहरू छन् त्यसलाई चाहिँ हामीले राख्दिनँ र कुनै एउटा राम्रो नयाँ घारमा अर्को घारमा धेरै लार्वा पिउपाहरू भएको छ भने त्यस्तो लिएर चाहिँ राखिदिने गर्छौँ। तर यति गर्दा पनि सक्सेस नै हुन्छ भन्ने चाहिँ हुँदैन, किनकि एकपटक उनीहरूले रोयल चिली खाएर अण्डा पार्न थालिसकेपछि अब म नै रानी हुँ भन्ने तरिकाले उनीहरूले कार्य गरिरहेका हुन्छन् र यति हामीले ट्रिटमेन्ट गरिसकेपछि यदि हामीसँग छ भने रानु कोष अथवा नयाँ रानी चाहिँ त्यहाँ राखेर प्रतिस्थापन गर्न सक्यो भने चाहिँ त्यो बितपातीको चाहिँ व्यवस्थापन गर्न सकिन्छ।
1: लमजुङबाट रमा थापाले वर्षायाममा घार गोलाको व्यवस्थापन कसरी गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
2: अब अहिले वर्षा ऋतु सुरु हुँदैछ होइन, मौरीलाई चाहिँ वर्षायाम भनेको पनि अनुपयुक्त समय हो। किन अनुपयुक्त हो भन्दाखेरि एक त धेरै फुलहरू यो वर्षायाममा फुल्दैन र फुले पनि पानीले पखालिने हुँदाखेरि र मौरी चाहिँ पानी परेको बेलामा उड्न नसक्ने हुँदाखेरि मौरीलाई चाहिँ खानेकुराको अभाव भइरहेको हुन्छ। त्यसले गर्दा चाहिँ हामीले बेला बेलामा घार गोला निरीक्षण गरेर उसको लागि चाहिँ पर्याप्त मात्रामा मह कुट सङ्कलन गरेको छ कि छैन भन्ने कुरा हेर्नुपर्छ र छैन भने चाहिँ हामीले चाहिँ उसलाई कृत्रिम आहार बनाएर खुवाउनुपर्छ। कृत्रिम आहारमा चिनी चास्नी लगायत कृत्रिम कुटको पनि व्यवस्था गरिदिनुपर्छ। किन भन्दाखेरि हाम्रो नेपालमा चाहिँ के छ, चिनी चास्नी चाहिँ खुवाउनुहुन्छ, कुट चाहिँ खुवाउनुहुन्न। कुट पनि उत्तिकै इम्पोर्टेन्ट हो, किन भन्दाखेरि रानीलाई अन्डा पार्नको लागि कुटको आवश्यकता हुन्छ। यदि कुट छैन भने रानीले अन्डा पार्न छोडिदिन्छ, अन्डा नपारिसकेपछि कर्मी मौरीको जनसङ्ख्या कम भएर मौरी चाहिँ कमजोर हुने गर्दछ। त्यही हुनाले चिसो मौसममा चाहिँ हामीले ख्याल गर्नुपर्ने भनेको एउटा खानेकुराको ख्याल गर्नु पर्यो। अर्को भनेको मौरीको सङ्ख्या घट्दै गएको छ भने फ्रेम निकाल्दै जानु पर्यो, त्यसलाई व्यवस्थापन गरिदिनु पर्यो र घारभित्र ओस नआओस् ढुसी नलागोस् भनेर पनि हामीले घारमाथि टिनहरू राखिदिने, जसरी हुन्छ घारभित्र चाहिँ पानी नहुने मोइस्चर कम हुने कुराको चाहिँ हामीले ख्याल गरेर व्यवस्थापन गर्नुपर्छ। अर्को भनेको अब बर्खा ऋतुमा अरिङ्गालको पनि धेरै आक्रमण हुने गर्दछ, अरिङ्गालबाट पनि बचाउनको लागि चाहिँ हामीले भाटाले अरिङ्गाल मार्ने अरिङ्गाल पासहरू राख्ने गरेर अरिङ्गालको पनि व्यवस्था गर्नुपर्छ।
1: मौरी घार छोडेर भाग्ने समस्या देखिन्छ, के गर्ने होला भनी ओखलढुङ्गाबाट सिर्जना थापाले जिज्ञासा राख्नु भएको छ।
2: मौरीले घार छोडेर भाग्ने भनेको दुई किसिमले भाग्ने गर्दछ, एउटा भनेको हुलनिर्यास हुन्छ र अर्को भनेको चाहिँ गृहत्याग हुन्छ। हुलनिर्यास चाहिँ उसको प्राकृतिक प्रक्रिया हो, जस्तो शरद ऋतु र वसन्त ऋतु मौरीको लागि जतिखेर एकदम फेभरेबल सिजन हुन्छ त्यो बेलामा उसले धेरै रानु कोषहरू बनाउँछ, उसको प्राकृतिक रूपमा विभाजन हुने बेला चाहिँ हो। यदि हामीले त्यो अवस्था पहिचान गर्न सक्यौँ भने एउटा घारबाटै हामीले दुईवटा घारलाई विभाजन गरेर धेरै घार बनाउन सक्छौँ। तर पहिचान गर्न सकेनौँ भने चाहिँ अब त्यो नयाँ रानी कोषबाट रानी निस्किने बेला हुन थाल्यो भने त्यो घारको पुरानो रानी र आधीभन्दा धेरै 60-70% मौरीहरू चाहिँ भाग्ने गर्दछन्। त्यस्तो भनेको चाहिँ हुलनिर्यास हो, त्यो भनेको प्राकृतिक तरिका हो, हामीले त्यसलाई व्यवस्थापन गर्नु पर्यो। र गृहत्यागको बेलामा चाहिँ त्यहाँ भएको उसले खानेकुरा केही पनि बाँकी नराखी सबै मौरीहरू भाग्ने गर्दछन्। त्यो भनेको विभिन्न अवस्थाले गर्दाखेरि चाहिँ हुन्छ, जस्तो एक नम्बरमा खानेकुराकै अभावले गर्दाखेरि हामीले निरीक्षण गरेनौँ, मह काट्ने बेलामा मात्रै घार गोला खोलेर हेर्छौँ, बाँकी बेलामा हेर्दैनौँ, उसलाई खानेकुरा पुगेको छैन भने पनि उसले भाग्ने गर्दछ। अर्को भनेको त्यो भित्र चाहिँ विभिन्न किसिमका घारभित्रका र बाहिरका शत्रुहरू, जस्तो मैन पुतली, मैन खपटीहरू, माउसुली जस्ता घारभित्रका शत्रुहरू र घार बाहिरका शत्रुहरूले पनि उसलाई अठ्यारो बनाइरहेको छ, त्यो ठाउँमा उसलाई बस्न मन परिरहेको छैन भने पनि मौरीले गृहत्याग गर्ने गर्दछ। त्यस्तै चाहिँ उसलाई त्यो ठाउँमा कुनै किसिमको डिस्टर्बेन्स भइरहेको छ, मान्छेको आवाजात भइरहेको छ, सो घारेको अगाडिपट्टि चाहिँ बाटो छ, गाडीको हो हल्ला छ, त्यस्तो बेला बेलामा पनि उसले चाहिँ गृहत्याग गर्ने गर्दछ। र यो दुवै किसिमको हुल निरासको लागि पनि गृहत्यागको लागि पनि पहिलो नम्बरमा हामीले गर्ने भनेको घर हुला निरीक्षण नै हो। मौरीले चाहिँ गर्मी महिना छ भने हप्ता 10 दिनको फरकमा, जाडो महिना छ भने 15-20 दिनको फरकमा चाहिँ हामीले घर हुला निरीक्षण गरेर त्यसमा रानी छ कि छैन, खानेकुरा छ कि छैन, उसलाई कुनै सतर्कले असर गरिरहेको छ कि छैन, उसमा तातो चिसो न्यानो कतिको मिलेको छ, त्यो सबै कुराहरू व्यवस्थापन गर्न जान्यो भने चाहिँ मौरी भाग्दैन।
1: पाल्पाबाट रमेश कार्कीले मौरीलाई मनपर्ने चरण के हुन सक्छ भनी जिज्ञासा राख्नु भएको छ।
2: मौरी चाहिँ विशेष गरी आफ्नो चरणमा जाने बेला दुईटा कुरा चाहिँ लिएर आउँछ, पुष्परस लिएर आउँछ र कुट लिएर आउँछ। र मौरीलाई मनपर्ने फुलहरू भनेकै पुष्परस भएको फुल हुनु पर्यो र कुट भएको फुल हुनु पर्यो। अब नेपालको सन्दर्भमा चाहिँ हामीले सबैभन्दा राम्रो मौरीले मन पराउने भनेको चाहिँ चिउरी भन्छौँ। चिउरीमा पनि विशेष गरी पुष्परस चाहिँ धेरै पाइन्छ। नेपालको धेरै जिल्लाहरूमा 700-1200 मिटरको हाइटको रेन्जमा चाहिँ चिउरी चाहिँ हुने गर्छ। त्यस्तै अर्को हाम्रो राम्रो स्रोत नेपालमा चरण मौरीले मन पराउने भनेको चाहिँ कटुस हो। कटुसको मह पनि अहिले राम्रो मार्केटिङ गरेर बिक्री भइरहेको छ। त्यस्तै चिलाउनेमा पनि एकदम मौरीले मन पराउँछ, धेरै पुष्परस पाइन्छ, मह निकाल्न सकिन्छ। त्यस्तै अर्को चाहिँ हाम्रो लिची छ। लिचीमा पनि हामीले यदि मेलिफेरा मौरी हो भने त लिचीकै मात्रै स्रोतको पनि मह चाहिँ निकाल्न सकिन्छ। त्यस्तै रुदिलोहरू रहेको हुन्छ, मुख्यहरू चाहिँ यिनै हुन्। बाँकी भनेको चाहिँ अब ठाउँ विशेष हेरिकन, मौसम हेरिकन, नेपालमा त नेपाल एकदम जैविक विविधताको धनी देश होइन, पूर्वदेखि पश्चिमसम्म, तराईदेखि पहाडसम्म विभिन्न प्रकारका फुलहरू फुल्छन्। र आफ्नो ठाउँ विशेष हेरिकन जसमा चाहिँ पुष्परस र पोलेन चाहिँ धेरै मात्रामा हुन्छ त्यो फुलहरूलाई चाहिँ मौरीले मन पराउने गर्दछ।
1: किसानले राख्नु भएको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएको यहाँलाई धेरै धेरै धन्यवाद। हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नु हुने छ समाचार।

0: यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। अनुचित लेनदेन तथा मिटर ब्याज पीडितको माग सम्बोधन गर्न सरकारद्वारा वार्ता टोली गठन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा महिला उद्यमी महासङ्घका प्रतिनिधिसँग छलफल। उद्यमशीलता विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ। आगामी पुस्ता र प्रविधिलाई ध्यानमा राखेर शिक्षा सम्बन्धी विधेयक ल्याउने शिक्षा मन्त्री सस्मित पोखरेलद्वारा जानकारी। र अमेरिका इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। सरकारले अनुचित लेनदेन तथा मिटर ब्याज पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहने मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले एक रुपियाँ र दुई रुपियाँ दरका नयाँ डिजाइनका सिक्का टकमारी गर्न नेपाल राष्ट्र ब्याङ्कलाई स्वीकृति दिने तथा नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रुख पोल हटाउन मन्त्री परिषदबाट स्वीकृति लिएका क्षेत्रभित्र थप रुख पोल हटाउनु परेमा प्रचलित कानुनी प्रक्रिया पूरा गरी मन्त्रालयले नै स्वीकृति दिन सक्ने निर्णय गरेको छ। यस्तै बैठकले विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन, पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गरी उत्पादित वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो। महासङ्घले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई स्थापित गर्न भएको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाफ दिँदै ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाव दिनुभयो। छलफलमा महासङ्घका प्रतिनिधिले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला, प्रदर्शनी, बिजनेस टु बिजनेस म्याचिङ र निर्यात प्रवर्धनका कार्यक्रमहरूमा अनिवार्य सहभागी हुन आग्रह गर्नुभयो। महिला उद्यमीहरूले वित्तीय सहुलियत वास्तविक उद्यमीसम्म पुग्न नसकेको भन्दै सुविधा गाउँ गाउँसम्म विस्तार गर्न, पहुँच बढाउन तथा पुँजी अभावका कारण उद्यम रोकिन नदिन धितोको वैकल्पिक व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो। छलफलका क्रममा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा आवश्यक व्यवस्था गरी महिला उद्यमीहरूलाई सार्वजनिक खरिद प्रक्रियामा प्राथमिकता दिन तथा सरकारी कार्यालय र शैक्षिक संस्थाले महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्नुपर्ने व्यवस्था लागू गर्न अनुरोध गरिएको थियो। महिला उद्यमशीलताको प्रवर्धन, लगानी तथा वित्तीय पहुँच विस्तार, उद्यम मैत्री नीतिगत सुधार, सिप तथा क्षमता विकास, नवप्रवर्तन, डिजिटल उद्यमशीलता तथा महिला नेतृत्वमा आधारित उद्यमहरूको दिगो विकास सम्बन्धमा समेत छलफल भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच समसामयिक राजनैतिक घटनाक्रम लगायत विविध विषयमा छलफल भएको छ। छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य खुशबु ओली सहभागी हुनुहुन्थ्यो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ। आयोगले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको हिजोको आदेश अनुसार रिट निवेदकको अन्तिम टुङ्गो नलागेसम्मका लागि सम्पत्ति विवरण सङ्कलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो। आयोगले पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनैतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको थियो। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आजसम्मका लागि तोकेको थियो। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण गर्दै आएकोमा भोलिदेखि आयोगले समकक्षताको निर्धारण गर्ने भएको हो। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले आज सूचना प्रकाशित गर्दै केही नेपाल ऐन संशोधन गर्ने ऐन 2028 बमोजिम 2082 बमोजिम विश्वविद्यालय अनुदान आयोग 2050 दफा 6 संशोधन भएकाले 2083 साउन 1 गतेदेखि सो कार्य आयोगले गर्ने गरी व्यवस्था भएको जनाएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक प्रणाली सुधारका लागि सरकारले दीर्घकालीन योजनाका साथ ठोस कदम चालेको बताउनु भएको छ। चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले सरकारले व्यवस्थित र वैज्ञानिक तवरले शिक्षा क्षेत्रको रूपान्तरण गर्न लागेको बताउनुभयो। मन्त्री पोखरेलले शिक्षा सम्बन्धी विधेयक आगामी पुस्ता र प्रविधिलाई समेत ध्यानमा राखेर ल्याइने स्पष्ट गर्नुभयो। निजी क्षेत्रलाई व्यवसाय गर्ने वातावरणका लागि सरकार सधैँ सकारात्मक रहेको भन्दै उहाँले शैक्षिक परामर्श लगायत क्षेत्रमा आउन सक्ने समस्यालाई समयमै नियमन गर्न प्रयास गरिएको प्रश्न पार्नुभयो। विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थी अलपत्र पर्ने समस्या अन्त गर्न कन्सल्टेन्सीले उचित परामर्श र मार्गदर्शन गर्न सक्नुपर्ने भन्दै मन्त्री पोखरेलले शैक्षिक क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालको सञ्चालक समितिमा 2 सदस्य मनोनित हुनुभएको छ। सूचना तथा सञ्चार मन्त्री स्तरको आजको निर्णयअनुसार सञ्चालक समितिको सदस्यमा उर्वशी बस्नेत र शोभिता रिसाल मनोनित हुनुभएको हो। अध्यक्ष नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य उर्वशी बस्नेतलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकिएको छ। सदस्यलाई मनोनयन पत्र प्रदान गर्दै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालको सञ्चार क्षेत्रको विकासमा रेडियो नेपाल र नेपाल टेलिभिजनले ऐतिहासिक तथा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण नेपालले ती संस्थाहरूको गौरवपूर्ण इतिहासलाई थप प्रभावकारी ढङ्गले अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले संविधान, प्रचलित ऐन तथा कानूनले दिएको जिम्मेवारी अनुसार निष्पक्ष, उत्तरदायी र जनहितमुखी ढङ्गले काम गर्न संस्थाको सञ्चालक समितिलाई निर्देशन दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका पदाधिकारीलाई देश र नागरिकको हितलाई केन्द्रमा राखेर निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै विगतमा गौरवशाली इतिहास बोकेका सञ्चार संस्थाहरू अहिले विभिन्न कारणले कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै ती संस्थालाई पुनः सक्षम, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक सुधारका कार्यक्रम तत्काल अघि बढाउन समेत संचार मन्त्री डाक्टर तिमिल सिन्हाले निर्देशन दिनुभयो। देशमा उत्पादन हुने माछामध्ये मधेस प्रदेशमा मात्रै 60% उत्पादन हुने गरेको छ। मधेसमा माछाको उत्पादन बढाउन विभिन्न निकायहरूले सहयोग गर्न थालेपछि माछाको उत्पादन बढ्न थालेको हो। धनुषाबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
3: मधेस प्रदेशमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले विभिन्न जिल्लाहरूमा माछा जोन, सुपर जोन जस्ता कार्यक्रमहरू ल्याएपछि माछाको उत्पादन निकै बढेर गएको छ। महोत्तरी जिल्लामा वार्षिक रूपमा 5,488 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। भङ्गा नगरपालिकाका एकजना किसानले 18 बिघा क्षेत्रफलमा माछा उत्पादन गरेर 1 करोड आमदानी गर्न सफल भएका छन्। युवा व्यवसायी जितेन्द्र यादव,
4: अहिले 18 बिघा छ, 800 क्विन्टल जति खर्च कटाएर 1 करोड जति, अरू व्यवसाय भन्दा राम्रो।
3: मधेस प्रदेशका 7,441 हेक्टर क्षेत्रफलमा वार्षिक रूपमा 49,935 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। माछा उत्पादन बढाउन, बजारीकरण गर्न एवं औद्योगिकरण गर्नका लागि योगदान दिँदै आएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धनुषाका कृषि अधिकृत राकेश कुमार यादव,
5: माछा सुपर जोन धनुषामा र माछा जोन महोत्तरीमा, माछा सुपर जोनमा हामीले माछाको प्रशोधन, त्यसमा माछा जमा गर्नेदेखि लिएर बेच्ने, काट्ने, माछा प्रशोधन गर्ने ट्याङ्कहरू पनि दिएका छौँ। अर्को पानी गुणस्तर जाँच्ने यन्त्र उपकरणहरू, किट बक्सहरू प्याकेजमै दिएका छौँ। सिँचाइ पूर्वाधारहरू, बोर्डिङ नहुने ठाउँमा हिँडार र जहाँ बोर्डिङ हुने सम्भावना छ त्यहाँ बोर्डिङ, यिनीहरू चाहिँ थियो। र माछा जोन महोत्तरीको हकमा नयाँ माछा पोखरी निर्माण र सिँचाइका कार्यक्रमहरू थियो।
3: मधेस प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा बढी भारामा मात्र 11,957 मेट्रिक टन माछा उत्पादन भइरहेको छ। माछाको उत्पादन लागत घटाउनका लागि प्रदेश सरकारले माछा उत्पादनमा प्रयोग हुने विद्युतको महसुलमा 50% अनुदान दिने नीति लिएको भन्दै मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर सञ्जय कुमार यादव,
6: मधेस सरकारले 83-84 माछा फार्मको नाममा जुन विद्युत मिटर हुन्छ त्यसमा जति महसुल हुन्छ त्यस महसुलको 50% अनुदान दिने भनेर हामीले बजेट विनियोजन गरेका छौँ।
3: माछा उत्पादनलाई 2 गुणाले वृद्धि गर्न सकेको खण्डमा मधेसको अर्थतन्त्रमा ठूलो योगदान दिने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: परराष्ट्र मन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल भारतको पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै नेपाल भारत बीचको दीर्घकालीन मित्रता र बहुआयामिक साझेदारीप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउने तथा उच्चस्तरीय सम्पर्क र संवादको निरन्तरतालाई कायम राख्ने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गर्नुभएको छ। काठमाडौँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटमा उद्योग मन्त्री यादवले जलविद्युत तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गर्नुभयो। मन्त्री यादवले दुई देशबीच भएको व्यापार तथा लगानी ढाँचा सम्झौता अन्तर्गतको संयन्त्रलाई नियमित संवाद मार्फत सक्रिय बनाई द्विपक्षीय व्यापार र लगानी प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायादा तोरुले आज शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल जापान बीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउन र आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे छलफल भएको छ। भेटका क्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेसागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषण लगायतका क्षेत्रमा जापान सरकारसँग सहकार्य गर्न सकिने बताउनुभयो। भेटमा जापानी राजदूत तोरुले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा जापान सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाउनुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले आन्तरिक रोजगारको वातावरण सिर्जना गर्न निजी क्षेत्रका सरकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आज मन्त्रालयमा भएको छलफलमा सरकारले आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरेकोले मन्त्रालयले सोय अनुरूप नयाँ नीति र सोचसहित कार्य गरेको जानकारी गराइयो। छलफलमा मन्त्री यादवले आन्तरिक रोजगारी र सिप विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य एवं समन्वय गरी अगाडि बढ्ने, निजी क्षेत्रलाई केवल साक्षीका रूपमा मात्र नभएर साझेदारका रूपमा लिने र आपसी सहकार्य र संवादबाट अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। धनकुटा जिल्लाको चौबिसे गाउँपालिका राजारानी स्थित धानखेतको सानो पोखरीबाट बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। हरियालीले ढाकिएको ताल चिसो मौसम, बोटिङ, साइक्लिङ, फुलबारी र मनोरञ्जनका संरचनाले जो कोहीलाई लोभ्याउने गरेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
7: धनकुट्टा जिल्लाको चौबिसे गाउँपालिका छमा बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। धनकुट्टाको भेटारबाट 19 किलोमिटर उत्तर पूर्व राजारानीमा रहेको ऐतिहासिक ताल पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य बनेसँगै केही वर्ष अघिसम्म सामान्य ग्रामीण भूभागमा रहेको सो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। हरियालीले ढाकेको विशाल ताल, चिसो मौसम, बोटिङ, साइक्लिङ, फुलबारी र मनोरञ्जन संरचनाले जो कोहीलाई पनि लुभ्याउने गरेको छ। सुनसरी तरहराका गंगा बिसिङ,
8: म पनि फर्स्ट टाइममा आएको यहाँ, यो रमाइलो ठाउँ राम्रो रहेछ।
7: ताल घुम्न आउनु भएकी सुधारी कुमारी माझीले तालसम्म आउने बाटोहरू व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो।
9: यहीँ जाउँ, राम्रो छ भनेर अवलोकन भ्रमणमा गएको। सरसर्ती हेर्दा त राम्रो लाग्यो, समय सिजन अनुसार यसो मौसम पनि राम्रो, बाटो तल बिग्रेको छ, पिच भइदेखि राम्रो हुन्थ्यो।
7: पहिले महाभारत देवीको पोखरीको नामले चिनिने सो क्षेत्र अहिले 104 रोपनीमा फैलिएको आकर्षण रानी तालको रूपमा रूपान्तरण भएको। निजी जग्गामा बनेका संरचनामा सरकारी लगानी गर्न नमिल्ने भएपछि रानीताल संरक्षण समिति गठन गरेर स्थानीयले ताल व्यवस्थापनको कामलाई अघि बढाएका थिए। ताल व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारबाट सहयोग भए ठूलो संख्यामा पर्यटकहरू भित्राउन सकिने तालका सञ्चालक सुकराज चेम्जुङको भनाइ छ।
10: यहाँ धेरै जस्तो व्यक्तिगत जग्गा भएको हुनाले स्थानीय सरकार प्रदेश सरकारहरूले त्यस्तो ठाउँहरूमा हामी लगानी गर्न मिल्दैन भनेर उहाँहरूले भनिराख्नु भएको छ। तर यति मिलेमा वरिपरि हिँड्ने बाटोहरू बनाइदिएदेखि अझै राम्रो हुने थियो।
7: अहिले ताल क्षेत्रमा पर्यटकहरूको संख्या लगातार बढिरहेको छ। चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले पर्यटकीय स्थलको विकास र त्यसको प्रचार प्रसारमा पालिकाले जोड दिएको बताउनुभयो।
11: पालिकाले सक्ने सम्मको हामीले गरेका छौँ र नसक्ने कुराहरूले केन्द्रमा प्रदेशमा प्रस्तावको रूपमा हामीले पठाउने कामहरू गरिरहेका छौँ।
7: सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, पाँचथर र धनकुट्टा जिल्ला लगायत भारतको दार्जिलिङ, सिक्किम र बिहारबाट समेत गर्मी छल्न पर्यटकहरू त्यहाँ पुग्ने गरेको स्थानीयहरूको भनाइ छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: यातायात व्यवस्था कार्यालयले विगत 3 महिनामा 90,000 थान सवारी चालक अनुमति पत्र वितरण गरेको छ। यसबाट राज्य कोषमा 19,82,00,000 दाखिला भएको छ। सो अवधिमा 2,38,000 लाइसेन्स छापिएकामा 90,000 सेवाग्राहीलाई प्रदान गरिएको कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच फेरि सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारी अनुसार वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ। मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले संवाद नै सङ्कट समाधानको प्रभावकारी माध्यम भएको जनाएको छ। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राविले आज इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा समझदारीको कार्यान्वयन चुनौतीपूर्ण बने पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको वार्ता पुनः सुरु गर्न प्रोत्साहित गरिने बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य कार्यवाही गर्ने चेतावनी दिइरहेका बेला अमेरिकाले हर्मुज जलमार्ग क्षेत्रमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण सुरु गरेको छ। यससँगै करिब एक महिना अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र बनेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार हर्मुज जलमार्ग हुँदै स्वतन्त्र रूपमा आवतजावत गर्ने जहाजलाई जोखिममा पार्न प्रयोग भइरहेका इरानी सैन्य संरचना र क्षमतामाथि कारवाही केन्द्रित गरिएको छ। अमेरिकी सेनाले इरानको बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी तोड्न खोजिरहेको खाली तेल ट्याङ्करलाई पनि हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाएको दावी गरेको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाउनु भएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलसँग छलफल गरी मुलुकको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अप्नाउन सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैङ्क दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गर्नुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैङ्कले अभिभावकीय भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो। मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानलाई कुकुलो पार्दै सेयर बजारमा लगानी गर्ने वातावरण थप सहज र उत्साहजनक बनाउन सुझाव दिनुहुँदै प्रधानमन्त्री शाहले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औल्याउनु भयो। छलफलमा गभर्नर डाक्टर पौडेलले राष्ट्र बैङ्क आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समय सापेक्ष बनाउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। नेपाल र भारतका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1650 मेगावाट बराबरको विद्युत निर्यात गर्न सहमति जनाएको छ। हाल सञ्चालनमा रहेको ढल्केबर मुजफ्फरपुर र ढल्केबर सीतामढी अन्तर्देशीय प्रसारण लाइनबाट हाल निर्यात हुँदै आएको 1100 मेगावाटबाट बढाएर 1650 मेगावाट बराबर पुर्याउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले बताउनुभयो। यस्तै बैठकमा यसै प्रसारण लाइनबाट 1400 मेगावाट विद्युत आयात गर्ने पनि सहमति भएको छ। नेपालमा भैँसीको नस्ल सुधार तथा दुग्ध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट प्राप्त 15 मुर्रा राँगाबाट 1800 भन्दा बढी डोज वीर्य संकलन गरी किसानलाई वितरण गरिएको छ। भारतबाट विक्रम सम्वत 2080 साल मङ्सिरमा उपहारका रूपमा प्राप्त भएको मुर्रा राँगाबाट हालसम्म 130,400 डोज भन्दा बढी वीर्य संकलन गरिएको र 48,800 डोज कृत्रिम गर्भाधानका लागि किसानसम्म पुर्याइएको पशु सेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माले बताउनुभयो। मुर्रा उच्च दुग्ध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
13: नेपाली क्रिकेट टोलीका दिपेन्द्र सिंहैरी आइसिसीले जारी गरेको एक दिवसीय अलराउन्डर वरियतामा 22 स्थानमा रहेका छन्। एक स्थान माथि उक्लँदै उनी 22 वरियतामा पुगेका हुन्। सन्दीप लामिछाने 61 स्थानमा कायमै रहँदा ललित नारायण राजवंशी 66 स्थानमा तल झरेका छन्। उनी 2 स्थान तल झरेका हुन्। गुलशन झा 1 स्थान माथि उक्लँदै 72 स्थानमा रहेका छन्। त्यस्तै करण केसी 3 स्थान तल झर्दै बरिताको 90 स्थानमा रहेका छन्। यसै गरी ओडिआई ब्याटिङमा नेपालका आसिफ शेख 77, दिपेन्द्र 82, कुशल फुर्तेल 95 र कप्तान रोहित पौडेल 79 स्थानमा रहेका छन्। त्यस्तै एक दिवसीय बलिङमा सन्दीप 1 स्थान तल झर्दा 31 स्थानमा रहेका छन्। T20 बलिङ वरियतामा भने सन्दीप 49 स्थानमा कायमी छन्। T20 ब्याटिङमा कुशल फुर्तेल 1 स्थान तल झर्दा 55 स्थानमा रहे। नेपाली क्रिकेट टोली ODI वरियतामा 17 र T20 वरियतामा 15 स्थानमा छ। नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली जर्सीलाई डिएल मेथडबाट 7 रनले हराएको छ। यो जितमा नेपाल 2 खेलको अभ्यास खेल 2-0 क्लिन स्विप गर्यो। जितको लागि
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 7.2 मिलिमिटर। पोखराको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 0.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 2.8 मिलिमिटर। र दिपायलको अधिकतम 35.7 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अनुचित लेनदेन तथा मिटर ब्याज पीडितको माग सम्बोधन गर्न सरकारद्वारा वार्ता टोली गठन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा महिला उद्यमी महासङ्घका प्रतिनिधिसँग छलफल। उद्यमशीलता विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। आगामी पुस्ता र प्रविधिलाई ध्यानमा राखेर शिक्षा सम्बन्धी विधेयक ल्याउने शिक्षा मन्त्री सस्मित पोखरेलद्वारा जानकारी। र अमेरिका इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार

0: जेएनजी एलायन्सका साथीहरू तपाईँको चाहिँ माइतीघर मण्डलामा यो चाहिँ दलित विकास प्राधिकरण चाहियो भनेर चाहिँ तपाईँको आन्दोलन गरेर बसिराख्नु भएको छ होइन, भनेपछि त अहिले पनि के हुनु पर्यो भने बजेट विनियोजनको हकमा पनि के हुनु पर्यो भन्दाखेरि चाहिँ दलित समुदायलाई डेडिकेटेड बजेट विनियोजन चाहिँ स्थानीय सङ्घ र प्रदेशले तिनटै सरकारले नगरिकन चाहिँ नहुनु भयो, त्यसले गर्दाखेरि चाहिँ बजेट विनियोजनको सम्बन्धमा पनि त्यसरी चाहिँ संविधानमै राखिनु पर्यो भन्ने लगायतका हामीले हजुरको चाहिँ लगभग मेजर 5-7 पोइन्ट राखेका छौँ। तर चाहिँ अब ओभरअल हिसाबले हेर्दाखेरि त अब फेरि हामीले 308 धारामा नै कमेन्ट गरेका छौँ। तर मेन कुरा हामीले अहिले चाहिँ मैले समराइज गर्दाखेरि चाहिँ प्रस्तावनाको कुरा हामीले एउटा गरेका छौँ, अर्को कुरा हामीले चाहिँ यो समानताको हकमा गरेका छौँ, सम्पत्तिको हकमा गरेका छौँ, अनि त्यसपछि धारा 24 जातीय छुवाछुत विरुद्धको हक र त्यसपछि तपाईँको धारा 40 दलितको हक र धारा 42 यो चाहिँ सामाजिक न्यायको हकमा हामीले चाहिँ कमेन्ट गरेका छौँ। हामीले धारा 51 पनि राज्यका नीतिहरूमा हामीले गरेका छौँ, राज्यका निर्देश सिद्धान्तमा हामीले गरेका छौँ विशेष विशेष गरेका ठाउँहरू, अनि शासकीय प्रणाली त्यसपछि लिएर चाहिँ निर्वाचन प्रणालीमा चाहिँ हाम्रो अलिक विशेष ध्यान जानुपर्छ र अन्तत हजुरको हाम्रो बजेटमा चाहिँ जानुपर्छ। 7 प्रदेश 753 स्थानीय तह र प्रत्येक बस्तीमा गएर खासमा चाहिँ यो आयो यसमा के हो भन्ने खालको कुरालाई हामीले चाहिँ एकदम सचेतनामूलक तरिकाले तल पनि जाने र एउटा समग्रता हिसाबले चाहिँ हजुरको चाहिँ दलित समुदायको एकीकृत कुरा चाहिँ अब चाहिँ संविधान संशोधनमा चाहिँ अब समेटिनुपर्छ र समेटिन होइन यदि चाहिँ भने तपाईँको चाहिँ 20% जनसङ्ख्याले भोलि साँच्चीकै संविधानप्रति असन्तोष हुनुपर्ने स्थिति बन्यो भने त्यसको ठुलो मार फेरि देशलाई र सरकारलाई नै पर्छ भन्ने खालको कुरा चाहिँ हजुर मार्फत म सम्पूर्ण चाहिँ न्यायप्रेमी दलित समुदाय र अन्य जनसमुदाय सबैलाई चाहिँ जानकारी गराउन चाहन्छु।
1: यहाँहरूले पेस गर्नुभएको जुन संशोधनका लागि यहाँहरूले गर्नुभएको प्रस्ताव छ, के त्यो प्रस्तावले वास्तवमा यो समाजमा भएको विद्यमान छुवाछुत प्रथाको अन्त्य गर्न सक्छ त?
0: हाम्रो प्रस्तावना जुन हामीले पेस गरेका छौँ यदि साँच्चीकै सरकारले त्यो लेभलमा सम्बोधन गरिदिनु भयो भने मानव भोलि संविधान संशोधनका सन्दर्भमा चाहिँ यी विषयहरू चाहिँ समेटिए भने यसले चाहिँ जाति छुवाछुत र विभेदलाई अन्त्य गर्नको लागि चाहिँ ठुलो योगदान गर्छ भन्ने हाम्रो एकदम दृढ विश्वास छ। तर समस्या के छ भन्दाखेरि चाहिँ पहिलो कुरा त संविधानमै तपाईँको राख्ने कुरामा अब कैयौँ खालको बाधा अडचन आउने कुरा देखिन्छ, एउटा अब त्यति धेरै प्रभावकारी जाला कि नजाला त्यसमा अब हजुर हामी सबै फेरि सरकारवालाले चाहिँ बारम्बार चाहिँ खबरदारी गर्ने, निगरानी गर्ने र उहाँहरूसँग साझेदारी पनि गर्ने कुरामा लाग्नुपर्छ भन्ने कुरा चाहिँ हाम्रो टिमको चाहिँ एकदम हामी यसमा चाहिँ दृढ एकदम विश्वस्त छौँ।
1: हस् त, यहाँले आफ्नो महत्त्वपूर्ण समय रेडियो नेपालको कार्यक्रम समानतालाई दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: धेरै धेरै धन्यवाद। यो एकदम महत्त्वपूर्ण प्रमुख सञ्चार माध्यम त्यसमा पनि समानता कार्यक्रममा मलाई चाहिँ मेरा केही भनाइहरू विशेष गरेर स्वतन्त्र दलित नागरिक समाज र यसले चालेको भूमिका यसको पहलकदमी सम्बन्धमा हाम्रा कुराहरू राखेर सम्पूर्ण देश विदेशमा रहनुहुने आदरणीय व्यक्तित्वहरूमा हाम्रो कुराहरू पुग्नलाई यहाँहरूले चाहिँ एकदम महत्त्वपूर्ण ब्रिजिङ सेतुको काम गर्नुभयो, त्यसको लागि म र हाम्रो टिममा यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छौँ। धन्यवाद।
2: श्रोताबृन्द, संविधानमा लेखिएका सुन्दर अक्षरहरू आफै कार्यान्वयन हुँदैनन्। विगतको पुस्ताले सङ्घर्ष गरेर अधिकारको जग त बसाइदियो, तर त्यसलाई व्यवहारमा उतार्न सरकार, राजनीतिक दल, नागरिक समाज र आजका युवा पुस्ताले जिम्मेवार भूमिका निर्वाह गर्नै पर्छ। आजको यो संवादले पनि स्पष्ट पारेको छ कि संविधान संशोधनको यो बहसलाई केवल औपचारिकतामा सीमित नराखी उठाइएका नवीन मागहरूमा आम दलित समुदायको वास्तविक प्रतिनिधित्व र एकमत सुनिश्चित गर्नु नै अहिलेको मुख्य चुनौती हो भन्दै आज प्रसारित सामग्रीहरू तपाईँलाई कस्तो लाग्यो, आफ्ना सल्लाह सुझाव एवं प्रतिक्रिया छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। यसका लागि हाम्रो ठेगाना कार्यक्रम समानता रेडियो नेपाल सिंहदरबार काठमाडौँ, साथै इमेल ठेगाना समानता 2074@gmail.com।
3: कार्यक्रमको आजको श्रृङ्खला यति नै, अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। तबसम्मका लागि कार्यक्रम उत्पादक टिमसहित हामीलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: Kakas būna spāns?
1: Visa papēna dīšom, kēlko mača pītrev apmei ho.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आज

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिन लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। पहिलो गीत सुनाउँछौँ, बबिना भट्टराईको स्वर, हरिराम पौडेलको रचना हो भने गायिका स्वयंकै संगीतमा।

0: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो स्वरूप राज आचार्यको स्वर हेमन्त परदेशीको रचना हो भने टिका भण्डारीको संगीतमा रहेको आधुनिक गीत। अहिले देशैभरि मनसुन सक्रिय छ। अविरल वर्षाका कारण नदी खोला र खोल्साहरूमा पानीको बहाव अचानक बढ्न सक्छ। त्यसैले नदी किनारका क्षेत्र र होचा भूभागमा बस्ने व्यक्तिहरूले विशेष सतर्कता अपनाउनु होला। पानीको सतह बढेको संकेत पाउनासाथ तुरन्त सुरक्षित स्थानतर्फ लागौं। विपदको बेला सुरक्षित रहनु नै पहिलो प्राथमिकता हो। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। आधुनिक गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ। शीतल पाण्डेको स्वर कृष्णहरि बरालको रचना हो भने गैरे सुरेशको सङ्गीतमा।

अहिले भर्खरै यहाँहरूलाई सुनायौं कृष्ण भक्त राईको स्वर कृष्ण थापा मगरको रचना हो भने विक्रम वालिङ राईको संगीतमा रहेको आधुनिक गीत। मनसुनको समयमा प्रदूषित पानीका कारण हैजा, झाडापखला, जन्डिस र टाइफाइड जस्ता रोगहरू तीव्र रूपमा फैलने डर हुन्छ। त्यसैले यो मौसममा सधैँ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउने बानी बसालौं। बासी र खुल्ला छाडिएका खानेकुराहरू कति पनि नखाऊ। व्यक्तिगत सरसफाइमा ध्यान दिउँ। रोग लाग्नबाट आफै बचौं र अरूलाई पनि बचाऊ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। आधुनिक गीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौ राम भक्त जोजीजूको स्वर रामचन्द्र भण्डारीको रचना र संगीतमा। यो गीत सुनिसकेपछि राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ। समाचार पछि पौरखीको कथा कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। अनुचित लेनदेन तथा मिटर ब्याज पीडितको माग सम्बोधन गर्न सरकारद्वारा वार्ता टोली गठन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा महिला उद्यमी महासङ्घका प्रतिनिधिसँग छलफल। उद्यमशीलता विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। आगामी पुस्ता र प्रविधिलाई ध्यानमा राखेर शिक्षा सम्बन्धी विधेयक ल्याउने शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई र अमेरिका इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह। अब समाचार विस्तारमा। सरकारले अनुचित लेनदेन तथा मिटर ब्याज पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ। मन्त्री परिषदको आजको सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको समय जगतमा वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहने मन्त्री डाक्टर तिमल सिन्हाले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले 1 रुपियाँ र 2 रुपियाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति दिने तथा नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रुख पोल हटाउन मन्त्री परिषदबाट स्वीकृति लिएका क्षेत्रभित्र थप रुख पोल हटाउनु परेमा प्रचलित कानुनी प्रक्रिया पूरा गरी मन्त्रालयले नै स्वीकृति दिन सक्ने निर्णय गरेको छ। यस्तै बैठकले विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने लगायतका निर्णय गरेको सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हर सम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गरी उत्पादित वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो। महासङ्घले विकास गरेको मा उद्यमी ट्रेडमार्कलाई स्थापित गर्न भएको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाब दिँदै ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाव दिनुभयो। छलफलमा महासङ्घका प्रतिनिधिले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला, प्रदर्शनी, बिजनेस टु बिजनेस म्याचिङ र निर्यात प्रवर्धनका कार्यक्रममा अनिवार्य सहभागी हुन आग्रह गर्नुभयो। महिला उद्यमीहरूले वित्तीय सहुलियत वास्तविक उद्योगीसम्म पुग्न नसकेको भन्दै सुविधा गाउँ गाउँसम्म विस्तार गर्न, पहुँच बढाउन तथा पुँजी अभावका कारण उद्यम रोकिन नदिन धितोको वैकल्पिक व्यवस्था गर्न समेत सरकारसँग माग गर्नुभयो। छलफलका क्रममा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा आवश्यक व्यवस्था गरी महिला उद्यमीलाई सार्वजनिक खरिद प्रक्रियामा प्राथमिकता दिन तथा सरकारी कार्यालय र शैक्षिक संस्थाले महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्नुपर्ने व्यवस्था लागू गर्न अनुरोध गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका विविध विषयहरूमा छलफल भएको छ। छलफलमा राप्रपा अध्यक्ष लिङ्गदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य खुसबु ओली सहभागी हुनुहुन्थ्यो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ। आयोगले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको हिजोको आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि सम्पत्ति विवरण सङ्कलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको छ। आयोगले पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाबदेहीको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको थियो। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण गर्दै आएकोमा भोलिदेखि समकक्षताको निर्धारण आयोगले गर्ने भएको हो। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले आज सूचना प्रकाशित गर्दै केही नेपाल ऐन संशोधन गर्ने ऐन 2082 दफा 28 बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन 2050 दफा 6 संशोधन भएकाले 2083 साउन 1 गतेदेखि सो कार्य आयोगले गर्ने गरी व्यवस्था भएको जनाइएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक प्रणाली सुधारका लागि सरकारले दीर्घकालीन योजनाका साथ ठोस कदम चालेको बताउनु भएको छ। चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले सरकारले व्यवस्थित र वैज्ञानिक तवरले शिक्षा क्षेत्रको रूपान्तरण गर्न लागेको बताउनुभयो। मन्त्री पोखरेलले शिक्षा सम्बन्धी विधेयक आगामी पुस्ता र प्रविधिलाई समेत ध्यानमा राखेर ल्याइने प्रश्न पार्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालको सञ्चालक समितिमा 2 सदस्य मनोनित हुनुभएको छ। सूचना तथा सञ्चार मन्त्री स्तरको आजको निर्णय अनुसार सञ्चालक समितिको सदस्यमा उर्वशी बस्न्यात र सोभिता रिसाल मनोनित हुनुभएको हो। अध्यक्ष नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य उर्वशी बस्न्यातलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकिएको छ। सदस्यद्वयलाई मनोनयन पत्र प्रदान गर्दै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सेनाले संविधान प्रचलित ऐन तथा कानूनले दिएको जिम्मेवारी अनुसार निष्पक्ष उत्तरदायी र जनहितमुखी ढङ्गले काम गर्न संस्थाको सञ्चालक समितिलाई निर्देशन दिनुभयो। उहाँले नेपालको सञ्चार क्षेत्रको विकासमा रेडियो नेपाल र नेपाल टेलिभिजनले ऐतिहासिक रूपमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण नेपालले ती संस्थाहरूको गौरवपूर्ण इतिहासलाई थप प्रभावकारी ढङ्गले अघि बढाउनु पर्ने बताउनुभयो। विगतमा गौरवशाली इतिहास बोकेका सञ्चार संस्थाहरू अहिले विभिन्न कारणले कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै मन्त्री डाक्टर तिमल सिन्हाले सार्वजनिक सेवा प्रसारण नेपालका पदाधिकारीलाई देश र नागरिकको हितलाई केन्द्रमा राखेर निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले संस्थाहरूलाई पुनः सक्षम विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक सुधारका कार्यक्रम तत्काल अघि बढाउन समेत निर्देशन दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरू बीच नेपाल भारत बीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गर्नुभएको छ। काठमाडौँ स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटमा उद्योग मन्त्री यादवले जलविद्युत तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायादा तोरुले आज शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरू बीच नेपाल जापान बीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउन र आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे छलफल भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले आन्तरिक रोजगारको वातावरण सिर्जना गर्न निजी क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आज मन्त्रालयमा भएको छलफलमा सरकारले आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरेकाले मन्त्रालयले सोही अनुसार नयाँ नीति र सोचसहित कार्य गरेको जानकारी गराइयो। धनुषा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ। धनुषा जिल्लामा खोप लगाउन छुटेका 1091 बालबालिकालाई खोप लगाइसकेपछि आज जनकपुर धाममा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। लामो समयदेखि छपाई हुन बाँकी रहेका सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको छपाई कार्य सम्पन्न भएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग बीच भएका दुई चरणका सम्झौता अनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल 27,00,000 स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न भएको हो। इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङ्सेबुङ गाउँपालिकाको धार्मिक स्थल लारुम्बा जोड्ने आत्मानन्द मार्ग अन्तर्गत माई 6 स्थित रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ। संघीय सरकार अन्तर्गत पुल सेक्टर धरानको 30,64,84,000 रुपियाँको लागतमा सम्झौता गरेको निर्धारित समय अगावै पक्की पुल निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच फेरि सैन्य तनाव चर्किरहेको बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारी अनुसार वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ। मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले संवाद नै संकट समाधानको प्रभावकारी माध्यम भएको जनाएको छ। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अद्राबीले आज इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा समझदारी पत्रको कार्यान्वयन चुनौतीपूर्ण बने पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको वार्ता पुनः सुरु गर्न प्रोत्साहित गरिने बताउनुभयो। अब आर्थिक समाचार।
4: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाउनु भएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलसँग छलफल गरी मुलुकको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैङ्क दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गर्नुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैङ्कले अभिभावकीय भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो। मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानलाई कुकुलो पार्दै शेयर बजारमा लगानी गर्ने वातावरण थप सहज र उत्साहजनक बनाउन सुझाव दिनुहुँदै प्रधानमन्त्री शाहले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औल्याउनु भयो। छलफलमा गभर्नर डाक्टर पौडेलले राष्ट्र बैङ्क आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समय सापेक्ष बनाउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। नेपाल र भारतका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1,650 मेगावाट बराबरको विद्युत निर्यात गर्न सहमति जनाएको छ। हाल सञ्चालनमा रहेको ढल्केबर मुजफ्फरपुर र ढल्केबर सीतामढी अन्तर्देशीय प्रसारण लाइनबाट हाल निर्यात हुँदै आएको 1,100 मेगावाटबाट बढाएर 1,650 मेगावाट बराबर पुर्याउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले बताउनुभयो। यस्तै बैठकमा यसै प्रसारण लाइनबाट 1,400 मेगावाट विद्युत आयात गर्ने पनि सहमति भएको छ। नेपालमा भैँसीको नस्ल सुधार तथा दुग्ध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट प्राप्त 15 मुर्रा राँगाबाट 1,800 भन्दा बढी डोज वीर्य संकलन गरी किसानलाई वितरण गरिएको छ। भारतबाट विक्रम सम्वत 2080 साल मङ्सिरमा उपहारका रूपमा प्राप्त भएको मुर्रा राँगाबाट हालसम्म 1,30,400 डोज भन्दा बढी वीर्य संकलन गरिएको र 48,800 डोज कृत्रिम गर्भाधानका लागि किसानसम्म पुर्याइएको पशु सेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माले बताउनुभयो। मुर्रा उच्च दुग्ध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो।
0: वहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
5: नेपाली क्रिकेट टोलीका दिपेन्द्र सिंहैरी आइसिसीले जारी गरेको एक दिवसीय अलराउन्डर वरियतामा 22 स्थानमा रहेका छन्। एक स्थान माथि उक्लँदै उनी 22 वरियतामा पुगेका हुन्। सन्दीप लामिछाने 61 स्थानमा कायमै रहँदा ललित नारायण राजवंशी 66 स्थानमा तल झरेका छन्। उनी 2 स्थान तल झरेका हुन्। गुलशन झा 1 स्थान माथि उक्लँदै 72 स्थानमा रहेका छन्। त्यस्तै करण केसी 3 स्थान तल झर्दै वरिताको 90 स्थानमा रहेका छन्। यसै गरी ओडिआई ब्याटिङमा नेपालका आसिफ शेख 77, दिपेन्द्र 82, कुशल फुर्तेल 95 र कप्तान रोहित पौडेल 79 स्थानमा रहेका छन्। त्यस्तै एक दिवसीय बलिङमा सन्दीप 1 स्थान तल झर्दा 31 स्थानमा रहेका छन्। T20 बलिङ वरियतामा भने सन्दीप 49 स्थानमा कायमै छन्। T20 ब्याटिङमा कुशल फुर्तेल 1 स्थान तल झर्दा 55 स्थानमा रहे। नेपाली क्रिकेट टोली ODI वरियतामा 17 र T20 वरियतामा पन्ध्रौं स्थानमा छ। नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली जर्सीलाई डिएल मेथडबाट 7 रनले हराएको छ। यो जितमा नेपाल दुई खेलको अभ्यास खेल 2-0 क्लिन स्विप गर्यो। जितको लागि 283 रनको लक्ष्य पछ्याएको नेपालले 46 ओभरमा 5 विकेट गुमाउँदै 251 रन बनाउँदाको अवस्थामा भारी वर्षा भयो। त्यसपछि खेल सुरु हुन सकेन र डिएल मेथडमा नेपाल विजयी भयो। पहिलो खेलमा नेपालले जर्सीलाई 81 रनले हराएको थियो। नेपाली टोली अब आइसिसी पुरुष क्रिकेट विश्वकप लिग 2 को त्रिकोणात्मक सिरिजका लागि नेदरल्यान्ड जानेछ। नेपाल घरेलु टोली नेदरल्यान्ड्स र नामिबिया बीच सिरिज हुनेछ। लिग 2 28 खेलपछि 32 अङ्क सहित नेदरल्यान्ड्स तेस्रो, 24 अङ्क सहित नेपाल 5 र 22 अङ्क जोडेको नामिबिया 7 स्थान छ। सिरिजको पहिलो खेल साउन 5 गते नेपाल र नामिबिया बीच हुनेछ।
0: उहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम, आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहनुको साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थान, मधेस तथा कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमदेखि भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अनुचित लेनदेन तथा मिटर ब्याज पीडितको माग सम्बोधन गर्दा सरकारद्वारा वार्ता टोली गठन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा महिला उद्यमी महासंघका प्रतिनिधिसँग छलफल। उद्यमशीलता विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। आगामी पुस्ता र प्रविधिलाई ध्यानमा राखेर शिक्षा सम्बन्धी विधेयक ल्याउने शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई र अमेरिका इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौं। संघर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौं। कार्यक्रम पौरखीको कथामा आज मैले ललितपुरको गोदावारीमा रहेको बाम्बुले कृषि फार्म सञ्चालन गर्दै आउनुभएका जनक लाओटसँग कुराकानी गरेको छु। बैतडी जिल्लाको दशरथ नगरपालिकाका लाहटले कृषि विषयको अध्ययनपछि ओखलढुङ्गामा कृषि प्रशिक्षकका रूपमा 2.5 वर्ष काम गर्नुभयो। त्यसपछि अरूलाई व्यवसायिक कृषिमा भविष्य र आशा देखाउने लाहटले ललितपुरको गोदावारीमा आफैले 11 रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी उत्पादन गर्दै आउनु भएको छ। 3 जना साथीहरूसँग मिलेर लाहटले तरकारीको व्यावसायिक उत्पादन गर्दै आउनु भएको 2 वर्ष लागेको छ। आफूले अध्ययन गरेकै विषयलाई व्यवहारमा उतार्दा र स्वदेशमै बसेर आफू सहित अरू केही व्यक्तिलाई रोजगारी समेत दिन पाएकोमा खुसी लागेको उहाँको भनाइ छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति बाम्बुले कृषि फार्म सञ्चालन गर्दै आउनुभएका जनक लाओटसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: नमस्कार, धन्यवाद सर।
0: यहाँ चाहिँ युवा अवस्थामै व्यवसायिक कृषिमा लाग्नु भएको छ। यहाँले चाहिँ गोदावारीमा चाहिँ बाम्बुले कृषि फार्म सञ्चालन गर्नु भएको छ। व्यवसायिक कृषि गर्दै गर्दाखेरि अहिले यहाँको फार्ममा चाहिँ के कस्ता वस्तुहरू उत्पादन हुँदै आएका छन्? कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि।
1: हुन्छ सर, धन्यवाद। हाम्रो चाहिँ अहिले बाम्बुले कृषि फार्ममा चाहिँ तपाईँ गोलमेडा, काँक्रा, लौका, घिरौलाहरू चाहिँ उत्पादन भइरहेको छ। अहिलेको समय अनुसार चाहिँ, मौसम अनुसार चाहिँ हुने खेतीहरू लौका, घिरौला, काँक्रा लगायतको गोलमेडाहरू नै हुन्छ। अब मौसम अनुसारको चाहिँ खेती गर्दाखेरि त्यही नै लगाइरहेका छौँ र विविध कुरोहरूमा चाहिँ अब मौसम अनुसारको खेती जलवायु परिवर्तनसँगै हिँड्नुपर्ने भएको रे मौसम अनुसारको खेती गर्दैछौँ र विविध कुरोमा चाहिँ अब अपेक्षा अनुरूप बजारीकरण भइरहेको अवस्था चाहिँ छैन अहिले तत्कालको अवस्थामा।
0: हजुर, भनेपछि यहाँले चाहिँ अहिले जोड्नु भएको कुरा एउटा चाहिँ मौसम अनुसारको पनि खेती प्रणाली अपनाउनु पर्यो, होइन? अहिले यो मौसममा के हुन्छ, के उत्पादन गर्न सकिन्छ, यो पनि विचार गरेर चाहिँ बाली अपनाउनु पर्यो। विशेष गरेर अहिलेको मौसममा चाहिँ गोलभेडा उत्पादनलाई बढी जोड दिनु भएको छ।
1: हजुर, बजारको माग अनुसार चाहिँ हामीले उत्पादन गरेको चाहिँ गोलभेडा खेती नै भनौँ।
0: गोलभेडा लगायत अरू पनि होला नि?
1: अरू पनि काँक्रा छ, लौका, घिरौलाहरू, तिते करेला, धनियाँहरू छ। बजारको माग अनुसार नै उत्पादन गरिरहेका हुन्छौँ हामीले।
0: अहिले चाहिँ जे तपाईँले उत्पादन गर्दै आउनु भएको छ तरकारी, यो उत्पादन गर्दै गर्दाखेरि चाहिँ अहिले बजारमा त्यसले पाइरहेको मूल्यको कुरा गर्ने भने चाहिँ अहिले चाहिँ कस्तो छ?
1: अहिलेको तत्कालको अवस्था हेर्दाखेरि चाहिँ मौसमी नै उत्पादन भएकाले बजार मूल्यमा चाहिँ कृषकहरू चाहिँ सन्तुष्टि नभएको देखिन्छ। जस्तै अहिले समग्रमा हामीले चाहिँ 10-15 रुपियाँ केजी चाहिँ गोलभेडा बजार पठाइरहेको अवस्था छ।
0: हजुर,
1: त्यस्तै कारणले गर्दाखेरि चाहिँ योमा चाहिँ हाम्रो सरकारले चाहिँ किन कि जस्तै न्यूनतम समर्थन मूल्य गरेपछि चाहिँ हामीलाई कृषकहरूले चाहिँ केही राहत पाउँथ्यो भन्ने चाहिँ हाम्रो अपेक्षा हो। जस्तै एउटा राम्रो नीतिहरू चाहिँ, जस्तै कृषकहरूलाई चाहिँ स्वस्थ हुने खालका चाहिँ कार्यक्रमहरू ल्याएर चाहिँ उत्पादनको चाहिँ सरकारले नै खरिद गर्ने जस्ता नीतिहरू ल्याइदियो भनेपछि भोलिको दिनमा चाहिँ हामी जस्ता युवाहरू चाहिँ कृषिमा चाहिँ प्रेरित हुन्थ्यो भन्ने चाहिँ हाम्रो अपेक्षा छ।
0: हजुर, गोलभेडा, काँक्रा, घिरौला लगायतका यी वस्तुहरू उत्पादन हुन्छन्, तर यो उत्पादनले चाहिँ अहिलेकै समयमा चाहिँ मूल्य चाहिँ नपाइराखेको भन्ने कुरा चाहिँ रह्यो, होइन?
1: हजुर, अहिले चाहिँ मूल्य एकदम न्यून पाइरहेको छ। अब योमा चाहिँ बढी उत्पादन भएको बेला चाहिँ हामीसँग अब हामी एकदम कृषकले त त्यस्तो सम्भावना नै छैन। अब सरकारले या स्थानीय तह वा तिनवटै सरकारले मिलेर चाहिँ भण्डारणहरूको व्यवस्था गरिदिएपछि चाहिँ कृषकहरूको मेहनत अनुसारको चाहिँ मूल्य पाउँथे कि भन्ने अपेक्षा हो कृषकहरूको। अब त्यो अनुसारको चाहिँ हामीले मूल्य नपाइरहेको अवस्था चाहिँ छ सर तत्काललाई चाहिँ।
0: यहाँले चाहिँ अहिले विशेष गरी गोलभेडा चाहिँ उत्पादन गर्दै आउनु भएको छ। अहिले चाहिँ बजारमा कसरी बिक्री भइरहेको छ गोलभेडाको मूल्य अहिले कस्तो छ? अनि यहाँले त्यो गोलभेडा कुखुरा उत्पादन गर्नको लागि पनि त न्यूनतम लागतको कुरा पनि होला, कति लागत चाहिँ लाग्छ अनि हामीले गरेको उत्पादनले कति मूल्य पाइरहेको छ, यो कुरा थोरै जोड्न मिल्छ?
1: मिल्छ सर, यो त अब तपाईँको कस्तो भन्दाखेरिमा हामी जस्ता युवा र कृषकले चाहिँ कृषि गर्दाखेरि न्यूनतम 1 केजी गोल्ड भेडा फलाउनलाई चाहिँ कम्तीमा हाम्रो 25-30 रुपियाँ जति लागत पर्न जान्छ
0: अहिलेको अवस्थामा।
1: अहिलेको अवस्थामा भनेपछि हामीले चाहिँ अहिले 10-15 रुपियाँ पाइरहेको अवस्थामा त कृषकलाई एकदम दुःखको अवस्था छ अहिले, किन भनेपछि अहिले नै कम मूल्य पाए पछि पनि यही मूल्य पाइरहन्छु भन्ने चाहिँ हुँदैन।
0: उत्पादन गरेको बेलामा चाहिँ मूल्य नपाउने र थोरै उत्पादन भएको बेला अलिकति बढी उत्पादन पाउँदै गर्दा त्यो किसानले अथवा त्यो व्यावसायिक उत्पादले चाहिँ गरेको लगानी चाहिँ नउठ्ने सम्भावना रहन्छ भन्ने कुरा चाहिँ यहाँको हो।
1: हजुर, एकदम कृषकहरूले चाहिँ अहिले त हजुरको चाहिँ अब समयमा न हाम्रो चाहिँ नेपालमा चाहिँ पछिल्लो समयमा अब उन्नत बिउ बिजनहरूको प्रयोग हुँदै आइरहेको छ, त्यस कारणले चाहिँ अब हामीले अर्ग्यानिक खेती गर्छु भनेर गरिरहेका पनि छौँ, हामीले त्यसको पनि सबै परीक्षण भइरहेको छ, तर त्यसको लागि चाहिँ हाम्रो प्राङ्गारिक खेतीको लागि मात्रै हाम्रो स्रोत साधनले नभ्याउने भएर अब रासायनिक मलहरू पनि केही मात्रामा प्रयोग गर्नुपर्ने हुन्छ, निश्चित मापदण्डहरू मिलाएर चाहिँ हामीले प्रयोग गरिरहेका हुन्छौँ र त्यही पनि हामीले चाहिँ हामीलाई आवश्यक पर्ने अब सिजन अनुसार चाहिँ मल बिउहरू चाहिँ उपलब्ध हुँदैन हामीलाई पछिल्लो समयमा, अब कृषकहरूले भोगिरहेको एउटा दुःखको विषय पनि छ, जस्तै हामीले अहिले धान रोप्ने समयमा चाहिँ मल नपाएको कुरोहरू पनि हजुरहरूलाई अवगत नै छ, कृषकहरूलाई नै बिउहरूको पनि यस्तै समस्याहरू छ।
0: यहाँले यसरी व्यवसायिक कृषिमा लाग्नु भएको चाहिँ कति भयो?
1: 2 वर्ष भयो हामीले चाहिँ व्यवसायिक कृषि गरिरहेको, परम्परागत रूपमा चाहिँ पहिलेदेखि भइरहेको थियो भने अहिले चाहिँ व्यवसायिक रूपमा र आधुनिक रूपमा चाहिँ पछिल्लो 2 वर्ष जति भयो हामीले चाहिँ तरकारी खेती गर्दै गरेको।
0: 2 वर्ष चाहिँ यो व्यवसायिक तरकारी उत्पादनमा लाग्नु भएको छ होइन, यो 2 वर्षको यहाँको अनुभव कस्तो रह्यो?
1: समग्रमा हेर्दाखेरि चाहिँ उत्पादक वस्तुहरू चाहिँ हाम्रो काँक्रा, गोलभेडा, लौका, घिरौला लगायत धनियाँहरू, अब हिउँदमा हुने काउली, रायो सागहरू इत्यादि नै हुन्। अब समग्रमा हेर्दाखेरि चाहिँ अब हाम्रो उत्पादन भएको बेला चाहिँ मेनमा बजार नपाउनु नै कृषकको एकदम दुःखको कुरो छ, तर चाहिँ अब पैसा नै नपाउने र पैसा नै नकमाउने भन्ने चाहिँ होइन, हामीले युवाहरूले चाहिँ एउटा केही न केही गर्छु र केही गर्नलाई चाहिँ हामीले केही गर्नुपर्छ देशमै भन्नका लागि चाहिँ एउटा मेरुदण्डको रूपमा चाहिँ कृषि नै मानिन्छ। हाम्रो देशमा चाहिँ लगभग अहिले चाहिँ 60.4% चाहिँ नेपालमा चाहिँ जनसङ्ख्या कृषिमा आधारित छ, त्यो आधारले चाहिँ हामीले युवाहरूले चाहिँ यसरी नै गर्दै गयो भने अर्थतन्त्रलाई नै टेवा दिन सक्छौँ र कृषिमा नै एउटा भविष्य पनि छ भन्न चाहिँ म चाहिँ नयाँ कृषकहरू र गरिरहेका कृषकहरूलाई पनि एउटा भरोसा दिन चाहन्छु, आश दिन चाहन्छु, भनौँ अब हाम्रो मिहिनेत अनुसारको फल चाहिँ लिन सकिन्छ कृषिमा चाहिँ भन्न चाहन्छु। तर अब गोलभेडा खेती गर्दै गर्दा चाहिँ हाम्रो चाहिँ विभिन्न रोग किराहरूको पनि असर हुने गर्दछ, जस्तै अब अहिले पछिल्लो समयमा चाहिँ हाम्रो एउटा लगभग 72-73 सालतिर चाहिँ एउटा टुटा किरा भन्नेले चाहिँ अहिले गोलभेडा खेतीमा चाहिँ एकदम क्षति गर्छ, त्यसको न्यूनीकरण भयो। अब जस्तै हाम्रो अहिले गोलभेडामा अर्को भनेको एउटा रोग डडुवा रोग भन्छ, अहिले चाहिँ जस्तै कस्तो हुन्छ भन्दाखेरिमा जमिनमा चाहिँ आर्द्रता चिस्यान धेरै भएको अवस्थामा मौसम चाहिँ घाम परेन राम्रोसँग भनेपछि त्यति बेला चाहिँ त्यो चाहिँ डडुवा रोगले चाहिँ गोलभेडालाई चाहिँ एकदम क्षति गर्छ, अनि त्यति बेला चाहिँ प्रतिरोधात्मक बिउहरूको चाहिँ प्रयोग गरेर चाहिँ हामीले सकेसम्म अर्ग्यानिक नै निस्काउने कोसिस गरिरहेका हुन्छौँ। पछिल्लो समयमा जलवायु परिवर्तन विविध कृषिमा पनि कृषिले पनि केही प्रतिशत चाहिँ जलवायुमा चाहिँ असर गरेको कारणले चाहिँ हामीले अर्ग्यानिक खेतीतिर चाहिँ नयाँ पुस्ताहरूलाई त्यस्तो वातावरणीय असर नहोस् या शारीरिक मेन्टल्ली त्यस्तो असर नहोस् भनेर पनि अर्ग्यानिक खेतीतिर चाहिँ हामी प्रोत्साहित भइरहेका छौँ।
0: यहाँले चाहिँ कति क्षेत्रफलमा अहिले यो व्यवसाय कृषि गरिराख्नु भएको छ?
1: हाम्रो 10-11 रोपनी जतिमा चाहिँ हामी टनेलाहरू बनाएर चाहिँ अफसिजनली बेमौसमी खेती गर्ने तवरले पनि गरे तापनि अब हामीले चाहिँ मौसमी बेमौसमी दुइटै खेती गरिरहेका हुन्छौँ। अब हामीले चाहिँ अब त्यहाँ विभिन्न बाली हाली नलाई चाहिँ टनेला बनाउने अब संरचनाहरू बनाउनलाई विविध खर्चहरू जुटाएर अब त्यस्तै बालीहरू लाउनलाई गरिरहेका छौँ।
0: यहाँले अब 2 वर्ष त पुगि नै सकेको छ, करिब 11 रोपनी क्षेत्रमा चाहिँ व्यवसाय कृषि गर्दै आउनु भएको छ होइन, यसरी व्यवसाय कृषिमा एउटा युवा लाग्दै गर्दाखेरि यहाँको चाहिँ उमेर चाहिँ अलिकति भयो?
1: 27 वर्ष जति भयो मेरो उमेर चाहिँ।
0: योभन्दा अगाडि चाहिँ यहाँ के गर्नुहुन्थ्यो?
1: पहिला चाहिँ मैले चाहिँ अब कृषि प्रशिक्षकको रूपमा नि 2.5 वर्ष जति काम गरे, पछिल्लो समयमा चाहिँ मैले चाहिँ अब एउटा उद्यमी बन्नु पर्यो, युवाले चाहिँ एउटा केही न केही गर्नुपर्छ भन्दै अहिले मैले चाहिँ व्यावसायिक तरकारी खेतीतिर चाहिँ हामी 3 जना साथीहरू मिलेर चाहिँ व्यावसायिक खेती गरिरहेका छौँ।
0: ए हजुर, 3 जना साथीहरू मिलेर गरिरहेको छ। यहाँले भर्खरै जोड्नु भएको थियो म कृषि प्रशिक्षकको रूपमा पनि काम गरेँ भन्दा अगाडि भन्नुभएको थियो कृषि प्रशिक्षक भन्नाले,
1: मैले चाहिँ श्री भगवति मावि माने भन्ज्याङ बाज ओखलढुङ्गामा चाहिँ कृषि जेटिएलाई चाहिँ प्रशिक्षक गर्थे। त्यो चाहिँ लगभग 2.5 वर्ष जति चाहिँ कृषि प्रशिक्षकको पनि काम गरे। अहिले चाहिँ व्यावसायिक खेतीमा नै व्यस्त छ।
0: हजुर, भनेपछि त दशरथ चन्द नगरपालिकामा चाहिँ यहाँको जन्म, त्यहाँ ओखलढुङ्गामा गएर चाहिँ यहाँले चाहिँ कृषि प्रशिक्षकको रूपमा 2.5 वर्ष पनि काम गर्नुभयो। एउटा चाहिँ आफै कृषिको प्रशिक्षक भएर पनि काम गरेको, अहिले कृषिसँग जोडिएर व्यावसायिक तरकारी उत्पादनमा लाग्दै गर्दाको अनुभव, यो अनुभव

0: भनेर चाहिँ भनिन्थ्यो भन्दाखेरिमा अहिले आफैले गर्दाखेरि नि त्यो अनुभव चाहिँ एकदम मिठो नै अनुभव छ भनौँ, राम्रो नै भइरहेछ। कृषिमा नि लगभग गरेपछि चाहिँ सन्तुष्टि सन्तोषजनक नै हुन्छ। तपाईँहरू नि अब यसरी गर्न सक्नुहुन्छ किनभने युवाहरूले चाहिँ हामीले नगरे अहिले नगरे कसले, हामीले नगरे कहिले भन्ने नारालाई नि अलि हामीले चाहिँ प्रोत्साहन गर्नुपर्छ, हामीले चाहिँ मान्यता दिनुपर्छ, हामीले चाहिँ गर्नुपर्छ र युवाहरू जाग्नुपर्छ भन्ने चाहिँ मेरो अहिलेको पुस्ताहरूलाई चाहिँ म भन्न चाहन्छु।
1: हजुर, कार्यक्रम पौरखीको कथामा आज म बाम्बुले कृषि फार्मका संचालक मध्येका एक जनक लाउडसँग कुराकानी गरिरहेको छु। लाउडजी, यहाँसँग चाहिँ कृषिको सैद्धान्तिक ज्ञान पनि छ, अहिले त्यसलाई व्यवहारमा पनि उतारिराख्नु भएको छ, होइन? यो दुईटाको तालमेल मिलाएर अगाडि बढ्न कतिको चुनौती हुँदो रहेछ र यसमा पक्कै केही अवसर पनि त प्राप्त हुन्छ होला, कस्तो लाग्छ?
0: एकदम सर, हजुरले सोध्नु भएको क्वेसन चाहिँ एकदम राम्रो छ। किन भन्दाखेरिमा व्यवहारिक र सैद्धान्तिक ज्ञान चाहिँ अब तपाईँको यसलाई चाहिँ सैद्धान्तिक ज्ञानलाई चाहिँ व्यवहारिकमा ल्याउँदाखेरि त अब एक खुट्किल्लाबाट अर्को खुट्किल्लामा उग्लिँदाखेरिको मेहनत समय छ, त्यही अनुसारको चाहिँ एकदम चुनौतीहरू पनि त्यति नै हुन्छ, अवसरहरू पनि त्यति नै छ। अब अहिले जस्तै मैले व्यवसायिक खेती गर्दै गर्दा अब यहाँ चाहिँ समयमा चाहिँ मौसमले साथ दिँदै गर्दा पनि तपाईँको मैले चाहिँ मौसमी अनुसार चाहिँ रोग किराहरू पनि एकदम बढी नै लाग्छ, एउटा हाम्रो चाहिँ त्यो चुनौती भयो। अब त्यति बेला नै हामीसँग उत्पादन भएको बेला चाहिँ बजार पाउनु भनेको चाहिँ हाम्रो लागि अवसर हो। अर्को कुरो चाहिँ मैले गर्दै गर्दा चाहिँ ममा त चाहिँ दुई हामी अरू पनि दुई चारजना मान्छेहरूलाई नि कहिले काहीँ चाहिँ रोजगारीको अवसर पनि दिइरहेका हुन्छौँ। हामी लगायत हामीले चाहिँ युवाहरूले मात्रै कृषि गर्दा पनि व्यवसाय गर्दा पनि उद्यमी हुँदै पनि अरूलाई पनि रोजगारी पनि दिन सक्छौँ भन्ने पनि म सन्देश दिन चाहन्छु नयाँ पुस्ताहरूलाई। अब यस्तै अवसरहरू पनि धेरै नै छन्, चुनौतीहरू पनि एकदम छ। अब हामीले चाहिँ दुइटैलाई फेस गरेर हिँड्नुपर्छ। एउटा भनाइ जस्तै जीवन एउटा यात्रा हो, अब सङ्घर्षको जीवन हो, अब त्यसलाई उतार चढाव भन्ने कुरो हुँदै गर्छ भने चाहिँ चलिरहेछ। समस्या आउँदै गर्दा चाहिँ समस्याहरूको समाधान पनि हुँदो रहेछ। अब त्यसलाई चाहिँ समस्यालाई केलाउँदै केलाउँदै जाँदा चाहिँ हामीले समाधानको उपायहरू पनि खोज्दै अहिले समाधान पनि गरिरहेका छौँ, अवसर पनि राम्रै भेटिँदो रहेछ भन्ने चाहिँ अनुभव छ भनौँ हामीसँग चाहिँ।
1: यो व्यवसायसँग जोडेर यसमै केन्द्रित भएर कुराकानी गर्ने हो भने चाहिँ यो व्यवसायमा एउटा युवा लाग्दै गर्दाखेरि कस्ता खालका चुनौतीहरू पनि आउँदो रहेछ?
0: अब एकदम चुनौतीहरू छ हामीसँग चाहिँ भन्ने भनेको चाहिँ हामीले अहिले सङ्घीयतामा गइसके पश्चात चाहिँ हामी तीन तहमा चाहिँ कृषिलाई चाहिँ हेर्ने भन्ने हाम्रो सरकारको नीति कार्यक्रम छ। तर अब जुन सरकारको जुन जिम्मेवारी हो त्यो जिम्मेवारी चाहिँ त्यो सरकारले चाहिँ राम्रोसँग वहन नगरेको नि आभास हुन्छ। किन भन्दाखेरिमा हामीले चाहिँ उत्पादन गरेको वस्तुको मूल्य चाहिँ लागत अनुसारको चाहिँ हामीले भेट्दैनौँ। त्यसकारण जस्तै हामीले चाहिँ बीचमा चाहिँ मध्यस्थकर्ताको चाहिँ समावेशिता नभइदिएपछि जस्तै हामीले चाहिँ अहिले हाम्रो गोल्ड भेडा उत्पादन गर्दा 25-30 रुपियाँ लागत लाग्छ भनेपछि हामीले 10-15 रुपियाँ बेच्दाखेरि नि त्यही कम मूल्यमा चाहिँ उपभोक्ताले पनि उपभोग गर्न पाएपछि हामी पनि एकदम खुसी हुन्थ्यौँ। अब उत्पादकले नि न्यून मूल्य पाउने, उपभोक्ता पनि मारमा र उत्पादक पनि मारमा रहेको कुरो चाहिँ म यहीँबाट चाहिँ जानकारी गराउन चाहन्छु। सरकारले हाम्रो चाहिँ न्यूनतम समर्थन मूल्य जस्तै धान गहुँ उखुमा तोकिदिएको छ, त्यसरी नै तरकारी वस्तुहरूमा चाहिँ न्यूनतम समर्थन मूल्य तोकिदिएपछि चाहिँ उत्पादकलाई चाहिँ जहिले नि मारमै पर्नु पर्ने अवस्था चाहिँ हुँदैन थियो। अर्को कुरो भनेको कृषकलाई चाहिँ मारमा नपर्ने गरी समयमा मल बिउहरू चाहिँ उपलब्ध गराइदिएपछि कृषक मारमा पर्दैन थियो भन्ने चाहिँ हाम्रो अनुभव छ।
1: तिनै तहको सरकारले चाहिँ उद्यमीहरूलाई प्रोत्साहन गर्ने भनेर विभिन्न खालका स्टार्टअपका कुराहरू, विभिन्न अनुदानका कुराहरू पनि ल्याएको भन्ने सुनिन्छ। कृषिमा अझ प्रधानमन्त्री कृषि आधुनिकरण भनेको छ, विभिन्न परियोजना सञ्चालन भएर यस्ता उद्यमीहरूलाई चाहिँ उद्यममा लाग्न प्रेरित गर्ने, व्यावसायिक बन्न प्रेरित गर्ने खालका विभिन्न योजनाहरू कार्यक्रमहरू आएका छन्, कतिको प्रभावकारी छ, के लाग्छ यहाँलाई?
0: अब अहिलेसम्मको सन्दर्भमा हेर्दाखेरि चाहिँ हाम्रो अनुदानको कुरोहरू गर्दाखेरि चाहिँ हाम्रो अनुदानमा चाहिँ अहिलेसम्म जुन चाहिँ कृषक हो कृषकले चाहिँ अनुदान नपाएको अनुभव या सुन्न सकिन्छ, देखेका छौँ हामीले। जस्तै पहुँचको आधारमा चाहिँ अनुदान खानेहरू चाहिँ झोलामा कागज बोक्नेहरूले चाहिँ अनुदान खाएको हामी एकदम सुन्न सक्छौँ र देखेका पनि छौँ। किनकि जुन चाहिँ मेन कृषि पेसा नै भनेर उद्यमी भइरहेको छ उनीहरूले चाहिँ अनुदान पनि पाउँदैन। तपाईँको अब स्थानीय सरकारले चाहिँ जुन प्राविधिक सहयोग हुनुपर्ने त्यतिको चाहिँ प्रभावकारी नभएको पनि अवस्था छ। अब आधुनिकरणको सन्दर्भमा चाहिँ यन्त्रीकरणको सन्दर्भमा चाहिँ जस्तै हाम्रो अहिले राष्ट्रिय कृषि आधुनिकरण परियोजना छ, यसले पनि लगभग कृषकहरूलाई चाहिँ 50% 80% हेरी हेरी चाहिँ अनुदान दिएर चाहिँ सोचे अनुरूपको चाहिँ प्रतिफल लिन सकेको छैन। किन भन्दाखेरिमा हामीसँग चाहिँ कृषकले गर्न चाहेको तर अब विविध कारणले काम गर्ने तौर तरिका नमिलेर पनि यो अनुदान पाए तापनि पहिले त जुन मिन कृषकको त्यसले

0: अनुदान नै पाउँदैन, कागजी अनुदान हुन थाल्यो, अनि त्यसपछि पाउनलाई पनि समयमा उपलब्ध नहुने भएर कृषकले चाहिँ त्यति लाभदायक नभएको देखिन्छ। अब आधुनिकीकरणको उसमा चाहिँ हेर्दाखेरि पहिला चाहिँ हामीले हाम्रो बाबुबाजेको पालामा चाहिँ तपाईँको जस्तै हामीले गोरुले जोत्ने गर्थ्यौँ, गोरु पाल्नै पर्थ्यो, त्यो चाहिँ छैन, अहिले ट्र्याक्टरहरू चाहिँ आयो। जस्तै यो मल्चिङ भन्ने कुरो चाहिँ हामी कृषकहरूलाई नि धेरैले थाहा थिएन, यो टनेला प्रविधि भन्छ, टनेल अब हाइटेक भन्ने छ, ठुलो घरहरू बनाउने, बाँसको टनेलहरू बनाउने, प्लास्टिक को छानो पनि भन्छ अब कुनैले, अब अहिले एउटा त्योमा पनि बेमौसमी तरकारी उत्पादनको लागि एकदम सहज भइरहेको छ। जस्तो अहिले पछिल्लो समयमा चाहिँ एउटा थोपा सिँचाइ भन्ने छ, तर यो प्रविधि चाहिँ अलि बढी लागत भए नि कृषकलाई चाहिँ उत्पादन गर्न एकदम सजिलो र चाहिँ राम्रो उत्पादन लिएको अनुभव छ।
1: तपाईँ व्यावसायिक कृषिमा लाग्नु भएको छ, तपाईँ जस्ता युवाहरूले चाहिँ एउटा उद्यम गर्दै गर्दाखेरि राज्यको तर्फबाट केही सहयोग मिलेको छ?
0: अब हामीले चाहिँ अहिले पछिल्लो समय स्थानीय सरकारबाट चाहिँ अब केही मात्रामा चाहिँ अब अर्ग्यानिक खेतीको लागि भनेर चाहिँ प्राङ्गारिक खेतीको लागि नै अहिले अलि केही मात्रामा चाहिँ जैविक मलहरू चाहिँ अब पाएका छौँ भनौँ, विषादीहरू मलहरू, अब विषादी नै भन्छ, अब औषधि भन्ने तापनि प्राविधिक भाषामा विषादी नै भन्ने गर्छौँ।
1: अब हामी कुराकानीको करिब करिब अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ होइन।
0: अच्छा,
1: एउटा युवा उद्यमसँग जोडिँदै गर्दाखेरि एउटा चाहिँ भविष्य चाहिँ स्वदेशमै देख्दै गर्दाखेरि तपाईँहरू जस्तो युवालाई यही क्षेत्रमा लाग्नको लागि हौसला दिन अथवा प्रोत्साहन गर्न के चाहिँ गरिदियो भने हुन्थ्यो?
0: म उद्यमी र एउटा प्रशिक्षक भइसकेपछि अब म के भन्छु भनेपछि सरकारसँग चाहिँ एउटा माग राख्न चाहन्छु यहीँबाट चाहिँ, हामी जस्तो युवाले चाहिँ कृषि गर्न लागेको या कुनै उद्यमी बन्दैछन् भनेपछि दुई चारजनालाई हामी जस्तो युवाले रोजगार पनि दिन सक्छौँ र हाम्रो डकुमेन्टलको योग्यता अनुसार चाहिँ हामीलाई चाहिँ कुनै न कुनै ऋण उपलब्ध गराइदिएपछि हामीले कृषिमा चाहिँ राम्रो उत्पादन पनि गर्थ्यौँ र युवाहरूलाई पनि प्रोत्साहन गर्नलाई चाहिँ हामीलाई सजिलो हुन्थ्यो भन्ने चाहिँ लाग्छ। जस्तै हामीले न्यूनतम समर्थन मूल्य एउटा कृषकले पाउनुपर्ने मूल्य चाहिँ सरकारले तोकिदिनु पर्यो एउटा, अर्को चाहिँ बजारीकरण, अर्को सरकारले चाहिँ प्राविधिक सहयोगमा पनि एकदम ध्यान दिनुपर्ने देखिएको छ। कृषि अनुसन्धान केन्द्र नार्कमा चाहिँ नेपाल कृषि अनुसन्धान परिषदभित्र चाहिँ विभिन्न रोग किरा अवरोधक जातहरू चाहिँ निस्काएपछि उत्पादन भएपछि हामीले चाहिँ प्राङ्गारिक खेतीतिर चाहिँ हामी युवाहरू लाग्नुपर्छ र अबको परिवेगमा चाहिँ जलवायु परिवर्तनसँग चाहिँ हामीले फेस गर्दै अर्ग्यानिक खेतीलाई पनि प्रोत्साहन गर्नुपर्छ भन्छु र सरकारले चाहिँ यी कुराहरूमा चाहिँ सहजता गरिदिएपछि चाहिँ एकदम सजिलो हुन्थ्यो भन्ने चाहिँ मेरो भनाइ हो।
1: हजुर, अन्तमा तपाईँ एउटा युवा व्यवसायिक कृषि गर्दै आउनु भएको छ, यो यहाँको अनुभवको आधारमा तपाईँ जस्तै युवालाई कस्तो सन्देश अथवा कस्तो सुझाव दिन चाहनुहुन्छ?
0: अब हामी जस्तो युवाहरू चाहिँ अब विदेशमै भविष्य छ, नेपालमा भविष्य छैन भन्ने मानसिकता चाहिँ एउटा त्यो चाहिँ मनबाट नै त्यो भ्रम हटाउनु पर्छ र यहाँ चाहिँ आफूले सक्ने जति चाहिँ जे पनि गरेर चाहिँ उद्यमी नै बन्नुपर्छ। अब मैले कृषि गर्छु भनेर हजुरहरूले नै कृषि गर्नु नै पर्छ भन्ने छैन, विभिन्न अब जस्तै हामीले चाहिँ होटेल व्यवसाय भयो, विभिन्न अरू अन्य अन्य क्षेत्रहरू पनि छ भन्ने चाहिँ म एकदम युवाहरूलाई चाहिँ, तर तपाईँहरू चाहिँ आत्तिनु चाहिँ हुँदैन, नभएपछि आत्तिनेर भएपछि मात्तिने चाहिँ हुनुहुन्न, मजाले चाहिँ गर्नुहोस्, यही सम्भव छ, यही माटोमा हामीले चाहिँ भविष्य देखेका छौँ र यही सम्भावना चाहिँ देख्नुपर्छ भन्छु म चाहिँ युवा साथीहरूलाई।
1: एउटा नेपालको स्टुडियोसम्म आएर जुन समय दिनु हो, यो समय र संवाद दुवैका लागि यहाँलाई हार्दिक आभार प्रकट गर्दछु।
0: धन्यवाद, यो अवसर दिनुभएकोमा हजुर र रेडियो नेपाल परिवारप्रति एकदम आभार प्रकट गर्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो तरकारीको व्यावसायिक उत्पादन गर्दै आउनुभएका बाम्बुले कृषि फार्मका सञ्चालक जनक लाहोट, आफ्नो व्यावसायिक अनुभव बारे हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ करिब राति 10 बजेसम्म विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। पहिलो गीत सुनाउँछौँ सावित्री शाह र कल्याण कुमार कार्कीको स्वर विदुर कार्कीको सङ्कलनमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो झलकमानको स्वर तथा संकलनमा रहेको लोकगीत। गर्मी र वर्षाको यो मौसम डेंगू फैलाउने लामखुट्टेका लागि अनुकूल समय हो। आफ्नो घर पसल र कार्यस्थल वरपरका खाल्डा खुल्डी पुराना टायर गमला वा ड्रमहरूमा पानी जम्न नदिउ। जमेको पानीमा लामखुट्टेले फूल पार्ने हुनाले हप्तामा कम्तीमा एक पटक खोजौं र नष्ट गरौं अभियान चलाऊ। सुत्ने बेला सधैँ झुलको प्रयोग गरौं र डेंगूबाट सुरक्षित रहौं। तपाईँ रेडियो नेपाल सुनिरहनु भएको छ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौ चन्द्रकला शाहको स्वर तथा संकलनमा।

0: हहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तुभाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने,
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो भक्तराज थापाको स्वर अर्जुन चौधरीको संकलनमा रहेको लोकगीत। मनसुनको समयमा वर्षासँगै हावाहुरी चल्ने र चट्याङ पर्ने सम्भावना अत्याधिक हुन्छ। चट्याङ परिरहेको समयमा खुल्ला चौरमा नबसौं, रुखको ओत नलागौं र फलामका पोलहरूबाट टाढै रहौं। घरभित्र रहँदा बिजुलीका उपकरणहरूको पलक निकालौं र मोबाइल वा टेलिफोनको प्रयोग नगरौं। सुरक्षाका साना उपायले ठूलो दुर्घटना र जनधनको क्षति रोक्न सकिन्छ। हामी रेडियो नेपालबाट यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ तीर्थ कुमारीको स्वर सुनिता संग्रौलाको संकलनमा। यो गीत सुनिसकेपछि राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचार पछि हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: आफन्तसँगको भेट त सधैँ हुन्छ,
3: तर मीडिया मार्फतको भेटको मजा नै अर्कै।
2: के तपाईँ आफ्ना आफन्तहरूलाई केही कुरा भन्न चाहनुहुन्छ हाम्रो आवाज मार्फत? यदि चाहनुहुन्छ भने मेल गर्न सक्नुहुनेछ कार्यक्रम फ्यान बक्समा।
3: प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म सुन्न सक्नुहुन्छ अनिता आचार्यको साथमा कार्यक्रम फ्यान बक्स।
2: कार्यक्रम फ्यान बक्स
4: त्यो बेला धन्न मैले बेलैमा थाहा पाएछु। जसले वास्तै नगरेर ख्यालख्याल सम्झे तिनको अकालमै ज्यान गयो, धन पनि गयो। अलिअलि पानी त पर्याउ नि भने त्यत्रो क्षति भयो। उफ, त्यस्तो त कहिल्यै नहोस्।
5: मनसुनमा नसोचेको बाढी पहिरो, चट्याङ, डुबान जस्ता अनेक जोखिम हुन सक्छन्, तर सानो होसियारीले ठुलो क्षति कम गर्छ। समय छँदै मनसुनलाई बुझिराखौँ।
6: मनसुनमा हुन सक्ने विपदबारे चनाखो बनाउने प्रयासमा रेडियो नेपालबाट हरेक हप्ताको शुक्रबार बिहान 7:40 कार्यक्रम बुझौन।
4: बर्खाको बोली सुरक्षित भोली कार्यक्रम बुझौन।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: लागू औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनत दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल।
0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
2: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी दुई नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल, तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सहभार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँको आत्मीय साथ मिल्नेछ। विश्वासको बलियो गाँठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको सुरमा, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन कि यस्तो बात छ, चन्द्रमुखी मुहारमा दिउँसै किन रात छ। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको सुर, सुदन टोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा मात्र तपाईँका लागि।

चुपचाप छौ तिमी भन के त्यस्तो बात छ चन्द्रमुखी मुहारमा दिउँसै किन रात छ आनन्द कार्कीको स्वर सुदन टुटेलको रचना सरोज प्याकुरेलको सङ्गीत गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँको लागि फुल जस्तो मुटु पनि पत्थर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ बिना कसुर झुपडीमा लगाएर आगो बिना कसुर झुपडीमा लगाएर आगो मनु मानी तिम्रो बेग्लै सहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नयनभरि आँसु आँसु दिलाउन आज नयनभरि आँसु आँसु दिलाउन आज हिजो मनै लठ्याउने नजर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ मलाई मात्रै खै किन बगर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ नवीन सङ्कल्पको गजल थियो यो गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार अर्को गजल छ धर्म तिवारीको भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास म धर्म तिवारीको गजल सुनाउँछु तपाईँको लागि सम्झना नै अचेल बाँच्ने आधार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास या बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र तिमी बिना त घर यो कारागार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ तिलपिल छ माया छल्किएर छातीभरि तिलपिल छ माया छल्किएर छातीभरि मनको दुई किनारामा यो वार पार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन आज भोलि अश्रुधारा फेरि लगातार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ झिलिमिली सहर होला तिम्रो आँखाभरि झिलिमिली सहर होला तिम्रो आँखाभरि मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ धर्म तिवारीको गजल थियो यो गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार अर्को गजल छ सन्तोष भक्तराज लवटको इलाम उहाँको ठेगाना म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि जीवन जिउन लायक भाष तिमी पाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छ मन देउता भाकी कसम खाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छ मन देउता भाकी कसम खाएपछि
अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ। अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ। दुई दिलले साँच्चीकै सुखु माया लाएपछि, खुसी समान देउता भागी कसम खाएपछि, हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो। हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो। तिमीलाई मेरो भित्री आत्माले चाहेपछि, खुसी समान देउता भागी कसम खाएपछि, सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै, सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै, दिलको घरमा बेहुली पनि तिमी आएपछि, जीवन जिउन लायक भाछ तिमी पाएपछि, खुसी समान देउता भागी कसम खाएपछि। सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार। रात सुनसान हुँदैछ, एकान्त हुँदैछ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ, पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास। गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ। निश्चल पिएसको गजल रचना, गैरे सुरेशको सङ्गीत। म रुँदिन भन्छु रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि।

हजुर, रुँदिन भन्छु रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर निश्चल पिएसको गजल रचना गैर श्रेयसको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। gazalganga@gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट सम्भार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छु हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर। म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। होला कि दाजु किन अन्यलमा परेछन्, होला कि दाजु किन अन्यलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढै छ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटलप्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, किया सिंह चार बायल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, प्रिय अहिल्यै नपठाऊ माया रूपी मन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धड्कन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठकप्रति पनि हाम्रो विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु। कोहलपुरमा कि उहाँको ठेगाना तस्बिर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्बिरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्बिरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँका लागि। जिन्दगीमा सबथोक गुमाएको छ,
जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौँदेखि यसरी के खोजिरहेको छ, वर्षौँदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही हराएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निधाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवा आमा, अब निर्धक्क मर्नेछन् ती बुवा आमा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कुहलपुर बाँकीका जल स्रष्टा कपिल अन्जानको गजल थियो। कपिल अन्जान प्रति विशेष आभार। गजल गङ्गामा छ, सुनसान रात, समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ। यहीँनिर आग्रह गर्छौँ gazalganga@gmail.com आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत, फक्रिएको फुलकुहाँगा भाची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, सन्तोष रुजालको स्वर, गुप्त विवशको धारको गजल रचना दीपक शर्माको सङ्गीतमा मात्र

हजुर, फक्रिएको फुलको हाँगा भाजी निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, निष्ठुरीसँग, धोकेबाजसँग, विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको स्वर, गुप्त विपस कोदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वाचनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया लुगु सामु कहिल्यै नपरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने, कुरा गर्ने न्युमा अघि नबढे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, जाली झेली प्रेमको सागर नतरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ, सहिदैन भूमाया मलाई नगरे नि हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साभार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। पिरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, पिरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। पिरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। धेरै चोटी पीडाहरू मैले यहाँ खपिसकेँ, धेरै चोटी पीडाहरू मैले यहाँ खपिसकेँ, नौलो कृति गाँस्नलाई 16 वर्षे लहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। पिरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनारा भित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि। गजलकार भोजराज घिमिरेको यो गजल अलिकति तिमी छोडा अलिकति मनै देउला, अलिकति तिमी छोडा अलिकति मनै देउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला, अलिकति तिमी छोडा अलिकति मनै देउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटोस् मुटुभरु अलिकति मनै सिउला। केही होस घुमेको छ केही जोस बुझेको छ, केही होस घुमेको छ केही जोस बुझेको छ,
जुनी जुनी हाँस तिमी धुकधुकीमा मनै जिउला फुटे फुटुस मुटुभरू अलिकति मनै सिउला धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी सम्झौता नै जिन्दगी हार पुरै मनै लिउला फुटे फुटोस बरु मुटु अलिकति मनै सिउला अलिकति तिमी छोड अलिकति मनै दिउला गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सभार गरिएको गजल थियो यो गजलसँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदाउनुपर्छ सुनसान रात समय एकान्त भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ दिनभरिको थकान मस्तसँग निदाउनुपर्छ अर्को एउटा सुमधुर गजल सुनाउनेछौँ गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला झ्याल ढुकाका चुकुलहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला कहीँ कतै अगेनामा चुलोमा ग्यास स्टोभहरूमा आगोको झिलिङ्गो हुनसक्छ निभाएर सुत्नको लागि पनि आग्रह गरौँ सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन् बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ र बाँकी रहेको समयका लागि मनोज राजको स्वर उमेश लम्सालको गजल रचना अभिदको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्रि।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np/www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 1 गते शुक्रबार, आषाढ शुक्ल पक्ष तृतीया तिथि, साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन, तदनुसार जुलाई 17 तारिक सन् 2026, नेपाल सम्मत 1146, दिल्लाथ तृतीया। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथीद्वय शङ्कर भण्डारी, उत्तम पाण्डे, सहकर्मी रोमा ढुङ्गाना, प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझैँ आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि स्वदेश गानहरू सुन्न सक्नुहुनेछ। 7:40 सुनाउँछौ कार्यक्रम बुझाउन। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि हाम्रो स्वास्थ्य कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:45 9 बजेको समयमा केही जागरण गीतहरू सुनाउँछौ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम समय सन्दर्भ। 10 बजे समाचार, समाचार पछि साहित्य संसार कार्यक्रम सुनाउनेछौ। 10:40 11 बजेको समयमा केही आधुनिक गीतहरू सुन्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, जब हामी ध्यानमा बस्छौँ त्यही बेलामा मनमा बढी कुरा खेल्न थाल्छ। बरु ध्यान नगरेको बेलामा मनमा कुरा चल्या थिएन, ठिकै थियो, चल्या थियो होला, त्यति यादै थिएन। तर ध्यानमा बस्यो, चुपचाप बस्यो अनि त्यही बेलामा चाहिँ बढी कुराहरू खेल्न थाल्छ। अनि गुरुलाई सोद्धाखेरि मेरो मनमा कुरा खेल्यो के गरौँ भनेर सोद्धा, जस्तो कुरा खेलिराखेको छ बस त्यसको याद गर, निष्पक्ष रूपमा, न राम्रो विचार न नराम्रो विचार, जस्तो छ छ, जस्ताको तस्तै विचारको निरीक्षण गर। कति विचार आउँदो रहेछन् हेर भनेर भन्नुहुन्छ, तर यसरी विचारलाई हेर्दा नकारात्मक विचार आउँछ, नराम्रा विचारहरू मनमा आउँछ। जुन विचार गर्दा आफूलाई दुःख हुन्छ, आत्मग्लानी हुन्छ, आफ्नो आत्मविश्वासको क्षय हुन्छ, त्यस्ता प्रकृतिका नकारात्मक विचारहरू आउँछन्। अब यस्ता नकारात्मक विचार आए पनि यसैलाई हेरेर बस्ने या त्यसलाई परिवर्तन गरेर सकारात्मक बनाउने? सुन्दर प्रश्न छ। विचारलाई सकारात्मक गराउने छुट्टै विधि छ। हाम्रो मनभित्र दुईटा खण्ड छ, एउटा नकारात्मक खण्ड, अर्को सकारात्मक खण्ड। नकारात्मक खण्डमा हाम्रो मन गयो भने त्यसैलाई त नर्क भनिन्छ नि, नर्क भोग्नु हो त्यो। सकारात्मक खण्डमा मन गयो भने स्वर्ग भोग्नु हो, किनभने राम्रा भाव विचारहरू आयो भने आह्लादित हुन्छ, मन खुसी हुन्छ। आखिर त विचार त विचार हो, कल्पना त कल्पना हो, सम्झना त सम्झनै हो, तर राम्रा सम्झनाहरू, राम्रा कल्पनाहरू, राम्रा भाव विचारहरू आयो भने त्यसै मन गदगदगद हुन्छ, बडो आनन्द आउँछ। तर त्यसै गरी नराम्रा कल्पनाहरू, नराम्रा भावनाहरू, नराम्रा विचारहरू, नराम्रा कल्पना, नराम्रा सम्झना आयो भने फेरि मन विरक्तिन्छ, अत्यधिक दुःखको अनुभव हुन्छ, पीडाको अनुभव हुन्छ। अब यो नकारात्मकबाट सकारात्मकतामा कसरी लिएर जाने मनलाई, यसको विषयमा योभन्दा अगाडिका कार्यक्रमहरूमा हामीले चर्चा गरिसकेका छौँ, टेलिभिजनमा, युट्युबमा पनि पहिले आइसकेका छ, यहाँले पुराना एपिसोडहरू सुन्न सक्नुहुन्छ। अब अहिले चाहिँ यो फरक विधि, यो के हो भने जस्ताको तस्तै हेर, यहाँ चाहिँ सकारात्मक नकारात्मक छनौट नगर। निष्पक्ष रूपमा जस्तो विचार आइरहेको छ त्यसलाई निरीक्षण गर। यो फरक विधि हो। जस्तो विचार आयो आयो, नराम्रो आयो भने राम्रो बनाउन नखोजौँ, राम्रो आयो भने नराम्रो बनाउन नखोजौँ। किनभने नि राम्रो नराम्रो बनाउन खोज्नु भनेको विचारलाई महत्त्व दिनु। यहाँनेरि चाहिँ महत्त्व दिन बन्द हुन्छ अथवा विचारलाई हामी उपेक्षा गर्छौँ। जस्तो आयो आयो म मतलबै गर्दिनँ, बस नराम्रो न नराम्रो विचारलाई हेर्ने, निरीक्षण गर्ने। जब हामी विचारप्रति सजग हुन थाल्छौँ नि, विचारमा ध्यानस्थ हुन थाल्छौँ, छनौट गर्दैनौँ विचारलाई, यो ठिक यो बेठिक, तटस्थ रूपमा विचारलाई हामी हेर्न थाल्छौँ अथवा तटस्थ रूपमा विचारप्रति सजग मात्रै हुन्छौँ, स्वत विचारहरू कम हुँदै हुँदै हुँदै जान्छन्। साक्षी भनिन्छ यसलाई, विचारप्रति साक्षी। विचारप्रति समान रूपमा सजगता बनाउन सकियो भने, होसमा रहन सकियो सबै विचारप्रति भने, विचार आफै कम हुन्छ। त्यसकारण विचारप्रति तटस्थ भाव राख भनेको हो। अब यो विचार मनमा आयो भने परिवर्तन गर्न नखोज्ने, जस्ताको तस्तै हेर्ने, यो फरक विधि हो। अब मूल कुरा के हो भने, विचार नराम्रो चाहिँ मनमा किन आउँछ त, होला आएको विचारलाई त हामी तटस्थतापूर्वक हेरौँला, विचार शान्त पनि गरौँला, तर मनमा नकारात्मक विचार आउँछ किन, त्यसका केही पक्षमा जाउँ, सजिलो हुन्छ हामीलाई। किनभने व्यवहारमा सुधार नगरिकन मनमा सुधार हुँदैन। हामी एकैपटक मनमा सुधार ल्याउन खोज्छौँ, हाम्रो मन एकैपटक सुध्रिँदैन। मनमा नराम्रो विचार नआए हुन्थ्यो भन्छौँ, एकैपटक नराम्रो विचार आउन बन्द हुँदैन जबसम्म हाम्रा नराम्रा व्यवहारहरूलाई राम्रो बनाउँदैनन्। नराम्रो मनलाई राम्रो बनाउन नखोजौँ, हाम्रो नराम्रो व्यवहारलाई चाहिँ राम्रो बनाउन खोजौँ। किनभने हाम्रा दैनिक क्रियाकलापहरूले हाम्रो विचार निर्माण गर्ने हो। हाम्रो विचारको स्रोत नै हाम्रा क्रियाकलापहरू हुन्, हाम्रो व्यवहार हो। नराम्रो व्यवहार गऱ्यौँ कि नराम्रो विचार चल्न थाल्छ मनमा, राम्रो व्यवहार गर्न थाल्यौँ भने मनमा राम्रो विचार चल्न थाल्छ। त्यसकारण व्यवहार परिवर्तन सबैभन्दा महत्त्वपूर्ण हो। आफ्नो व्यवहारलाई कसरी परिवर्तन गर्न सकिन्छ त्यतातिर चाहिँ सजग हौँ, आफ्नो मनलाई कसरी परिवर्तन गर्न सकिन्छ त्यता अहिले नजाउँ। व्यवहार परिवर्तन, मन परिवर्तन। अब व्यवहार परिवर्तन भनेको के हो, कसरी व्यवहार परिवर्तन हुन्छ? जस्तो हामीलाई सबैभन्दा बढी हाम्रो मनलाई विचलित गराउने भनेको आफ्नो व्यवहारले भन्दा पनि अरूको व्यवहारले। हुन त आफ्नै हो, तर हामी गल्ती अरूमा देख्छौँ कि व्यवहार बिगार्ने, मन बिगार्ने सबैभन्दा महत्त्वपूर्ण कुरै त्यही हो कि अरूले गल्ती गरे। अनि जसले गल्ती गर्यो हाम्रो मन त्यही गइरहन्छ। जस्तो कसैले मेरो सम्पत्ति नोक्सान गरिदियो, फाइदा हुन्थ्यो त्यो फाइदा हुने ठाउँमा बार बनेर पर्खाल बनेर बसिदियो, उसले फाइदा हुन दिएन मलाई। दुनियाँहरू हुन्छ नि अरूले गर्ने व्यवहार के, अरूको व्यवहारको कारणले हामी अत्यन्तै पीडित हुन्छौँ। र त्यो मानिस जसले नराम्रो व्यवहार मलाई गर्यो, त्यो मानिस मेरो मनमा आएर घर जमाएर बस्छ, अब डेडा जमाएर बस्छ, मेरो मनबाट त्यो जाँदैन। अब जतिखेर पनि त्यही मान्छे याद आउँछ जसले मलाई नराम्रो गर्यो, जो नराम्रो मान्छे छ जसले मलाई नोक्सान पुर्यायो, त्यो मान्छेलाई मनभित्र ल्याएर राख्छौँ। अनि त्यसलाई मनमा राख्ने बित्तिकै हाम्रो सबै व्यवहार बिग्रिन्छ। किनभने त्यो मान्छे मनमा बस्यो कि अब मलाई रिस उठ्न थाल्छ, अनि अरूले बोलेको पनि झिँझो लाग्न थाल्छ, अरू मान्छेहरू पनि नराम्रा लाग्न थाल्छन्, अरूको व्यवहार पनि मलाई नराम्रो लाग्न थाल्छ। किन नराम्रो लाग्छ भने, मनमा खुसी भएको बेलामा, प्रफुल्ल भएको बेलामा कसैले आफूले भने मानेन, नराम्रो गर्यो भने नि यो मान्दैन कस्तो छ भनेर हाँसेर टार्छौँ। तर मनमा विरक्त लागेको बेलामा कसैले अगाडि आएर हाँस्यो भने पनि रिसाउँछौँ, के हाँस्छ निच्छ यो जाऊ त, हाँसेको पनि हामीलाई मन पर्दैन। आफू दुखी भएको बेलामा, र हामीलाई दुखी कसले बनाउँछ, अरूको व्यवहारले बनाउँछ। फलानु मान्छेले मलाई दुःख दियो, फलानुले पीडा दियो, हामी त्यसलाई दुश्मन बनाएर बस्छौँ, र मनमा कुरा खेलिराखेका हुन्छौँ भने पख मौका परोस् न त्यसलाई नै म छोड्छु, र मौका पऱ्यो भने त्यसलाई पनि म यो गर्छु यो गर्छु यो गर्छु, उसलाई नि सताउँछु, त्यसलाई पनि नोक्सान पुर्याउँछु, के गर्छु भनेर त्यो बदला लिने विचारहरू मनमा निरन्तर चलिरहेको हुन्छ। यो बदला लिने विचारले हाम्रो पुरै व्यवहारलाई ध्वस्त बनाउँछ। अब हाम्रा सब व्यवहार बिग्रिँदै जान्छ, हाम्रो मन पुरै दोस्त हुँदै जान्छ। अनि यस्तो बिग्रिएको मन लिएर ध्यानमा बसेपछि अनि नराम्रो विचार नआएर के आओस् त नि, अनि नकारात्मक विचार मनमा आइहाल्छ नि। आँखा बन्द गरेर बस्यो कि अनि त्यही विचारहरू पुरै मनमा आउँछ अनि हामी फेरि दुःखी हुन्छौँ, फेरि ध्यान बसेर पनि काम लागेन भन्न थाल्छौँ। त्यसकारण पहिलो तह व्यवहारलाई मिलाउनु पर्छ। अरूसँग बदला लिनको लागि आँट चाहिन्न, तर अरूलाई माफ गर्नको लागि धेरै ठुलो छाती चाहिन्छ। लटरपटर हिसाबले माफ गर्न सक्दैनौँ। सबैभन्दा व्यवहारलाई सुधार्ने सबैभन्दा ठुलो औषधि हो माफ गर्ने क्षमता। अरूलाई माफ गरिदेऊ, गल्ती गर्यो नि यसले, गर्यो बस भइहाल्यो। तपाईँले जतिखेर माफ गर्नुभयो उसलाई, त्यही बेलादेखि तपाईँको मनबाट त्यो गयो। अब कुनै दुश्मनलाई मनमा राख्नु हुँदैन, दोस्तलाई राखौँ न, साथीभाइलाई चाहिँ राखौँ। त्यसकारण माफ गर्नु नै दुश्मन सिद्ध्याउने सबैभन्दा ठुलो हतियार हो। आफ्नो मनलाई सहजतामा लिएर आउने अथवा यथार्थमा लिएर आउने, सत्यमा लिएर आउने ल, आफ्नो मनलाई काल्पनिक असत्यतिर लैजानु जरुरी छैन। जमिनमा टेक्ने, धरातलमा टेक्ने अनि सजिलो हुन्छ। हामी त काल्पनिक रूपमा यो खराब, यो राम्रो, यो दुश्मन, यो मित्र छुट्याएर बसेका हुन्छौँ। यसले हाम्रो मनलाई अत्यन्तै विचलित गर्छ। त्यसकारण पहिलो सूत्र, मानिसलाई माफ गरौँ। जसले पनि मलाई अप्ठ्यारो गर्यो उसलाई माफ गरिदेऊ। हाम्रो मनमा खेल्ने विचारहरू आफै बन्द हुन्छन्, हाम्रो व्यवहार आफै राम्रो हुन्छ। दोस्रो, भोजन, खानेकुरा। खानेकुरा भन्ने बित्तिकै यहाँहरू फेरि मुखबाट खानेकुरा सोच्नु होला, आज त्यो होइन। खाने भोजन के गर्नुभएको छ त्यो तपाईँको कुरा, आज त्यता म जान्न। आज सुन्ने भोजन, जे कुराहरू पनि सुनिन्छ नि, जतिखेर समय मिल्छ, दिनमा एक घन्टा, आधा घन्टा, कुनै बेलामा पाँच मिनट मिल्ला, कुनै बेलामा दस मिनट मिल्ला, यसै गरी समय समयमा पाँच दस मिनट हुँदै हुँदै दिनभरिमा बेला बेलामा गरेर पाँच मिनट दस मिनट त्योभन्दा बढी नगर्ने एक पटकमा, तर पटक पटक गर्ने। सबैभन्दा ठुलो पोषण हो सङ्गीत। कानबाट सङ्गीत खानुहोस्, मिठो सङ्गीत सुन्नुहोस्। जस्तो सुकै मन बराइलिएको भए पनि, विरक्त लागेको भए पनि सङ्गीत सुनेपछि सङ्गीतले मनलाई एकाग्र गर्छ, एक चित्त बनाउँछ। अनि त्यो सङ्गीतले एक चित्त बनायो, एउटा एकाग्र बनायो। केमा एकाग्र बनायो? सङ्गीतको धुन यानि कि आनन्दमा एकाग्र बनायो। मन आनन्दित भयो, आनन्दतिर मन एक चित्त भयो। र सङ्गीत कस्तो छनौट गर्ने ल, सङ्गीत भनेर मात्रै हुँदैन। फेरि तीन प्रकारका सङ्गीत हामी छनौट गर्न सक्छौँ सुन्नको लागि। एउटा भक्तिभाव बढाउने, प्रेम बढाउने प्रकृतिका सङ्गीतहरू, जुन सङ्गीत सुन्ने बित्तिकै मेरो प्रेम भाव बढ्न थाल्छ। प्रेम भाव बढ्यो कि अनियन्त्रित विचार गयो, किनभने भाव शक्ति विचार शक्तिभन्दा हजारौँ गुणा बढी शक्तिशाली छ। भावको अगाडि विचार टिक्न सक्दैन। त्यसकारण त्यो भाव शक्ति अगाडि आयो भने नकारात्मक विचारका शक्ति स्वतः त्यसले खाइदिन्छ। त्यसैले भक्तिभाव जगाउने प्रकृतिका सङ्गीतहरू छनौट गर्ने, प्रेम भाव जगाउने प्रकृतिका सङ्गीत छनौट गर्ने, र पाँच मिनट दस मिनट जति मौका मिल्छ सुन्ने। एउटा अर्को, राष्ट्रिय भावना जगाउने अथवा राष्ट्र प्रेम जगाउने प्रकृतिका सङ्गीतहरू सुन्ने, त्यसले ऊर्जा दिन्छ, राष्ट्र भक्ति बढ्न थाल्छ। जुन व्यक्तिमा राष्ट्र भक्ति छ त्यो व्यक्तिको मन स्वतः ऊर्जावान हुन्छ, ऊर्जाशील हुन्छ, त्यत्तिकै आँट बढेर आउँछ। त्यसकारण राष्ट्रिय गीतहरू अथवा राष्ट्रिय भावना जगाउने प्रकृतिका गीतहरू छनौट गर्ने। तेस्रो, आँट बढाउने, यो हिम्मत बढाउने प्रकृतिका गीतहरू हुन्छन्, जुन गीतहरू प्रेरणादायी हुन्छन् कि, कुनै पनि काम गर्नको लागि प्रेरित गर्ने प्रकारका, यसरी गर तिमी सक्छौ हुन्छ, आँट जगाउने, मानिसले गरेको छन् तिमी गर्न सक्दैनौ, प्रेरणा दिने प्रकृतिका गीतहरू बजारमा पाइन्छन्, यस्ता गीतहरू सुन्ने। तीन प्रकारका गीत, एउटा भक्ति भावना जगाउने, प्रेम जगाउने, अर्को राष्ट्रिय भावना जगाउने, र अर्को आँट बढाउने, हिम्मत जगाउने। यस्ता प्रकृतिका गीतहरू हामीले छानेर सुन्न सुरु गर्यौँ भने हाम्रो व्यवहार पनि राम्रो हुन्छ र हाम्रो मन पनि राम्रो हुन्छ। अनि चाहिँ यसरी ध्यान गर्दाखेरि मेरो मनमा नराम्रो विचार मात्रै आयो है भनेर प्रश्न गर्नै पर्दैन। स्वतः राम्रो विचार आउँछ, राम्रो भावना, राम्रो मन, राम्रो व्यवहार, राम्रो गर्न सुरु गर्यो कि सब कुरा राम्रो हुन्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

युगल सरकार श्री राधा गोविंद जी का चरण कमल को अटूट प्रीति को याचना गर्दै कार्यक्रम अध्यात्म सन्देशमा यहाँलाई हार्दिक स्वागत गर्दै राधे राधेको अभिवादन। सावन में चहु देशी हरियाली श्यामा, चलो चले झूला झूले संग लिए बामा, श्यामा श्याम गीत। आदरणीय श्रोताहरू, साउन महिनाको चारैतिर हरियाली युक्त वातावरणदेखि अत्यन्त प्रफुल्लित हुँदै पूर्ण काम परम निष्काम योगेश्वर भगवान ब्रजरसको लीलाले स्वजनलाई आनन्दित तुल्याउन कदम्बको वृक्षमा लगाइएको पिङ खेल्न जाउँ भनी ब्रजेश्वरी श्री राधा रानीसित आग्रह एवं आदेश लिनुहुन्छ। ब्रजरसकी स्वामिनी राधा रानी पनि प्रियतम श्यामसुन्दरको इच्छामा इच्छा राख्दै झुला झुल्नको लागि सहमति जनाइदिनुहुन्छ। आदरणीय श्रोताहरू, आउनुहोस् आजको कार्यक्रम शुभारम्भ गरौँ। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा प्रणीत प्रेमरस मदिरा ग्रन्थबाट लिएको यो सुमधुर झुलन पद गायनबाट

0: भएका जीवले पनि आत्मकल्याण गर्छन्। तर यसको लागि भने तत्त्व ज्ञान प्रारम्भमा परम आवश्यक छ। त्यसैले यस कार्यक्रम मार्फत हामी यहाँहरूलाई दैनिक रूपमा नै जगद्गुरु श्री कृपालुजी महाराजद्वारा प्रतिपादित सिद्धान्त उहाँका प्रचारक स्वामी श्री हरिदासजीबाट सुनाउने गर्छौँ। आउनुहोस् अब श्रवण गरौँ प्रवचन।
1: वेद शास्त्र एक लाइन में यो सधैं याद राख्नु होला, वेद ब्रह्मांड को कानून हो, नियम हो, त्यसको आज्ञा पालन सबले गर्नै पर्छ। जसरी देश को कानून पालन सब गर्नुहुन्छ तपाईहरुले नगरे दण्ड दिन्छ सरकारले, त्यस्तै ब्रह्मांड को कानून हो वेद, त्यसलाई नमान्नेलाई दण्ड दिनेछ। त वेद शास्त्रमा रहेका बुन्दाहरूको बारेमा प्रश्न गरे, तमाम प्रश्न निकालेर गरुडजीले काकभूषुण्डीजीलाई उनले यो सोधे,

हे काग भुसुन्डी जी, तमाम प्रकार को शरीर को वर्णन पाइन्छ, त त्यसमा सबैभन्दा मूल्यवान शरीर कुन हो? किनकि 84 लाख प्रकार को शरीर हुन्छ, तपाईँले यो सुन्नु भयो होला। 84 लाख प्रकार को शरीरमा हामी घुम्दैछौँ। अहिले मनुष्य शरीर छ, कुनै बेला हाम्रो कुकुरको शरीर थियो, बिरालोको शरीर थियो, यो प्रकारले घुमिरहन्छ। त महत्त्वपूर्ण शरीर चाहिँ कुन हो?

नासी, यो जीवात्मा अविनाशी छ, 84 लाख प्रकारमा घुमिरहन्छ, अनेक दुःखदायी योनिहरूमा घुमिरहन्छ। यो वेद पनि भन्छ योग तत्त्वोपनिषद् को 132-133 मन्त्रमा यसैको व्याख्या गरिएको छ। संसार चक्रेण कूप चक्रे घटा इव

मातरे बही, अर्थात यो जीवनमा जुन हाम्री आमा छ त्यही अर्की जीवनमा श्रीमती बन्छ, फेरि श्रीमती आमा बन्छ। भलै त्यो कुकुरको योनिमा होस् बिरालोको योनिमा होस् तर बन्छ। वेद बताउँदैछ, वेद के हो? भगवान। त यो 84 लाख प्रकारको शरीरमा सबभन्दा महत्त्वपूर्ण शरीर कुन हो त्यो बताउनुहोस्। गरुडजीले प्रश्न गरे कागभूषुण्डीजीलाई, किनकि त्यसको बारेमा जान्दछौँ तब त मान्दछौँ। मानिलिनुहोस् कि एक व्यक्ति तपाईँहरूको यो गाईघाटको त्रियुगा नगरपालिकाभित्र ट्याम्पू चोकमा हिँड्दैछ, हिँड्दा हिँड्दै उसले एक अङ्गुठी भेट्यो, औँठी। त देख्यो, यहाँ उठायो, हेऱ्यो, अरे पत्थर पनि धुलो लागेको साधारण छ र यसको जुन रिङ छ त्यो पनि सुन जस्तो त लाग्दैन। तैपनि हातमा खेलाउँदै खेलाउँदै घरमा लिएर आउनु भयो, कहिले हिउँ उठाएर लगाउनुहुन्छ, कहिले त्यहीँ टेबुलतिर फ्याँकिदिनुहुन्छ। त हेर्दा हेर्दै एक दिन लाग्यो कि कतै यो बहुमूल्य नहोस्, सुन सुन नहोस्। त आफ्नै एरियाको एक सुनारलाई लगेर देखाउनु भयो, सुनारले हेऱ्यो भने यो सुन सुन त होइन, यो पत्थर पनि साधारण लाग्छ, त्यही 150-200 रुपियाँको होला यो। त हेर्नुहोस् 150-200 रुपियाँको भ्यालुले हेर्नुहुन्छ तपाईँ, 150-200 रुपियाँ हिउँ राखिदिनुहुन्छ। अब एक दिन तपाईँको कुनै साथी सहरबाट यहाँ आयो गाईघाट घुम्नलाई, तपाईँकै घरमा बस्यो। त बस्ने क्रममा गपसप गर्दा गर्दै उसले देख्यो टेबुलमा एक औँठी छ, उसले यस्तो उठायो, हेऱ्यो, अरे यो औँठी। त उसले आफ्नो आई ग्लास, त्यो संयोगले त्यो व्यक्ति जौहरी थियो, हिराको ज्ञाता थियो। त उसले जब त्यो देख्यो त आफ्नो आई ग्लास ग्लास निकालेर हेर्न थाल्यो, उसले पनि अरे यो हिरा त अनमोल हिरा छ, खुब डिमान्ड छ मार्केटमा। अब तपाईँ भन्नुहुन्छ कि मैले ट्याम्पू चोकमा पाएको यो साधारण यहाँको सुनारले 200-300 रुपियाँ भनेको अनमोल हिरा कसरी हुनसक्छ, मजाक गर्छ? अरे मजाक होइन, कमसेकम 50 लाखको छ यो, अझ गतिलो ग्राहक पऱ्यो भने त करोड पनि आउन सक्छ। अरे साँच्ची हो? अरे बिल्कुल, त भन्छस् भने 40 लाख त म गन्दिन तयार छु तुरन्त। त तपाईँ के गर्नुहुन्छ त्यो अङ्गुठी लिएर? अरे 50 लाखको अङ्गुठी। त हेर्नुहोस् तुरन्त तपाईँ त्यो अङ्गुठी लिएर आफ्नो भित्र कोठामा जानुहुन्छ, कोठाभित्र दराजमा, दराजभित्रको सेफभित्र राख्नुहुन्छ त्यसलाई। किन? किनकि अब मूल्य थाहा भयो यसको, अघिसम्म थाहा थिएन। अङ्गुठी पनि त्यही हो, तपाईँ पनि त्यही हो, तर जब मूल्य थाहा भयो त त्यसको रक्षा गर्नुहुन्छ। नत्र नत्र हेर्नुहोस्, एक व्यापारीकोमा एक महात्माजी गएछन् र महात्माजीको हातभरि ढुङ्गाका टुक्राहरू थिए। त महात्माजी व्यापारीसँग कुरा गर्दा पनि त्यो ढुङ्गालाई खुब सुरक्षित राखिरहेको थिए, केही खानु पर्यो पिउनु पर्यो भने पनि अर्को हातमा सुरक्षित राख्थे त्यो ढुङ्गाका टुक्राहरू। त व्यापारी महोदयले सोधे, महात्माजी यो फाल्न लायक ढुङ्गाको टुक्रा किन हातमा यति जतन गरेर राख्दै हुनुहुन्छ? महात्माजीले भने कि मर्ने बेलामा साथ लिएर जानु छ त्यसैले। व्यापारीले भने मर्ने बेलामा यो फाल्तु ढुङ्गाका टुक्रा बेकारका लानु छ, एक। दोस्रो, मर्ने बेला त कसैले केही लाँदैन, लगाएको लुगा त खोलिदिन्छन् घाटमा लगेपछि, त यो कसरी लान सक्नुहुन्छ? व्यापारीले सोधे त महात्माजीले मुस्कुराएर भने, जसरी तिमीले जोडेको यो सम्पत्ति लिएर जान्छौ त्यसै गरी म यो ढुङ्गा लिएर जान्छु। व्यापारीले भने, यो त म केही लान सक्दिनँ। त महात्माजीले भने, लान सक्दैन भने किन बटुल्दैछौ त? यानि कि जुन लक्ष्य हो, जुनलाई बटुल्नु पर्ने त्यो त छोड्यौ, यही मेरो पत्थर समान त हो तिम्रा, यी सब चिज एक दिन छोड्नु पर्ने। त हेर्नुहोस्, त्यसको मूल्य नबुझेको कारण, जसरी एक बच्चाको अगाडि

तपाईँहरू एक हिरा राखिदिनुहोस्, एक चक्लेट राखिदिनुहोस् र भन्नुहोस् कि छान के छान्दछौ। त निश्चित रूपमा बच्चाले चक्लेट छान्नेछ, हिरा छान्दैन, किनकि उसलाई थाहा छैन त्यो हिराको मूल्य के हो। यदि त्यो हिरा प्राप्त गर्ने त्यो चक्लेट त ट्रकका ट्रक आउँछ, यो ज्ञान छैन उसलाई। अज्ञानमेवा सेही मूल कारण, अज्ञानताको कारण। त्यसैले मानव देहको ज्ञान प्राप्त होस् सबलाई, त्यसैले गरुडजी भगवानका पार्षद महापुरुष अज्ञानी बनेर प्रश्न गर्दैछन् जीव कल्याण हेतु। काग भुसुन्डीजी जवाब दिँदैछन् यो प्रश्नमा कि सबैभन्दा बहुमूल्य अमूल्य शरीर कुन हो, लाभदायक शरीर कुन हो। त यसको जवाबमा बोल्छन् न

ही काग भुसुंड जिले उत्तर दिए, मानव देह समान, नर देह समान, और कुनै देह छैन 84 लाख प्रकारमा। जुन नर तन मानव देह सब चाहन्छन्, सब याचना गर्छन्, कीट पतंग देखि लिएर स्वर्ग का देवी देवता सम्मन। ध्यान दिनुस्, 84 लाख प्रकार को शरीर मा कुनै स्वेदा जुन छन्, कुनै अंडा जुन छन्, कुनै उद्भिज जुन छन्, कुनै जरायु जुन छन्। स्वेदज माने स्वेद माने पसिना, पसिनाबाट उत्पन्न हुने उडुस, जुम्रा इत्यादि। यो शरीर हामीले पनि धारण गरेका छौँ कैयौँ पटक। एक पसिनाबाट उत्पन्न शरीर हुन्छ एक प्रकारको, एक अण्डज अण्डादिकबाट परेवा आदि, उद्भिज वनस्पति बीज इत्यादिबाट हुने वृक्ष पनि जीव हुन्। हामी कैयौँ पटक वृक्ष बनेका छौँ। जरायुज साल नालबाट उत्पन्न हुने पशु मनुष्य इत्यादि, यी सब मानव देह नै प्राप्त भइरहोस् यो चाहन्छन्। चाहे जलचर हुन्, चाहे थलचर हुन्, चाहे खेचर हुन्। जलचर माने जलमै उत्पन्न हुने, हुर्किने, बढ्ने, त्यही मर्ने जलचर। थलचर माने यो संसार पृथ्वीमा जन्मिने, हुर्किने, यही मर्ने मनुष्य पनि यसैमा पर्छ थलचरमा। र एक हुन्छ खेचर, आकाशमा जन्मिने, त्यही हुर्किने, बढ्ने, त्यही मर्ने। त यी देवी देवताहरू जुन छन् नि स्वर्गादिका, यी पनि यही 84 लाख अन्तर्गतमा खेचरमा पर्छन्। ती पनि चाहन्छन् यो मनुष्य शरीर। दुर्लभम मानुषम जन्म प्रार्थते त्रिदशैरपि, नारद पुराण। देवता पनि चाहन्छन्, याचना गर्छन् हामीलाई मनुष्य देह प्राप्त होस्। हिजो मैले बताए, भगवान रामले पनि यही बताए।

0: देवता पनि आकांक्षा राख्छन् यो मानव देहको। देव दुर्लभ। त्यसैले भगवान रामलाई वशिष्ठजीले उपदेश दिए, ध्यान दिनुहोस्, किनकि मनुष्य समान शरीर धारण गरेर आते नि भगवान, त यहाँ वशिष्ठ गुरुजी उपदेश दिँदैछन् कि मानव देहको महत्व बुझाउँदै। खेलबाड गरी काल क्षण मात्र बिते पनि जाननु त्यो हातको आफ्नो हीरा टुक्रा गिर्यो भनी एक कविले नेपालीमा अनुवाद गरेका छन्। वशिष्ठ गुरु भगवान रामलाई बताउँदैछन्, हे राम, यो मानव देह प्राप्त गरेर एक क्षण पनि खेलबाड गरेर बित्यो भने मान्नु कि एक क्षण बराबर एक अनमोल हीरा गिर्यो, गुम्यो। यति घाटा लाग्यो यो सोच बनाउनु, यति महत्त्वपूर्ण छ मानव देह, यो बताए। त्यसैले देवताहरू पनि चाहन्छन्, जबकि देवताहरूको शरीरमा अनेक कमाल हुन्छ। मानव देहको बारेमा त मैले बताएँ कि तमाम नवद्वार गन्दगीको मानव देह तपाईँहरू सबलाई थाहा छ, रोगको घर यो मानव देह। शरीरम व्याधि मन्दिरम, रोगहरूको मन्दिर हो यो घर हो। त्यस्तो शरीर गन्दगी नवद्वार मलस्रावम सदाकाले स्वभावजम, वेद भन्छ मैत्रेय उपनिषद दोस्रो अध्यायको छैठौँ मन्त्र, हर समय नौ द्वारबाट गन्दगी निस्किरहन्छ। तमाम काने गुजी चिप्रा र्याल सिंगान पसिना मलमूत्र आदि यस्तो गन्दगी युक्त शरीर नवद्वारे पूरे देही, गीता पाँचौ अध्यायको तेह्रौं श्लोक, गन्दगी युक्त शरीर तै पनि देवता चाहन्छन्।
1: धारावाहिक रूपमा हुने समन्वयात्मक दार्शनिक प्रवचन भर्खरै श्रवण गर्नुभयो। जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीबाट आदरणीय श्रोताहरू, साउन महिनामा आफ्ना आराध्य श्री राधा गोविन्दजीको इच्छामा इच्छा राख्दै श्री युगल सरकार प्रेमीजन यतिखेर आआफ्नो घरमा युगल सरकारको आह्वान गर्दै झुला झुलाएर विशेष महोत्सवको कार्यक्रमको आयोजना गर्छन्। श्यामाश्यामधाम ठिमीमा पनि हरेक शनिबार झुलन महोत्सव हुने गर्छ। यहाँहरू श्यामाश्यामधाममा आएर झुलन लीलामा सहभागी हुन सक्नुहुनेछ। यो जानकारीपछि श्रवण गरौँ यो रसमय झुलन गीत। वर्षाको समयमा रिमझिम रिमझिम परिरहेको बरसातमा युगल सरकार ब्रज गोपीहरूका साथमा झुलन क्रीडा गर्दै विशेष आनन्द रसको वर्षा गर्दै हुनुहुन्छ। आउनुहोस् हामी पनि एकैछिन लाली राधा रानीको झुलन लीलाको दर्शन गर्न मनबाट दिव्य श्री ब्रज

खान्ति र अल्मलिदा अल्मलिदी, आजको कार्यक्रमको समय पुरा हुन लागेको छ। कार्यक्रमबाट बिदा लिनु अघि हाम्रो ठेगाना कार्यक्रम अध्यात्म सन्देश, श्यामा श्यामधाम, टिमी हनुमन्तीपुर, भक्तपुर। इमेल ठेगाना info@ssdham.org। सम्पर्क नम्बर 6630059। हस्त, आजलाई बिदा चाहन्छु।